दोस्रो कसैले हामीलाई मानुष न मानुष तर हाम्रो ब्रह्मले हाम्रो विवेकले हाम्रो ईश्वरले पनि हामीलाई मान्नुहुन्छ। आत्मिक सम्मान स्वयंबाट स्वयंलाई जुन सम्मान मिल्नु पर्ने त्यो सम्मानबाट पनि हामी वञ्चित भयौँ भन्ने कुरा सोच्छ। त्यो दुनियाँमा अरू कसैले पनि हामीलाई सम्मानित गर्नुभएको छ र अरूले गरेको सम्मानले हामीलाई हुँदा पनि हुँदैन। हामीसँग दुईटा कुराहरू अत्यन्त महत्वपूर्ण हुँदा रहेछ जीवनमा चाहिने, एउटा आत्मविश्वास र अर्को आत्मसम्मान। हामीले हामी स्वयंलाई गर्ने सम्मान, प्रिय सज्जन यदि तपाईँले कसैको सेवा गर्नु सहयोग गर्नु दुई हजार पैसा कसैलाई दान गर्नु भने अरू मानिसहरूले तपाईँलाई धन्यवाद दिन्छ, तपाईँको त्यागप्रतिको सम्मान गर्छ। त्यो सम्मान ती मानिसहरूले मात्रै गरेका हुन्छ, तपाईँको विवेकले पनि तपाईँभित्रको हरिले पनि तपाईँभित्रको ईश्वरले पनि तपाईँले गर्नुभएको त्यो त्यागप्रतिको सम्मान गर्छ। हामी स्वयंले स्वयंलाई सम्मान गर्दछौँ, त्यसैले स्वयंले स्वयंलाई सम्मान जतिखेर गर्छौँ भन्दा जतिखेर हामी सम्मानितहरू काम गर्दछौँ अथवा दिन दुखीलाई सहयोग गर्दछौँ, दुई चार पैसा कसैको ठगेर खाँदैनौँ, दलाली गर्दैनौँ, मानवीय मूल्यप्रति प्रतिबद्ध भएर रहन्छौँ, सात्विक भोजन गर्दछौँ, क्षणिक स्वादपूर्तिका निमित्त निरीह पशु पक्षी हत्या गर्दैनौँ। कोही दुखी छ माग्नेछ भने उसलाई दुई चार पैसा सहयोग गर्छ, बुढाबुढी अशक्त आदि इत्यादि छन् भने उनीहरूका निमित्त हामी सहयोगी बन्दछौँ। ती हामी स्वयंले सम्मान प्राप्त गर्ने पवित्र काम हो। सबैभन्दा पहिला हामीले राम्रो गरेको कामको मूल्याङ्कन हाम्रो आत्माले गर्छ, हाम्रो ब्रह्मले गर्छ। हामी स्वयंले हाम्रो काम ठिक हो कि ठिक हो मूल्याङ्कन गर्छ र सँगसँगै हामी खुसी भएका छौँ भने बाहिरका मानिसहरू पनि खुसी हुन्छ र उनीहरूले पनि सम्मान गर्छ। हामीले बदमासी गरेका छौँ भने बेठिक गरेका छौँ भने कसैको आँखा छलेर गर्न नहुने अनेक क्रियाकलापहरू गरेका छौँ भने हामी स्वयंबाट त्रसित हुन्छ, स्वयंबाट अपमान गरिरहेका हुन्छौँ र बिस्तारै बाहिरका मानिसहरूबाट पनि त्रस्त र अपमानित हुने अवस्था सृजना हुन थाल्छ। यस प्रकार हाम्रो सम्मान, हाम्रो शक्ति, योग्यता सबै कुरा हामी स्वयंलाई भन्दा बढ्दा दोस्रो कसैलाई पनि चलाउँछौँ। हामीसँग कति क्षमता छ, कति गर्न सक्छौँ, हाम्रो कर्तव्य के हो, गर्नुपर्ने के थियो, हामीले गर्यौँ कि गरेनौँ, गर्नुपर्ने के छ, अब हामीले कसरी गर्नु पर्ला, धेरै कुराहरू हामी स्वयंलाई राम्रो थाहा। बाहिर मानिसहरूसँग सोध्न सक्छौँ, हामीले परामर्श लिन सक्छौँ, उनीहरूका सल्लाह र सुझावहरू पनि हामीले सङ्कलन गर्न सक्दछौँ। यी सबै कुराहरू गरिसकेपछि निर्णय भने हामी स्वयंले गर्दछौँ। हामीभन्दा महत्वपूर्ण हाम्रो जीवनका लागि दोस्रो कुनै व्यक्ति छैन, हामीले कसैलाई पनि महत्व दिन जरुरी छैन। हाम्रो समस्याका लागि सल्लाह लिन सक्छौँ, हामीले कसैलाई पनि महत्व दिन जरुरी छैन भन्नुको अर्थ हामी अभिमानी हुनुपर्छ, अरू कसैलाई आफू बाहेक दोस्रो कसैलाई अपमानित गर्नुपर्छ भनेको पनि सोच्छन्। हामीले हाम्रो समस्याका अगाडि समाधानकर्ताका रूपमा दोस्रो कसैलाई पनि हामी स्वयंलाई उभ्याउने। आज हामीले आफैलाई मूल्य नदिएको अवस्था हामी स्वयंबाट भागेको अवस्था छ। हामी दोस्रोलाई महत्वपूर्ण किन भन्छौँ त भन्दा हामीले आफूलाई कमजोर छौँ। त्यसकारण सबैभन्दा पहिला हामीले आफैलाई विश्वास गर्नुपर्छ। आफैप्रतिको अन्धविश्वास होइन, तर्कसङ्गत विश्वास, तथ्यसङ्गत विश्वास लिन सक्छ। त्यसैले सम्मान प्राप्त गर्ने, शक्ति प्राप्त गर्ने यी सबै कुराहरू बाहिर नभएर हामी स्वयंभित्र घटित हुने कर्ता हुन्छ। हामीले सबैभन्दा पहिला आफूले सम्मानित हुने काम गर्नु पर्छ। के काम गर्यो भने हाम्रो ब्रह्मले हामीलाई सम्मानित गर्नु, त्यो प्रश्न छ। हामीभित्र पनि
बाहिरको समाज शब्द यस छ। बाहिरको समाजमा हामी भित्रको अस्तित्व छ र हामीभित्र पनि बाहिरको समाजको अस्तित्व छ। हामीले बोल्नु, हामीले चिन्तन गर्नु नै समाजभित्र चिन्तन गर्नु। समाजले जुन धारणा बनाएको छ त्यो धारणा हामीभित्र पनि निर्मित भएको छ। त्यस हुनाले समाजले कुन कुन कुरालाई ठिक भनेको छ, कुन कुन कुरालाई बेठिक भनेको छ, कुन कुन कुराहरू स्वीकृत गरेको छ, कुन कुन कुराहरू अस्वीकृत गरेको छ। हाम्रा महत्वपूर्ण शास्त्रहरूमा, ग्रन्थहरूमा कुन कुन कुराहरूलाई हामीलाई गर्नका निमित्त अनुमति प्रदान गरिएको छ, ती सबै कुराहरूलाई हामीले बुझ्नुपर्छ। र त्यसै अनुसार हामीले काम गर्न थाल्यौँ भने हामी अपमानित हुनुपर्ने अवस्था आउँछ। मानिसहरूले जुन कुरा गर्दाखेरिमा हामीलाई धन्यवाद दिन्छ, हामीलाई प्रशंसा गर्दछ, हाम्रो सम्मान हुनेछ, त्यो काम हामीले गर्ने बस त्यसो भयो भने हामीले स्वयंमा सम्मानित हुनेछ। मानिसहरू आज आफैबाट अपमानित भएको अवस्था हुन्छ, हामी स्वयंले हाम्रो सम्मान बचाउन नसकेको अवस्था सिकिएको, किनभने हामी लोभका पछाडि दौडिएका छौँ, कामना बासनाका पछाडि दौडिएका छौँ। काम, क्रोध, लोभ, मोह यी कुराहरू हाम्रा पूर्वजहरूले धेरै चर्चा गर्दै आएका छन् र यी काम, क्रोध, लोभ, मोह, मद, मांसहरू आदि इत्यादिका पछाडि दौडने मान्छे न घरको हुन्छ न घाटको हुन्छ भनेर भन्दै आएका छन्। हामीले राम्रोसँग ध्यान दिएको यो भन्ने कुरा हो भन्ने हामीलाई लाग्छ, तर वास्तवमा यिनै काम, क्रोध, लोभ, मोह, मद आदि इत्यादिका पछाडि दौडने मान्छे न स्वयंबाट सम्मानित हुन्छ न त समाजबाट सम्मानित हुन्छ, न हामीले स्वयंको सम्मान प्राप्त गर्न सक्छौँ यसको गर्दा, न त समाजको सम्मान प्राप्त गर्न सक्छ। त्यसले कामलाई, क्रोधलाई, लोभलाई, मोहलाई, मदलाई व्यवस्थित गर्न सक्छ, तिनलाई नियन्त्रित गर्न सक्यो भने, तिनको स्वामी बन्न सक्यो भने, तिनका विजेता बन्न सक्यो भने, बाहिरका मान्छेहरूसँग हामीलाई पराजित गर्ने कुनै ताकत छैन। ध्यान गर्नुहोस्, बाहिरको कुनै पनि शक्तिले हामीलाई पराजित गर्न सक्दैन। पराजित त हामी आफै भित्रको शक्तिबाट हुन्छ, विजेता पनि हामी आफै भित्रको शक्तिका कारणले, हामी भित्रको हिंसात्मक शक्ति, हामी भित्रको नकारात्मक शक्तिले हामीलाई जित्यो भने हामी अपमानित हुन्छौँ जीवनको होइन, हामी भित्रको सकारात्मक ऊर्जाले हामी परिचालित हुन्छौँ, हामी भित्रको सकारात्मक शक्तिले हामी जागृत हुन थाल्यौँ भनेदेखि, चल्न थाल्यो भनेदेखि, अगाडि बढ्न थाल्यो भनेदेखि बस फेरि हामीलाई कसैले पनि पराजित गर्न सक्दैन, किनकि हामी स्वयं विजेता बन्नेछ। त्यसैले हामीले आफैले आफैभित्र स्वयंले स्वयंलाई सम्मान गर्ने वातावरणको निर्माण, जे जे काम गर्दा हामीले आफैले आफैलाई सम्मान दिन्छ, ती कामहरूमा आफ्नो चित्तलाई लगाउँ, समयलाई खर्च गर्न, हामी हाम्रो भविष्यका सबैभन्दा सुन्दर पुरस्कार, हाम्रो शक्ति कति छ हामीलाई भन्दा जति कसैलाई थाहा छ, त्यसैले हाम्रो भविष्य कस्तो हुन्छ, कसरी अगाडि बढ्नुपर्छ, गहिराईका साथ शान्तिका साथ सोचेर विचार गरेर त्यसै अवसरको काम गर्ने हामी कहिले असफल हुनु पर्दैन, विद्वानहरूले यही कुरा बताएका छन्। यसैले त्यसले सोचे स्वयंभित्र आत्मविश्वास जागृत गरिदिए, स्वयंबाट स्वयं सम्मानित हुने सद्वृत्तिहरू धारण गर्ने जीवनको यात्रामा अगाडि बढ।

समस्त प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवनका लागि अर्को श्रृंखला सम्मका निमित्त म लक्ष्मण भण्डारी बिदा चाहन्छु। बिदा दिनुहोस्।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। आजको कविता, आजको कविता,
1: आजको कविता,
2: आजको कविता।
3: मेरो नाम सुदेश सत्याल।
4: कविताको शीर्षक छ महिला हिंसा। कविता यसरी सुरु हुन्छ।
5: होलिन जीवित द्रौपदी सहरमा कसले गर्यो ध्यान खै, होलिन जीवित द्रौपदी सहरमा

कस्तो दर सन धर्मले जुन सुकै एउटा कुरा सार छ नारीको उपहास गर्दछ भने त्यो शास्त्र बेकार छ नारीको उपहास गर्दछ भने त्यो शास्त्र बेकार छ आफ्नो जीवन यो सुरक्षित भई कहिले कहाँ खैजिए भोग्ने मात्र सती प्रथा युग युगौ नारीहरू नै थिए खै पत्नी व्रतको भने विषयमा कस्तो कुरोले थियो भोक्ति छैन कहीँ कतै पनि भने भोक्ति कहाँ देखियो गर भैमा चुहिँदैछ जीवन कतै जन्मिन्छ छोरी भनी बच्चामै यसरी बलात्कृत हुँदा काँप्दैछ धरती पनि लुट्नेले जब अस्मिता लुटिसके के लुट्न बाँकी छ र लाग्यो इज्जत माथि दाग अब हे धोएर के जान्छ र नारीले किन भोग्नु पर्छ यसरी जन्की रहेको सीता छोरीको किन यौन शोषण हुँदा दोषी छ आफ्नै पिता यस्ता तुच्छ दरिद्र भाव जति छन् खुर्केर फालेपछि हे देवी अब न्याय हुन्छ खुकुरी आफै उचालेपछि हे देवी अब न्याय हुन्छ खुकुरी आफै उचालेपछि बुझ्दैनन् किन

0: 99.4 Radio Thaha Sanchar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
0: आजमिति 2083 साल असार 25 गते बिहिबार, नेपाल सम्बत 1146, जुलाई 8 तारीक सन् 2026। नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: 100 दिनपछि प्रधानमन्त्रीद्वारा छलफल शुरू, शुरूमै निजी क्षेत्रबाट भेट, मुख्य सचिव नियुक्तिमा पनि क्रमभंगता।
0: मुख्यमन्त्रीमा पालो फेर्ने कंग्रेस एमालेको तयारी, राजनैतिक दाउपेचका कारण 3.5 वर्षमै 28 मुख्यमन्त्री।
1: शैक्षिक कन्सल्टेन्सी र विदेशी सम्बन्धनका कलेजमा सरकारको कड़ा निगरानी, औषधिमा 3 करोड़ हिनामिना गरेको आरोपमा सिभिल अस्पतालका 8 कर्मचारी विरूद्ध मुद्दा।
0: इरानसँगको अन्तरिम सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, इरानद्वारा निन्दा।
1: र विश्वकपको अन्तिम सरमा अर्जेन्टिनासँगको पराजयमा रेफ्रीको त्रुटि भएको इजिप्टको आरोप, सबै रेफ्री हटाउन इजिप्ट फुटबल संघको माग।

0: ढोकढोक होइन ढोक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। सरकारको नेतृत्व गरेको 100 दिन कटेपछि प्रधानमन्त्री वीरेन्द्र शाहले बल्ल निजी क्षेत्रसँग संवाद थाल्नु भएको छ। सरकार गठनको 100 दिनसम्म मुलुकको निजी क्षेत्र राजनैतिक र कूटनैतिक क्षेत्रका सरकारवालासँग खासै संवाद नगरेका प्रधानमन्त्री शाहले नियमित संवाद र छलफल अघि बढ़ाउने तयारी गर्नुभएको छ। यसअघि दुई पटक विभिन्न देशका राजदूतसँग संवाद गरेका उहाँले मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एसियाली विकास ब्याङ्क एडीबीका अध्यक्ष मासातो काण्डासँग भेटवार्ता गर्नुभएको थियो। लगतै बुधबार नेपालका निजी क्षेत्रका व्यवसायीसँग वार्ता गर्नुभयो। यस्तै बिहिबार आजका लागि निर्माण व्यवसायीसँग छलफल तय गरिएको छ। निजी क्षेत्र र प्रधानमन्त्री बीचको भेटघाटको चाँजो पाँजो सांसद बीबीसी राणाले मिलाउनु भएको थियो। आर्थिक समृद्धिलाई प्राथमिकता दिने सरकारको प्राथमिकता र प्रधानमन्त्रीको चाहना अनुसार आफूले निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिसँग समन्वय गरेको राणाले बताउनुभयो। भेटघाटको पहिलो दिन निजी क्षेत्रका छाता संगठनसँग भेटे पनि यो क्रम नियमित हुने र अरू विभिन्न क्षेत्रका प्रतिनिधिसँग पनि प्रधानमन्त्रीको भेट्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो। शुरूमा आधा घण्टाका लागि तय भएको बैठक करिब 2 घण्टा चलेको राणाले बताउनुभयो। प्रधानमन्त्री शाहले अब कूटनीतिकसँगै नेपालका विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थासँग संवादको शुरूआत थालेको उहाँको सचिवालयले जानकारी दिएको छ। यस क्रममा बिहिबारका लागि निर्माण व्यवसायीसँग छलफल तय भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। निजी क्षेत्र र निर्माण व्यवसायीसँग भेट्नुको उद्देश्य विकास निर्माणको कामलाई तीव्रता दिने र मुलुकको आर्थिक सुधारका योजना कार्यान्वयनको अवस्थाबारे छलफल गर्नु रहेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए। बुधबार हिजो प्रधानमन्त्रीसँग निजी क्षेत्रका समस्या, अर्थतन्त्रको वर्तमान अवस्था, समाधानको उपाय लगायत विषयमा खुलेर छलफल भएको उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बताउनुभयो। प्रधानमन्त्रीसँग आफूले एन्टिसिपेटरी ल बनाउन आग्रह गरेको उहाँको भनाइ थियो। यदि कुनै पनि अर्थतन्त्रमा क्राइमहरू यस्तो देखिन्छ भने हामीले जबसम्म त्यसको प्रमाणित हुँदैन तबसम्म एन्टिसिपेटरी बिलको व्यवस्था गरिदिनु पर्यो भनेर आग्रह गरेका छौं। उहाँले भन्नुभयो अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् भनेर हामीले कुरा राख्यौं। यसमा प्रधानमन्त्री सकारात्मक रहेको उहाँको भनाइ छ। 100 दिनपछि प्रधानमन्त्रीले थाले संवाद, शुरूमै भेटे निजी क्षेत्र शीर्षकमा आजको कान्तिपुरमा समाचार छ।
4: सरकारले गोविन्द बहादुर कार्कीलाई प्रशासनिक क्षेत्रका सर्वोच्च पद मुख्य सचिवमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कार्कीलाई मुख्य सचिव बनाइएको जानकारी दिनुभयो। उहाँ प्रधानमन्त्री कार्यालयको सुशासन महाशाखाका प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो। वरियता क्रममा निकै पछाडि रहेका कार्कीलाई प्रधानमन्त्री वीरेन्द्र शाहले मुख्य सचिव बनाउनु भएको हो। प्रधानमन्त्रीको रोजाईमा परेका कार्की सचिवमा बढ़ुवा भएको 2 वर्ष मात्र भएको छ। भोजपुरका कार्कीले सचिव बनेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो। यसअघि उहाँ लासाको लागि महावाणिज्य दूत समेत बन्नुभएको थियो। उहाँसँग कोशी प्रदेशको मन्त्रालयमा सचिव र बागमती प्रदेशमा कायम मुकायम प्रमुख सचिवका रूपमा काम गरेको अनुभव पनि रहेको छ। 58 वर्षीय उमेर हदका कारण मुख्य सचिव कार्कीको कार्यकाल 2085 पुष 25 सकिनेछ। वीरेन्द्र शाह प्रधानमन्त्री भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँसँग निकट रहेर कार्कीले काम गर्नुभएको थियो। उहाँको कार्य सम्पादनबाट प्रभावित भएर प्रधानमन्त्रीको विशेष जोडबलमा वरियतामा क्रमभंगता गर्दै कार्कीलाई मुख्य सचिव बनाइएको हो। मुख्य सचिव सुमनराज अरियालको अवकाशपछि वरियता क्रमको हिसाबले पहिलो नम्बरमा किरणराज शर्मा हुनुहुन्थ्यो। यही अस्तार 26 गते अरियाल अवकाश हुँदै हुनुहुन्छ। पछिल्लो समय प्रधानमन्त्री कार्यालयमा रहेर कार्कीले सुशासन मार्गचित्र तयार गर्नुभएको थियो। भदौ 23 र 24 गतेको युवा विद्रोहको माग र भावना अनुसार गठित सुशासन मार्गचित्र अध्ययन समितिको संयोजक रहेर कार्कीले काम गर्नुभयो। उहाँले नवयुवा आन्दोलनको माग र भावना अनुरूप शासकीय सुधारको लागि विभिन्न क्षेत्र पहिचान गरी 1765 क्रियाकलाप समितिको प्रतिवेदन तयार पार्नु भएको थियो। सोही प्रतिवेदनका आधारमा वीरेन्द्र नेतृत्वको सरकारले 100 दिनको शासकीय सुधारको 100 कार्यसूची तयार गरेर काम थालेको हो। मुख्य सचिवमा पनि क्रमभंगता शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
3: कंग्रेस र एमालेले पूर्व सहमति अनुसार प्रदेश सरकार हेरफेर गर्ने गरी तयारी शुरू गरेका छन्। 17 असार 2021 कंग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली बीच भएको सातमुटे सहमति अनुसार दुवै पार्टीले प्रदेश सरकारहरूको नेतृत्व आलोपालो मोडलमा हेरफेर गर्ने तयारी गरेका हुन्। असार मसान्तभित्र प्रदेश सरकारको बजेट पारित भए लगतै साउनभित्रै नेतृत्व हेरफेर गर्ने समझदारी दुई दलका प्रमुख नेताहरूबीच भएको थियो। कंग्रेसले बुधबार बसेको पदाधिकारी बैठकमा प्रदेश सरकारको नेतृत्व हेरफेरबारे छलफल नै गरेको छ। बैठकमा सभापति गगन थापाले प्रदेशहरूबाट बजेट आइसकेपछि पूर्व समझदारी अनुसार नेतृत्व हेरफेरबारे एमाले अध्यक्ष ओलीसँग ठोस छलफल हुने ब्रिफिङ गर्नुभएको छ। महामन्त्री गुरूराज घिमिरेले असारभित्रै सबै प्रदेश सरकारले बजेट ल्याइसकेपछि मधेस प्रदेश बाहेक सबै प्रदेशको नेतृत्व हेरफेर गर्ने समझदारी रहेको बताउनुभयो। जेठ पहिलो साता कंग्रेस उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदय शमशेर राणा तथा जेठकै अन्तिम सातातिर सभापति थापाले एमाले अध्यक्ष ओलीसँग भेटेर केन्द्र सरकारको नेतृत्व हेरफेर गर्ने 2081 सातबुन्दे सहमति अनुसार नै प्रदेश सरकारको नेतृत्व पनि हेरफेर गर्ने विषयमा समझदारी भएको थियो। अहिले बागमती गण्डकी सुदूरपश्चिम र मधेससहित चार प्रदेशमा कंग्रेसले सरकारको नेतृत्व गरिरहेको छ। त्यस्तै कोशी लुम्बिनी र कर्णाली प्रदेश सरकारमा एमालेको नेतृत्व छ। यसैबीच 2079 निर्वाचनपछि सातवटा प्रदेशमा 28 मुख्यमन्त्री फेरिएका छन्। एउटै व्यक्ति पटक पटक मुख्यमन्त्रीमा दोहोरिएकामा समेत गरी 28 पुगेका हुन्। यसले प्रदेशहरू मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने कारखानाको रूपमा आलोचित छन्। कोशीमा 3.5 वर्षमा 6 मुख्यमन्त्री फेरिएका छन्। मधेसमा यो अवधिमा 5 मुख्यमन्त्री फेरिएका छन्। त्यस्तै बागमतीमा 3 पटक मुख्यमन्त्री फेरिएकामा 2 पटक कंग्रेस र 1 पटक तत्कालीन माओवादीले नेतृत्व गरेका छन्। गण्डकीमा 4 पटक मुख्यमन्त्री फेरिएका छन्। लुम्बिनी प्रदेशमा पनि 4 पटक नै मुख्यमन्त्री फेरिएका छन्। कर्णाली प्रदेशमा 2 पटक मुख्यमन्त्री हेरफेर भएकामा 1 पटक तत्कालीन माओवादी र 1 पटक एमाले नेतृत्व पाएको छ। सुदूरपश्चिममा भने मुख्यमन्त्री 4 पटक फेरिएका छन्। 2079 मंसिरको निर्वाचन यताको 3.5 वर्षमा 7 वटै प्रदेशमा 291 जना मन्त्री बनेका छन्। आजको नयाँ पत्रिकामा समाचार छ।
4: सरकारले शैक्षिक परामर्श कन्सल्टेन्सी र विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा संचालित कलेजका लागि नयाँ मापदण्ड ल्याएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले शैक्षिक परामर्श भाषा तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 र विदेशी विश्वविद्यालयको सम्बन्धनमा शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 पारित गरेको हो। शैक्षिक कन्सल्टेन्सी र विदेशी सम्बन्धनमा कलेजहरू शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिकाबाट सञ्चालन हुँदै आएका थिए। मन्त्री परिषदबाट पारित नियमावलीमा अनिवार्य धरोटी राख्नुपर्ने नवीकरण विद्यार्थीको तथ्याङ्क वार्षिक र आर्थिक प्रतिवेदन मन्त्रालयमा बुझाउनु पर्ने लगायतका भौतिक पूर्वाधारको समेत मापदण्ड तय गरिएको छ। नियमावली अनुसार अब कन्सल्टेन्सी स्थापना र शाखा सञ्चालनको लागि 25-25 लाख रूपियाँ धरोटी राख्नुपर्नेछ। हाल सञ्चालनमा रहेकाहरूले पनि नवीकरणका बेला धरोटी राख्नुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ। यसअघि निर्देशिकामा धरोटी सम्बन्धी व्यवस्था थिएन। यस्तै विदेशी कलेजका लागि 25-35 लाख रूपियाँसम्म धरोटी बुझाउनु पर्नेछ। विश्व वरियतामा 1000 भित्र रहेका विश्वविद्यालयको सम्बन्धनमा मात्र नेपालमा कलेज सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ। यो व्यवस्था निर्देशिकामा उल्लेख भए पनि लागू हुन सकेको छैन। नयाँ मापदण्ड अनुसार कलेजहरूले सम्बन्धित देश र नेपालको विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त गरेको हुनुपर्छ। सञ्चालनमा रहेका कलेजले 3 वर्षभित्र र नयाँ अनुमति प्राप्त गर्ने कलेजले 5 वर्षभित्र प्रत्यायन प्राप्त नगरी स्वत रद्द हुने व्यवस्था नियमावलीमा गरिएको छ। कम्तीमा 10% विद्यार्थीलाई निशुल्क छात्रवृत्ति दिनुपर्ने निर्देशिकाको व्यवस्थाले नियमावलीमा पनि निरन्तरता पाएको छ। नयाँ मापदण्ड अनुसार एउटा कलेजले 1 भन्दा बढी विश्वविद्यालयबाट सम्बन्धन दिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने छैनन्। 1 भन्दा बढी विश्वविद्यालयका कार्यक्रम सञ्चालन गरेको भए नियमावली जारी भएको 5 वर्षभित्र एउटा मात्रै रोज्नुपर्नेछ। विदेशी कलेजको आफ्नै जग्गा र भवन हुनुपर्ने व्यवस्था पनि नियमावलीमा राखिएको छ। नेपाल शैक्षिक परामर्श संघले भने छलफल बिनै नियमावली जारी गरेकोमा असन्तुष्टि जनाएको छ। 25 लाख धरोटीको व्यवस्थाले अधिकांश कन्सल्टेन्सी धराशायी हुने संघका अध्यक्ष लक्ष्मण पौडेलले बताउनुभयो। सरकारले परामर्श कम्पनीहरूलाई नियमन भन्दा पनि निषेध गर्न खोजेको उहाँको गुनासो रहेको छ। शैक्षिक कन्सल्टेन्सी र विदेशी सम्बन्धनका कलेजलाई कस्तै सरकार कान्तिपुरमा समाचार छ।
3: मंगलबार फैसला भएको नक्करी भूटानी शरणार्थी सम्बन्धी प्रकरणमा दोषी र आरोपितको सम्पत्ति छानबिन पनि अघि बढ़ेको छ। उनीहरू विरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको कसुरमा पनि अनुसन्धान अघि बढ़ेको हो। बहुचर्चित यो घटनामा मुछिएका सरकारी अधिकारीलाई भ्रष्टाचार मुद्दामा पनि अख्तियारले छानबिन अघि बढ़ाएको थियो। त्यस्तै करोड़ौं रकम संगठित रूपमा ठगी गरेको मुद्दा भएकाले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि छानबिन थालेको छ। 31 प्रतिवादी रहेको यस मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौँले फैसला सुनाउँछ। दुई पूर्व मन्त्री सहित 16 जनालाई दोषी ठहर गरेको थियो। यसैबीच निजामती कर्मचारी सिभिल अस्पतालमा औषधिमा करिब 3 करोड़ रूपियाँ बराबर अनियमितता गरेको आरोपमा अख्तियारले 8 कर्मचारी विरूद्ध मुद्दा चलाएको छ। सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी 2,91,34,547 रूपियाँ बराबरको हिनामिना गरेको आरोपमा फार्मेसी युनिटमा कार्यरत कर्मचारी विरूद्ध बुधबार मुद्दा दर्ता गरेको हो। युनिट इन्चार्ज रहेकी फार्मेसी अधिकृत दीपा ढुङ्गाना, वरिष्ठ फार्मेसी सहायक त्रय दिनेश पन्त, विनोद पोखरेल स्टोरकिपर समेत र शर्मिला श्रेष्ठ स्टोरकिपर समेत रहेका फार्मेसी सहायक केशवराज नेउपाने र सन्दीप तिवारी तथा फार्मेसी सहायकद्वय लवेन्द्र कुंवर र दीपक सापकोटालाई हानि नोक्सानी बराबरकी रकम जनाई बिगो कायम गरेको छ। आपूर्तिकर्तासँगको मिलोमतोमा उनीहरूले आर्थिक हिनामिना गरेको छानबिनमा खोलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। आपूर्तिकर्ता फर्म र अस्पताल बीच भएको सम्झौताको शर्त बमोजिम 4 महिना मात्र म्याद भएका तथा बिक्री नभई म्याद बुझिएका औषधि तथा औषधिजन्य सामग्री प्रतिस्थापनका लागि फार्मेसी युनिट इन्चार्जलाई अस्पतालका कार्यकारी निर्देशकले जिम्मेवारी दिएका थिए, तर औषधि फिर्ता नगरी र शोध भर्ना नलिई अस्पतालको सम्पत्तिमा हानि नोक्सानी र दुरूपयोग गराएको पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। आजको नयाँ पत्रिकामा समाचार छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
6: अनि
5: घर त बेच्नु छोडेर यतातिर कता नि?
6: यो त साइड जब चाहिँ यो चाहिँ
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
6: सामान राम्रो छ, ढुक्क हुनु।
5: थाहा छ त्यसरी यही लिन आएको। विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ, त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
5: सुरक्षा घरको
6: साँच्ची भन्दा।

0: 지킨 머리나서 섣부러 잠을 빡해서 보는 밤 It's a hell of a show 해서마다 비대와 퇴호 भरपूर मनोरंजन सहित आचारू नौ सय उनासे इस होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिखोस् 15 दिन देखि 3 महीना सम्म संपूर्ण चैनल हेर्ने पैकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा इस होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: यूफो महासंचार नेटवर्क रत्नपानी सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ
3: अब बाँकी समाचार विस्थापित सुकुम्बासीले आश्रय लिइरहेको भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टरमा सोमबार साँझ सरकारले खाना रोकिदियो यसबाट प्रभावित हुने मध्ये एक थिइन् कालीमाया परियार बुधबार होल्डिङ सेन्टरमा भेटिएकी उनले दुखेसो पखिन् खाना त के जार सबैभित्र राखेर हामीलाई पानी पनि दिएन मान्छेले धर्म गर्न बाटो बाटोमा पानी राख्छन् यहाँ त सरकारले सुकुम्बासी भनेर धेरै हेप्यो होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई भोकै पारिएको विषयमा आलोचना पढेपछि सरकारले मंगलबार साँझदेखि खाना उपलब्ध गराइरहेको छ तर फेरि कहिलेदेखि खाना रोकिने हो थाहा छैन कालीमायाले भनिन् स्थापनको लागि सरकारले दिने भनेको 25,000 रूपियाँ पनि आफ्नो खातामा अझै नआएको उनले सुनाइन् सरकारले 8 असारमा सूचना जारी गरेर विस्थापित सुकुम्बासीको खातामा 25,000 रूपियाँ हालिदिने जानकारी दिँदै 12 असारभित्र होल्डिङ सेन्टर खाली गरी सो व्यवस्थापन गर्न अल्टिमेटम दिएको थियो पछि अर्को सूचना निकालेर 19 असारभित्र होल्डिङ सेन्टर खाली गर्न ताकेता गरियो विभिन्न बाध्यतामा रहेका केही परिवार होल्डिङ सेन्टरमै रहेका छन् सरकारले उनीहरूको लागि सोमबार साँझ र मंगलबार बिहानको खाना खाजा बन्द गरेको थियो मनोहराको घर भत्किएपछि कालीमायाको 8 जनाको परिवार विचली भएको हो उनका 2 नातिलाई आफन्तको कोठामा राखिएको छ खातामा न पैसा आयो न खातामा पैसा नै आयो भने पनि 25,000 रूपियाँले परिवार व्यवस्थापन गर्न नसकिने उनको भनाइ छ 3 नाति नातिनाको पढ़ाई बिग्रिएको अर्को चिन्ताले कालीमायालाई पिरोलेको छ उनका अनुसार पहिलाको स्कूलमा 48,000 रूपियाँ तिर्न बाँकी थियो अहिले पहिलो त्रैमासिक परीक्षाको बेला भएको छ बर्खाको बेला घर भत्किएर आफूहरूलाई भत्काएर आफूहरूलाई बिल्ली बाठ बनाएकोमा कालीमायालाई चित्त दुखेको छ कालीमाया अझै बिरामी छिन् घर भत्किनु केही दिन अघि लडेर उनको शरीरमा समस्या भएको थियो सविताको परिवार बल्खुमा बस्थ्यो घर भत्किएपछि खरीपाटीको होल्डिङ सेन्टरमा पुगेको हो बुहारी र नाति नातिना आफन्तको शरणमा बसिरहेका सविताले सुनाइन् बुहारी सुत्केरी छिन् उनका 84 वर्षका श्रीमान छन् खातामा पैसा नआएको विषयमा सोधखोज गर्दै जाँदा टोकन नम्बर नै गलत भएको उनले थाहा पाइन् 66 वर्षीय कुमारी राईको पनि पैसा आएको छैन 50 वर्षीय अन्जु परियारको त नागरिकता पनि बनेको छैन सरकारले गत वैशाखमा काठमाडौँ उपत्यका विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्ती खाली गराउने क्रममा विस्थापित भएका परिवारको अस्थायी बसोबासको लागि 7 ठाउँमा होल्डिङ सेन्टर तोकेको थियो होल्डिङ सेन्टरबाट पनि सुकुम्बासी विस्थापित खातामा पैसा न खानाको टुङ्गो कान्तिपुरमा समाचार छ
2: कैलालीको गेटामा मेडिकल कलेज सञ्चालन गर्ने 3 दशक अघिको सपना सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा साकार भएको छ चिकित्सा शिक्षाको पठन पाठन शुरू गर्ने तयारी रहेकामा विश्वविद्यालय मार्फत शिक्षण अस्पताल सञ्चालन हुने भएको हो
3: यसको लागि 7 ठाउँमा होल्डिङ सेन्टर तोकेको थियो होल्डिङ सेन्टरबाट पनि सुकुम्बासी विस्थापित खातामा पैसा न खानाको टुङ्गो कान्तिपुरमा

0: च्याक्ली शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो। यो नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय हो। आजको नयाँ पत्रिकामा यो समाचार प्रकाशित छ।
1: निर्वाचनको रेखा कोरिएर पार्टी फूटको दिशामा अघि बढ़ेपछि कांग्रेसको संस्थापन र इतर दुवै पक्षका नेताहरू एकता बचाउन एक कदम ब्याक हटेर लचिलो बन्न तयार देखिएका छन्। सभापति गगन थापाको नेतृत्वमा पार्टी कार्यालय सानेपामा बुधबार बसेको पदाधिकारी बैठक र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा चुनदेवी स्थित सम्पर्क कार्यालयमा बसेको इतर पक्षको बैठकले एकता कायम राख्न लचिलो बन्ने निर्णय लिएका हुन्। इतर पक्षले संस्थापनको एकता गर्न नचाहेको निष्कर्ष निकाल्दै सोमबार 15 महाधिवेशनको सम्पर्क कार्यालय खोलिसकेको छ। सो पक्षले 6 साउनमा तत्कालीन महाधिवेशन प्रतिनिधि सहितको राष्ट्रिय भेला बोलाउने निर्णय लिएर दबाव सिर्जना गरेको थियो। इतर पक्षको दबाव सहितको गतिविधिको समीक्षा गर्दै संस्थापन पक्षको पदाधिकारी बैठकले उनीहरूकै माग बमोजिम सभापति थापाले नै पार्टी एकताको लागि निर्णायक वार्ता गरेर अन्तिम पहल लिने निर्णय लिएको छ। इतर पक्षले संस्थापनको निर्णयलाई सकारात्मक रूपमा लिएको सन्देश जारी गरे पनि पार्टीभित्रको बहुमत अल्पमतको पोजिसन स्वीकारेर 15 महाधिवेशनमा सहभागी हुने तर निष्पक्षताको सुनिश्चितता सहित नयाँ सहमति हुनुपर्ने निष्कर्ष निकालेको छ। चुनदेवी कार्यालयमा सोमबारबाटै खड्काको नेतृत्वमा बुधबारसम्म लगातार बैठक बसेको थियो। महामन्त्री गुरूराज घिमिरेले पार्टीलाई एकताबद्ध बनाएर 15 महाधिवेशनको तयारीमा काम अघि बढ़ाउन पदाधिकारी बैठकले सभापति थापालाई अर्को पक्षसँग संवाद गर्ने जिम्मेवारी दिएको बताउनुभयो। कांग्रेस विभाजन रोक्न संस्थापन र इतर पक्ष एक कदम ब्याक शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
0: अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने अन्तिम दिन राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले अध्यादेश प्रतिस्थापन गर्ने चारवटा विधेयकमाथि छलफल गर्दैछ। समयको दबावका बीच विधान व्यवस्थापन समितिले एकै दिन चारवटा विधेयकमाथि छलफल टुंग्याएर प्रतिवेदन तयार गरेर सभामा प्रस्तुत गर्नुपर्नेछ। सभाले प्रतिवेदन सहितको विधेयक निर्णयार्थ पेश गरी पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाउनुपर्ने तथा प्रतिनिधि सभाले समेत सो विषयलाई स्वीकार वा अस्वीकार गरेपछि सभामुखले प्रमाणित गरेर बिहिबार नै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउनुपर्नेछ। राष्ट्रिय सभाका सचिव फुलबहादुर कणेलले राष्ट्रिय सभाको असार 25 गते बिहिबारको बैठकले चारवटै विधेयक पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउने जानकारी दिनुभयो। सरकारले प्रतिनिधि सभामा वैशाख 25 र राष्ट्रिय सभामा वैशाख 28 गते 8 अध्यादेश पेश गर्यो। तीमध्ये प्रतिनिधि सभाले 4 अध्यादेश प्रतिस्थापन विधेयक असार 18 गते पारित गरेर राष्ट्रिय सभामा पठायो। राष्ट्रिय सभामा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रतिनिधित्व छैन। ठूलो दल नेपाली कंग्रेस हो। दोस्रो ठूलो दल नेपाली कम्युनिष्ट पार्टी नेकपा हो। यसअघि कंग्रेस नेपाली कंग्रेस र नेकपाको समर्थनमा राष्ट्रिय सभाबाट सत्तारूढ़ दल राष्ट्रपाले विधेयक सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकहरू पारित गराउन सफल भएकोमा अध्यादेश प्रतिस्थापन विधेयकमा प्रस्तुत दुई दलले संशोधनलाई स्वीकार गर्नुपर्ने अडान राखेपछि समितिमा पठाउनु परेको हो। आजको गोर्खापत्रमा समाचार प्रकाशित छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: ब्याङ्क खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र ब्याङ्कबाट क ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 बुँदा नम्बर 6 समावेश व्यवस्थाहरू सुनौ। ब्याङ्क तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत चेकको स्टप पेमेन्ट गर्दा, मौद्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट खाता संचालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढ़ी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौद्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौद्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौद्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुनेसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत

0: सुरक्षित बैंकिङ नेपाल राष्ट्र बैंक वित्तीय समावेशी तथा ग्राहक संरक्षण महाशाखा गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: नेपाल परिवेशमा अब बाँकी समाचार। देशमा संचालित भिडियोटेक दूरसंचार सेवा प्रदायक कम्पनीले पुरानो प्रविधिको 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका छन्। निजी क्षेत्रको एनसेलले 22 हजारदेखि 5 प्रदेशका 13 जिल्लाका विभिन्न ठाउँमा 220 3G साइट सटडाउन गरेको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि आगामी आर्थिक वर्षभित्र देशभरबाटै यो सेवा हटाउने लक्ष्य राखेको छ। दुवै कम्पनीले पुराना ग्राहकलाई नयाँ प्रविधिको 4G सेवामा आउन आग्रह गरिरहेका छन्। नियामक नेपाल दूरसंचार प्राधिकरणको जेठ 2083 सम्मको तथ्याङ्क अनुसार मोबाइल ब्रोडब्याण्डमा 3G हिस्सा 2.6% छ। आजको कान्तिपुरमा समाचार छ।
5: संसदमा बाँदर व्यवस्थापन बारे बहस चलिरहँदा धनकुटा नौ बेलहरा कि 70 वर्षीय नरमाया श्रेष्ठ मकै बारी जोगाउन दिनभर बारीको डिलमा बसेर बाँदर खेदाउन बाध्य हुनुहुन्छ। बाँदर थपाउनेकै लागि मकै बारीको डिलमा टिनको छानोसहित बाँसको सानो टहरा बनाइएको छ। टहरा नदिकेको बारीमा मकैको घोगा लागेको छ। मकैको टुसा पलाउन थालेको छ। यही बेला बाँदरले मकैमा ठूलो क्षति पुर्याउने भएकोले नरमाया के दिन यता दिनभर बारीमै बस्न थाल्नु भएको हो। यसो नगरे बाली जोगिँदैन, उहाँले भन्नुभयो। दिनभर यतै टहरामा बसेर पहरा दिनुपर्छ। नरमायाको बारीभन्दा केही पर अर्को डिलमा 65 वर्षीय पूर्णबहादुर विश्वकर्मा पनि मकै बारी जोगाउन दिनभर बाँदर रोगिरहेको भेटिनुहुन्छ। उहाँको दैनिकी पनि पछिल्ला दिनमा यस्तै बनेको छ। बाँदरबाट मकै जोगाउन टहरामा पहरा शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
4: भोजपुरको सडानन्द नगरपालिका 12 उत्तर बहादुर मगर सोमबार धरान पुगेर मंगलबार बीपी बेराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुग्नुभयो। उहाँ 3 वर्ष अघि पनि प्रतिष्ठानमा उपचारका लागि जानुभएको थियो। त्यति बेला सहजै उपचार पाएका उहाँले यसपटक भने ठूलो झन्झट बिहोर्नु पर्यो। तिरथुमको मोराहाङका गंगाबहादुर तामाङले पनि उत्तम बहादुर जस्तै सहज उपचार नपाएको गुनासो गर्नुभयो। धरानकै पदम कुमारी मगरलाई 4 दिनदेखि प्रतिष्ठानको आईसीयूमा राखिएको छ। उहाँलाई कलेजोको समस्या छ, तर चिकित्सकले परिवारका सदस्यलाई सही सूचना नदिँदा मनमा बेचैनी बढेको नातिनी ममता गिरीले बताउनुभयो। प्रतिष्ठानमा ओपीडी र आकस्मिकमा गरी दैनिक 3,000 हाराहारी बिरामी उपचारका लागि आउँछन्। तीमध्ये 80% बिरामीले बीमा अन्तर्गत उपचार गराउँछन्। संकटमा बीपी प्रतिष्ठान शास्ति भोग्दै बिरामी शीर्षकमा आजको नागरिक दैनिकमा समाचार छ।
5: अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसी मोडका वैज्ञानिकहरूले नेपालमा कुनै पनि बेला आकस्मिक बाढ़ीको जोखिम रहेको बताएका छन्। सन् 2026 मनसून सिजनमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिए पनि आकस्मिक बाढ़ीको खतरा जति बेला पनि रहन सक्ने भन्दै उनीहरूले सचेत गराएका हुन्। वैज्ञानिकहरूले हालै पाकिस्तानको बाल्टिस्तान र भारतको अरूणाचल प्रदेशमा बादल फुटेर भएको भारी वर्षा र त्यसको पछिको विपदलाई औन्याउँदै नेपालमा पनि जुनसुकै बेला यस्तै संकट आउन सक्ने चेतावनी दिएका छन्। यस वर्ष नेपाल भारत र पाकिस्तानका विभिन्न क्षेत्रमा बादल फुट्ने र अन्य घातक मौसमी घटनाहरू भइरहेको उनीहरूको भनाइ छ। कुनै पनि बेला आकस्मिक बाढ़ीको नेपालमा जोखिम अन्नपूर्ण पोस्टमा समाचार छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसिया द्वन्द्व अन्त्यका लागि इरानसँग हस्ताक्षर गरिएको समझदारीको औचित्य समाप्त भएको बताउनु भएको छ। उहाँले इरानसँग कुनै पनि संवाद वा सहकार्य गर्न नचाहेको दावी गर्नुभएको छ। नेटो शिखर सम्मेलनका सम्मेलनमा भाग लिन टर्कीको राजधानी अंकारा पुग्नुभएका ट्रम्पले यस्तो बताउनु भएको हो। युद्धविराम बारेमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, मेरो विचारमा यो सकियो, म अब उनीहरूसँग कुनै सम्बन्ध राख्न चाहन्न, तिनीहरू बदमाश हुन्, उनीहरूको नेतृत्व मानसिक रूपमा अस्वस्थ मानिसहरूले गरिरहेका छन्। उहाँले भन्नुभयो, म हाम्रा वार्ताकारहरूसँग कुरा गर्नेछु, उनीहरू वार्ता गर्न चाहन्छन्, जहाँसम्म मेरो कुरा छ यो केवल समयको बर्बादी मात्रै हो। नेटोका महासचिव मार्क रुटीले इरानमा अमेरिकाले पछिल्लो पटक गरेको आक्रमणको बचाउ गर्दै उक्त आक्रमण जरूरी रहेको बताउनु भएको थियो। इरानी सरकारी संचार माध्यम आईआरआईबी मार्फत जारी गरिएको विज्ञप्तिमा अमेरिकी सैन्य हमलाको जवाब दिइएको उल्लेख छ। उक्त विज्ञप्तिमा भनिएको छ, आईआरजीसीको जलसेना र एरोस्पेस फोर्सले संयुक्त मिसाइल र ड्रोन अपरेशन मार्फत दुई देशमा रहेका 85 महत्वपूर्ण अमेरिकी सैन्य सुविधाहरूमा प्रहार गरेका छन्। यसका साथै इरानले एउटा अमेरिकी MQ-9 ड्रोन समेत खसालेको छ। यसअघि अमेरिकी सेनाले मंगलबार इरान विरूद्ध नयाँ चरणको हमला शुरू गरेको जनाएको थियो।
5: इजिप्ट फुटबल संघले विश्वकपको अन्तिम सोह्रमा अर्जेन्टिनासँगको पराजयमा रेफ्रीको गम्भीर त्रुटि भएको आरोप लगाउँदै खेल सञ्चालन गर्ने सम्पूर्ण अधिकारीलाई हटाउन फिफासँग माग गरेको छ। इजिप्टले विश्व फुटबलको सर्वोच्च निकाय फिफा समक्ष औपचारिक उजुरी दर्ता गर्दै एटलान्टामा भएको खेलमा रेफ्रीहरूले दोहोरो मापदण्ड अपनाएको भन्दै छानबिनको माग गरेको हो। खेलको दोस्रो हाफमा इजिप्ट 1-0 अघि रहेको अवस्थामा मुस्ताफा जीकोले गरेको गोल भिडियो सहायक रेफ्री भीआरको हस्तक्षेपपछि रद्द गरिएको थियो। गोल हुनु अघि मिडफिल्डर मार्वान आटियाले अर्जेन्टिनाका डिफेण्डर लिसान्द्रो मार्टिनेजको खुट्टामा टेकेको भन्दै फाउलको निर्णय गरिएको थियो। त्यसपछि खेलको इन्जुरी समयमा अर्जेन्टिनाले निर्णायक गोल गर्नु केही सेकेण्ड अघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रमा फाउल भएको इजिप्टको दावी छ। रेफ्रीले व्यवस्था गरेपछि अर्जेन्टिनाले काउन्टर आक्रमणबाट गोल गर्दै 3-2 रोमाञ्चक जित निकालेको थियो।
4: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: 6 दिनपछि प्रधानमन्त्रीद्वारा छलफल शुरू, शुरूमै निजी क्षेत्रबाट भेट, मुख्यमन्त्री मुख्य सचिव नियुक्तिमा पनि क्रमभंगता।
4: मुख्यमन्त्रीमा पालो फेर्ने कंग्रेस एमालेको तयारी, राजनैतिक दौपिजका कारण 3.5 वर्षमै 28 मुख्यमन्त्री।
5: शैक्षिक कन्सल्टेन्सी र विदेशी सम्बन्धनका कलेजमा सरकारको कड़ा निगरानी, औषधिमा 3 करोड़ घिनामिना गरेको आरोपमा सिभिल अस्पतालका 8 कर्मचारी विरूद्ध मुद्दा।
4: इरानसँगको अन्तरिम सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, इरानद्वारा निन्दा।
5: र विश्वकपको अन्तिम सोह्रमा अर्जेन्टिनासँगको पराजयमा रेफ्रीको त्रुटि भएको इजिप्टको आरोप, सबै रेफ्री हटाउन इजिप्ट फुटबल संघको माग।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सक्रिय प्राविधिक साथी सुरज पौडेललाई धन्यवाद। सन्चु र रविन्द्र विदा हुन्छ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: Coming up next,
3: the news plus. विचार तीतो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। The News Plus. Radio Thaha Sanchar 99.4 Sahi. Thaha Sanchar Network ka partner station harubata ekai saath pratyek din bihan 6:30 baje nishpaksha sakriyata ko abhyas.
7: AIO.
8: Yes,
7: AIO. All in one mart. The best place for shopping.
8: Ke chara ho khas tya?
7: Ke chaina bhana na. Nun dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sasta haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastari restaurant haru tesmathi prashasta parking area.
8: Wow, kaha chara yo?
7: Yahi Min Bhavan ma, Shantinagar gate sangai yatayat byabastha karyalay ko chheuai ma.
3: All in one mart, helping make your life easier.
9: Thank you. Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities, and law. Our features:
0: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation, and personal interview.
9: For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
10: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। haha-khabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। haha-khabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब haha-khabar.com मा।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिस्कोम
1: देशो खुशी को कनेक्शन
0: विचार तीतो पनि मिठो पनि विषय राजनीतिक पनि गैर राजनीतिक अतिथि परिचित पनि अपरिचित र सरोकार सीधा तपाईसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि The News Plus. Radio Kaha Sanchar 99.4 Sahi. Kaha Sanchar Network ka partner station harubata ekai shat. Pratyek din bihana 6:30 baje. Nishpaksha sakriyata ko.

0: नमस्कार। थाहा संचार नेटवर्कको कार्यक्रम द न्यूज प्लसमा यहाँलाई हार्दिक स्वागत छ। म धर्मराज भट्ट। यो कार्यक्रम तपाईँहरूले काठमाडौँमा रेडियो थाहा संचार 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहाखबर.com र थाहा खबरको फेसबुक पेज मार्फत पनि सुनिरहनु भएको छ। संविधान संशोधनका लागि भन्दै सरकारले सरकार गठन भएको केही दिनमै जुन एउटा कार्यदल बनायो, त्यो कार्यदलको औचित्यमा, त्यसको प्रक्रियामा र त्यसको त्यसलाई वैधानिकता दिने सवालमा राजनैतिक दलहरूले शुरूदेखि नै प्रश्न उठाए। खास गरी नेपाली कंग्रेसले त्यहाँ सदस्य नै पठाएन, बरू आफ्नै पार्टीको उपसभापतिको नेतृत्वमा के विषयमा संविधान संशोधन गर्नुपर्छ भन्ने विषयमा छलफल गर्नका लागि समिति बनायो। नेकपा एमाले प्रतिनिधि पठायो तर बैठकमा उपस्थित हुने सवालमा धेरै कम मात्र उपस्थित भयो। अरू दलहरू बैठकमा उपस्थित त भए, विभिन्न छलफलमा सहभागी भए, तर अन्तिममा अब बहसपत्र तयार पार्ने सन्दर्भमा चार दलले, खास गरी नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका प्रतिनिधिहरूले अब हामी अन्तिम हस्ताक्षर गर्दैनौं भनेर अवैध गरेको अवस्था छ र यसले संविधान संशोधनको बहस अब संविधान संशोधनको चक्रव्यूह बनेको जस्तो स्थिति देखिएको छ र राष्ट्रिय स्वतन्त्र पार्टीले एकल रूपमा आफ्ना एजेण्डाहरू घुसाएर सर्वस्वीकार्य बनाउनु पर्ने संविधान संशोधनको बहसलाई एउटा सरकारले चलाएको, एउटा पार्टीले बहस चलाए जस्तो गरेको भन्दै आलोचना पनि भइरहेको छ। किन यस्तो भइरहेको हो? आज म यिनै विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्नेछु। टेलिफोन सम्पर्कमा हुनुहुन्छ जनता समाजवादी पार्टीका नेता डा सुरेन्द्र कुमार झा। डाक्टर नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: हजुर नमस्ते, धन्यवाद।
0: अब शुरूमा यहाँहरू कार्यदलमा बस्नुभयो, पहिलेदेखि नै विभिन्न प्रश्नहरू उठिरहेकै थिए, तर बस्दा बस्दै पनि अन्तिममा प्रतिवेदन लेख्ने सवालमा चाहिँ हामी त्यसमा सहभागी हुँदैनौ भनेर भन्नुभयो संविधान संशोधनको सवालमा, किन यस्तो गर्नुभएको?
1: यस्तो छ हजुर, यो संविधान सभाबाट संविधान जारी भएको हो र संविधान सभामा हाम्रो पार्टी चाहिँ दुईटै संविधान सभाको निर्वाचनमा उल्लेखित संख्या ल्याएर हामी चाहिँ संविधान निर्माणको प्रक्रियामा सहभागी भयौं। यद्यपि संविधान जारी गर्दै गर्दाखेरि केही हाम्रो चाहिँ विमतिका विषयहरू थिए, जसले गर्दाखेरि हामी असोज दिनलाई कालो दिवसको रूपमा चाहिँ मनाउनु पर्ने मनाउँदै आएका छौं। किन भन्दाखेरि त्यही दिन चाहिँ हाम्रो आन्दोलनकारी शत्रुघ्न पटेलको चाहिँ हत्या भयो, उहाँको शहादत भयो वीरगंजा पर्खामा। त्यस कारणले हामी संविधान संशोधन हुनुपर्छ भनेर छ महिना शान्तिपूर्ण आन्दोलन पनि गर्यौं र हामी संविधान संशोधनको पक्षधर हौ। त्यस हिसाबले सरकारले संविधान संशोधनको सन्दर्भमा जुन एउटा क्याबिनेटबाट निर्णय गरेर एउटा समिति बनायो माननीय प्रधानमन्त्रीको सल्लाहकार अमित शाहको नेतृत्वमा, त्यसलाई चाहिँ हामीले स्वागत गर्यौं र हामीले के लाग्यो भने यो बहसमा हामी सुरुदेखि निरन्तर संघर्ष गरेको हुनाले हामी चाहिँ यसमा जानुपर्छ, आफ्नो कुरा राख्नुपर्छ भन्ने मान्यताका साथ हामी यसमा सहभागी भएका हौं। तर प्रथम बैठकमै हामीले चाहिँ केही गम्भीर विषय र केही चाहिँ प्रश्नहरू हामीले उठायौं। हामीले के भन्यौं भने यो कार्यदल जुन सम्मान्य प्रधानमन्त्रीको चाहिँ सल्लाहकार अमित शाहजीको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सचिव पुष्प प्रसाद कोटाजी, कानून आयोगका सचिव इन्दिरा पौडेलजी र त्यहाँको चाहिँ एकजना सहसचिव दिनाधर त्रिवेदी तपाईँहरूको चाहिँ जुन नेतृत्वमा यो कार्यदल बनेको छ, यो कार्यदलको सिओआर के हो, यसले के गर्ने हो, यसले चाहिँ गरेको निर्णयहरू चाहिँ लागू हुने प्रक्रिया के हो र खास गरिकन हामी दलको प्रतिनिधिको हिसाबले यहाँ उपस्थित भएका छौँ, क्याबिनेटको निर्णय अथवा चाहिँ सरकारको दृष्टिकोणमा चाहिँ हामी सदस्यहरूलाई सरकारले चिनेको छैन, किन हाम्रो नाउँमा चाहिँ सरकारले हामीले नोमिनेसन गरेको छ न चाहिँ मन्त्री परिषदको निर्णयबाट हाम्रो नाम अनुमोदन भएको छ। त्यस कारणले यी विषयहरूमा स्पष्टताको चाहिँ खाँचो छ। यद्यपि सम्मान्य प्रधानमन्त्रीजीले संविधान संशोधनको लागि जुन इनिसिएटिभ लिनुभएको छ त्यसलाई हामीले स्वागत गर्दछौँ भनेर हामीले कुरा राख्यौँ त्यहाँ र यो कुराहरूमाथि सुधार हुनुपर्छ भनेर हामीले भन्दै गयौं र विशेष गरिकन त्यसपछि दोस्रो बैठक लगाएको बैठकहरूमा हामीले खास गरिकन नेकपा माओवादी केन्द्रको अहिलेको नेपाली कम्युनिस्ट पार्टीको चेयरको रूपले मैले त्यस्तै तपाईँको हाम्रै पार्टी बजेट पठाइदिएको छ तपाईँको जेनेरल लक्ष्मण लाल कर्णजी हामीले चाहिँ नेकामै ग्रुपमा के विषय उठायौँ भने पहिले त सरकार यो संविधान प्रति शपथ ग्रहण गरेको छ यही संविधानलाई टेकेर गत निर्वाचन भयो यो संविधान संविधान सभाबाट निर्माण भएको हो गत निर्वाचनको माइन्डेड चाहिँ सरकार सञ्चालन सुशासनको प्रत्याभूति दिने गरिकन चाहिँ नै राष्ट्रिय स्वतन्त्र पार्टीको उल्लेखित संख्या आयो र त्यही पार्टीको परिचयता अहिले प्रधानमन्त्री हुनुहुन्छ त्यसैले जुन संविधानप्रति शपथ ग्रहण गरेको छ सरकारले त्यो संविधानको चाहिँ नै तपाईँको प्रस्तावनादेखि लिएर तपाईँको चाहिँ नै सबै कुरा खुला गरेर चाहिँ बहस पत्र भन्ने सवालमा चाहिँ यो संविधान आवश्यक छ कि छैन त्यो संविधानको चारवटा आधारभूत चाहिँ तपाईँको पिलरहरू छ त्यो चाहिँ तपाईँको गणतन्त्र भयो धर्मनिरपेक्षता भयो समानुपातिक समावेशिता भयो संहिता भयो यो चारवटै पिलरलाई चाहिँ बहसमा ल्याइदिएर तपाईँको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली आवश्यक छ कि छैन भनेर बहसमा ल्याइदिएर राज्यले नै यसको लागि चाहिँ बहस गराउनु चाहिँ कतिको उचित छ
0: यसमा मैले काटेँ जस्तो संघीयताको विषय धर्मनिरपेक्षताको विषय र समावेशिताका पनि केही केही विषयवस्तुहरू यी विषयवस्तुहरूमा सरकारले बहस गराएर एकलौटी गर्न खोज्यो अर्थात तपाईँले जुन भन्नुभयो नि यही संविधानमा शपथ खाएको सरकार यही संविधानका आधारभूत पिलरहरू भत्काउन खोजिरहेको छ भनेर भन्नुभयो कुन कदमले चाहिँ तपाईँहरूलाई त्यस्तो लाग्यो कि सरकार आधारभूत पिलरहरू भत्काउन खोज्दैछ
1: मेरो कुरा कम्प्लिट गर्न दिनुहोस् हामीले चाहिँ के भन्यो भने त्यहाँनिर कि यो संविधानको चाहिँ प्रस्तावना लगायत आधारभूत संरचनाहरूमा सबैमा बहस खुला गरेर दुनियाँमा कहीँ नभएको विषय तपाईँ संसारको जुनसुकै देशहरूको इतिहास हेर्नुभयो भने त्यो संविधान जुन संविधानलाई टेकेर निर्वाचन हुन्छ र त्यसपछि सरकार गठन हुन्छ त्यही सरकारले चाहिँ आधारभूत संरचनाहरू प्रियम्बलदेखि लगायतको प्रस्तावनादेखि लगायतको सबै विषयहरूलाई यो आउँछ कि छैन यो चाहिँ उचित छ कि छैन भनेर बहस पत्र चाहिँ राज्यले बनाउन लगाउनु भनेको चाहिँ त्यो आजसम्म कहीँ भएको छ तपाईँले त्यो कुनै पनि देशको चाहिँ तपाईँले हिस्ट्री पढ्नुभयो भने तपाईँले पाउनुहुन्न अर्को कुरा छिमेकी मुलुक भारतमै तपाईँको 106-107 संविधान संशोधन भएको छ त्यहाँ चाहिँ तपाईँको न्यायालयले फुल बेन्चले निर्णय गरेको छ कि यो संविधानको चाहिँ आधारभूत कुराहरू तपाईँले कुनै पाउनुहुन्न भनेर निर्णय गरेको छ अमेरिकाको संविधान धेरै पटक संशोधन भएको छ तर यो विषयहरूमा पनि त्यहाँ निर्णय भएको छ कि यो चिजहरूलाई तपाईँले उठाउन पाउनुहुन्न हामीले कहाँनिर त्यो अनुभूति भयो भने तपाईँलाई मैले भन्नुभयो तपाईँको माध्यमबाट आउँदाखेरि है हामीले सरकारसँग दुईवटा चिजको चाहिँ प्रत्याभूति खोज्यौँ एउटा चाहिँ के खोज्यो भने सरकारलाई काम गर्दाखेरि कहाँ के अप्ठ्यारो भयो सरकारले संशोधन गर्न खोजेको चाहिँ सरकारको धारणा के हो कि त्यो विषयमा संशोधनको आवश्यकता चाहिँ सरकारलाई लाग्यो र त्यो किन त्यो आउँदा लाग्यो त्यो कुरो चाहिँ सरकारले चाहिँ सार्वजनिक गर्नु पर्यो निर्णय गर्नु पर्यो सामान्य प्रधानमन्त्री मन्त्री परिषद कार्यालयले यो कुरो भन्नु पर्यो अर्को कुरा सरकारको चाहिँ यो संविधानप्रति संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीप्रति प्रतिबद्धता छ यसको चाहिँ आधारभूत संरचनाहरू स्ट्रक्चरहरू फन्डामेन्टल कुराहरूमा चाहिँ हामी चलाउँदैनौँ यो अक्षुण्ण रहन्छ भन्ने कुराको चाहिँ प्रतिबद्धताको पनि हामीले अपेक्षा राख्यौँ र त्यसपछि हामीले के भन्यो भने हामी त दलको प्रतिनिधि हो त्यस कारणले हामीले दलको प्रतिनिधिको रूपमा तपाईँले बुझ्नु पर्यो दलीय अवधारणा सरकारको मिनिमम अवधारणा आइपुगेपछि हामीले हाम्रो कुराहरू त्यहाँ राख्ने हो र पार्टीगत हिसाबले कुनै पनि पार्टीले चाहिँ तपाईँको संविधानको बारेमा कुनै पनि इस्युको बारेमा त्यसले बहस चलाउन सक्छ तर कार्यपालिका कार्यप्रणाली पालिकाको प्रमुख राज्यले चाहिँ त्यो बहस चलाउन कतिको उचित छ अनुचित छ भन्ने कुरा चाहिँ हामीले हेर्नुपर्छ र त्यो चाहिँ व्यक्ति दृष्टिकोणमा हेर्नुपर्छ संविधान संशोधन आवश्यक छ संविधान संशोधन गर्न सकिन्छ तर संविधानवादको चाहिँ मूल्य मान्यता भित्र रहेर गर्नु पर्यो आज यो संविधान जुन संविधानलाई टेकेर गत निर्वाचन भयो त्यो निर्वाचनबाट चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले इलेक्ट्रिसिटी संख्या चाहिँ जित्नुभयो उहाँहरू त्यसपछि त्यही पार्टीको वरिष्ठ नेता सम्मान्य प्रधानमन्त्री हुनुहुन्छ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र नै उहाँ प्रधानमन्त्री हुनुहुन्छ संविधान टेकेर नै उहाँ प्रधानमन्त्री बन्नुभएको हो त्यसपछि उहाँले चाहिँ जो उहाँको सल्लाहकारको संयोजकत्वमा गठन भएको चाहिँ समितिले गणतन्त्र आवश्यक छ कि छैन संहिता आवश्यक छ कि छैन, समानुपातिक समावेश आवश्यक छ कि छैन, धर्मनिरपेक्ष आवश्यक छ कि छैन भनेर राज्यले नै भङ्ग गराउनु भनेको त यो के हो भने संविधानको पाना च्यातै फाल्ने कुरा हो।
0: भनेको उहाँले त्यसरी आवश्यक छ कि छैन भन्ने कोणमा चाहिँ बहस गराउन खोज्नु भएको थियो, त्यसकारण तपाईँहरूलाई समस्या भयो अथवा बिचकिनु भयो।
1: भने तपाईँ एक सरकारको मिनिमम अवधारणा चाहिँ उहाँहरू ल्याउनु पर्यो, सबै कुरा खुला राखेर तपाईँको अहिले जुन तपाईँको संघीय संसदमा जुन दलहरू छ तपाईँको प्रतिनिधि सभा र राष्ट्रिय सभामा त्यसमा तपाईँको चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि दल त्यो पार्टी पनि त्यहाँ हाम्रो संसदमा
0: छ
1: र हामीले चाहिँ मैले त्यही भने कि आजभन्दा तपाईँको चाहिँ 17-18 वर्ष अगाडि हामी केन्द्रीय उमेर समूहमा आउँदाखेरि हामीले त सङ्घर्ष गरेर एउटा पारिवारिक शासन प्रणालीले हामीले चाहिँ त्यो निर्चाहित गरेर जनताको साथ स्थापित गर्यौं त आज हामी जिउँदै हुँदाखेरि त्यसमाथि प्रश्न गर्न मिल्छ त्यसलाई फेरि प्रतिगमनको बाटोतिर कतै जान्छ कि कतै सरकारले चाहिँ यो बहस गरेर एक त बहस पत्र आफैमा त्यो टाइटल नै मिलेन, कसले त्यो कुरो राख्यो, कसरी त्यो शब्द चाहिँ पोइन्ट भयो त्यो पनि हामीले थाहा छैन।
0: भनेको पूर्व न्यायाधीश वा बाल बाला न्यायाधीशको
1: हुँदैन भन्ने हामीले लाग्यो,
0: भनेको पूर्व न्यायाधीश वा बाल बाला न्यायाधीशको नेतृत्वमा एउटा स्वतन्त्र एउटा समिति आयोग बनाउनु पर्थ्यो, त्यस मार्फत जानु पर्थ्यो सरकारले वैधानिकता दिएर भन्ने तपाईँहरूको धारणा रह्यो।
1: त्यसमा त यस्तो छ हजुरको, अहिलेको जुन हाम्रो संविधान छ त्यो संविधानले आफैमा त्यहाँ त उल्लेख छ नि त यो संविधानको संशोधन प्रक्रिया के हो भन्दाखेरि त धारा उल्लेख छ त त्यो बाटो त त्यसले देखाएको छ त, त्यसैले पूर्व न्यायाधीश अथवा पूर्व संविधान वित्त अथवा चाहिँ कोही तपाईँको चाहिँ पार्लियामेन्टेरियन भन्ने कुरा त एउटा विषय होला, तर विषय चाहिँ यहाँ मेरो के छ भने जुन गम्भीरताको साथ यो गम्भीर विषय अहिलेको भूराजनीतिक अवस्था नेपालको चाहिँ राजनीतिक तरल अवस्था तपाईँको चाहिँ भाद्र 23-24 गतेको चाहिँ तपाईँको विध्वंस त्यसपछिको चाहिँ एउटा राष्ट्रले एउटा शान्ति खोजेको छ एउटा चाहिँ राष्ट्रिय एकता मजबुत गर्नुपर्ने हाम्रो दायित्व मुलुकलाई चाहिँ डेमोक्रेटिक लिगमा अगाडि बढाएर तपाईँको समृद्धिको यात्रा तय गर्नुपर्नेछ, कम क्षतिमा चाहिँ हामीले चाहिँ सपनाहरू चाहिँ बाँड्नुपर्ने र परिपूर्ति गर्नुपर्ने प्रतिबद्धताको खाँचो छ, यी सबै अवस्थाहरूलाई चाहिँ हेरिकन सरकारले गम्भीरताका साथ चाहिँ यो विषयलाई उठाउन खोजेको हो भने सरकारले चाहिँ संसदभित्र रहेका राजनीतिक पार्टीहरू त्यसको शीर्ष नेतृत्वसँग सम्मान्य प्रधानमन्त्रीले मेरो यो बटम लाइन हो, मैले यो कुरामा संशोधन खोजेको छु, यो कारणले संशोधन खोजेको छु, यसमा राष्ट्रिय सहमति

0: जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624959 र 9865878232।

अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाई भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम विपता, पछिको दोष निवारण,
1: पितृजान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845725223 र 9805725223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्त समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वत्र।

0: प्राप्त चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
1: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9851 75 223, 9806575 223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: तुला राशि उनीहरूका लागि आजको दिन तारिफयोग्य पहिरन व्यक्तित्व र कामले चर्चित भइनेछ। घुम्दै तथा मनोरञ्जनको समय रहेको छ। भौतिक साधनले जीवनशैली परिवर्तन ल्याउन सक्छ। व्यवसायका सन्दर्भमा रमर यात्रा हुनेछ। मित्रता प्रेमको बन्धन कसिलो भएर जानेछ। आफन्तको स्नेह सत्कार तथा सम्मान प्राप्त हुनेछ। विशेष उपहार पाइन्छ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम थालनी हुन सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन प्रतिस्पर्धामा उत्तरण परे पनि बुद्धिको अभियोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरूषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिन्छ। पहिलेका दुश्मनले समेत मित्रताका हात अघि बढाउनेछन्। दीर्घ फाइदा हुने काम प्रारम्भ गर्न सकिन्छ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुने खालको योग पनि राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन स्वास्थ्यमा कमजोर भएको अनुभूति हुनेछ भने चिताएको काम विलम्ब हुन सक्छ। अरूको लागि बुद्धि र समय खर्च गर्न पर्ला। प्रयत्न गरेका मुस्किलले सम्पादन हुँदै जाँदैछन्। वाद विवादमा पर्ने र सेवामूलक काम बीचैमा रोकिन सक्छ। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिन्छ। मेहनतले उचित मूल्याङ्कन नहुँदा प्रतिफल हात पार्न समय राख्ने खालको योग भए राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। काम थाल्नु अघि राम्ररी विचार पुर्याउनु होला। सानातिनो कमजोरीले अल्झाउन सक्छ। विश्वमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। पहिलेको सम्झौता भङ्ग हुन सक्छ। अरूको सुझावमा भर नपर्दा राम्रो हुनेछ। परिवार जनसँगको सहयोग लिँदा राम्रो हुनेछ। वाद विवादबाट जोगिने प्रयत्न गर्दा नै राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन शिवमूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछ। परम योगले नयाँ मोड लिनेछ भने मिहिनेतले नामदाम इनाम आर्जन गर्न सकिन्छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। आफन्तको उत्साह जाग्नेछन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढेका साथीभाइ नजिकिनेछन्। मिहिनेत गर्दा जटिल काम समेत बन्ने खालको योग पनि राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन शुरूमा आशा देखाउनेहरूले अन्त्यमा धोका दिन सक्छन्। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मान सम्मानमा बाधा पुग्नेछ। विश्वमा बोल्ने बानीले दुःख पाइन्छ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। विचारलाई तोलेर मात्र व्यक्त गर्नुपर्ला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिन्छ। अवसर प्राप्त भए पनि सोचेको फाइदा भने नहुन सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूल, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई जित्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, खेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम विश्वता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845275223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्क को।

0: شرابی سان باشه پن استفاده سکاریکم دوستی باشتو ما رکاریکم دوستی باشتو ما همه لذت نگهی بانی گری سکه سام از کارتی تیمیتی کنسانگا میسادی بالا راستی فل کبیسی ما جانگهی بانی همه لذت پر گری سکه سام را آفنی پال راهی کش تا به گفت برتامان و خویش کبیسی ما گرها دستار و هرگی کبیسی ما جانگهی گلایی آنکانو به صاری کاون نا پتاهتر دویسه تیسرا آنکانو به جلسه پن نا پتاهتر دویسه تیسرا مرما تا فری آفنو را آفن تا کبیسی ما ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा विशेष जानकारी पनि म तपाईँलाई गराउनेछु। फोन गर्दाखेरि चाहिँ तपाईँले साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनुपर्छ है। विशेष ख्याल गर्नुहोला, साल महिना गते अनि समयको विषयमा जानकारी गराउनु भयो भने म तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि गराउनेछु। तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नेछु। आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी म तपाईँलाई गराउँदैछु। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई निर्धक्क भएर फोन गर्न सक्नुहुन्छ। फोन गर्दाखेरि साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी पनि गराउनु पर्ने हुन्छ। कोही मित्र आइसक्नु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत पनि गरौं। उहाँले के भन्नुहुन्छ, कसको बारेमा हेर्न खोजिराख्नु भएको छ, तपाईँले पनि फोन गर्न चाहनुहुन्छ भने चाहिँ फटाफट फोन गर्नुहोला। कोही मित्र आउनु भएको छ, स्वागत गरौँ। हजुर नमस्ते।
1: हजुर नमस्कार।
0: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? सुनुरबाट हुन्छ। सुनुरबाट हजुर शुभ नाम भन्नुहोस् त? स्मृति कुमार। सुनुरबाट बोल्नु भएको छ, कसको विषयमा हेर्न चाहनुहुन्छ? श्रीमानजीको जन्मिति भन्नुहोस् त, कति हो?
1: 2044
0: साल।
1: अनि भदौ महिनाको 31 गते।
0: भदौ महिना 31, समय भन्नु?
1: अनि 2 देखि 3 बिचमा हो।
0: हजुर, दिउँसोको कि रातिको?
1: रातिको भयङ्कर, बुधबारको राति उज्यालो हुने दिउँदा।
0: भनेपछि 31 गतेको राति, 1 गतेको बिहान हो?
1: हजुर।
0: ल ठिक छ, हेर्नु है त कस्तो आउँदो रहेछ। कुन जिल्लामा जन्म हो हाम्रो श्रीमानजीको? ल सुन्नुहोस् है, श्रीगण सारमा श्रीमती रामायण रायमा 2044 साल असोज कृष्ण पक्षको बुधबार पर्दो रहेछ, दशमी तिथि भनेको चाहिँ 16 श्राद्धको दशमीको दिन जन्म भएको रहेछ। मिथुन राशिमा जन्म भएको छ। आद्राको 14 चरण नाम आउँदो रहेछ, छविलाल भन्ने नाम आउँछ है। के नाम छ? होइन आउँदैन त्यस्तो, छविलाल नाम आउँछ, मिथुन राशि पर्छ है। बुधबारको राति उज्यालो भएको बिहिबार हो नि, होइन? त्यही त हो नि, 2044 साल भन्नुभएको हो नि। हो, मिथुन राशि पर्छ। आगराको 14 चरण नाम आउँछ, छविलाल भन्ने नाम आउँछ है। आज यहाँ नरगण परेको छ, अब मिलिहाल्छ, मैले बोलेका कुराहरू कतिको मेल खान्छ भन्नुहोला नि है। घातक तिथि द्वितीय सप्तमी द्वादशी सोमबार घातक हुन्छ। नम्बरमा 4 नम्बर राशिमा धनु राशि चाहिने विशेष घातक धनु राशि छ। कुण्डली भाग्य ग्रह असाध्य राम्रो, पैसा कमाउने असाध्यै, खर्च धेरै गर्ने अनि छिटो अलि छिटो रिसाउने स्वभावको हुनुहुन्छ। अलि एघारो एघारो स्वभावको, अलि अप्ठ्यारो मान्छे भन्छन् नि, अलिक कुरो बुझाउँदा नबुझ्ने क्या हो, त्यस्तो देखेँ मैले यहाँबाट हेर्दाखेरि चाहिँ, होइन? अब उहाँको लागि चाहिँ दशाको शान्ति एक त राम्रो तरिकाले ग्रहको शान्तिहरू दशाको शान्तिहरू गराइदिनुहोस्। दाजुभाइसँग ग्रह मिल्दैन, विचार मिल्दैन, दाजुभाइसँग पार्टनरसिपमा कुनै पनि कामहरू गर्नु हुँदैन, पछि यसैले झगडा हुने, मनमुटाव हुने ग्रह हुन्छ। अहिले मनमा पीर चिन्ता, कुनै काम कार्यमा बाधा आएको छ, पिङ्गला भन्ने ग्रह चलेको छ, एउटा ग्रह चलेको राखेको छ अहिलेको उहाँलाई, बुध भन्ने ग्रह चलेको छ। पिङ्गलाले मनमा पीर चिन्ता लिएर आउँछ, त्यो पीर चिन्ता चाहिँ अब आउने भदौसम्म हो, भदौपछि ग्रह अलिकति राम्रो र सुधारिन्छ। उहाँको लागि चाहिँ नै बहुविवाहको योगहरू परेको छ, विवाहको लागि एउटा आँखसँग विवाह गराउनुहोस्, राम्रो हुन्छ। सरकारी जागिर खाने, त्यो पनि आर्मी पुलिसमा भर्ती हुने, यस्ता ग्रहहरू छन् उहाँको लागि चाहिँ, अथवा वैदेशिक क्षेत्र पनि असाध्यै राम्रो देखिन्छ उहाँको लागि चाहिँ। पहिला त ग्रह राम्रो थिएन, ग्रह शान्ति नगरिकन जानु भएको थियो नि त, हो कि होइन?
1: गरे त गरेको छ नि अन्त हामी बुझामा हामी जन्मि त
0: को बिदुरु भएको कस्तो जस्तो छ
1: मेरो साथी पर्ने हो
0: सासु पर्नेको जुठो तपाईँलाई एक वर्ष लाग्दैन नि तर एक वर्ष जुठो चाहिँ जसले क्रिया गर्छ नि 13 दिनको काम जो बसेर कर्ता बसेर गरेछ उसलाई मात्रै हो एक वर्ष जुठो लाग्ने अरू कसैलाई जुठो लाग्दैन एक वर्ष जस्तै उदाहरणको लागि म भन्छु है जस्तै उदाहरणको लागि चाहिँ तपाईँको बुढो ससुरा बुवा बित्नु हो होइन भने तपाईँलाई जुठो तपाईँको श्रीमानलाई जुठो एक वर्ष लाग्दैन नियममा चाहिँ शास्त्रमा लाग्दैन तपाईँको घरलाई जुठो लाग्ने हो
1: होइन
0: तर शास्त्रमा एक वर्षभरि जुठो बार्न पर्छ भन्ने छैन त्यो शास्त्र लेखेको छैन उयो हामी चाहिँ लोकाचारको लागि मात्रै गर्ने हो क्या त्यो चाहिँ एक वर्ष जुठो बार्ने बुझ्नुभयो त्यो भएर ग्रह शान्ति गर्नु जस्तै तपाईँले देख्नु भएको होला हजुरबाको चाहिँ नि हजुरबा चाहिँ बित्नुभयो अनि बुवाले चाहिँ सेतो लुगा लगाएर वर्ष दिन जुठो बारी रहनु भएको छ अनि त्यही घरको छोरी नातिनीको विवाह चाहिँ मामाहरूको हजुरबा आएर मठ मन्दिरतिर पार्टी पारेसबाट गरिराख्नु भएको छ नि हो कि होइन देख्नु भएको छ नि हो त्यस्तै एक वर्ष जुठो नातिनीलाई एक वर्ष जुठो लाग्दैन कसैको पनि जुठो लाग्दैन एक वर्ष उही आफ्नो माता पिता बित्नु भयो भने छोरो र बुहारीलाई एक वर्षभरि उठेर जुठो बार्नुपर्छ एक वर्षभरि सेतो लुगा लगाएर बस्नुपर्छ हरेक तिथिमा उसले चाहिँ तपाईँको मासिक श्राद्धहरू गर्नुपर्छ नभए अरू कसैलाई पनि जुठो लाग्दैन एक वर्षभरि चाहिँ यो चाहिँ उही समाजले के भन्ला लोकाचारले के गर्ला के भन्ला भनेर हामीले एक वर्षभरि जुठो बार्ने हो तपाईँको श्रीमानको लागि पनि ग्रह शान्ति गर्नको लागि चाहिँ घरमा नगर्नुहोस् मठ मन्दिरतिर गएर गर्नुहोस् है अब फेरि यस्तो हुन्छ फेरि जुठो लागेको व्यक्तिले त माछा मासु पनि खानु हुँदैन होइन अब तपाईँले त माछा मासु खानुहुन्छ भने त एक वर्षभरि माछा मासु नखाइकन बस्नु भएको छैन हो कि होइन मासु चाहिँ खानु हुने अनि पूजापाठ गरेर नहुने भन्ने त हुँदैन फेरि हेर्नु जुठो परे मान्छे त माछा मासु खानु हुँदैन हो कि होइन मैले भनेको कुरा ठिक हो कि बिठेको होला भन्नुहोस् त हो त्यही भएर तपाईँको तपाईँलाई जुठो लाग्ने भनेको तपाईँको सासु ससुरा बित्नु भयो भने एक वर्षभरि जुठो बार्नुपर्छ तपाईँहरूले कसैले पकाएको खानु हुँदैन घरभन्दा बाहिर यात्रा गर्नु हुँदैन आफै पकाएर खानुपर्छ होइन हरेक महिना महिना मासिकाहरू गर्नुपर्छ 45 दिनमा 45 गर्नुपर्छ 6 महिनामा 6 महिनाको मासिका गर्नुपर्छ यो विधि हुन्छ यो चाहिँ है नभए अरू कसैको लागि कसैलाई पनि जुठो लाग्दैन एक वर्षभरि चाहिँ यो तपाईँको मार्फत मैले सबैलाई सुनाइदिएको क्या तपाईँको श्रीमानको ग्रह अहिले राम्रो छैन अलिकति मनमा पिर चिन्ता लाग्ने ग्रह छ है जे जे काम गर्नुहुन्छ त्यो त्यो काम बिग्रिराखेको छ रोकआउटहरू भइराखेको छ उहाँको ग्रह बिग्रिएको चाहिँ 28 वर्ष पुरा भएर 29 वर्ष लागेदेखि ग्रह बिग्रिएको तपाईँको श्रीमानको यसो सोच्नुहोस् त तपाईँले पनि हो कि होइन भनेर 28 पुरा भएर 29 लागेदेखि ग्रह बिग्रिँदै बिग्रिँदै बिग्रिँदै आयो भनेको 8, 9, 10 वर्ष अगाडिदेखि ग्रह बिग्रिँदै बिग्रिँदै आएको अहिलेलाई अलिक धेरै ग्रह बिग्रिएको छ उहाँको जब 37 वर्ष पुरा भएर 38 वर्ष लाग्नुभयो त्यहाँदेखि ग्रह बिग्रियो उहाँलाई धेरै नै अब यसको लागि चाहिँ दशाको शान्ति स्वस्थहरू गराउनुपर्छ राम्रो हुन्छ कतिको एकहरू हुनुहुन्छ दिदी स्वभावको हुन्छ अलिक कुरा बुझ्नुहुन्न क्या उहाँले आफ्नै कुरालाई ठिक मान्नुहुन्छ हामीले सम्झाएको कुरालाई चाहिँ अलिक सम्झिन खोज्नुहुन्न त्यो हो अब तपाईँले भनेको मान्नेदेखि उहाँलाई धेरै सुख हुन्थ्यो तपाईँ असाध्य लक्ष्मीकी हुनुहुन्छ अब लक्ष्मीकी श्रीमती पाउनु भएको छ अब उयो भन्छ नि माल पाएर चाल नपाएको भन्छन् नि हो तपाईँको श्रीमानले सुनिरहनु भएको छ सुनाइदिनु होला गुरुले भन्नुभएको मैले भनेको जे जे मान्नुहुन्छ त्यो मान्नुभयो भने तपाईँको काम बन्छ तपाईँलाई सुख पनि हुन्छ राम्रो पनि हुन्छ भन्नुभएको छ गुरुबाले भनेर भन्नु अनि त्यसपछि उहाँले पनि मानिहाल्नुहुन्छ भनिहाल्नुहुन्छ तपाईँले पनि सल्लाह राम्रो दिनुहुन्छ तपाईँले गरेको कामहरू सफल हुन्छ उहाँले गरेको भन्दा तपाईँले याद गर्नु भएको छ अब याद गर्नुहोस् तपाईँले कुनै पनि काम गर्नुहोस् त्यो कामहरू तपाईँ अग्रस्थान भएर जस्तै विदेश जानु पर्यो भने मेन पावरमा तपाईँ सँगै जानुहोस् कागज पत्र तपाईँको हातबाट बुझाउनुहोस् पैसाहरू तपाईँको हातबाट बुझाउनुहोस् होइन त्यो काम छिटो एकदम छिटो फास्ट हुन्छ उहाँले गरेको भन्दा त्यस्तो हुन्छ भन्ने कुराहरू देखाउँछ यहाँबाट हेर्दा अरू जस्तो नराम्रो छैन ग्रहहरू ठिकै छ ग्रह शान्ति एकतिर गर्नुपर्छ ग्रह शान्तिहरू 5 पण्डित राखेर राम्रो तरिकाले ग्रह शान्तिहरू स्वस्थ शान्तिहरू गराउनु भयो भने राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है। एक नम्बर राम्रो छ विदेशमा ग्यारेन्टी। अब राम्रो छ भन्दै जस्तै भाग्य छ भन्दैमा डोकामा दुध दोएर त अडिँदैन भन्छन् होइन, कर्म त गर्नुपर्छ। ग्रह शान्ति गर्नुहोस् न, एकपल्ट ग्रह अलिक बिग्रिएको छ क्या, ग्रह बिग्रिएर यो समस्या भएको क्या उहाँलाई,
1: बुझ्नुभयो। अनि फेरि एक दुई वर्षपछि फेरि छुट्टी गरेपछि फेरि काम काटिन्छ, दुःख हुन्छ, फेरि टेन्सन।
0: ग्रह शान्ति गर्नु पर्यो क्या उहाँको चाहिँ अहिले है, ग्रह शान्ति गराइदिनुहोस् त राम्रो हुन्छ उहाँलाई। अहिले एप्लाई गर्नुभयो भने उहाँको चाहिँ भदौ भित्रमा बिदा जानुहुन्छ ग्यारेन्टी। अब उहाँलाई चाहिँ एप्लाई गर्न लगाउनुहोस्, तपाईँको हातबाट गर्नुहोस्, एप्लाईहरू गर्नुहोस्, विदेशमा राम्रो देश गर्नुहोस्, राम्रो छ ग्रहको छ, पैसा पनि कमाउने, खर्च पनि उत्तिकै गर्ने ग्रह छ क्या उहाँको चाहिँ। अरू जस्तो
1: नराम्रो
0: त्यो ग्रहले गर्दा त्यस्तो बनाएको। एकपटक ग्रह शान्ति गर्नुभयो भने उहाँको धेरै कुरामा उहाँलाई सुधार हुन्छ, राम्रो हुन्छ। जस्तै कुनै पनि काल स्वरूप पनि परेको छैन, माङ्गलिक पनि परेको छैन होइन, चन्द्रमा पनि राम्रो छ, शुक्र राम्रो छ, सूर्य राम्रो छ, मंगल सबै ग्रह राम्रा छन्। उहाँका नराम्रा ग्रह छैन, सबै थोक ग्रहहरू राम्रा छन् उहाँको। अब त्यो चाहिँ आफूले ग्रह शान्तिहरू गर्दै अगाडि बढ्यो भने राम्रो हुन्छ, समस्या आउँदैन क्या है त। उहाँले फोन गर्नुभएको थियो सुनौलबाट, आफ्नो श्रीमानको विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो आफन्तको ग्रहको भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नु तपाईँले पनि सक्नुहुन्छ। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क पनि गर्नुहोस्। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, हजुर हजुर नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ, काँडोको बोल्दै हुनुहुन्छ, गोर्खा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ,
1: गोर्खा जिल्ला आरुघाट गाउँपालिका हो हजुर,
0: आरुघाट गाउँपालिका। गोर्खा बजारबाट कति टाढा पर्छ,
1: दुई तिन घन्टाको बाटो हजुर,
0: दुई तिन घन्टाको बाटै पर्छ
1: हजुर, हजुर
0: निकै टाढा पर्दछ त है। अब हामी फेरि चार गते गोर्खा चिना हेर्न आउनु पर्यो भनेको, तपाईँहरू आमा भ्याउनुहुन्न होला, टाढा हुनुहुँदैछ है, बर्बाद भएछ। अब नजिक नजिक हुनुभयो है, अथवा तपाईँलाई समय मिल्यो भने आउनु होला नि एकचोटि भेट्नलाई, घरको माटोहरू लिएर आउनुहोस्, घरको माटो पनि हेर्न मिल्छ। चार गते तीन गते यहाँबाट हिँड्ने, चार गतेदेखि गोर्खा बजारमा बसेर चिनाहरू हेर्ने दुई दिनको कार्यक्रम छ हाम्रो, सकभर समय मिलेछ भने आउनु होला है। कसको बारेमा हेर्न चाहनुहुन्छ आज,
1: छोराको बारेमा हजुर,
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो,
1: जन्ममिति 50 साल,
0: 50 साल,
1: 21 गते आइतबार,
0: 21 गते आइतबार परेन, जन्ममिति बिग्रियो
1: बिग्रियो
0: बिग्रियो, यो 50 साल होइन होला
1: हजुर,
0: 50 साल होइन होला भनेको मैले,
1: 50 साल चाहिँ हो,
0: अनि मिल्यो त मिलेन त,
1: मिलेन है
0: हजुर,
1: त्यस्तो कहाँ भन्नु मिल्छ, त्यही त हो 50 साल चाहिँ हो, जन्म त खुसी हुँदा त्यही हो।
0: के बार हो जन्मबार,
1: आइतबार,
0: अनि 50 साल त ग्यारेन्टी हुँदै होइन तपाईँको छोराको, ल जन्म चाहिँ तपाईँले दिनुभयो होइन, आइतबार भन्नुभयो, 2050 साल पुष महिनाको 21 गते आइतबार हुँदै पनि होइन, तपाईँको छोराको समय कति बजे भएको,
1: 9:30 ठ्याक्कै,
0: 9:30 बिहान कि राति,
1: बिहानको
0: बिहानको, तपाईँको छोराको नाम म ठ्याक्कै भनिदिन्छु, धनुराशि, तपाईँको छोराको धनुराशि नाममा धनुराशि आउँछ
1: हजुर, राशि धनु नै छ
0: हो, अनि नाम आउँछ फरिन्द्र, फबर नाम आउँछ
1: हजुर,
0: हो कि होइन, के नाम आउँछ नरामको,
1: यहाँ नरम गुरुले राख्नु भएको चाहिँ ढगबहादुर थियो,
0: ढगबहादुर त हो, चिना बनाउनु भएको छैन,
1: बनाएको
0: किना बनाउनु भएको छ
1: कि किनामा चाहिँ ठगुवादै मिलाइदिएको छ
0: फबाट नाम छ फबाट ठबाट त कहाँ धनुराशि हुन्छ त फबाट है फर्सी फ हो क्या फर्सी फबाट फर्सी फबाट नाम आउँछ तपाईँको छोराको मलाई मैले हेर्दाखेरि चाहिँ तपाईँले 50 साल भन्नुहुन्छ कुरो मिल्दैन मेल खाँदैन मेल नखाएपछि कसरी हेर्ने मैले पनि हो कि होइन भन्नु त तपाईँको छोरालाई अहिले नाक दोष परेको छ काममा धेरै बाधा छ अलि छिट्टो रिसाउने स्वभावका छन् अब यही यस्तो लाग्छ मलाई चाहिँ अब तपाईँले होइन भन्नुभयो के गर्ने
1: 50 साल
0: होइन तपाईँ कन्फ्युज हुनुभयो चिनामा हेर्नुहोस् त एकचोटि 50 साल लेखेको छैन चिनामा तपाईँको चिना छ भन्नुभयो नि तपाईँले हो भने चिनामा हेर्नुहोस् त ती नजिक छ भने 50 साल त हुँदै होइन कुनै पनि हालतमा होइन होइन पो रहेछ त भन्नुहुन्छ तपाईँले 50 साल होइन तपाईँको धनुराशि छोराको धनुराशि आउँछ नाम आउँछ फबाट काममा कार्यमा अलिकति बाधा छिट्टो रोकआउटहरू आउने ग्रह छ बुहारी चाहिँ अलिक कडा कडा स्वभावकी आउने ग्रहहरू पनि परेको छ यहाँबाट हेर्दा अहिले उल्का भन्ने ग्रह चलेको छ अर्को राहु भन्ने ग्रह चलेको छ है उल्का राहुको शान्ति स्वास्थ्यहरू पनि गर्नुपर्छ राम्रो हुन्छ अब यसमा ठ्याक्कै कन्फर्म भएन तपाईँको कन्फर्म नभएपछि हेर्नु मिल्दैन त्यो त मलाई थाहा छैन 49 पनि होइन
1: भोलि गरौँला हेर्छु
0: अनि 49 पनि होइन 51 पनि होइन 52 पनि होइन 47 साल पनि होइन है 50 साल पनि होइन तपाईँको छोराको जन्म हेर्नु अनि मलाई दिउँसो फोन गर्नुहोस् है ए गुरुबा यो रहेछ भन्नुहुन्छ तपाईँले उहाँले फोन गर्नुभएको थियो गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो म यो तपाईँलाई त भन्ने विशेष छु हामी फेरि गोर्खा आउँदैछौँ है म गोर्खा आउँदैछु तपाईँहरू चाहिँ एकदम भेट्न आउनुहोला गोर्खा बजारमा यही साउनको 3 गते यहाँबाट हिँड्छु म दिउँसोतिर अनि 4 गते र 5 गते 4 र 5 कन्फर्म बस्छु म 6 गतेसम्म पनि बस्न सक्छु त्यसपछि म फेरि धादिङ जान्छु धादिङ बेसी अथवा तपाईँ धादिङको पुच्छा बजारतिर हामी बस्छौँ त्यहाँ पनि आएर तपाईँको चाहिँ 6 गते 7 गते तपाईँले हेराउन पाउनुहुन्छ है धादिङको लागि 2 दिन गोर्खाको लागि चाहिँ नि 2 दिन समय लिएर आउँदैछु म तपाईँहरू आउनुहोला भेट्नको लागि चाहिँ निर्धक्क भएर आउनुहोला आउँदाखेरि 8 बजेपछि हामी चिना हेर्छौँ है 8 बजेपछि तपाईँहरू आउनुहोला भेट्नको लागि घरको माटोहरू छन् भने घरको माटोहरू पनि लिएर आउनुहोला घरको माटो पनि हेरिदिन्छु म होइन घरको माटो पनि लिएर आउनुहोला ग्रह दशा भागी हेर्नको लागि कुनै समस्याहरू छन् समस्याको समाधानहरू गर्नुपर्ने छन् भने पनि तपाईँहरू आउनुहोला भेट्नको लागि चाहिँ मैले तपाईँलाई जानकारी गराइराखेको छु धेरैजनाले दिउँसो फोन गरेर चाहिँ नाम टिपाउनु भएको छ तपाईँहरू पनि नसुत्नुहोला है नाम टिपाउनको लागि चाहिँ आउनुहोला भन्ने कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गरौँ कामको बोल्दै हुनुहुन्छ नमस्ते हेलो
2: दर्शन नमस्कार गुरुबा
0: दर्शन नमस्ते काँडोको बोल्दै हुनुहुन्छ
2: धादिङ किरण चोकबाट कृष्ण अधिकारी
0: धादिङ किरण चोकबाट कृष्ण अधिकारी
2: हजुर
0: अनि हामी धादिङ 6-7 गतेतिर आउने भनेको साउनको के गर्नु आउनु कि नआउनु
2: आउनुहोस् न
0: आउनु भेट्न आउनुहुन्छ तपाईँ भने आउँछु म नभए नआउने भनेको
2: आउँछु
0: आउनुहुन्छ पक्का
2: हजुर
0: ल कसको बारेमा हेर्नुहुन्छ आज
2: मेरो आफ्नै बारेमा
0: जन्मिति भन्नुहोस् त तपाईँ कति हो
2: 2059 साल
0: 2059
2: असोज 20 गते
0: असोज महिना 20 गते
2: आइतबार
0: समय भन्नुहोस् त
2: 10:45
0: 10:45 बेलुका कि
2: बिहानको
0: 10:45 ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेश चाँडीमा श्रीमती रामानुजायनमा 2059 असोज कृष्ण पक्षको आइतबार औँसीमा जानु भएको रहेछ तपाईँको यो औँसीको शान्ति गर्नुपर्छ है तपाईँले अनि विवाह गर्दाखेरि औँसी भएकै केटीसँग विवाह गर्नुपर्छ राशि त तपाईँको कन्या राशि हो नाम आउँदो रहेछ पेटजिरो सबाट सडान्द नाम आउँदो रहेछ आज दिनाली देवगण परेको मन चाहिँ एकदम दिलदारवाला मन तर अलि छिट्टो रिसाउने तपाईको स्वभाव अलि छिटो रिसाउने स्वभाव रहेछ, कालो सर्पयोग परे रहेछ, सपना पनि त्यति राम्रो नदेख्ने, जे जे काम गर्यो त्यतै काम बिग्रिने, रोगावटहरू आउने ग्रहहरू परेको छ। अहिले तपाईँलाई उल्का भन्ने ग्रह, अर्को राहु भन्ने ग्रह छ। अहिलेको लागि चाहिँ तपाईँको उल्का राहुको शान्तिहरू गर्नुपर्छ। वैदेशिक क्षेत्र राम्रै छ, तर कालो सर्पयोगले जे जे काम गर्यो त्यही काम बिगार्छ। कालो सर्पयोगको शान्ति अनि काल सर्पयोगको रत्न कवचमा आउँछ हामीसँग, यो रत्न कवचमा लगाउनुहोस् है, यसले पनि तपाईँलाई राम्रो गराउँछ। समस्याहरू कम, बाधाहरू कम, रोकावटहरू कम आउने ग्रहहरू परेको छ। एकपटक दशाको शान्ति राम्रो तरिकाले गर्नु, विवाहमा अन्तर्जातीय विवाह अथवा आफूभन्दा जेठी केटीसँग विवाह अथवा तपाईँको बहुविवाह हुन्छ, दुईटा विवाह हुने, तीनटा विवाह हुने ग्रहहरू गोचर परेको छ। प्रेममा धोका खाने ग्रह पनि परेको छ तपाईँको है, अरू जस्तो नराम्रो छैन, ठिक छ। राजनीतिक क्षेत्र तपाईँलाई राम्रो हुन्छ, राजनीति गर्नुहोस् राम्रो, विदेश यात्रा पनि राम्रो, सरकारी जाइ पनि राम्रै छ, नराम्रो छैन। समस्या के छ भन्नुहोस् त?
2: समस्या त यही हो, त्यो बाबा मम्मीसँग दाजुभाइसँग
0: ठिक छ, त्यस्तो नराम्रो छैन तपाईँको, ठिक छ। दाजुभाइसँग पनि ठिक छ, बुवा आमासँग पनि ठिकै छ। अब दाजुभाइसँग चाहिँ नि तपाईँको मंगलको दृष्टि छ, मंगल भनेको अलिकति खरो खरो हो होइन, अरू जस्तो नराम्रो छैन, ठिकै छ, राम्रो छ। कालो सर्पयोगले गर्दा तपाईँलाई नराम्रो बनायो के, तपाईँलाई पेटमा समस्या हुने, पेट दुख्ने, टाउको दुख्ने, आँखामा समस्याहरू हुने होइन, यस्तो पनि हुन्छ यसले, नसामा समस्याहरू, नसा सम्बन्धी पछि भविष्यमा जस्तै पाइल्स, अल्सर होइन, ग्यास्ट्रिकहरू धेरै हुने यो ग्रहहरू छ। तपाईँको लागि चाहिँ दशाको शान्ति राम्रो तरिकाले गर्नु, कालो सर्पयोगको रत्न कवच त आउँछ हामीसँग, रत्न कवच धारण गर्नु राम्रो हुन्छ, यसले समस्या आउँदैन है त। अरू केही छ?
2: अरू केही पनि छैन, यो श्रीमतीसँग चाहिँ कस्तो छ भने
0: त्यही त गएर अहिले मैले भने त तपाईँको विवाह राम्रो छैन भनेर, अब कडा स्वभावकै आउनु भएको छ हो कि होइन?
2: हो,
0: अनि अब कडा स्वभावकै लिएर आएपछि त भोग्नु पर्यो नि, फेरि सहनु पर्यो नि, अब हामीले खोजिदिएको पनि होइन, आफै खोज्नु भएको होइन, अब उहाँलाई सम्झाउ बुझाइ गर्ने, नरिसाउ भन्ने, माया गर्ने, सम्झाउने, माया गरेर मानिहाल्नुहुन्छ, फेरि त्यस्तो नराम्रो पनि हुनुहुन्न, अलिकति ग्रह चाहिँ बिग्रिएछ। यही श्रीमान श्रीमतीको सम्बन्ध राम्रो हुनको लागि, दाम्पत्य राम्रोको लागि, काम कार्यमा सफलताको लागि रत्न कवच लाउनुपर्छ, हामीसँग पाउँछ त्यो चाहिँ। तपाईँलाई चाहियो भने दिउँसो फोन गर्नु, म आउँदा लिएर आइदिउँला नि तपाईँलाई है। हुन्छ हस् हस्, उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो उहाँले चाहिँ धादिङबाट, उहाँको विषयमा मैले जानकारी पनि गराइसकेको छु। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9841575223 र 9806575223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। म चाहिँ विशेष गरी साउनको 4 गते चिन्ह हेर्नको लागि गोर्खा आउँदैछु, गोर्खा अनि त्यसपछि 4 र 5 गते गोर्खा, त्यसपछि 6-7 गते चाहिँ तपाईँको धादिङ है चिन्ह हेर्ने भन्ने कुराहरू छ। तपाईँहरू चाहिँ एकदम तयार भएर बस्नुहोला, चिन्ह हेर्नको लागि फोन गरेर आउनुहोला, अनि नाम टिपिदिउँछु चाहिँ तपाईँले यसो फोन गरेर नाम टिपाउनुहोला, म आउँछु चिन्ह हेर्नको लागि, नाम टिपिदिनुहोस् भन्नुभयो भने तपाईँहरू आउने बित्तिकै पालो पुर्नु पर्दैन, आउने बित्तिकै हेर्न पनि पाउनुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष शास्त्रको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रलाई इसारा भएको छ। भोलि बिहान ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तपाईँसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: झलझला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 9645 78232।

0: नमस्कार लुम्बिनी परदेश र आसपास क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजला प्रेस .com तथा facebook.com/radiojaljalabaट संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रीता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत हुँदै प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनाई प्रक्रिया आजदेखि शुरू हुँदै। भेरी बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै आज लुम्बिनी र सुदूरपश्चिम बाहेकका प्रदेशमा भारी वर्षाको सम्भावना। रोल्पा बस दुर्घटना 14 जना घाइते 4 जनाको अवस्था गम्भीर। रोल्पा लुङ्रीको लालुबाङ बुझेङ खोलामा मोटरे बल पुल पुल बन्ने ठेक्का आह्वान। भानु जयन्तीको अवसरमा रोल्पामा जिल्लाव्यापी खुल्ला कविता प्रतियोगिता हुने। लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित। र अमेरिकाद्वारा इरानका सैन्य र पूर्वाधार क्षेत्रमा श्रृंखलाबद्ध आक्रमण। विश्वकप फुटबलका क्वार्टर फाइनलका खेलहरू आजदेखि शुरू।
1: यो दाँती त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू।
2: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित।

0: सिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
1: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
1: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9800594652।
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4, सुली चौर रोल्पा, ग्लोबल

सेवा दल विधेयक प्रस्तुत हुँदै सम्बन्धी उपसंघबाट संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट

उपस्थित पेश गर्ने कार्यसूची रहेको छ। यस्तै मन्त्री गौतमले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 35 वार्षिक प्रतिवेदन 2081-82 पेश गर्नुहुने भएको छ। यसै गरी प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै उक्त विधेयक प्रस्तुत गरी नेपाल विशेष ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको

समाप्त भएपछि मात्र उनीहरूको नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ। सुनवाईका क्रममा उम्मेद्वारको योग्यता, अनुभव र कार्य योजनाबारे समितिले छलफल गर्नेछ। अब संसदीय सुनाई समितिले सिफारिस नामहरू अनुमोदन गर्नुपर्नेछ। त्यसपछि राष्ट्रपतिले सम्बन्धित पदमा

0: मेकानिकल र इलेक्ट्रोमेकानिकलको काम जारी रहेको छ। प्रसारण लाइन निर्माण कार्यको वातावरणीय प्रभाव मूल्याङ्कनका लागि पूर्व स्वीकृतिको प्रक्रिया सुरु भएको छ। अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापी रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ नै सरदर स्थानको आसपास अवस्थित रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको पहाडी र हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थान तथा मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ। आज राति देशभर अधिकांश बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश साथै कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। तपाईँले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि रोल्पा बस दुर्घटना 14 जना घाइते, 4 जनाको अवस्था गम्भीर। रोल्पा लुङ्रीको लालु बाङ बुझेङ खोलामा मोटरे बल पुल बन्ने ठेक्का आह्वान लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाँदा देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि? मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा।

0: थप्नुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक, लोकतान्त्रिक चोक, लिबाङ रोल्पा।
2: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पाली आवाज। यो हो तपाईँको मनको आवाज, रेडियो जलजला 96.4 मेगाहर्ज।
3: रेडियो जलजलाको समाचार प्रभातमा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पाको त्रिवेणी गाउँपालिका साथ गाई बिसौना स्थित घोराई घरती गाउँ शहीद मार्गमा भएको बस दुर्घटनामा 14 जना घाइते भएका छन्। घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको छ भने 1 जनाको अवस्था मध्यम र 9 जना सामान्य घाइते भएका छन्। गम्भीर घाइते हुनेमा माडी गाउँपालिका 2 घरती गाउँकी 25 वर्षे जुनमाया पुनमगर, त्रिवेणी गाउँपालिका 7 रामिका 19 वर्षे अमर झाँक्री, परिवर्तन गाउँपालिका 2 राङ्सीका 39 वर्षे रामबहादुर घरती मगर तथा रोल्पा नगरपालिका 3 क्युरीकी 25 वर्षे मनिषा बेका रहेका छन्। यसै गरी दाङको घुराई उपमहानगरपालिका 16 सर्राकी 50 वर्षे सुनिता घरती मगरको ढार र टाउकोमा मध्यम चोट लागेको छ। अन्य घाइतेहरूमा माडी गाउँपालिका 2की 30 वर्षे सुनिता बुढा मगर, परिवर्तन गाउँपालिका 4की 45 वर्षे मीरा बुढा, माडी गाउँपालिका 2का 29 वर्षे विशाल परियार, माडी गाउँपालिका 5 भाबाङकी 29 वर्षे शर्मिला घरती, बस चालक माडी गाउँपालिका 2का 26 वर्षे चन्द्रवीर पुन, रोल्पा नगरपालिका 7 कोर्चाबाङका 40 वर्षे टेक बहादुर सार्की, परिवर्तन गाउँपालिका 4 पाछाबाङका 17 वर्षे शिवशक्ति बुढा मगर, परिवर्तन गाउँपालिका 3 हाइबाङका 23 वर्षे विशाल डाँगी तथा माडी गाउँपालिका 2की 68 वर्षे भीमा पुन रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ। घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रोल्पा जिल्लाको लुङ्री गाउँपालिका वार्ड नम्बर 1 पाङका बासिन्दाहरूका लागि एउटा खुसीको खबर आएको छ। यो ओडा बढी जनसङ्ख्या बसोबास गर्ने क्षेत्र रहेको छ, जहाँ वर्षायाममा कोही व्यक्ति बिरामी पर्दा स्वास्थ्य संस्थासम्म पुग्न निकै सास्ते खेप्नुपर्ने बाध्यता थियो। दुर्गम र पहाडी भूगोलका स्थानीय बासिन्दाहरूको लामो समयदेखिको यो बहुप्रतीक्षित समस्या अन्तत समाधान हुने भएको छ। लुङ्डी गाउँपालिका वार्ड नम्बर 5 पर्ने लालोबाङ बुझिङ खोलामा गाडी गुड्ने मोटरे बल पुल निर्माण कार्यका लागि औपचारिक रूपमा ठेक्का आह्वान गरिएको छ। नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजनाकारले बुटोलले एक सार्वजनिक सूचना जारी गर्दै डिजिटल माध्यमबाट मात्र बुझाउन मिल्ने गरी यो राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ। यो सुखद खबरको पुष्टि गर्दै लुङ्री गाउँपालिका

वासिन्दाहरूलाई बधाई ज्ञापन गरेका छन्। यो पुल निर्माण सम्पन्न भए पश्चात लुङ्गी र आसपासका क्षेत्रका नागरिकहरूलाई आवाजात गर्न तथा स्थानीय यातायात सञ्चालनमा ठूलो टेवा पुग्ने विश्वास गाउँपालिका अध्यक्ष भरत कुमार थापाले व्यक्त गर्नुभएको थियो। गाउँपालिका

आयोजना गर्दै आएको प्रतियोगिता यस वर्ष पनि असार 28 गते लिबाङमा सञ्चालन गर्न लागि हो। प्रतिष्ठानका अध्यक्ष ओम केसीका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक कवि तथा स्रष्टाहरूले असार 27 गतेभित्र अनिवार्य रूपमा नाम दर्ता गराइसक्नुपर्नेछ। समयमै नाम दर्ता नगरिएका

आवेदकले जनाएको छ। अध्यक्ष केसीले भानुभक्त आचार्यप्रति सम्मान व्यक्त गर्दै रोल्पामा रहेका साहित्यिक प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनु भएको छ। उहाँका अनुसार प्रतियोगितालाई निष्पक्ष र व्यवस्थित बनाउन मूल्यांकन समिति समेत गठन गरिएको छ। प्रतिष्ठानका पदाधिकारीहरूले रोल्पा साहित्य सम्भावनाले भरिपूर्ण जिल्ला रहेको गर्दै स्थानीय स्रष्टाहरू

दिल्ली बहादुर चौधरीले विशेष समयमा सम्बोधन गर्नुभएको थियो। सामाजिक विकास समितिका सभापति एम बहादुर नेपाल सार्कीले थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण तथा प्रबन्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पनि प्रदेश सभामा पेश गर्नुभएको छ। अब देश बाहिरको समाचार। अस्थायी युद्ध विराम र समझदारी पत्र भङ्ग भएसँगै अमेरिका र इरान बीचको सैन्य टकराव चरम उत्कर्षमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रारम्भिक सहमति

बेल्जियमसँग दोस्रो क्वार्टर फाइनल खेल्न लागेको हो। स्पेन 16 वर्षपछि र बेल्जियम 8 वर्षपछि विश्वकपको क्वार्टर फाइनलमा पुगेका हुन्। सन् 2010 दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकपको उपाधि जितेको स्पेन त्यसै त

अनुसार मेघहजरा हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: ଆଜି ତ ହଇରାଣ ପାରି ସକିଓ ଅଲେ ତ ଝନ୍ତା ତୋ ଚିଶୋ ଖାନ ପନି ଚି ଦୈନ ଦୁଃଖେ କୋ ଦୁଃଖି କରଛା ଦାତକୁ ଉପକାର ପନି କରୁ ପନି ଝିଓ ଅଝୁରୀକୁ ଦାତ ତ ଝନ୍ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝ କସ୍ତୁ ନ ସୁଆଉନି ଭାକୁ ଛ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଓ ଏସକୁ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ଲ ଅବ ଚିନ୍ତା ନ ପଡ଼ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ହଁ ତପାଇକୁ ସାଥ
2: दात का संपूर्ण रोगी अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिल चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 741 318
1: 9800594952
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
6: नमस्ते डाक्टर सर
7: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
7: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई घुम्न नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: ओहो फोनले त बच्चा बाटो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
7: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भएको अरूले गर्ने सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
2: नेपाल सरकार

0: विज्ञापन बोर्ड
1: छ्या यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
0: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गाटिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टर सँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
0: लौ लौ मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गर्नु तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर हाम्रा सेवाहरू,
0: हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गाटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
2: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउने लाग्यो त्यही भएर।
2: अरे नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जाने बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
3: ए हो र,
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
5: मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस लिबाङ गोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पढाई हुने संकाय र विषयहरू, शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली, प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म, प्रवेश परीक्षा 2083 5 महिना 3 गते, भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ, विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि, कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट। दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/ www.1299-9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
5: आवेदन बुझाउँदा भाषालाई खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्न सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
6: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
0: 9860-81-9020 प्रशासन शाखा 9844-900-008 9868-63-90-47 लेखा शाखा 9847-86-32-60 कार्यालय टेलिफोन नम्बर 086-440-367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका दिबाङ रोल्पा।
7: हेलो
8: हेलो
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ पठाउनुहोस् है। ए ए नानी छोरी
9: हजुर
8: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
9: हेलो हेलो भन्नुहोस् त।
7: हेलो हजुर
9: हजुर
7: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले। मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
8: ए नानी के भने रहेछ के भयो
9: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल किन दिन्छ।
10: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
11: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
10: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउँ।
11: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
9: खै जन्मदर्ता दिनुहोस् त।
8: जन्मदर्ता गरेको छैन नि म्याडम।
9: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेन।
13: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्ने आटो सबैजना यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
6: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले लेखिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानिए जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ, त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
13: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
12: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
14: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
15: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
16: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
12: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
17: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
18: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
13: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
12: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
14: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
15: धन्यवाद बाबु। तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
16: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
19: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ। बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
17: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
18: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
20: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
21: लो, किन नि, के भयो, सन्चो भएन?
20: होइन, यतिकै जानै मन लागेन।
21: यतिकै पनि हुन्छ?
20: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
21: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
16: नमस्ते, कति कामले पाल्नु भयो?
21: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
16: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
20: हस् म्याडम।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
22: विश्वामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी गरे नि।
23: हो र, होइन होला त्यस्तो त।
24: सोहिता, तिमीहरूको के खास कुस कुरा हुँदैछ? के भयो भन त?
23: केही होइन मिस,
24: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
25: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
26: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
27: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
28: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
29: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
30: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
25: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 9865-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। प्रधानमन्त्री शाहले आज पनि संवादलाई निरन्तरता दिँदै आज निर्माण व्यवसायीसँग छलफलको कार्यक्रम तय।
0: राजधानी सेवा आज र भोलि 2 दिन बन्द हुने। राजधानी नयाँ प्रणालीमा स्थानान्तरण गर्न लागि दावी।
1: संघीय संसदका दुवै सदनको बैठक आज। प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई हुँदै।
0: अमेरिका र इरान पुनः युद्धमा। इरानका विभिन्न शहरमा शक्तिशाली आक्रमण। खाड़ी देशहरूमा सतर्कता।
1: र विश्वकप फुटबलमा आज क्वार्टर फाइनलको खेल शुरू हुँदै पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्ने।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क। समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रसँगको संवाद तीव्र पार्नु भएको छ। नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको पूर्व संध्यामा उहाँले यस्ता भेट तीव्र पार्नु भएको हो। हिजो निजी क्षेत्रका व्यवसायीसँग भेट गर्नुभएका शाहले आज निर्माण व्यवसायहरूसँग छलफल गर्दै हुनुहुन्छ। बिहान 11:30 बजे प्रधानमन्त्री कार्यालयमा छलफल आयोजना गरिएको प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। बैठकमा विकास निर्माणको क्षेत्रमा देखिएका समस्या समाधान सरकारले गर्नुपर्ने सहजीकरण लगायतका विषयमा छलफल हुनेछ। केही दिन यता पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले देशव्यापी विभिन्न आयोजनाहरूको निरीक्षण तीव्र पार्नु भएको छ। त्यस क्रममा ठेकेदारहरूको खुट्टा भाँचेर भए पनि काम गराउन दिइएको निर्देशनका कारण निर्माण व्यवसायहरू आतंकित बनेको बताउँदै आएका थिए। सरकारले सहजीकरण नगरिदिएका कारण काम ढिला हुँदा समेत निर्माण व्यवसायले गाली खानु परेकामा उनीहरू असन्तुष्ट छन्। यसअघि शाहले हिजो निजी क्षेत्रका व्यवसायहरूसँग छलफल गर्नुभएको थियो। त्यस क्रममा उनीहरूले व्यवसायीहरूमाथि दोषी देखिए कार्यवाही भोग्न तयार रहे पनि सरकारले अनावश्यक धरपकड गरेकामा आपत्ति जनाएका थिए। प्रधानमन्त्री शाहले गल्ती गर्नेलाई छोड्न पनि नहुने र निर्दोषी त्रसित हुन नपर्ने भन्दै ढुक्क भएर काम गर्न आश्वस्त पार्नु भएको थियो।
1: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। हिजो निर्धारित कार्यसूची अनुसार सञ्चालन हुन नसकेको बैठक आज बिहान 11 बजे बोलाइएको छ। विपक्षी दलका सांसदको अभिव्यक्तिलाई लिएर स्थगित भएको प्रतिनिधि सभाको बैठक पुनः सञ्चालन भए पनि केही विधेयक प्रस्तुत भएपछि 15 मिनटका लागि स्थगित भएकोमा विशेष कारणवश भन्दै सूचना ट्रान्सफर स्थगित गरिएको थियो। आजको बैठकमा हिजोकै कार्यसूचीमा रहेका महाधिवक्ता र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश हुनेछ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 र नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पेश गर्नुहुनेछ। यसैबीच राष्ट्रिय सभाको बैठक दिउँसो सभा 12 बजे बस्ने तय भएको छ। बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 सहकारी पहिलो संशोधन विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पेश गर्नुहुनेछ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दफावार छलफलका लागि पेश गरी पारित गर्ने कार्यसूची रहेको छ।
0: यसैबीच प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त नियुक्तिका लागि सिफारिश भएका व्यक्तिहरूको संसदीय सुनवाई शुरू हुँदैछ। आज बिहान 9:30 बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने संसदीय सुनवाई समितिको संयुक्त बैठकले सुनवाई प्रक्रिया अगाडि बढ़ाउन लागेको हो। शुक्रबार संवैधानिक परिषदले आएको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्त पदमा राजीव सुब्बा र गुरूप्रसाद वागेलाई सिफारिश गरेको थियो। उनीहरूमाथि उजुरी आह्वान गर्ने प्रक्रिया आजको बैठकले शुरू गर्नेछ।
1: राहदानी सेवा आज र भोलि 2 दिन बन्द हुने भएको छ। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण अर्थात माइग्रेशन गर्न लागिएकाले 2 दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले हिजो सूचना जारी गरे अनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द हुनेछ। यद्यपि राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिनेछ। मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी लिन सक्नेछन्।
0: सुनसरीको कोशी गाउँपालिका 8 केराबारी स्थित महेन्द्र राजमार्गमा गएराति पिकअप गाड़ी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। मृत्यु हुनेमा चालक मोरङ रंगेली नगरपालिका 3 दरवेशाका 42 वर्षीय पदम राई रहेको सुनसरीका प्रहरी नागु परीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। घण्टाबारीबाट लौकहीतर्फ आउँदै गरेको प्रदेश 102002 4821 नम्बरको खाली पिकअप अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा चालक राई गम्भीर घाइते भएकामा उपचारका लागि जिल्ला अस्पताल इनगुवा ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा सोही पिकअपमा सवार सिराला नगरपालिका घर भई विराटनगरतिर बस्दै आएका 37 वर्षीय सन्तोष कुमार शाह घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको प्रवर्धन
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन दर्शन।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com/ पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाली कांग्रेसले आज संविधान संशोधनका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दैछ। दिउँसो 3 बजे पार्टी कार्यालय सानेपामा सभापति गगन थापाले धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिले जनाएको छ। संविधान संशोधनका लागि बहसपत्र तयार पार्न सरकारले बनाएको कार्यदलमा नगएको कांग्रेसले आफ्नो आन्तरिक विज्ञ

0: डाक्टर असीम शाहको नेतृत्वमा बनेको संविधान संशोधन बहसपत्र कार्यदलले बहसपत्र तयार पारिसकेको जनाएको छ। यो कार्यदलमा एमालेबाट तोकिएका प्रतिनिधि कार्यदलको बैठकमा उपस्थित छैनन्। कंग्रेसले प्रतिनिधि नै पठाएको थिएन। अन्य चार दल कार्यदलमा सहभागी भए पनि बहसपत्र तयार पार्दै गर्दा असहमति जनाउँदै बाहिरिएका छन्। कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट बाहिरिएका हुन्। कार्यदलमा नेकपाका देव गुरूङ, लोसपाका लक्ष्मणलाल कर्ण, जसपाका सुरेन्द्र झा र जनमोर्चाका मनोज भट्ट सदस्य थिए। उनीहरूले कार्यदलबाट बाहिरिने क्रममा सोमबार संयोजक असीम शाहलाई 6 बुँदे असहमति पत्र पनि बुझाएका छन्।
1: कास्कीको पोखरा महानगरपालिका 33 निर्माण सम्पन्न भएको 32 मेगावाट क्षमताको सेतीखोला जलविद्युत आयोजनाले बिजुली उत्पादन शुरू गरेको छ। सेतीखोला हिड्रो पावर लिमिटेडद्वारा प्रवर्धित सो आयोजना विक्रम सम्मत 2078 मंगिरमा शुरू भएको हो। नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले आयोजना निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा पूर्वाह गर्न थालिएको प्रवर्धक कम्पनीका निर्देशक दीपक बरालले जानकारी दिनुभयो। यसैबीच राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुद्देश्य आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न 132 केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। सो आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले निर्माण गरेको कोलपुर सुर्खेत 132 केभी प्रसारण लाइनमा जोड़िनेछ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि पुनः भीषण आक्रमण शुरू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता समाप्त भएको अभिव्यक्ति दिएको केही समयमै हवाई आक्रमण शुरू भएको हो। इरानी सरकारी संचार माध्यमका अनुसार देशको दक्षिणी क्षेत्रमा पर्ने सिरिक र बन्दर अब्बास लगायतका स्थानमा विस्फोट भएका छन्। यी दुवै बन्दरगाह शहर हर्मुज जलमार्गमा अवस्थित छन्। इरानको तटीय क्षेत्रका सैन्य अन्य शहरहरू कोन्द्राक र चाबहारमा पनि विस्फोटको आवाज सुनिएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार बन्दर अब्बासमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा यो आक्रमण इरानले गरेको बम आक्रमणको प्रतिशोध भएको दावी गर्नुभएको छ। अमेरिकी आक्रमणपछि खाड़ी क्षेत्रका देशहरूले पनि इरानी आक्रमण भएको बताएका छन्। इरान बहराइनको राजधानी मनामामा विस्फोट भएको, कुवेतले क्षेपास्त्र र ड्रोनहरू अवरोध गरेको तथा कतारले सुरक्षा सतर्कता जारी गरेको बताइएको छ। इरानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन, तर यसअघि वरिष्ठ इरानी अधिकारीहरूले अमेरिकाबाट हुने कुनै
1: फ्रान्सेली टोली अर्जेन्टिना र स्पेनलाई पछि पार्दै फिफा वरियताको शीर्ष स्थानमा उक्लिएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग खेल्दैछ। यता अन्तिम 16 खेलमा ब्राजिल नर्वेसँग 2-1 पराजित भएपछि मोरक्कोले 5 स्थानको ब्राजिलसँगको अंक दूरी निकै कम गरेको छ। फिफा वरियताको 6 स्थानमा उक्लिएको मोरक्को एटलास लायन्स बोस्टन रंगशालामा फ्रान्स विरूद्ध अर्को एउटा ऐतिहासिक नतिजा निकाल्ने दाउमा छ। कतारमा भएको विश्वकपमा फ्रान्सले मोरक्कोको ऐतिहासिक यात्रा अन्तिम चरणमा समाप्त पारेको थियो, त्यसैले मोरक्को बदला लिने दाउमा पनि रहनेछ। सो समय मोरक्कोको यात्रा आश्चर्यजनक थियो, तर अहिले मोरक्कोलाई पनि यस विश्वकपमा हेभीवेट टीमका रूपमा लिइएको छ। मोरक्को यसपालि उपाधि जित्ने लक्ष्यसहित नै विश्वकपमा आएको हो। अहिलेसम्म यी दुई टीमबीच 5 पटक भिडन्त भएका छन्, जसमध्ये फ्रान्सले 3 खेल जितेको छ भने 2 खेल बराबरीमा सकिएका छन्।
0: अब मौसम। आज कोशी र मधेसबाहेक 5 प्रदेशमा केही स्थानमा भारी वर्षा हुने भएको छ। दुई प्रदेशका तराईका भूभागमा हावाहुरीको समेत सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरी चल्नेछ। देशका अन्य पहाड़ी र हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। अहिले बिहान भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै पानी लुम्बिनी र गण्डकी प्रदेशमा परेको छ। कास्की, पाल्पा, अर्घाखाँची, नवलपुर, गैंडाकोट लगायतका स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। सबैभन्दा बढ़ी पानी पाल्पाको अर्चले केन्द्रमा 169.7 मिलिमिटर मापन गरिएको छ।
1: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: प्रधानमन्त्री शाहले आज पनि संवादलाई निरन्तरता दिँदै आज निर्माण व्यवसायीसँग छलफलको कार्यक्रम तयार।
1: राजधानी सेवा आज र भोलि 2 दिनका लागि बन्द हुने। सेवा नयाँ प्रणालीमा स्थानान्तरण हुँदै तयार भएका राजधानी भने वितरण गरिने।
0: संघीय संसदका दुवै सदनको बैठक आज। प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई हुँदै।
1: अमेरिका र इरान पुनः युद्धमा, इरानका विभिन्न शहरमा शक्तिशाली आक्रमण, खाड़ी देशहरूमा सतर्कता।
0: र विश्वकप फुटबलमा आज क्वार्टर फाइनलको खेल शुरू हुँदै पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्ने। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ, नमस्कार। थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
2: AIO
3: Yes,
2: AIO All in one mart, the best place for shopping.
3: के छ र हो खास त्यहाँ
2: के छैन भन न।
4: अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँको जाने होला।
5: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
6: हजुर हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
3: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
3: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
3: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
3: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 318
5: 9805-14652।
7: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
8: नमस्ते डाक्टर सर।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
9: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
6: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
10: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
6: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
10: हजुर, हाम्रा सेवाहरू।
6: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिगाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
10: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
6: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोल मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
10: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
11: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
12: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
11: के रे, नानी त भर्खर 17 की लागि होइन र?
12: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
11: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
12: ए हो र?
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: पढाइ हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गतेबाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
0: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
1: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
2: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
1: 9870881920 प्रशासन शाखा 9844900008 9868639040 लेखा शाखा 9847086320 कार्यालय टेलिफोन नम्बर 086440367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस दिवाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका दिवाङ रोल्पा।
3: हेलो
4: हेलो
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ पठाउनुहोस् है। ए ए नानी छोरी
5: हजुर
4: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
5: हेलो हेलो भन्नुहोस् त।
3: हेलो हजुर
5: हजुर
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी के भने रहेछ के भयो
5: हेर्नुहोस् ल, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल किन दिन्छ?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: लौ जन्मदातामा भए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
1: ए पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चटाङ पर्ने आटो सबै जाने यता आउ त यता त्यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चटाङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
6: बाफ्रे
5: अब चाहिँ के हुने हो?
6: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जल्दै नै लेखिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ, त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
11: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
10: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
12: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
13: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
14: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
10: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
4: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: नमस्कार नमस्कार, सन्चै हुनुहुन्छ हजुरहरू? ल, यस्तो लालको कसरी कति
16: रहेछ?
15: कति राम्रो
16: बिहे त यही केटीसँग गरेँ, तर बाले अस्ति केटी हेरेछु भन्थे, बुढालाई मनाइहाल्छ नि।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, मलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बजे हो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रको संवाद तीव्र पार्नुभएको छ। नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको पूर्व सन्ध्यामा उहाँले यस्ता भेट तीव्र पार्नुभएको। हिजो निजी क्षेत्रका व्यवसायीसँग भेट गर्नुभएका शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्दै हुनुहुन्छ। बिहान 11:30 बजे प्रधानमन्त्री कार्यालयमा छलफल आयोजना गरिएको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनुभयो। बैठकमा विकास निर्माणको क्षेत्रमा देखिएका समस्या समाधान सरकारले गर्नुपर्ने सहजीकरण लगायतका विषयमा छलफल हुनेछ। केही दिन यता पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले देशव्यापी विभिन्न आयोजनाको निरीक्षण तीव्र पार्नु भएको छ। त्यसक्रममा ठेकेदारहरूको खुट्टा भाँचेर भए पनि काम गराउन दिएको निर्देशनका कारण निर्माण व्यवसायी आतंकित बनेको बताउँदै आएका थिए। सरकारले सहजीकरण नगरिदिएका कारण काम ढिला हुँदा समेत निर्माण व्यवसायीले गाली खानु परेकोमा उनीहरू असन्तुष्ट छन्। यसअघि शाहले हिजो निजी क्षेत्रका व्यवसायीसँग छलफल गर्नुभएको थियो। त्यसक्रममा उनीहरूले व्यवसायीहरूमाथि दोषी देखिए कार्यवाही भोग्न तयार रहे पनि सरकारले अनावश्यक धरपकड़ गरेकोमा आपत्ति जनाएका थिए। प्रधानमन्त्री शाहले गल्ती गर्नेलाई छोड्न पनि नहुने र निर्दोषले त्रसित हुन नपर्ने भन्दै ढुक्क भएर काम गर्न आश्वस्त पार्नु भएको थियो। नेपाली कंग्रेसले आज संविधान संशोधनका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दैछ। दिउँसो 3 बजे पार्टी कार्यालय सानेपामा सभापति गगन थापाले धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको नेपाली कंग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिले जनाएको छ। संविधान संशोधनका लागि बहसपत्र तयार पार्न सरकारले बनाएको कार्यदलमा नगएको कंग्रेसले आफ्नो आन्तरिक विज्ञ समिति बनाई धारणा तयार गरेसँगै आज सार्वजनिक गर्न लागि हो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहसपत्र कार्यदलले बहसपत्र तयार पारिसकेको जनाएको छ। यो कार्यदलमा एमालेबाट तोकिएका प्रतिनिधि कार्यदलको बैठकमा उपस्थित भएका छैनन्। कंग्रेसले प्रतिनिधि नै पठाएको थिएन। अन्य 4 दल कार्यदलमा गए पनि बहसपत्र तयार पार्दै गर्दा सहमति जनाउँदै बाहिरिएका छन्। कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा लोकसपा जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका छन्। कार्यदलमा नेकपाका देव गुरूङ लोकसपाका लक्ष्मणलाल कर्ण जसपाका सुरेन्द्र झा र जनमोर्चाका मनोज भट्ट सदस्य थिए। उनीहरूले कार्यदलबाट बाहिरिने क्रममा सोमबार संयोजक असीम शाहलाई 6 बुधे असहमति पत्र पनि बुझाएका छन्। हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाईबाट लाग्ने रोगका बिरामी फेला पर्न थालेका छन्। कालीकोटमा लामखुट्टेको टोकाईबाट लाग्ने रोग डेंगी औलो र कालाजारका बिरामी भेटिन थालेका छन्। विगतमा तराई र पहाड़का जिल्लामा मात्र देखिने गरेको लामखुट्टेका कारणले लाग्ने रोग केही वर्ष यता हिमाली जिल्लामा पनि देखिन थालेको छ। जिल्लामा आर्थिक वर्ष 2082-83 लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी औलो र कालाजारका 19 बिरामी भेटिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले बताउनुभयो। उहाँका अनुसार डेंगीका 10 कालाजारका 8 र औलोका 1 बिरामी भेटिएका छन्। जिल्लाका 9 मध्ये 6 पालिकामा ती रोगका बिरामी भेटिएको जनस्वास्थ्य अधिकृत महतले बताउनुभयो। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। हिजो निर्धारित कार्यसूची अनुसार सञ्चालन हुन नसकेको प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बोलाइएको छ। विपक्षी दलका सांसदको अभिव्यक्तिलाई लिएर स्थगित भएको बैठक पुनः सञ्चालन भए पनि केही विधेयक प्रस्तुत भएपछि 15 मिनटका लागि स्थगित गरिएकोमा विशेष कारणवश भन्दै सूचना ट्रान्सफर हिजोको बैठक स्थगित गरिएको थियो। आजको बैठकमा हिजोकै कार्यसूचीमा रहेका महान्यायाधिवक्ता र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश हुनेछ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 र नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पेश गर्नुहुनेछ। यसैबीच राष्ट्रिय सभाको बैठक दिउँसो सभा 12 बजे बस्ने तय भएको छ। बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 सहकारी पहिलो संशोधन विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न भनेको विधेयक छलफलका लागि पेश गर्नुहुनेछ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दफावार छलफलका लागि पारित गर्ने कार्यसूची छ। र राहदानी सेवा आज र भोलि 2 दिन बन्द हुने भएको छ। राहदानी विभागले राहदानी सेवालाई थप नयाँ प्रणालीमा रूपान्तरण अर्थात माइग्रेशन गर्न लागिएकाले 2 दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले हिजो सूचना जारी गरे अनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द हुनेछ। यद्यपि राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने जनाएको छ। मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी लिन सक्नेछन्। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु, नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
2: सारङ्गीको तारदेखि टुङ्नाको झुनसम्म, आकपारे र पालमदेखि देउडा र टप्पासम्म, कार्यक्रम सुसेली, लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम,
3: कार्यक्रम सुसेली
2: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म,
3: कार्यक्रम AIO. Yes, AIO. All in one mart. The best place for shopping.
4: के छ र हो आस्त्या?
3: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाउ, कहाँ छ र यो?
3: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart. Helping make your life easier.
6: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हार जोड्नेको दुखाइ, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
7: लौ चट्याङ पर्ने आटो सबैजना यता आउ त, यता त्यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
12: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
13: जन्मदाता दिनुहोस् त।
14: जन्मदाता गरेको छैन नि म्याडम।
13: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
14: हो र, मलाई त थाहा नै थिएन म्याडम.
13: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
14: पहिला कसैले भनेन?
15: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
15: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
3: नेपाल सरकार विज्ञापन बोर्ड.

0: रेडियो तारा संसार 99.4 एकता को आवाज समानता को आवाज निष्पक्ष सक्रियता को अभ्यास
1: रेडियो तारा संसार 99.4 मा अबको प्रस्तुति
2: कार्यक्रम सुशेली
3: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म हतपारे र पालमदेखि देउरा र टप्पासम्म
4: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
3: कार्यक्रम सुसेली सुसेली
4: नहौ पर पर आइदेव वर वर तिम्रो हाम्रो यहाँ अरूको नै छ र नमस्कार यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम सुसेलीमा सुसेली कार्यक्रम लिएर आइपुगे म ओम भण्डारी नेपाली लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम हो सुसेली दैनिक यही समय कार्यक्रम प्रसार हुने गर्छ कार्यक्रममा लोकगीत हाम्रा ठेट गीतहरू सुनाएर यो समयलाई लोक संगीतमय बनाउँछौ आज चाहिँ हामी त्यही प्रणय सूत्रका गीत सुनाउन कार्यक्रममा भेला भएका छौं कार्यक्रमको आजको पहिलो कोसेली छ प्रेम राजा महत र शर्मिला बरदेवाको स्वरमा पिरती लाली गुराँस चाहिँ ढकमक्क भएको गीत

हिउँचुलीमा हिउँ माया भन यो जोभान कललाई दिउँ प्रेम राजा महत र शर्मिला बरदेवाको स्वरमा माया देख्दैनौ यो त स्पर्शीय कुरा छ भावनात्मक कुरा छ हामीले मायाको महसुस गर्छौं माया कहाँ हुन्छ भनेर अहिलेसम्म कुनै विद्वानजनले कुनै कवि लेखक साहित्यकारले भन्न सक्नुहुन्न माया मनमा नै हामीले अनुमान गर्छौं त्यसैको भर्थेगले हामी जीवन जिएका छौं त्यसैले नदेखिसम्म माया के हो के हो कहाँ कहाँ आखिर त्यो मान्छे देखेपछि त्यही मान्छेप्रति माया प्रगाढ भएर जाने त्यो भूमि त्यो प्रकृति देखेपछि त्यही प्रकृतिमा सधैँ बसिरहौं जस्तो लाग्ने त्यो किसिमको हृदयदेखि भावनात्मक रूपमा प्रकट हुने यो माया लाग्छ संसारमा अपरम्पार छ कहिले नदेखेको कहिले नभेटेको जोख्न नमिल्ने नाप्न नमिल्ने मापनमा छैन त्यसकारण हाम्रा संसारका कुनै मापन भन्दा कुनै तौल भन्दा धेरै छ माया नपाईको लम्बाई भन्दा धेरै लामो छ माया अनि संसारको भूगोलको पृथ्वीको चारै कुना कन्दरा यो चौधै भुवन तिनै लोक भन्दा पनि माया धेरै छ त्यसैले त संसारमा साहित्य मायाकै विषयमा लेखिन्छ अनि गीत मायाकै विषयमा गाइन्छ मान्छे मात्र होइन यो जगतका सारा प्राणी पंक्षी पखेरुहरू यही मायाकै कारण आफ्नो लयमा आफ्नो प्रणालीमा आबद्ध भएका छन् र जीवन जिएका छन् त्यसैले त माया मान्छेलाई होइन सिङ्गो समाजलाई सिङ्गो प्रकृतिलाई यो धरतीलाई यथायथा स्थानमा राखिरहने यो हाम्रो चलनलाई नीतिलाई विधानलाई हाम्रो जीवनको लयलाई ठिकसँग चलाइरहने एउटा बाटो पनि हो एक उज्यालो पनि हो मानौ यो संसारको सबै चीजभन्दा महँगो छ कि यसको मूल्य कति भनेर मापन गर्न सकिँदैन अरू सबै चीजभन्दा माया महँगो छ माया के हो त आखिर यो कुरा हामीले गफ गरेर एक आपसमा कुरा सुनाएर भन्दा यस्ता गीतबाट साहित्यका अरू खुराकबाट चाहिँ बढी थाहा पाउन सक्छौ महसुस गर्न सक्छौ र अहिले हामीले बिर्सेका कति कुरा पनि मायाका प्रसंग यिनै गीतले सम्झाइदिन्छ कार्यक्रमको अर्को कोसेली नवीन खण्डका पुस्तकका खण्डका र साथीहरूको स्वरमा

गीतमा कतै मायाको दल राखिएको छ, कतै मायाका बेर्ना उम्रिएका छन्, कतै माया सारिएको छ, कहीँ मायाका कोपिला लाग्दैछन्, कहीँ माया ढकमक्क फूल भई फुलिसकेको छ। माउरीलाई फूलको माया, फूललाई प्रकृतिको माया, एकले अर्काको माया, यही मायाले संसार टिकेको छ। बरू यसरी हामीले कुराले सुनाउने भन्दा मायालाई गीतले सुनाउँदा साह्रै बेस सुनिन्छ। यही मायाले रुवाउँछ, यही मायाले हँसाउँछ, कहिलेकाहीँ जिन्दगी सकियो भन्दा पनि मायाले नै जिन्दगीलाई फेरि बचाइरहेको हुन्छ र मान्छे तङ्ग्रिन्छ। जस्तै ठूलो भासमा डुब्दा पनि मायाको कारण मान्छे फेरि शिखरमा पुग्न सक्छ। अनि मायाले नै, यही प्रेमिल भावनाले नै मनका रोग मात्रै होइन शरीरकै रोग पनि निको हुन्छ। तर कतिको लागि माया अभिशाप हुन जान्छ, धेरैको लागि वरदान तुल्य भएको यही मायाले कतिलाई रुवाइदिन्छ। रुवाई पनि मायाको फरक हुन्छ, कोही सुखान्त रुवाई, कोही दुखान्त रुवाई। कार्यक्रम सुशेलीमा आज हामी त्यही माया पेरिफेरीका गीत सुनाइरहेका छौं। यति बेला हामीले छान्यौं जय रावल र साथीहरूको स्वरमा यो ख्याली मायाले रुवाइदिन्छ।

मायाका परिभाषा हामी गरी भ्याउँदैनौ, यो व्याख्या गर्न नसकिने। त्यही भएर अहिलेसम्म कुनै विद्वान, विदुषी, कुनै कवि लेखकले गीतबाट या अरू कुनै माध्यमबाट मायाको ठोस परिभाषा प्राप्त हुन सकेन। त्यसैले त अलग अलग व्याख्या विवेचना मायाका परिभाषा हामी सुन्छौं। कहिलेकाहीँ मान्छेलाई मायाले पागल जस्तै बनाउँछ, मानसिक अवस्था खलबल्याइदिन्छ। त्यस बेला लाग्छ त्यो साथी भन्दा त बरू शत्रु नै असल मित्र हुन्छ, त्यसैले बढी माया गर्ला। मायालाई सन्तुलित बनाउन नसक्दा माया विस्तुल्य हुन्छ। कहिले मायाले रुवाउँछ, कहिले हँसाउँछ। असाध्यै माया गर्नेहरूले पनि पछि गएर धोका दिँदाखेरि मान्छे त्यही मायालाई धिकार्न पुग्छ। मायाको यो व्याख्या अपरम्पार हामी गरेरै साध्य भ्याउँदैनौ। कसैलाई फूल झैं लाग्छ, कसैलाई काँडा झैं पनि माया हुने गर्छ। कसैले मायालाई पानीसँग तुलना गर्छ, कसैले घामसँग, कसैले हावासँग। जे होस्, माया कहाँ छ मान्छेले कहिले देख्दैन, तर मायाकै महसुस गरेर मान्छे जिइरहेको छ, तङ्गिरहेको छ, आफ्नो गतिमा गतिवान भइरहेको छ। बरु यी कुरा भन्दा गीतमा मायाका कैयौं भावनाहरू प्रस्तुत भएका छन्। आज हामी अर्को एउटा दुर्लभ गीत पनि सुनाउँछौ, जसलाई संगीतबद्ध गर्नुभएको छ विवल सारा, गाउनु भएको छ आदरणीय कलानाथ अधिकारी। यो नाम नै संगीतको लागि, साहित्यको लागि, हाम्रो लागि शिरको सज्जा जस्तै छ। कार्यक्रमको यो कोसेली विवल साराको लय संगीतमा कलानाथ अधिकारीको यो स्वर।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: के सारा हो खास त्यहाँ?
0: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया.
1: वाउ, कहाँ छ यो?
0: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा.
2: All in one mart, helping make your life easier.
3: भाइ भाइ भाइ, सामान पुऱ्याउने अनि आइहाल्ने अरू सामान पुऱ्याउनु छ.
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला.
3: नमस्कार.
4: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन.
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको.
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्.
4: थाहा छ, त्यसैले त यही लिन आएको.
5: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ.
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल.
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है.
4: सुरक्षा घरको
3: साथ जीवन.
6: मरे नि के हो?
7: हेर त, रगतै रगत भयो. म त त्यस्तो हेर्न नि सक्दिनँ.
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
7: अरे हेर त, न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
6: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त,
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको.
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ.
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
10: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: रेडियो थाहा संचार 99.4 मा तपाईं सुन्दै हुनुहुन्छ
0: कार्यक्रम सुशेली
2: सारङ्गीको तारदेखि तुङनाको धुनसम्म हातपारे र पालमदेखि देउरा र टप्पासम्म
3: सुशेली
2: सुशेली
3: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुशेली सुशेली
3: सुशेलीमा तपाईँलाई पुनः स्वागत छ। यो दैनिक प्रसारण हुने कार्यक्रम हो। हामी कार्यक्रममा हाम्रा ठेट गीत सुनेर र सँगै बसेर सुनाएर समयलाई लोक संगीतमय बनाउने कोशिश गर्छौं र तपाईँ हाम्रो यो भेटलाई हार्दिक बनाउने अनवरत प्रयत्न रहिआएकै छ। कार्यक्रममा आज चाहिँ हामी नेपाली लोकगायनभित्र नेपाली लोकलयभित्र प्रशस्त मेसिएका छन् मायाका प्रेम पीरतीका प्रणय सूत्रका कुरा त्यही प्रणय सूत्रमा गाँसिएका प्रेमिल भावनाका गीतहरू सुनाएका छौं। मान्छेसँग प्रेम हुन्छ प्रकृतिसँग प्रेम हुन्छ प्रकृतिका पंक्षी पखेरू जीव जनावरसँग प्रेम पीरती गहिरो गाँसिएको हुन्छ। त्यसैले त हामी राष्ट्रसँग पनि भक्तिगानमा प्रेमकै कुरा गर्छौं अनि आफ्ना आफन्त दौतरीहरूसँग पनि प्रेमकै कुरा गर्छौं। तर प्रेमले यो मायाले वास्तवमा कहिलेकाहीँ मान्छेलाई मोहनी लगाइदिन्छ र कहिलेकाहीँ मान्छेलाई यही मोहनीले विरक्ति पनि पुर्याइदिन्छ। यो त मायालाई अपनाउने कुरा न रहेछ। माया भन्नु सागर सरी छ, यो कति गहिरो छ कति विस्तृत छ नाप्नै सकिँदैन। बरू यहाँ पौडिनेहरू तैरिएर पार हुन्छन्, पौडिन नजान्नेहरू मायाको यही सागरमा विलीन हुन पुग्छन्। यो त कैयौं सय करोड़ उदाहरणले हामीलाई देखाएकै छ। बरू कार्यक्रमको अर्को कोशेली त्यही मायाकै झझलको मायाकै व्याख्या माया शब्दकै प्रस्तुति छ। सरोज गोपालको स्वरमा मायालुको मोहनी बोली आजभन्दा सम्झौला झन् भोली

ढुङ्गे साउमा चिठी पठाउला तिम्रे नाउमा मायालुको मोहनी बोली आज भन्दा सम्झौला झन बोली त्यसैले त झनपर गयो झनमाया लाग्ने भन्छन् नौ डाँडा काटी गएको मान्छेको नजिक हुनेको भन्दा अझ बढी माया लाग्दो रहेछ आखिर माया हो चाहिँ के त्यो चाहिँ कसैले भनेर सुनाएर सुनेर कुनै दीक्षा लिएर ज्ञान लिएर कक्षा पढेर होइन आफूले मनमा नै महसुस गर्ने कुरा रहेछ त्यही भएर मायाका परिभाषा गीतमा पनि फरक छन् बरु मायाले नै सम्झना आइरहन्छ संसारमा सबभन्दा बढी सम्झना मायाकै प्रेमकै पीरतिकै आउने गर्छ सम्झी सम्झी मायाका कुरा लेख्छ गाउँछ भन्छ देश दुनियाँलाई सुनाउँछ कार्यक्रमको अर्को कोसेली हरिबहादुर रावतको स्वर सुनाउँछौ माधव केसीको संकलनमा माया पानी खाने कलधारा कलको रात दिन तिमीकै झझलको

चंगा धागोले अड्डिए झैं मान्छे मायाले अड्डिएको छ। यही मायाको कारण आफन्तीको कारण उसले पसिना बगाई बगाई मेहनत गरेको छ। हजारौं हजार किलोमिटर टाढा पुगे पनि सम्झिएर त्यही घरमा त्यही आफन्त भेट्न मान्छे फेरि फर्केर आउँछ, अनि फर्केर आउने नआएसम्म घर बस्नेले उसै गरी पर्खिरहेको हुन्छ। अरू जो आउँदा पनि आफ्नै मान्छे आएको याद गर्ने गर्छ। विपन्नीमा नभेटे पनि हरेक दिनको सपनीमा आफ्नै मायालु आफ्नै प्रेमीलाई आफ्नै आफन्तहरूलाई उसले भेटिरहेको हुन्छ। यो सब कुरा जादुमय मायाले गरेको छ। माया कहाँ हुन्छ भन्न सकिन्न। कतिले कलेजीमा भन्छन्, कतिले मुटुमा भन्छन्, कतिले दिमागमा, कतिले आँखामा। खै महाका माया कहाँ छ? आखिर हाम्रो जीवन भन्नु नै यही मायाको उपहार हो। त्यसैले यसको कुरा, यसका गफ, यसका कविता, गजल, यसका बारेमा वृत्तान्त लेखेर कहिल्यै टुङ्गिँदैन, कलम कहिले थाक्दैन, मन कहिले विराम गर्दैन। कार्यक्रम सुशैलीमा अर्को कोशेली नारायण परियारको लय र शब्द संयोजनमा विष्णु माझी, राजु परियार र मन्त्री कौशलको स्वर।

सुशैली गीत सुन्ने कार्यक्रम सुशैली बाजा सुन्ने भाका सुन्ने गीतसँगै हराउने रमाउने आफ्नै भूपरिवेशमा आफ्नै घरआँगनमा आफ्नै जीवन परिस्थितिमा पुग्ने कार्यक्रम जुन गीत सुन्यो त्यही गीत आफ्नै मेरै जस्तो लाग्ने गर्दछ। प्रेमी सम्झनाका मायाका शब्द पुष्प थुङ्गाहरू यहाँलाई समर्पित गर्दा गर्दै आजलाई कार्यक्रमको समय सकिने आँट्यो। छुट्ने बेला हामीले एकले अर्काको विश्वास गर्नुपर्छ। यही विश्वासमा संसार फेरि पनि थामिरहेको छ, अड्डिरहेको छ। संसार आफ्नै लयमा गतिमा छ। त्यही भएर अरूका हल्ला कुरा अर्काको बहकालमा नलागी हामी आफ्नो धरातलमा बाँच्नुपर्छ। यही कुरा अब सुनाउने गीतले भन्दैछ। कार्यक्रम सुशैली सुन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। छुट्टिने बेला नवराज पन्तले लेख्नुभएको, बसन्त थापाले भाका सम्वेदन गर्नुभएको, हामी सबैले रूचाएको कुरेन्द्र विश्वकर्मा विष्णु माझी र साथीहरूको शर्मा सालको पात्र टपरी हुने नहुने सल्लेको तिम्रो माया छ कति कति नलाउ पछि हल्लेको एकैसँगै सुशैली सकिन्छ आजलाई। भोलि फेरि भेटौँला। नमस्कार।

0: आजको संसारमा रोल्पाली आवाज यो रेडियो जलजला हेल छाने दुःखको चार मेगाहर्ज
1: जलजला ट्राइब चेक।
0: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोथोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: बिहान 11 बजेको थाहा अपडेटमा सन्चोको नमस्कार। आज रातिदेखि सबै सरकारी खाता बन्द हुँदैछन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साता दिन अघि सरकारी खाता फ्रिज गर्ने व्यवस्था रहेको छ। त्यस अनुसार अबको सात दिन संघ प्रदेश र स्थानीय तहका सरकारी खाता बन्द हुनेछन्। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष 2082-83 को लागि सिर्जित दायित्वको बजेट रकम निकासा आज राति 12 बजेसम्म सम्पन्न गरिसक्नुपर्नेछ। अत्यावश्यक अवस्थामा महालेखा नियन्त्रकको स्वीकृति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ भने सरकारले विशेष निर्णय गरेमा वा आपतकालीन खर्चको लागि निकासा खुल्ला गर्न सकिने बताइएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्ममा सरकारले कुल बजेटको 8% अर्थात 15 खर्ब 31 अर्ब 19 करोड़ रूपियाँ खर्च भएको छ। त्यसमध्ये पूँजीगत खर्च 1 खर्ब 63 अर्ब 17 करोड़ अर्थात 40% मात्र भएको छ। चालू खर्च भने 87.27% अर्थात 10 खर्ब 30 अर्ब छ। सरकारको राजस्व संकलन पनि कमजोर देखिएको छ। कार्यालयका अनुसार हिजसम्म 10 खर्ब 51 अर्ब अर्थात 79% मात्र राजस्व संकलन भएको छ। सरकारले 13 खर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो। अनुदान सहितको कुल आमदानी पनि 77%मै सीमित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्र संघको संवादलाई तीव्र पार्नु भएको छ। नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको पूर्व सन्ध्यामा उहाँले यस्ता भेटलाई तीव्र पार्नु भएको हो। हिजो निजी क्षेत्रका व्यवसायीसँग भेट गर्नुभएका शाहले आज निर्माण व्यवसायीहरूसँग छलफल गर्दै हुनुहुन्छ। अहिले बिहान 11:30 बजे प्रधानमन्त्री कार्यालयमा छलफल आयोजना गरिएको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। बैठकमा विकास निर्माणको क्षेत्रमा देखिएका समस्या समाधान, सरकारले गर्नुपर्ने सहजीकरण लगायतका विषयमा छलफल हुनेछ। केही दिन यता पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले देशव्यापी विभिन्न आयोजनाहरूको निरीक्षण तीव्र पार्नु भएको छ। त्यस क्रममा ठेकेदारहरूको खुट्टा भाँचेर भए पनि काम गराउन दिएको निर्देशनका कारण निर्माण व्यवसायीहरू आक्रोशित बनेको बताउँदै आएका थिए। सरकारले सहजीकरण नगरिदिएका कारण काम ढिला हुँदा समेत निर्माण व्यवसायले गाली खानु परेकोमा उनीहरू असन्तुष्ट छन्। यसअघि शाहले हिजो निजी क्षेत्रका व्यवसायीसँग छलफल गर्नुभएको थियो। नेपाली कांग्रेसले आज संविधान संशोधनका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दैछ। दिउँसो 3 बजे पार्टी कार्यालय सानेपामा सभापति गगन थापाले धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिले जनाएको छ। संविधान संशोधनको लागि बहसपत्र तयार गर्न सरकारले बनाएको कार्यदलमा नगएको कांग्रेसले आफ्नो आन्तरिक विज्ञ समिति बनाई धारणा तय गरेसँगै आज सार्वजनिक गर्न लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहसपत्र कार्यदलले बहसपत्र तयार पारिसकेको जनाएको छ। यो कार्यदलमा एमालेबाट तोकिएका प्रतिनिधि बैठकमा उपस्थित भएका छैनन्। कांग्रेसले भने प्रतिनिधि नै पठाएको थिएन। अन्य 4 दल कार्यदलमा गए पनि बहसपत्र तयार पार्दै गर्दा असहमति जनाउँदै बाहिरिएका छन्। कार्यदलको क्षेत्र अधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका हुन्। कार्यदलमा नेकपाका देव गुरूङ, लोसपाका लक्ष्मणलाल कर्ण, जसपाका सुरेन्द्र झा र जनमोर्चाका मनोज भट्ट सदस्य थिए। उनीहरूले कार्यदलबाट बाहिरिने क्रममा सोमबार संयोजक असीम शाहलाई 6 बुधे असहमति पत्र बुझाएका छन्। कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लाका 9 वटै पालिकाका सबै बालबालिकालाई नियमित तथा छूट खोपको पहुँचमा ल्याएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहराले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नुहुँदै बालबालिकालाई रोगबाट रोकथाम गर्न सकिने र रोगबाट सुरक्षित गर्न महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो। उहाँले घोषणा केवल उपलब्धिमा सीमित नरहे आगामी दिनमा पनि नियमित खोप सेवाको दिगोपनामा विशेष ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको छ। स्वास्थ्य कार्यालयका अधिकृत जनक कुँवरका अनुसार जिल्लाभर रहेका 168 खोप केन्द्र मार्फत शून्यदेखि 15 महिनासम्मका 8,637 बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिएको छ। र राहदानी सेवा आज र भोलि दुई दिन बन्द हुने भएको छ। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण अर्थात माइग्रेशन गर्न लागिएकोले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको हो। विभागले हिजो सूचना जारी गरे अनुसार हाल संचालनमा रहेको प्रणालीलाई नयाँ प्रणालीमा सेवा स्थानान्तरण गर्ने भएकोले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द रहनेछ। यद्यपि राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने भएको छ। मोबाइलमा राहदानी संकलनको लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी लिन सक्ने विभागले जनाएको हो। बिहान 11 बजेको थाहा अपडेट सकियो। सन्चो बिदा हुन्छु। नमस्कार।
1: त्यो दाँती त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन। दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ। कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो। यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन। रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9805014652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: लाल सलाम कमरेड
1: लाल सलाम
0: हेर्नुहोस् कमरेड तपाईँले हामीलाई गोप्य रूपमा धेरै सहयोग गर्नुभयो विपक्षीको लिस्टमा तपाईँको नाम रहेको छ त्यसैले तपाईँ अब हामीसँग भूमिगत रहनुपर्छ
1: अनि मेरो पढाइ
0: तपाईँले मात्र पढेर हुन्छ र देशका धनी गरिब सबै वर्गले पढ्न पाउनुपर्छ भन्ने क्रान्तिमा छौँ बाँकी तपाईँको इच्छा

0: Ama! Ama!
1: सबै बाबाको फोटो हेरेर किन रुनुहुन्छ? देशको चिन्ता गरेर हो?
0: नरुनुहोस् आमा, अब म बनाउँछु देश।

0: एएलसी का राम्रो जीपीए ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला? कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि? मैले पढेको स्कूलमा जाऊ न।
0: कुन स्कूल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न। त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं जीटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी सत्रमा सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578420011।
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरी दाङ।

0: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
1: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ गोल्पामा शैक्षिक सत्र 2083/84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पढ़ाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083/5/4 देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083/5/11 देखि कक्षा सञ्चालन 2083/5/15 बाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
2: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
0: 9860-81-9020 प्रशासन शाखा 9844-900-008 9868-63-90-40 लेखा शाखा 9847-86-32-60 कार्यालय टेलिफोन नम्बर 086-440-367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
3: नमस्कार नमस्कार सन्चै हुनुहुन्छ हजुरहरू? ल यस्तो लाउडको कति कति
4: नै

0: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
1: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
0: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
1: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइ न भन्नु नि।
0: हजुर, हाम्रा सेवाहरू।
1: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
0: नोट, हामी कहाँ दक्षे दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
0: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।

0: झलझला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
1: भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो हाँ संचार नेटवर्क, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लुनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नक्साली स्थित बाल संगठनको रकम हिनामिना गरेको आरोपमा तीनजना पक्राउ, ठगी सम्बन्धी कसुरमा मुद्दा चल्ने।
0: आजदेखि सबै सरकारी खाता बन्द हुँदै राति 12 बजेसम्म मात्र भुक्तानी पाइने, बजेट खर्च कमजोर, अपेक्षित राजस्व पनि उठेन।
1: संविधान संशोधन बारे कांग्रेसले आज धारणा सार्वजनिक गर्दै सरकारले बहस पत्रको लागि बनाएको कार्यदलमा अधिकांश दलको असहमति।
0: अमेरिका र इरान पुनः युद्धमा, इरानका विभिन्न शहरमा शक्तिशाली आक्रमण, खाड़ी देशहरूमा सतर्कता।
1: र विश्वकप फुटबलमा आज क्वार्टर फाइनलको खेल शुरू हुँदै पहिलो खेलमा फ्रान्स र मोरक्को भिन्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले चाहिँ यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नक्सालस्थित नेपाल बाल संगठनको रकम हिनामिना गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ठगीको कसुरमा उनीहरूलाई पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले पक्राउ पुष्टि गरे पनि नाम भने खुलाउन चाहनु भएन। यद्यपि उनीहरू बाल मन्दिरको कार्य समितिमा रहेर काम गरेका सदस्यहरू रहेको बुझिएको छ। आरोपीहरूले बाल मन्दिरमा बाल बालिकालाई भरण पोषण र शिक्षा दीक्षाको लागि प्राप्त गरेको रकम हिनामिना गरेको आरोप छ। उच्च अदालतका पूर्व मुख्य न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले 2077 सालमा एउटा प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनको आधारमा पक्राउ गरिएको जबराले बताउनुभयो।
1: आज रातिदेखि सबै सरकारी खाता बन्द हुँदैछन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अघि सरकारी खाता फ्रिज गर्ने व्यवस्था छ। त्यस अनुसार अबको 7 दिन संघ प्रदेश र स्थानीय तहका सरकारी खाता बन्द हुनेछन्। मालेका नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष 2082-83 लागि सिर्जित दायित्वको बजेट रकम निकासा आज राति 12 बजेसम्म सम्पन्न गरिसक्नुपर्नेछ। अत्यावश्यक अवस्थामा महालेखा नियन्त्रकको स्वीकृति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ भने सरकारले विशेष निर्णय गरेमा वा आपतकालीन खर्चको लागि निकासा खुला गर्न सकिने बताइएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्म सरकारले कुल बजेटको 8% अर्थात 15 खर्ब 31 अर्ब 19 करोड़ रूपियाँ खर्च भएको छ। त्यसमध्ये पूँजीगत खर्च 1 खर्ब 63 अर्ब 17 करोड़ अर्थात 40% मात्र भएको छ। चालू खर्च भने 87.25% अर्थात 10 खर्ब 30 अर्ब छ। सरकारको राजस्व संकलन पनि कमजोर देखिएको छ। कार्यालयका अनुसार हिजोसम्ममा 10 खर्ब 51 अर्ब अर्थात 79% मात्र राजस्व संकलन भएको छ। सरकारले 13 खर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो। अनुदान सहितको कुल आमदानी पनि 77%मै सीमित भएको छ।
0: नेपाली कंग्रेसले आज संविधान संशोधनका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दैछ। दिउँसो 3 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाले धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको नेपाली कंग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिले जनाएको छ। संविधान संशोधनका लागि बहस पत्र तयार पार्न सरकारले बनाएको कार्यदलमा नगएको कंग्रेसले आफ्नो आन्तरिक विज्ञ समिति बनाई धारणा तय गरेसँगै आज सार्वजनिक गर्न लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहसपत्र कार्यदलले बहसपत्र तयार पारिसकेको जनाएको छ। यो कार्यदलमा एमालेबाट तोकिएका प्रतिनिधि कार्यदलले पठाएको थिएन। अन्य 4 राजनैतिक दल कार्यदलमा भए पनि बहसपत्र तयार पार्दै गर्दा असहमति जनाउँदै बाहिरिएका छन्। कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका छन्। कार्यदलमा नेकपाका देव गुरूङ, लोसपाका लक्ष्मण कर्ण, जसपाका सुरेन्द्र झा र जनमोर्चाका मनोज भट्ट सदस्य हुनुहुन्थ्यो। उनीहरूले कार्यदलबाट बाहिरिने क्रममा सोमबार संयोजक असीम शाहलाई 6 बुँदे असहमति पत्र बुझाएका छन्।
1: सांसदहरूले सरकार सुकुम्बासीप्रति निर्मम भएको भन्दै आपत्ति जनाएका छन्। सरकारले बस्तीमा डोजर चलाएर होल्डिङ सेन्टरमा पुर्याएका सुकुम्बासीहरूलाई उचित वैकल्पिक व्यवस्था बिना विस्थापित गर्न खोजेको भन्दै सांसदहरूले आज प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका हुन्। आश्रित सुकुम्बासीलाई खानापानी समेत नदिएर होल्डिङ सेन्टरबाट निस्कन दिएको अल्टिमेटम मानवीय अमानवीय रहेको सांसद रीना देवी कामीले बताउनुभयो। उहाँले बस्तीमा डोजर चल्दै गर्दा आत्महत्या गर्न बाध्य पारिएकालाई उचित क्षतिपूर्ति दिन र सबै सुकुम्बासीको उचित व्यवस्थापन तत्काल गर्न माग गर्नुभयो। यस्तै सांसद यशोदा कुमारी बरालले पनि सुकुम्बासी जनता हुन् कि होइनन्, बाँच्न पाउने अधिकार छ कि छैन भन्दै प्रश्न गर्नुभयो। गरीबको आँसु सरकारलाई महँगो पर्ने उहाँले चेतावनी दिनुभयो। संसदमा आज पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जारी राखे। यसै सन्दर्भमा राप्रपाकी सांसद खुशबू ओलीले सत्तापक्षका सांसदहरूप्रति कटाक्ष गर्नुभएको छ। सभामुखको पक्षमा उभिएका सत्तापक्षका सांसदहरूले प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिमा पनि मौन हुनु गम्भीर विषय भएको उहाँले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीको स्पष्ट जवाब नआएसम्म विरोध जारी राख्ने उहाँले अडान सुनाउनुभयो। आजको बैठकमा महान्यायाधिवक्ता र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश हुँदा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सविता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 र नेपाल विशिष्ट सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पेश गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठक अहिले सभा 12 बजे शुरू हुँदैछ।
0: राहदानी सेवा आज र भोलि दुई दिन बन्द हुने भएको छ। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण अर्थात माइग्रेशन गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द गरेको हो। विभागले हिजो सूचना जारी गरे अनुसार हाल संचालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द रहनेछ। यद्यपि राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी पनि वितरण भइरहेको छ। मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गर्न सक्ने विभागले बताएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाक लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार

0: नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संसार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सुनसरीको कोशी गाउँपालिका 8 केराबारी स्थित महेन्द्र राजमार्गमा गए राती पिकअप गाड़ी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। मृत्यु हुनेमा चालक मोरङ रंगेली नगरपालिका 3 बरदेशाका 42 वर्षीय पदम राई रहेको सुनसरीका प्रहरी नायक उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो। भण्डारबारीबाट लौकहीतर्फ छुटेको प्रदेश नम्बर 102/002 4831 नम्बरको खाली पिकअप अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा चालक राई गम्भीर घाइते भएकोमा उपचारको लागि जिल्ला अस्पताल इनरुवा ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो। दुर्घटनामा सोही पिकअपमा सवार सिराहा लाहान नगरपालिका घर भई विराटनगरतिर बस्दै आएका 37 वर्षीय सन्तोष कुमार शाह घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि पुनः भीषण आक्रमण शुरू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता समाप्त भएको अभिव्यक्ति दिएको केही समयमै हवाई आक्रमण शुरू भएको हो। इरानी सरकारी संचार माध्यमका अनुसार देशको दक्षिणी क्षेत्रमा पर्ने सिरिक र बन्दर अब्बास लगायतका क्षेत्रमा विस्फोट भएका छन्। यी दुवै बन्दरगाह शहर हर्मुज जलमार्गमा अवस्थित छन्। इरानको तटीय क्षेत्रका अन्य शहरहरू कोनाराक र चाबहारमा पनि विस्फोटको आवाज सुनिएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार बन्दर अब्बासमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा यो आक्रमण इरानले गरेको बम आक्रमणको प्रतिशोध भएको दावी गर्नुभएको छ। अमेरिकी आक्रमणपछि खाड़ी क्षेत्रका देशहरूले पनि इरानी आक्रमण भएको बताएका छन्। बहराइनको राजधानी मानामामा विस्फोट भएको, कुवेतले क्षेपास्त्र र ड्रोनहरू अवरोध गरेको तथा कतारले सुरक्षा सतर्कता जारी गरेको छ। इरानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन, तर यसअघि वरिष्ठ इरानी अधिकारीहरूले अमेरिकाबाट कुनै पनि आक्रमणको तत्काल जवाब दिने चेतावनी दिएका थिए। जुन 17 हस्ताक्षर भएको समझदारी पत्रपछि अमेरिका र इरान बीच भएको यो सबैभन्दा तीव्र सैन्य भिडन्त मानिएको छ।
1: र अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत आज राति पहिलो क्वार्टर फाइनल खेलमा पूर्व विजेता फ्रान्स र अफ्रिकी पावर हाउस मोरक्को बीच प्रतिस्पर्धा हुँदैछ। यो खेल अमेरिकाको म्यासे च्युर्स स्थित बोस्टन स्टेडियम फक्स बोरोमा नेपाली समय अनुसार राति 2:45 शुरू हुनेछ। टोली संरचना र रणनीतिका हिसाबले केलियन एम्बापेको नेतृत्वमा रहेको फ्रान्सेली टोली निकै सन्तुलित र आक्रमक देखिन्छ। फ्रान्सले यसअघि पाराग्वेलाई 1-0 अन्तिम आठमा स्थान हराउँदै अन्तिम आठमा स्थान बनाएको हो। अर्कोतर्फ क्यानाडालाई 3-0 स्तब्ध पार्दै लगातार दोस्रो पटक विश्वकपको क्वार्टर फाइनल पुग्ने पहिलो अफ्रिकी टोली बनेको मोरक्को मनोबल उच्च छ। मोरक्को बलियो रक्षा पंक्ति र फ्रान्सको धारिलो आक्रमण बीच बोस्टनको मैदानमा आज राति कड़ा प्रतिस्पर्धा हुने निश्चित छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: नक्सान स्थित बाल संगठनको रकम हिनामिना गरेको आरोपमा 3 पक्राउ, ठगी सम्बन्धी कसुरमा मुद्दा चल्ने।
0: आजदेखि सबै सरकारी खाता बन्द हुँदै रातमा मात्र भुक्तानी पाइने, बजेट खर्च कमजोर, अपेक्षित राजस्व पनि उठेन।
1: संविधान संशोधनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्दै सरकारले बहसपत्रको लागि बनाएको कार्यदलमा अधिकांश दलको असहमति।
0: अमेरिका र इरान पुनः युद्धमा, इरानका विभिन्न शहरमा शक्तिशाली आक्रमण, खाड़ी देशहरूमा सतर्कता।
1: र विश्वकप फुटबलमा आज क्वार्टर फाइनलको खेल शुरू हुँदै पहिलो खेलमा फ्रान्स र मोरक्को भिन्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: जलजला बहुमुखी क्याम्पसमा नयाँ शहीद सत्रको लागि भर्ना खुल्यो।
3: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ गोल्पामा शैक्षिक सत्र 2083/84 लागि सन् 2026/27 स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: पढ़ाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2023। तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गतेबाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://104.0/.129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
3: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
2: भर्न सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
4: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
2: 9860812020 प्रशासन शाखा 9844900008 9868639047 लेखा शाखा 9847862060 कार्यालय टेलिफोन नम्बर 086440367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका दिबाङ रोल्पा।

सोच्थे मेरो आयु पनि उसलाई लागोस्, त्यही भएर त उसको छोटो कसम कहिले खाएन। भाग्यमा नै दोस्रो रहेछ सायद, रातो कुण्डमा हेर्ने मेरो चाहना सेतो कपालमा पनि

0: ଆଜି ତ ହଇରାଣ ପାରି ହକିଓ ଅଲେ ତ ଜନ୍ତା ତୋ ଚିହ ଖାଣ ପନି ଦି ଦୈନ ଦୁହେ ଗୋ ଦୁହି ଗର୍ଝା ଦାତ କୁ ଉପକାର ପନି ଗର୍ଣୁ ପର୍ଣ୍ଣି ଝିଅ ଝୁରି କୁ ଦାତ ତ ଜନ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝ କୁ ନ ସୁଆଉନି ଭାଗ ଝ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଇଏ କୁ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ଲ ଅବ ଚିନ୍ତା କରନୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुरै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: हिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 7418
1: 9805614 1450
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलितौर रोडिएको घरमा

0: 98095 14 600
1: रोलपाली मुस्कान डेन्टल क्लिनिक श्री स्मृति गाउँपालिका 4 सुलिटो रोडिएको घरमा।

0: एएससी त राम्रो जीपीए ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला? कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि? मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसईमा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विद्याविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 साल एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं जीटीई भीटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा

0: भर्ना खुलेको बेहोरा सबैमा जानकारी गराउँछौ।
1: हाम्रा विशेषताहरू दर्शन योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावकहरूको
0: लागि आवश्यक छात्र मात्र पठन पाठन गराइने।
1: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578042
0: लालमटिया देउखरीदा।

0: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
1: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ

0: जाने होला मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक भइसके।
1: मेडिकल न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
0: लौ लौ मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइ नभन्नु नि।
1: हजुर हाम्रा सेवाहरू,
0: हजुर हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, पाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको मेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: थप जानकारीका लागि डाक्टर अमिर हुसैन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।

0: ଆଜି ତ ହଇରାଣ ପାରି ହକିଓ ଅଲେ ତ ଜନ୍ତା ତୋ ଚିଶୋ ଖାନ ପନି ଦିଦୈନ ଦୁଃଖେ କୋ ଦୁଃଖି କରଛ ସିଧା ବନାଉନୁ ପରି
1: ଅବ ଚିନ୍ତା କରୁ ପର୍ଦୈନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: दात का संपूर्ण रोगी अब पर्दन चिंता लिना रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति चार सुनी चौर रोल्प जानुहोस् निको हुना
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट गराउने सास बनाउने समस्याको सफल
1: स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805014652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा

0: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ?
1: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
0: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यु रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
1: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए, अनि दाँतको उपचार गराउँछु, अनि तिमीसँग बिहेको प्रस्ताव विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिध हुने, दाँतको एक्सरे गरिने, आरभीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराई खाएकोमा सिमेन्ट भरिने, दाँतको पातलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
0: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
0: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।

0: संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना चार गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गते बाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा भाषालाई खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
2: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
0: 9860-81-9020 प्रशासन शाखा 9844-900-008 9868-63-90-40 लेखा शाखा 9847-86-32-60 कार्यालय टेलिफोन नम्बर 086-440-367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबान रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 1 PM
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
0: हाहा अपडेट

0: दिउँसो एक बजेको थाहा अपडेटमा सन्चोकको नमस्कार। नक्सली स्थित नेपाल बाल संगठनको रकम हिनामिना गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ठगीको कसुरमा उनीहरूलाई पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर चबराले पक्राउ पुष्टि गरे पनि नाम भने खुलाउन चाहनु भएन। यद्यपि उनीहरू बाल मन्दिरको कार्य समितिमा रहेर काम गरेका सदस्यहरू रहेको बुझिएको छ। आरोपीहरूले बाल मन्दिरमा बाल बालिकालाई भरण पोषण र शिक्षा दीक्षाको लागि प्राप्त रकम हिनामिना गरेको आरोप छ। उच्च अदालतका पूर्व मुख्य न्यायाधीश हरि बाबु भट्टराईको अध्यक्षतामा गठित नेपाल बाल संगठन बाल मन्दिरको जग्गा र सम्पत्ति हिनामिना प्रकरणको छानबिन गर्न गठित उच्चस्तरीय जाँच आयोगले 2077 सालमै प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनको आधारमा पक्राउ गरिएको जबराले बताउनु भएको छ। आज रातिदेखि सबै सरकारी खाता बन्द हुँदैछन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अघि सरकारी खाता फ्रिज गर्ने व्यवस्था छ। त्यसअनुसार अबको 7 दिन संघ प्रदेश र स्थानीय तहका सरकारी खाता बन्द हुनेछन्। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष 2082-83 लागि सिर्जित दायित्वको बजेट रकम निकास आज राति 12 बजेसम्म सम्पन्न गरिसक्नुपर्नेछ। अत्यावश्यक अवस्थामा महालेखा नियन्त्रकको स्वीकृति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ भने सरकारले विशेष निर्णय गरेमा वा आपतकालीन खर्चको लागि निकासा खुल्ला गर्न सकिने बताइएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजसम्म सरकारले चालू बजेटको 8% अर्थात 15 खर्ब 31 अर्ब 19 करोड़ रूपियाँ खर्च भएको छ। नेपाली कांग्रेसले आज संविधान संशोधनका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दैछ। दिउँसो 3 बजे पार्टी कार्यालय सानेपामा सभापति गगन थापाले धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिले जनाएको छ। संविधान संशोधनको लागि बहस पत्र तयार गर्न सरकारले बनाएको कार्यदलमा नगएको कांग्रेसले आफ्नो आन्तरिक विज्ञ समिति बनाई धारणा तय गरेसँगै आज सार्वजनिक गर्न लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहसपत्र कार्यदलले बहसपत्र तयार पारिसकेको जनाएको छ। यो कार्यदलमा एमालेबाट तोकिएका प्रतिनिधि कार्यदलको बैठकमा उपस्थित छैनन्। कांग्रेसले प्रतिनिधि नै पठाएको थिएन। अन्य 4 दल कार्यदलमा गए पनि बहसपत्र तयार पार्दै गर्दा असहमति जनाउँदै बाहिरिएका छन्। सांसदहरूले सरकार सुकुम्बासीप्रति निर्मम भएको भन्दै आपत्ति जनाएका छन्। सरकारले बस्तीमा डोजर चलाएर होल्डिङ सेन्टरमा पुर्याइएका सुकुम्बासीहरूलाई उचित वैकल्पिक व्यवस्था बिना विस्थापित गर्न खोजेको भन्दै सांसदहरूले सरकारको गम्भीर ध्यानकर्षण गराएका हुन्। आश्रित सुकुम्बासीलाई खाना पानी समेत नदिएर होल्डिङ सेन्टरबाट निस्कन दिएको अल्टिमेटम अमानवीय रहेको भन्दै सांसद हरिना देवी कामीले बस्तीमा डोजर चल्दै गर्दा आत्महत्या गर्न बाध्य पारिएकालाई उचित क्षतिपूर्ति दिन र सबै सुकुम्बासीको उचित व्यवस्थापन तत्काल गर्न माग गर्नुभयो। यस्तै सांसद यशोदा कुमारी बरालले पनि सुकुम्बासी जनता हुन् कि होइनन्, बाँच्न पाउने अधिकार छ कि छैन भन्दै प्रश्न गर्नुभयो। गरीबको आँसु सरकारलाई महँगो पर्ने भन्दै उहाँले सरकारलाई चेतावनी पनि दिनुभयो। संसदमा आज पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जारी राखे। यसै सन्दर्भमा राप्रपाकी सांसद खुशबू ओलीले सत्तापक्षका सांसदहरूप्रति कटाक्ष गर्नुभएको छ। सभामुखको पक्षमा उभिएका सत्तापक्षका सांसदहरूले प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिमा पनि मौन हुनु गम्भीर विषय भएको उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्रीको स्पष्ट जवाब नआएसम्म विरोध जारी राख्ने उहाँले अडान सुनाउनुभयो। र 2,61,000 भन्दा बढ़ी सवारी चालकले जरिवाना बापतको रकम राज्य कोषमा दाखिला नगरेको पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ती सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवा बाचेटबाट वञ्चित हुनेछन्। त्यस्तो जरिवाना नतिर्ने चालकले नयाँ सवारी साधन खरिद सवारी साधन नामसारी सवारी चालक अनुमति पत्र लाइसेन्स नवीकरण तथा यातायात कार्यालयबाट प्रदान गरिने अन्य सेवा लिन पाउने छैनन्। लामो समयसम्म ती चालकले जरिवाना नतिरेपछि ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठाएको विवरणको आधारमा सेवा रोकका प्रक्रिया अघि बढ़िसकेको छ। उक्त जरिवाना बापतको रकम दाखिला नगरेसम्म त्यहाँबाट पाउने विभिन्न सेवा रोका हुने प्रहरी उपरीक्षक नरेश राज सुविदीले जानकारी दिनुभएको छ। जरिवाना बापतको रकम पूर्ण रूपमा बुझाएपछि मात्रै ती सेवा पुनः प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। यातायात व्यवस्था कार्यालयले अब कुनै पनि नयाँ सेवा लिनु अघि सम्बन्धित चालकले ट्राफिक जरिवाना बापतको रकम राज्य कोषमा तिरेको पुष्टि अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ। जरिवानाको रकम जम्मा गर्न बाँकीलाई मोबाइल सन्देश मार्फत जानकारी गराउने कार्य शुरू गरिएको छ। ट्राफिक प्रहरीका अनुसार यो कदम जरिवाना बापतको रकम राज्य कोषमा जम्मा गर्ने अभियानलाई प्रभावकारी बनाउनका साथै ट्राफिक नियम पालन गर्ने संस्कृतिको विकास र सड़क अनुशासन कायम गर्न लागू गरिएको हो। दिउँसो 1 बजेको थाहा अपडेट सकियो। सन्चो बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: यति त राम्रो जीपीए ल्याएर पास भयो। आईजी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लाल विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहारा सबल।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवासीय छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578420011।
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरी दाङ।

0: ये दांत के तो हैरान पारी सक्यो। अहिले त झन् तातो चिसो खान पनि टिक्दैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805614652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खान्छ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्, होइन अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला। मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टर सँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ मेरो होनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर हाम्रा सेवाहरू।
2: हजुर हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, RVG डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, RCT दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन, सम्पर्क नम्बर 9865104141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक।
5: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
6: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खोलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: पढाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गते बाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
6: आवेदन बुझाउँदा
5: भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गते बाट दुब्बर दरखास्तका

0: क्याम्पस बाट पनि प्राप्त गर्न सकिनेछ।
1: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
2: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
1: 9870 81 90 20, प्रशासन शाखा 9844900008, 9868 63 90 47, लेखा शाखा 9847 86 32 60, कार्यालय टेलिफोन नम्बर 0864403 67। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलझला बहुमुखी क्याम्पस लिबाङ रोल्पा, रोल्पाको गौरव रोल्पाको शान, जलझला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।

0: यति त राम्रो जीपीए ल्याएर पास भइयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाउ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दान प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाउ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दान जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दान एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं जीटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दर्शन योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरी दाङ।

0: यो दाँती तो हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3918 9095 94 1452
3: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टर सँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ मेरो होनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइ नमन्नु नि।
1: हजुर हाम्रा सेवाहरू।
2: हजुर हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन, सम्पर्क नम्बर 9651904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।

0: समुदाय को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बासको दुखाई, महिनावारीको दुखाई?

यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-479 र 98-645-78-232।

0: दिउँसो 2 बजेको थाहा अपडेटमा कृष्णको नमस्कार। सरकारले प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका 100 दिनका उपलब्धिबारे जानकारी गराएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारका 100 दिनका प्रगतिबारे बैठकलाई जानकारी गराउनु भएको हो। विस्तृतले प्रवक्ता पोखरेलले पत्रकार सम्मेलन मार्फत सरकारका 100 दिनबारे सार्वजनिक गर्नुभएको थियो। सांसदहरूले सरकार सुकुम्बासीप्रति निर्मम भएको भन्दै आपत्ति जनाएका छन्। सरकारले बस्तीमा डोजर चलाएर होल्डिङ सेन्टरमा पुर्याएका सुकुम्बासीलाई उचित वैकल्पिक व्यवस्था बिना विस्थापित गर्न खोजेको भन्दै सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका हुन्। आश्रित सुकुम्बासीहरूलाई खाना पानी समेत नदिएर होल्डिङ सेन्टरबाट निस्कन दिएको अल्टिमेटम अमानवीय रहेको सांसद हरिना देवी कामीले बस्तीमा डोजर चल्दै गर्दा आत्महत्या गर्न बाध्य पारिएकालाई उचित क्षतिपूर्ति दिन र सबै सुकुम्बासीको उचित व्यवस्थापन तत्काल गर्न माग गर्नुभयो। आज रातिदेखि सबै सरकारी खाता बन्द हुँदैछन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अघि सरकारी खाता फ्रिज गर्ने व्यवस्था छ। त्यस अनुसार अबको 7 दिनसम्म प्रदेश स्थानीय तहका कर्मचारीहरूका खाता बन्द हुनेछ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष 2082-83 लागि सृजित दायित्वको बजेट रकम निकास आज रात 12 बजेसम्म गरिसक्नुपर्नेछ। नेपाली कांग्रेसले आज संविधान संशोधनका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दैछ। दिउँसो 3 बजे पार्टी कार्यालय सानेपामा सभापति गगन थापाले धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसको संविधान संशोधन ऐन तथा सुझाव पेश गठित विज्ञ समितिले जनाएको छ। संविधान संशोधनका लागि बहस पत्र तयार गर्न सरकारले बनाएको कार्यदलमा नगएको कांग्रेसले आफ्नो आन्तरिक विज्ञ समिति बनाई धारणा तय गरेसँगै आज सार्वजनिक गर्न लागेको हो। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु, नमस्कार।
1: यो दाँति त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। अल्टा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिल चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट गर्ने।
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 3

0: 98095 14652।
1: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
0: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
0: मेडिकलमा कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टर सँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
0: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राख्ने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगता गरी पालिने।
0: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162918। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
0: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा। एसी त राम्रो जिपे ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
2: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
2: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
2: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं जीटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू, दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी सत्रमा सञ्चालन गरिने,
2: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578420011।
2: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका दुई लालमतिया देउखरीदा।
3: यो दाँतले त होइरहनु पारिसक्यो, अहिले त झन् तातो।

0: चीसो खाना पनि दिदैन, दुखेको दुखी गर्छ, दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7340 318 9905 14 6 52।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
5: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
6: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस लिबाङ गोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: पढाइ हुने संकाय र विषयहरू, शिक्षा शास्त्र संकाय तर्फ अमृत शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी नेपाली, प्रवेश परीक्षा र सम्बन्धी विस्तृत विवरण, आवेदन प्रकरण 2083 3 महिना 13 गते देखि 2083 4 महिना 29 गते सम्म, प्रवेश परीक्षा 2083 5 महिना 3 गते, भर्ना फारम 2083 5 महिना 4 गते देखि शुभारम्भ, विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गते देखि, कक्षा सञ्चालन 2083 5 महिना 15 गते बाट, दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
6: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो दिनेछ।
5: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
7: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
5: 9860-81-20, प्रशासन शाखा 9844-900-008, 9868-63-90-47, लेखा

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हिलो जजलामा प्राविधिक साथी सँगै आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर

हजुरआदरणीय यो श्रोता तपाईँदेखिको समयमा कहानीको गर्दै कस्तो अवस्थामा रहनु भएको छ यो दिशाको समय छ आफ्नै कामकाजमा तालिम विजय व्यस्त स्वस्थ रहनु भएको छ होला र उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला कोही साथीहरू खाजु नास्ता खाँदै हुनुहुन्छ होला कोही साथीहरूले भने प्रोग्राम हेर्नु जल्जला कतिखेर आउँछ र सहभागिता जनाउन पाइन्छ भने प्रतीक्षा गरिबस्नु भएको थियो होला त्यो तपाईँको प्रतीक्षाको गतिलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु तपाईँहरू भने जहाँ जे जस्तो अवस्थामा रहेता पनि प्रोग्राम हेलो जजला श्रीदेखि अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यमनभरि सङ्गालेको छु हजुर यो कार्यक्रम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो साथ नेपाली पात्र जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुनामा कन्दरमा पनि सुन्न सक्नुहुनेछ साथसाथै हामी टिकटक लाइभमा आएका छौँ दुईवटै टिकटक लाइभबाट हामी भिडियो लाइभ आएका छौँ तपाईँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ तपाईँले प्रिया मगर सर्च गर्नुभयो भने त्यहाँबाट हामीलाई पक्कै पनि भेटाउन सक्नुहुनेछ तपाईँले प्रिया मगर सर्च गरिसकेपछि इङ्ग्लिसबाट रहेको छ PRIYAMAGAR मगर त्यसपछि 514 रहेको छ 514 हान्नुभयो भने चाहिँ 514 हान्नुभयो भने तपाईँले त्यहाँबाट हामीलाई प्रत्यक्ष लाइभमा देख्न सक्नुहुनेछ सुन्न पनि सक्नुहुनेछ र त हामी आउने गर्दछौँ हरेक हप्ताको साथैबार फरक श्रृङ्खला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी बिहिबार श्रृङ्खलामा छौँ बिहिबार श्रृङ्खलामा मैले हिजो भनिसकेको छु हामीले बसाइ चेन्ज गरिसकेका छौँ हामी यहाँबाट आधुनिक गीतलाई नै निरन्तरता दिनेछौँ आधुनिक गीत मात्र राख्छौँ तपाईँको लागि म कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छु कार्यक्रमको बारेमा जानकारी गराइसके गीत राख्छु त्यसपछि पुनः उपस्थित हुने नै छु

हजुर, यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। मायाको सत्यमा माया दिन मिल्दैन र यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। हामीले आज लोकगीत मात्र राख्छौ, पुरानो नयाँ जुनसुकै भए पनि राख्छौ, तर लोकगीत मात्र राख्नेछौ। लोकगीत भनेको पुस्तौदेखि पुस्तासम्म मौलिक रूपमा गाइदै आएको, जीवनसँग जोडिएको गीत पनि हो। यसमा संस्कृति, परम्परा, रीतिरिवाज, प्रेम, दुःख, सुख सबै जोडिएको हुन्छ। अब भने म अर्को गीत राख्छु। आज हामी साथीहरूलाई भित्र्याउन सक्दैनौ, किनभने मैले हिजै भनिसकेको छु, हाम्रो बिहिबारे श्रृङ्खलामा साथीको बारेमा वर्णन गर्नुपर्ने थियो भने, योभन्दा अगाडि साथीको बारेमा वर्णन गर्नुपर्ने थियो भने, साथीको फोन कल अलिक कमी मात्रामा आयो होइन।

सम्पूर्णलाई फेरि पनि स्वागत छ। आज हामी साथीहरूसँग कुराकानी गर्दैनौ किनभने हामीले बसाईलाई चेन्ज गरिसकेका छौ। तपाईँलाई थाहा नै छ, मैले हिजो पनि जानकारी दिएको थिएँ। आज हामी आधुनिक नभएर लोकगीत मात्र राख्छौ मैले अहिले भर्खरै राखे, धेरैमा चर्यो मालीगाई गीत राखेको थिए। धेरैमा चर्यो मालीगाई नेपाली लोकगीत लोक संगीतमा निकै लोकप्रिय पनि हो। यो गीतले ग्रामीण जीवन प्रकृतिसँगको सम्बन्ध प्रेम र बिछोडका भावलाई लोक लयमा प्रस्तुत गरिराखेको छ, है गर्नुभएको पनि छ हाम्रो गायक गायिकाहरूले, होइन रचना गर्ने साथीहरूले। अब भने म हिमाल सेतै छ भन्ने गीतलाई तपाईँको माझमा राख्छु। हिमाल सेतै छ गीतमा सिफोन उपस्थित हुने नै छु। यो गीत स्वीकार्नुहोस् तपाईँको लागि।

हजुर हिमाल सिपी छ यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ आज हामी साथीहरूसँग कुराकानी गर्दैनौ फोन डायल नगर्नुहोला म तपाईँलाई आग्रह गरे आजको बसाइमा तपाईँलाई कस्तो लाग्छ हामीले बसाई चेन्ज गरिसकेका छौँ कस्तो लाग्यो यो बसाई आजबाट सुरु भएको बसाई कस्तो लाग्यो तपाईँले हामीलाई भन्न सक्नुहुनेछ तपाईँले जसको लागि नम्बर तपाईँलाई जानकारी नै छ होइन 97 45 99 36 20 को लाइन भएर मलाई कार्यक्रम सकिए लगतै तपाईँमा केही जानकारी छन् भने मलाई जानकारी दिन सक्नुहुनेछ हिमाल सेतै छ भन्ने गीत तपाईँको माझमा राखिसकेको छु यस गीतमा नेपालको प्राकृतिक सौन्दर्य विशेष गरी सेताम्मे हिमाल प्रदेश

फ्रेम होइन देश प्रेम र नेपाली पहिचानलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ। गीतका शब्दले हिमाल पहाड र तराईको एकता तथा नेपाली संस्कृतिको गर्वलाई झल्काउने गर्दछ। यो गीतले म तपाईँको माझमा गीत राखिसकेको छु। नेपालको प्राकृतिक सौन्दर्य र हिमालको महिला नभएर महिमा वर्णन गरिएको छ यो गीतमा। तपाईँको माझमा रनाबे 45 पालो नभएर अब भने म अर्को गीत राख्छु। रिम जिम पानी परिराखेको छ, तपाईँकोतिर के कस्तो छ जानकारी दिनुहोला। अब भने म कुन गीत राख्छु त, लायो पराईले खुमन अधिकारी र देवी घरदीको आवाज राख्छु। त्यसपछि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि।

हजुर, यो गीतमा चाहिँ तपाईँलाई फेरि पनि पुनः तपाईँलाई स्वागत छ। मैले तपाईँको माझमा गीत राखिसकेको छु, लायो लायो पराइले। यो गीतमा चाहिँ तपाईँलाई फेरि पनि स्वागत छ। यसमा प्रेम, विछोड र विरहको भाव व्यक्त गरिएको छ। यो गीतमा नेपाली ग्रामीण जीवन र लोकभाकामा आधारित पनि छ। भावुक शब्द र मिठो लयका कारण श्रोता माझ लोकप्रिय छ है। तपाईँको माझमा यो गीत राखिसकेको छु, प्रेममा आउने विछोड र सम्झनालाई पनि गीत मार्फत प्रस्तुत गरिएको छ। यो पनि तपाईँलाई जानकारी गराए। अब भने हामी अर्को गीत राख्नेछौ तपाईँको माझमा। कुन गीत राखौ त अब तपाईँले नै भन्नु पर्यो त भन्दैन होइन। डाली मुग्यो चरीले टेकेर, यो गीतपछि फेरि पनि पुनः उपस्थित हुने नै छु। यो गीत स्वीकार्नुहोस्।

हजुर यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। डालिनु यो चरीले टेकेर गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। यो गीतलाई रामजी खान र देवी घरती मगरले स्वर दिनुभएको छ भने गीतका शब्द सृजन हमसालका लम्साल रहेका छन्। यसको संगीत रहेको छ। गीतका शब्द उहाँले गर्नुभएको थियो सुजन लम्सालले। त्यसै गरी गीत पुरानो लोकगीतलाई नयाँ शैलीमा गाउनु भएको थियो होइन। यस गीतमा प्रेम माया प्रीति जीवन र लोक संस्कृतिको सुन्दर चित्रण पनि गरिएको छ। बालिनु केचरीले टेकेर भन्ने प्रतीकात्मक अभिव्यक्ति मार्फत प्रेममा हुने भावनात्मक होइन मनका अनुभूतिहरूलाई पनि लोक भाकामा प्रस्तुत गरिएको छ। यो मिठो दोहोरी गीतपछि दोहोरी नभएर लोकगीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। अब भने हामी कुन गीत राख्छौ त भनिसकेपछि तपाईँको माझमा हामी गीत राख्छौ फेरि पनि। अब अन्तिम चरणमा पनि छौ। मायालुको सहरमा मेरो गाउँमा घर छ है त। मायालुको गाउँमा होइन मेरो चाहिँ गाउँमै घर छ होइन। गाउँमै एकदमै रमाइलो हुन्छ यार। सहरमा भन्दा त होइन सहरमा राम्रो हुन्छ। म त सहरमा छु भनेर पुरै मान्छे त कुनै बेलामा होइन अब कहाँ कहाँ पुगिसकेका हुन्छन् क्या होइन। गाउँको मान्छेलाई के पनि भन्न थाल्छन् तर गाउँमा नै एकदमै रमाइलो हुन्छ होइन। त्यसै कारणले गर्दा म यो गीत राख्छु। त्यसपछि पुनः उपस्थित हुने नै छु।

हजुर, यो गीत पछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। यसमा गाउँघर त्यसै गरी सहरबीज फरक छुट्याएर गीत गाउनु भएको छ होइन। अब भने म पनि छुट्टिएर जानुपर्ने समय भइसकेको छ। यतिन्जेलसम्म कार्यक्रम सुन्ने सुन्न प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु र हाम्रो प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको लागि कार्यक्रम हेलो जगलाबाट प्रिया मगर छुटिन्छु। भोलि यही समयमा आउने नै छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: 在 Radio 走走啦 ，FM 听那个土路三那个哈。走走啦，转转。यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: देखायो हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हातखुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232। फेरि

0: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा पोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न

0: एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: रोमा मुख्य समाचारका शीर्षकहरू।
0: सरकारका 100 दिनका उपलब्धि बारे सदनमा जानकारी गराइयो। तिब्बती धर्मगुरू दलाई लामाको जन्मोत्सव मनाउन सरकारले अनुमति दिएकोमा एमालेको विरोध।
1: प्रतिनिधि सभा नियमावलीका केही व्यवस्था बदरको माग गर्दै कंग्रेसद्वारा सर्वोच्चमा कैदी बन्दीको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यावधि 15 दिन थप।
0: बाढ़ीका कारण मेची राजमार्ग र तमोर करिडोरको सड़क बन्द। 2,61,000 भन्दा बढ़ी सवारी चालकले जरिवाना बाबतको रकम तिरेनन्।
1: अमेरिकाले इरानमा गरेको आक्रमणबाट 3 जनाको मृत्यु, कैयौं घाइते। आक्रमणपछि तेहरान महसद रेल सेवा बन्द।
0: र चौथो टी ट्वेन्टीमा आज भारतले इंग्ल्याण्डको सामना गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाक लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7624 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। सरकारले प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका 100 दिनका उपलब्धिबारे जानकारी गराएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारका 100 दिनका प्रगति बैठकलाई जानकारी गराउनु भएको हो। यसअघि असार 20 गते प्रवक्ता पोखरेलले पत्रकार सम्मेलन मार्फत सरकारका 100 दिनका उपलब्धि सार्वजनिक गर्नुभएको थियो।
0: तिब्बती धर्मगुरू दलाई लामाको जन्मोत्सव मनाउन सरकारले अनुमति दिएकोमा विपक्षी दल नेकपा एमालेले विरोध गरेको छ। आजको प्रतिनिधि सभा बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सरकार पञ्चशीलका सिद्धान्त र एक चीन नीति विपरीत जान खोजेको हो भन्दै प्रश्न गर्नुभएको छ।
3: सरकारलाई फेरि सोध्न चाहन्छु कि नेपालले अवलम्बन गर्दै आइरहेको पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीतिका बारेमा फेरबदल ल्याएको यो सरकारले।
0: असार 22 गते स्वयम्भू स्थित नामग्याल निम्न माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रमले नेपाल र चीन बीचको समग्र सम्बन्धमा आँच पुर्याएको उहाँको दावी छ। प्रमुख सचेतक महरले उक्त कार्यक्रममा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन र अस्ट्रेलियाली रूमिमेकी राष्ट्रहरूका विरूद्ध प्रयोग हुन नदिने राष्ट्रिय प्रतिबद्धता विपरीत सरकारले राष्ट्रहित प्रतिकूल र अपरिपक्व नीति लिएको उहाँको आरोप छ। यस्तै सन्दर्भमा चीनका लागि नेपालका 7 जना पूर्व राजदूतहरूले समेत विज्ञप्ति मार्फत विरोध जनाएको स्मरण गराउँदै महरले सरकारको नियतमाथि प्रश्न उठाउनुभयो।
1: काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। कालीकोट स्थायी ठेगाना भई हाल भक्तपुर बसाएका 25 वर्षीय गणेश नेपालीले आज दिउँसो 2:15 बजे विभागको कार्यालय अगाडि आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक दिलीप घिमिरेले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। राहदानी विभाग अगाडि निषेधित क्षेत्रमा पार्किङ गरिराखेको मोटरसाइकल हटाउन लागेको रिसमा नेपालीले आफ्नै मोटरसाइकलको पेट्रोल प्रयोग गरी आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ। घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ। यसै विषयमा नेकपाका प्रमुख सचेतक युवराज दुलाल प्रतिनिधि सभामा राहदानी घर घरमा पुर्याउने भनेको वर्तमान सरकारले नागरिकलाई आत्मदाह गर्न बाध्य पारेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
4: सेवाग्राहीले आफ्नो शरीरमा आगो लगाइरहँदा सरकार कहाँ छ? म सरकार खोज्न चाहन्छु सभामुख महोदय, र सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। कतिजना नागरिकले आफ्नो शरीरमा आगो लगाएपछि राहदानी घर घरमा पुग्ने हो? सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु र घाइतेको शीघ्र स्वास्थ्य लाभको म कामना गर्न चाहन्छु।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा नियमावली विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। नियमावलीमा भएको केही व्यवस्था बदरको माग गर्दै कांग्रेसले आज सर्वोच्चमा रिट दायर गरेको हो। कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभाका संसदीय दलका

0: चारजना पदाधिकारीहरू राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्त राष्ट्रिय सभा संसदीय दलका सचेतक पदम बहादुर परियार प्रतिनिधि सभा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक वासना थापाले प्रतिनिधि सभा नियमावली 2083का केही व्यवस्था संविधानसँग बाँचिएको दावी गर्दै रिट दायर गरेका सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। निवेदकहरूले प्रतिनिधि सभाले 2083 जेठ 17 गते पारित गरेको प्रतिनिधि सभा नियमावली 2083को प्रस्तावना नियम 140(11) र नियम 269 संविधान विपरीत रहेको दावी गरेका छन्। रिटमा संघीय संसद सचिवालय प्रतिनिधि सभा सभामुख डीपी अर्याल कानून न्याय तथा संसदीय मामिला मन्त्रालय तथा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका संयोजक गणेश पराजुलीलाई विपक्षी बनाइएको प्रवक्ता कोइरालाले बताउनुभयो।
1: विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानवाधिकारको अवस्था सम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यावधि 15 दिन थप गरिएको छ। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले निरीक्षण तथा अध्ययनलाई थप वस्तुनिष्ठ बनाउन कार्यावधि थप गर्ने निर्णय गरेको समिति सभापति समीक्षा बासकोटाले जानकारी दिनुभयो। समितिले गत जेठ 8 गते देशका विभिन्न कारागार तथा प्रहरी हिरासतको आवश्यकता अनुसार स्थलगत निरीक्षण अवलोकन सम्बन्धी पदाधिकारीहरूसँग छलफल तथा विभिन्न सामग्रीहरूको अध्ययन मार्फत थुनुवा एवं कैदीबन्दीको न्यूनतम मानवीय सुविधा स्वास्थ्य शिक्षा कानूनी सहायता र मानवाधिकारको अवस्था पहिचान गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न संसदीय उपसमिति गठन गरेको थियो। उक्त उपसमितिको कार्यावधि थप 45 दिन तोकिएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको
3: मार्बलका सिपिङ सी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीवीसी प्रडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र द्वितीय सेवा दिस होम स्टेशन खुशीको कनेक्शन
1: यो हो महासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। प्रधानमन्त्री बालिन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सृजना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रका समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ। प्रधानमन्त्रीले निर्माण व्यवस्थाले मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका कामलाई निर्धारित समयमा सम्पन्न गर्न सबै पक्षको सक्रिय सहकार्य आवश्यक भएकोमा जोड़ दिनुभयो।
2: 2,61,000 भन्दा बढ़ी सवारी चालकले जरिमाना बापतको रकम राज्य कोषमा दाखिला नगरेको पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार 30 सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवाबाट वञ्चित गरिने भएको छ। त्यस्तो जरिमाना नतिर्ने चालकले नयाँ सवारी साधन खरिद, सवारी साधन नामसारी, खरिद बिक्री, सवारी चालक अनुमति पत्र, लाइसेन्स नवीकरण तथा यातायात कार्यालयबाट प्रदान गरिने अन्य सेवा लिन पाउने छैनन्। लामो समयसम्म ती चालकले जरिमाना नतिरेपछि ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठाएको विवरणका आधारमा सेवा रोकका प्रक्रिया अघि बढ़िसकेको छ। उक्त जरिवाना बापतको रकम दाखिला नगरेसम्म त्यहाँबाट पाउने विभिन्न सेवा रोकका हुने प्रहरी उपरीक्षक नरेश राज सुविदीले जानकारी दिनुभयो। जरिवाना बापतको रकम पूर्ण रूपमा बुझाएपछि मात्र ती सेवा पुनः प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
3: भारीका कारण मेची राजमार्ग र तमोर करिडोर सड़क अवरूद्ध हुँदा यातायात आवागमन रोकिएको छ। मेची राजमार्गको इलामको माई खोला नजिकको राजदुवालीमा सड़क अवरूद्ध भएको छ। यस्तै तमोर करिडोरको पाँचतर र धनकुटाको सिमाना बग्ने नावा खोलामा बाढ़ी आएकाले यातायात ठप्प छ। मेची राजमार्ग अवरूद्ध हुँदा इलाम पाँचतर, तापेजुङ र तेह्रथुमको आठराई क्षेत्रका बासिन्दा प्रभावित भएका छन्। मेची राजमार्गको विकल्पमा रहेको तमोर करिडोर पनि अवरूद्ध भएपछि समस्या उत्पन्न भएको हो। राजदुवालीको सड़क खुलाउने प्रयास भइरहेको सड़क रिभिजन कार्यालय इलामले जनाएको छ। सड़क भाँचिएको र पानी परिरहेकाले सड़क कहिले खुल्ने भन्ने यकिन नभएको प्रहरीले जनाएको छ।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमा गरेको आक्रमणबाट 3 जनाको मृत्यु भएको छ। इरानको खुजेस्तान प्रान्तका गवर्नरको कार्यालयले आज बिहान अहवाजमा अमेरिकाले गरेको आक्रमणबाट 3 जनाको मृत्यु हुनका साथै कैयौं मानिस घाइते भएका छन्। इरानको समाचार एजेन्सी इर्नाले पनि अहवाज शहरमा गरिएको आक्रमण विरूद्ध सशस्त्र सेनाले गरेको रक्षात्मक कार्यवाहीका क्रममा रेभोल्युसनरी गार्डस एरोस्पेस फोर्सका एक सिपाहीको मृत्यु भएको जनाएको छ। यसैबीच इरान रेलवेले तेहरान मसहद रेलवे लाइनको एक स्थानमा आज भएको आक्रमणपछि रेल सेवा बन्द गर्ने निर्णय गरेको छ। अमेरिकी सेनाले गए राती 2 चरणमा गरी इरानका 170 स्थानमा आक्रमण गरिएको बताएको छ।
3: भारत र इंग्ल्याण्ड बीचको चौथो टी20 खेल आज हुँदैछ। यी दुई टोलीबीचको खेल ब्रिस्टलको काउन्ट्री ग्राउण्डमा नेपाली समयअनुसार आज राति 10:15 शुरू हुनेछ। श्रृंखलामा इंग्ल्याण्ड 2-0 अगाडि छ। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो र तेस्रो खेलमा इंग्ल्याण्डले भारतलाई हराएको थियो। आजको खेल जित्दै घरेलु टोली इंग्ल्याण्ड 5 खेलको श्रृंखलामा 1 खेल अगावै कब्जा जमाउन चाहन्छ। भारत आजको खेलमा जीत हात पार्दै इंग्ल्याण्डलाई श्रृंखला जित्नबाट रोक्न चाहन्छ। अबका दुवै खेलको नतिजा आफ्नो पक्षमा पार्ने र श्रृंखलामा बराबरी गर्ने योजनाका साथ भारत मैदानमा उत्रनेछ।
2: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: सरकारका 100 दिनका उपलब्धि बारे सदनमा जानकारी गराइयो। तिब्बती धर्मगुरू दलाई लामाको जन्मोत्सव मनाउन सरकारले अनुमति दिएकोमा एमालेको विरोध।
2: प्रतिनिधि सभा नियमावलीका केही व्यवस्था बदरको माग गर्दै कंग्रेसद्वारा सर्वोच्चमा रिट। हिरासतमा कैदीबन्दीको मानवाधिकारको अवस्था सम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यावधि 15 दिन थप।
3: बाढ़ीका कारण मेची राजमार्ग र तमोर करिडोरको सड़क बन्द। 2,61,000 भन्दा बढ़ी सवारी चालकले जरिवाना बापतको रकम तिरेनन्।
2: अमेरिकाले इरानमा गरेको आक्रमणमा 3 जनाको मृत्यु, कैयौं मानिस घाइते। आक्रमणपछि तेहरान मसहद रेल सेवा बन्द।
3: र चौथो टी20मा आज भारतले इंग्ल्याण्डको सामना गर्दै।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश विदा हुन्छौ। नमस्कार।

0: को लागी सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz।
1: दाँती तो हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9805014652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
6: म तिमीलाई सचिव माया गर्छु।
7: कतिजनालाई भनिसक्यो एउटै डाइलग,
6: विद्या नाच्नु पर्छ।
7: विद्या त हुनु पर्यो नि नाच्नलाई,

0: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
1: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही
0: हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
1: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
0: हजुर, हाम्रा सेवाहरू।
1: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेशमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
0: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: थप जानकारीका लागि डाक्टर अमिर हुसैन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने स्रोत बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनु।
0: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
2: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
3: मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भइरहेको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: पढाइ हुने संकाय र विषयहरू। शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली, प्रवेश परीक्षा र

0: सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गते बाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा भाषालाई खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्न सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क
2: बुढा मगर
0: 9860-81-9020 प्रशासन शाखा 9844-900-008 9868-63-90-47 लेखा शाखा 9847-86-32-60 कार्यालय टेलिफोन नंबर 086-440-367 सबै कुरोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
3: हो त मेरो त झन् घरबारै होला त्यसपछि त अमृत अमृत छोरीलाई
4: के दाई भाउजूको चालामा त ठिक छैन कि क्या हो।

0: 进。
1: 순결아아즈데기여팀으로바우주니르센비엔메로톡톡일레순룸아루코나순룸메로

0: एएससी त राम्रो जीपीए ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला? कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसएई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसएई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई जीटीबाट मान्यता प्राप्त 3 वर्ष डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारी का
1: विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरी दाङ।

0: ଆଜି ତୋ ହଇରାଣ ପାରି ହକିଓ ଅଲେ ତ ଜନ୍ତା ତୋ ଚିଶୋ ଖାନ ପନି ତି ଦୈନ ଦୁଃଖେ କୋ ଦୁଃଖୀ ଗର୍ଜା ଦାତ କୁ ଉପକାର ପନି କରୁ ପର୍ଣ୍ଣି ଝିଅ ଝୋରୀ କୁ ଦାତ ତ ଜନ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝୋ ନ ସୁହାଉନି ଭାଗୋ ଛ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସକୁ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ନ ଅବ ତା କରୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: दात का संपूर्ण रोगी अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा

0: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गोटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
1: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
0: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
1: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
0: हजुर, हाम्रा सेवाहरू।
1: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट, वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी, दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
0: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861504141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
0: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।

समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथी लिएर हामी आज पनि उपस्थित भइसकेका छौ। मलाई प्रविधि संयोजनबाट प्रिया मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ। तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो

प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लान्चोकको सिपारीबाट नकुल घरथी रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 105 थुप्लो

हामीलाई विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। रेडियो झन्कार 97.5 मेगाहर्ज बाट यति बेला रामेछापबाट अनु अनिता रसाईलीले साथ दिइरहनु भएको छ। बेलुका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको थियो। प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्री, रेडियो भरोसा 104.9 मेगाहर्ज दाङ घोराईबाट ईश्वरी फुन, रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट गोरख डागी, रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुली लगायतका साथीहरूले साथ दिइरहनु भएको छ। आज बिहिबार हो। आज बिहिबारी व्यवसायमा तपाईसँग रहेर हामी तपाईका रोजाईका गीतहरू सुन्ने गर्छौं र तपाईले साथीहरूलाई सम्झन समर्पण पनि राख्न पाउनुहुनेछ। यो कुरा म तपाईँलाई जानकारी गराए आजको बसाईमा र आजको बसाईमा तपाईले म्यासेज पनि गर्न सक्नुहुन्छ। कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ, सुन्दै हुनुहुन्छ, म्यासेज गर्नुहुन्छ। फोन गर्नका लागि नम्बर हो 9868603940 9868603940 फोन डायल गर्नुहोला भने हामीलाई म्यासेजको लागि 9864-17298 म्यासेज गर्नुहोला। 9864-17298 म्यासेज गर्नुहोला भन्दै हामी लोकगीत खोज्दै गर्दाखेरि कतिपय पूर्वेली गीतहरूका लागि हाम्रो बेलुका एफएम अनि रेडियो मेनस्याम एफएमबाट हाम्रा सहकर्मी साथीहरूले सहजीकरण गर्नुहुनेछ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिएको छु। किनभने कतिपय पूर्वेली गीत संगीतको बारेमा हामीलाई जानकारी नहुन सक्छ। त्यो कारणले गर्दाखेरि रेडियो बेलुका एफएम उदयपुर र रेडियो मेनस्याम एफएम 103.4 मेगाहर्ज तेराथुमका अजम्बर पुलामी र शारदा बास्कोटा लगायतका साथीहरूले सहजीकरण गर्नुहोला भन्दै आउनुहोस् कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोक भाका तपाईँको लागि राख्छौ। लोक भाकापछि तपाईँको माझमा फेरि आउँछौ। यो लोक भाका तपाईँको लागि

0: तपाईलाई फेरि पनि स्वागत छ। कुशल बेलवासे र शान्तिश्री परियारको आवाजलाई हामीले कार्यक्रमको शुभ आरम्भमा राखिसकेका छौं। कार्यक्रम लोकसारथीमा छौं। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा आज तपाईका रोजाईका गीत संगीतहरू सुन्दै सुनाउँदै अगाडि बढ्नेछौ। र के छ पहिलो साथी हुनुहुन्छ हुनुहुन्छ भन्ने म स्वागत गरी नमस्कार हजुर
1: हजुर नमस्ते
0: नमस्ते को बोल्नु भुकाबाट

0: शासकीय अन्नपूर्ण तीन कार्यालयबाट अमृत तुलासन।
1: अमृत तुलासन के छ अमृत हाल खबर तपाईँको?
0: हिजो
1: त्यही त नि, अब पानी पर्छ, बर्खा लागेपछि त पानी पर्छ क्यारे होइन?
0: अस्तिसम्म घाम लाग्यो, कहिले गर्मी भएर अनि कहिले पानी परेर छ भने होइन,
1: त्यस्तै त्यस्तै छ है।
0: चिमुसो कस्टमरहरू आयो भने चिमुसो चाहिँ बनाएर राखेको छ, कस्टमर फर्किनु पर्दैन, फेरि घाम लाग्यो भने फेरि घाम सुधा भने फेरि काम चालु हुन्छ ब्रदर, त्यही हो।
1: आज कुन गीत रोजाइमा पार्नुहुन्छ अमृतजीले?
0: आज त्यो डालैमा तिल बसेको छ भन्ने अहिले नयाँ सङ्घ गाउँघरि कान्छी सङ्ग्राम भन्ने गीत बजाइ न।
1: डाँडैमा चिल बस्यो, कुन गायक गायिकाले गाउनु भएको हो?
0: गायक गायिकै थाहा भएन, डाँडैमा चिल गाउँघरि कान्छी सङ्ग
1: ल, डाँडैमा चिल बस्यो भन्ने गीत खोज्छौ, भेट्यो भने बजाउँछौ, नभए अर्को साथीलाई पालो दिन्छौ है त। हुन्छ, अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्, धन्यवाद।
0: अनि त्यसरी प्राग्ने मित्रको लागि, अनि त्यतिखेर बस्ने मित्रहरू
1: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, भनेका छौ, म्यासेज गर्नुहोला, तपाईँको म्यासेज पनि हामी लिनेछौ। 98-644-17-298 कहाँ कहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ जानकारी दिनुहोला, तपाईँको नाम सहित हामी वाचन गर्नेछौ। यति बेला दोस्रो साथी हुनुहुन्छ, स्वागत गर्छौ, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? धनकुटाबाट। तपाईँको नाम अड्किएर, तपाईँको आवाज अड्किएर आयो, के नाम भन्नुभयो?
2: सोनी
1: लिम्बू भन्नुभयो होइन? के छ सोनी हाल खबर तपाईँको? ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, हामी एकैछिनपछि एउटा गीत बजाउँदैछौ, कसलाई सम्झिनुहुन्छ?
2: सम्झिनु पर्दाखेरि सर्वप्रथम हजुरलाई यो गीत सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु, भाइ हुन्छ राज लिम्बू, अनि सुशान्त बाबा, अनि हुन्छ पर्सला।

0: लेख्नु भएको छ। खोटाङबाट सन्दीप लिम्बू कार्यक्रम सुन्दैछु भन्नु भएको छ। अब अर्को साथीको कल आएको छ, म स्वागत गरे। नमस्कार हजुर। नमस्कार हजुर। नमस्कार हजुर। उहाँसँग कुराकानी हुन सकेन। पालो तपाईँको हो, फोन गर्नुहोला। 9868309940 मा फोन गर्नुहोला। 9864417298 मा म्यासेज गर्नुहोला है। तपाईँको कल र म्यासेज हामी वाचन गर्नेछौँ यति बेला। साथी नमस्कार हजुर।
1: नमस्ते दाई,
0: को बोल्नुभयो, कहाँबाट? एलिसा बान्तावाराई। कुन माध्यमबाट सुन्नुभयो? ल, काम आउनु भएको छ। एलिसाले यति बेला के गर्दै हुनुहुन्छ? ल ठिक छ। अनि कार्यक्रममा आउनु भएको छ आज, कसलाई सम्झिनुहुन्छ त? नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो एलिसा बान्तावा राई, उहाँसँग कुराकानी गरिसकेका छौ। हामीलाई तपाईँले 9868309940 फोन गर्नुहोला र 9864417298 म्यासेज गर्नुहोला। म्यासेज गर्ने नम्बरमा एकजना साथीले मिस कल गरिरहनु भएको छ, कृपया मिस कल नगर्नको लागि आग्रह गरे। म्यासेज गर्ने नम्बरमा त म्यासेज मात्रै गर्नुहोला, मिस कल चाहिँ नगरिदिनुहोला, म तपाईँलाई आग्रह गर्छु। फोन गर्नका लागि त 9868309940 नम्बर छ। यति बेला गीत राख्छौ, गीतपछि तपाईँकोमा आजमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: योगित पोसे तपाईलाई फेरि पनि स्वागत छ। हामी कार्यक्रम गुड नाइट नभएर लोकसारथीमा छौं है, कार्यक्रम लोकसारथीमा छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। गुड नाइट त राति 9 बजेदेखि 10 बजेसम्म आउँछ है। यति बेला साथी हुनुहुन्छ भने म स्वागत गरेँ। नमस्कार हजुर।
1: नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट?
1: सदीक्षा
0: तामाङ धनकुटाबाट बोल्दै हुनुहुन्छ। कुन रेडियोबाट हामीलाई सुन्नु भयो? रेडियो लालीगुराँस एफएमबाट सुन्नु भयो। अनि मौसम कस्तो छ धनकुटातिर? पानी परेको छ कि घाम लागेको छ कि के छ अवस्था भन्नुहोस् त?
1: दिउँसोको समयमा चाहिँ पानी पर्छ, अहिले चाहिँ अलिअलि घाम लाग्दैछ भन्नुपर्छ है।
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: आज क्षितिज पारीमा भन्नु किन चाहन्छु है।
0: क्षितिज पारी उनको बस्तीमा, होइन?
1: हजुर।
0: हुन्छ, यो गीत तपाईँको लागि हामी राख्नेछौ। कसलाई सम्झिने हुन्छ आजको बसाईमा?
1: सम्झिनु पर्दा सर्वप्रथम तपाईँलाई अनि त्यति सम्म राम्रो साथीलाई पनि बस्ने भएको सुनेर इन्जोय लिनु भन्न चाहन्छु। अनि हिजो जति साथीहरू यति बेला कार्यक्रम लोकसारथी सुनेर बसिरहनु भएको छ, सबै सबैलाई बस्ने भएको सुनेर इन्जोय गर्नुहोला भन्नु चाहन्छु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला। सदीक्षा लिम्बु धनकुटाबाट फोन गर्नु भएको हो। 9868309440 को नम्बर तपाईँको लागि खुला गरेका छौ, फोन गर्नुहोला। र यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? रामेछापबाट उर्मिला थापा। के छ उर्मिलाजी, रामेछापतिरको हालखबर? यति बेला के गर्दै हुनुहुन्छ नि? यतिकै बसिरहनु भएको छ है। हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौ थाहा छ नि, होइन? साथीले गीत रोजिसक्नुभयो, होइन? कसलाई सम्झना समर्पण राख्न चाहनुहुन्छ?
1: हजुर, फर्स्टमा हजुरलाई अनि टेक्निकल लिमिटेड लगायत रेडी कम्पनीको लागि बहिनी रोशनी र पनि भएको छ, र प्यारी साथी अन्जु मोक्तान गणिता शिक्षक लगायत सबैलाई भन्ने शिक्षकहरू। नमस्कार।
0: नमस्ते। अब म केही म्यासेजहरू आएका छन्, म म्यासेजहरू लिन्छु। नमस्कार दाई, म रेउघाली दिल टेलरबाट, टेकमन परियार रेउघाबाट, सम्पूर्ण वरपर भएका मेरा सम्पूर्ण साथीहरूलाई सम्झेको छु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा अर्को म्यासेज आएको छ हामीलाई, उहाँले लेख्नुहुन्छ, तेराथुम सोमलाबाट कार्यक्रम सुन्दैछु, अमृता तिमल हो नाम भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ अमृताजीलाई, तेराथुमको सोमलाबाट कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। अर्को म्यासेज आएको छ, त्यसपछि फोन कल लिनेछु। सुषमा मगर हो सुनसहरी रोल्पाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। र अब म साथीको कल लिन्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? तेराथुमबाट। नाम के भन्नुभयो? उषा भण्डारी है। सीता भण्डारी है। के छ सीताजी हालखबर तपाईँको? अनि यति बेला के गर्दै हुनुहुन्छ नि? ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कसलाई सम्झिनुहुन्छ?
1: आज सम्झिनु पर्दा दादा

0: सुनिरहनु भएको अवस्था फोन डायल गर्नु भएको फोन पनि लाग्यो होइन
1: हजुर आज हाम्रोमा यहाँ नेट अलिक खराबी कि अलिक झरप झरप चलिरहेको छ आज राम्रो चलिरहेको छैन हो रेडियो
0: ए के कसरी कसरी के भइरहेछ भन्नु त
1: जस्तै रेडियोमा सुनिरहँदा कि तपाईँको आवाज अर्किँदै आइरहेछ कि आज
0: ए यता तेह्रथुममा त्यसरी आइरहेछ
1: तेह्रथुम लालिगुराँस
0: ए लालिगुराँसमा पनि त्यसरी आइरहेछ तेह्रथुम मेन्सामा पनि त्यसरी आइरहेछ
1: हजुर दुइटै रोकिँदै रोकिरहेछ
0: भनेपछि नेटको समस्या पनि हुन सक्छ र यो फेसबुक लाइभमा अहिले मैले पनि सुन्दाखेरि अलिकति अड्किएर जाने

0: छौ ककसलाई सम्झना समर्पण राख्नुहुन्छ
1: सर्वप्रथम सुभाष रानी हजुर लगायत हाम्रो प्राइडिङमा रहनुहुने शिष्टले भन्नुहुन्छ है अनि त्यहाँ रहनुहुने हाम्रो यहाँ एकजना आन्टी हुनुहुन्छ तिनमा यहाँ नेम्बाङले पनि भन्नुहुन्छ है उहाँले पनि सुनाउनु छ है र यो समयमा रेडियो सुनेर

म जीवन मोहर कार्यक्रम सुन्दैछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ जीवन मोहरलाई कार्यक्रम सुन्दै हुनुहुन्छ। जाजरकोटबाट म्यासेज गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। उहाँले धेरै साथीहरूलाई सम्झिनु पनि भएको छ। अब एउटा कल लिन्छौ, त्यसपछि बाँकी चारवटा म्यासेज वाचन गर्नेछु। यति बेला साथी नमस्कार, हजुर को बोल्नुभयो कहाँबाट? उदयपुरबाट?

0: विष्णु माझी र मोहन खड्काको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौ। अर्को साथी आउनु भएको छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्ते, बोल्नु कहाँबाट? उर्मिला राई बोल्दै हुनुहुन्छ, भोजपुर। कुन ठाउँबाट? बासी खोराबाट। कुन गीत हृदयमा पार्नुहुन्छ हजुर?
1: काउली फुल्यो बन्दा बेरियो भन्ने गराइदिनुहोस् न।
0: काउली फुल्यो बन्दा बेरियो होइन? नारायण रायमाजीको आवाज होइन त?
1: हजुर।
0: हुन्छ, यो गीत तपाईँको लागि बजाउने छौ। कसलाई सम्झना समर्पण राख्नुहुन्छ?
1: दिदी रेना बहिनी सबैजनाले अवगत सुनाउन चाहन्छु। अनि अमित आले, तारा शङ्कर, खर्ग सुब्बा, गगनतिर सुने गुरासर सुतारा, सुनि लिम्बु, आशिष नारायण, मिना शेर्पा, मन्सुमारी कान्छी कुलुङ लगायत जति पनि समय पूर्वमा बस्ने सम्पूर्णलाई भन्दै नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उर्मिला राई भोजपुरबाट, उहाँसँग कुराकानी गरिसकेका छौ। अब एकजना अर्को साथीलाई लिन्छु, त्यसपछि म्यासेज छ।
2: म धनकुटाबाट विमला याम्फू।
0: विमला याम्फू धनकुटाबाट होइन?
2: हजुर।
0: के छ विमलाजी खबर तपाईँको?
2: मेरो खबर एकदम ठिक छकै छ, राम्रो छ होइन? अहिले पानी पर्दैछ।
0: अहिले पानी पर्दैछ होइन?
2: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज एउटा गीत रोजाइमा परेको छ, कसलाई सम्झना समर्पण राख्नुहुन्छ?
2: हुन्छ, सम्झना समर्पण राख्नु पर्दाखेरि विशेष गरी तपाईँलाई, तपाईँलाई रेडियो परिवार होल युनिटलाई अब बज्ने गीत सुनेर मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु। अनि साथीहरू सम्झना गर्नु पर्दाखेरि मुना राई लिम्बु हुनुहुन्छ, दिली याम्फु हुनुहुन्छ, अनि हुनुहुन्छ मनुषा कोटा, नरेन्द्र रिमाल, अनि हुनुहुन्छ सुमी लिम्बु, अनि जति पनि मलाई चिन्नुहुने नचिन्नुहुने सम्पूर्णलाई अब बज्ने गीत सुनाउँदै बिदा हुन चाहन्छु। नमस्ते
0: भाइ। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। म्यासेज एउटा मात्रै आछ, म्यासेज गर्न साथीहरूले किन कन्जुसाई गर्नुभयो? अब अझै म्यासेज गर्दै गर्नु, म एकजना साथीसँग कुराकानी गर्छु, त्यसपछि म्यासेज लिनेछु। 9864172998 म्यासेज गर्नुहोला है। यति बेला साथी नमस्कार हजुर।
3: हजुर,
0: बोल्नुभयो कहाँबाट? शर्मिला मगर। म्यासेज पनि गर्नुभएको थियो तपाईँले होइन? ठिक छ, कार्यक्रममा आउनु भएको छ। अनि के छ, पानी कतिको परेको छ उतातिर?
3: एकदम
0: पानी पर्छ होइन? ल, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिनुहुन्छ? एउटा गीत बजाउँदैछौ।
3: विशेष गरी तपाईँलाई, प्राविधिकमा बस्नुभएको मित्रलाई, साथीमा भन्नु पर्दा राधिका मगर, मनिषा मगर, सोनिया मगर, इलिना मगरलाई सम्झिँदै छुट्टी दिनुहोस्।
0: नमस्ते। अब एउटा म्यासेज लिन्छु, त्यसपछि गीत राखिहाल्छु तपाईँको लागि। म्यासेजमा लेख्नु भएको छ, कहाँबाट म्यासेज आएको छ भने, नमस्ते दाई, म पनि सुन्दैछु, कल्पना राई हो खोटाङबाट, कार्यक्रम सुन्दैछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ कल्पनाजीलाई। खोटाङबाट कल्पना राईले मलाई हामीलाई म्यासेज गर्नुभएको छ। 9864172998 म्यासेज गर्नुहोला। 9868603040 फोन गर्नुहोला। अब काउली फुल्यो बन्द बेरियो, यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौं।

0: नारायण रायमाजी सँगै देवी घरतीको आवाजलाई हामीले यहाँबाट स्थान दियौं। यति बेला अर्का सहभागी हुनुहुन्छ, स्वागत गरे। नमस्कार हजुर।
1: नमस्ते दाजु।
0: को बोल्नुभयो कहाँबाट?
1: बागलुङबाट, पुनम मगर हो।
0: पुनम मगर बागलुङबाट, के छ बागलुङतिर कतिको पानी परेको छ, छैन, के छ अवस्था?
1: बिहानसम्म परेको थियो, अहिले त घाम लागेको छ।
0: ए ल, आज कुन गीतको जाममा पार्नुहुन्छ पुनमले?
1: शान्ति श्री परिवारको वनको जडीबुटी हामी बजाइदिनु न।
0: वनको जडीबुटी होइन?
1: हजुर।
0: हुन्छ, यो गीत बजाउने कसलाई सम्झिनुहुन्छ हजुर?
1: सर्वप्रथम त मलाई लेखे हजुरको लागि
0: धन्यवाद,
1: अनि फेरि पनि हजुरकै लागि, अनि परिचय रहेको मित्रको लागि, अनि मेरो घर परेको लागि, अनि मभन्दा अगाडि पछाडि आउनेको लागि, तिलक दाईको लागि, अमित दाईको लागि, अनि मेरो मनको मान्छे दिदीको लागि, अनि मलाई माया गर्ने मान्छेको लागि, अनि मलाई पुनः मगाड भनेर चिन्ने नचिन्ने सबैको लागि भन्दै बिदा हुन्छु।
0: नमस्ते। टेलिफोन सम्पर्क

0: मा आउनु भएको थियो पूनम मगर उहाँसँग कुराकानी गरिसकेका छौं। बागलुङबाट फोन गर्नु भएको थियो। अर्को साथी हुनुहुन्छ, त्यसपछि दुईवटा म्यासेज आएको छ, त्यो म्यासेज म वाचन गर्नेछु। नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? को बोल्नुभयो कहाँबाट हजुर? भन्दै थिए को बोल्नुभयो कहाँबाट भन्दा भन्दै फोन काट्थ्यो। फोन सायद उहाँको मोबाइलमा रुकले काम गरेर पनि हुन सक्छ, होइन? यति बेला नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कल्पना यकथुम्बा पूर्व पास्तरबाट है। के छ कल्पना तपाईँको? एकदम ठिक छ, कार्यक्रममा आउनु भएको छ, एउटा गीत बजाउँदैछौ, कसलाई सम्झिनुहुन्छ?
1: तारा शङ्कर हुन्छ, सञ्जय लिम्बु हुनुहुन्छ, अनि अनुमोश लक्ष्मी त्रिवेदी हुन्छ, सुजन लिम्बु हुन्छ, अनि विजय सुब्बा विशाल सङ्गम हुनुहुन्छ, अनि लय पाटना कुन बहादुर सङ्गम लिम्बु हुनुहुन्छ, अनि महेन्द्र तामाङ हुन्छ, अनि जति पनि मलाई कल्पना याक्की र लिम्बु भनेर सुन्नुमा अवगत हुन्छ म पनि भनेर विजय गर्नु होला।
0: हुन्छ, अहिलेको लागि विदाई गर्छौँ। कल्पना याक्थुम्बा आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेको छु। अब म्यासेजको पालो हो, म्यासेज गर्ने साथीहरू हुनुहुन्छ, दुईजना साथीले म्यासेज गर्नुभएको थियो। अब एउटा एकजना साथीलाई कल लिऊ, त्यसपछि गीत सुनौ, त्यसपछि अन्तिममा म्यासेज गर्छु, किनभने म्यासेजहरू धेरै छैनन् यति बेला। साथी नमस्कार हजुर, साथी नमस्कार हजुर,
2: नमस्ते,
0: को बोल्नुभयो कहाँबाट?
2: म बोल्दैछु सुदूरपश्चिम डोलुङ्गादेखि, परमल चन्द्र।
0: परमल चन्द्रजी, के छ अवस्था? सुदूरपश्चिमतिर पानी परेको छ कि छैन?
2: पानी त एकदमै परेको छ, कतिखेर विद्युत न कतिखेर पानी त परेको छ हिजोदेखि, त्यता कस्तो छ?
0: यतातिर पनि ठिकठाक छ, उस्तै उस्तै छ क्यारे। हुन्छ, अब साथीहरूलाई सम्झिनुहोस्।
2: सबभन्दा पहिला हजुरलाई, त्यसपछि गीत बुझ्ने साथीलाई, अनि मलाई चिन्ने नचिन्ने माया गर्ने घिन्दा गर्ने सम्पूर्ण साथीलाई सुदूरपश्चिमबाट सम्झेको छु, सबैलाई माया छ र मलाई भन्दैछु टी नमस्ते।
0: नमस्ते, अब गीत राख्छौ, त्यसपछि छोटो छोटो तीनवटा कल लिन्छौ, अनि म्यासेज लिन्छौ, अनि बिदा हुन्छौ। गीत भेट्छैन भन्नुभएको छ, ठिक छ, म म्यासेज लिन्छु, त्यसपछि फेरि अन्तिम लहरको तीनजना साथीलाई लिनेछु। हामीलाई तेह्रथुमबाट सानु लामाले कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा हामीलाई अर्को म्यासेज आएको छ, उहाँले लेख्नु भएको छ, दाङको घुराईबाट सनम सुनार हो दाई, रेडियो भरोसाको माध्यमबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। अर्को म्यासेज रहेको छ हामीलाई, सर नमस्कार, म नौमली परियार रेउघाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। अर्को पनि म्यासेज आयो, भर्खरै आयो, होइन, उहाँले के लेख्नु भएको छ भने, हेलो नमस्ते भन्नुभएको छ, सपना प्रेदिङ हो, कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ सपना प्रेदिङलाई। अब अन्तिम लहरको तीनजना साथीको कल म लिन्छु, छोटो छोटो लिन्छु। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार, नमस्कार, को बोल्नुभयो कहाँबाट? धनकुटाबाट। यो दुईचोटि कल गर्न त मिलेन नि, अघि नै पनि तपाईँले फोन गर्नुभएको थियो, हो अघि नै तपाईँको फोन आइसकेको छ, सोनी लिम्बु त्यसपछि प्रीति लिम्बु फोन आइसकेको छ है, हाम्रो यो हामीले लेखेर राखेका हुन्छौ, दुईचोटि फोन गर्न मिल्दैन है, हजुर तपाईँको म्यासेज पो आएको होइन, डबल डबल डबल फाइदा नलिनु न, म्यासेज गरेको साथीले अरूलाई फोन गर्न पालो दिने हो नि त, होइन, आज आइहाल्नु भयो, म्यासेज गरिसकेपछि कल नगर्नु होला, कल गरिसकेपछि म्यासेज नगर्नु होला है,
1: हुन्छ।
0: कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: मलाई त्यो रामजी खालको तिमी झामा छ भन्ने गीत,
0: रामजी खान को तिनी घाम छाया यो गीत

0: Bolo kitu kao.
1: Kolo lanti. Akio bir jomay na.
0: La bir sene bo ne
1: ar. Ko bolay atiyo ke te yo.
0: La argo sathi lai palo dinu hola sathi hola samjinus.
1: Huncha jaba ki mala ki hunja sampurna lai bhaneko bhai.
0: नमस्ते हाम्रो प्राविधिक मित्रले गीत भेटिसक्नु भएको छ तिमी घाममा छाया भन्ने यही गीत नै बजाउने छ अब छोटो छोटो दुईजना साथीलाई लिन्छौ म्यासेज गर्नु होला तपाईँ 98 644 17 298 मा अन्तिममा म्यासेज पनि वाचन गर्छौ यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर भन्दै थिए फोन काटियो यसरी फोन त नकाटिदिनुहोस् न हजुर बल्ल बल्ल फोन लागि आउँछ यति बेला साथी नमस्कार हजुर
2: नमस्कार
0: दाइ को बोल्नु भएको बाट सानु तामाङ है तपाईँ कहिले पनि ठुलो हुनुहुन्न सानो मात्रै सानो मान्छे होइन
2: हो त
0: नामले सानो होइन
2: मान्छे त ठुलो
0: ठिक छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिनुहुन्छ आज
2: हुन्छ फर्स्ट अफ अल त हजुरलाई त्यसै गरी रेडियो गोलगोलाबाट प्रसारित कार्यक्रम लेख्दा रहेछ जति साथीहरूले सुन्नु भएको छ सबै सबैजनालाई र मेरो घर परिवारमा रहनुहुने सम्पूर्णलाई भन्दै छुट्टिन्छु
0: नमस्ते अब अन्तिम साथीको कल लिन्छौ त्यसपछि म्यासेज पढ्ने पालो हो होइन एक दुईवटा कति म्यासेज छन् यति बेला साथी नमस्कार हजुर

साथीहरूले फोन र फोन गर्ने साथीहरूले म्यासेज चाहिँ नगरिदिनु होला, अन्य साथीहरूले पालो दिनु पर्यो नि त होइन। फोन पनि तपाईँले गर्ने, म्यासेज पनि तपाईँले गर्ने, अनि पालो नपाएका साथीहरूले के गर्ने त? त्यसैले कि त फोन मात्रै गर्नुहोस् कि त म्यासेज मात्रै गर्नुहोस्। तपाईँको नाम त आइसकेको हुन्छ, अब म्यासेज वाचन गर्छु म, त्यसपछि कार्यक्रमबाट बिदा रहनेछु। उहाँले लेख्नुहुन्छ, म्यासेज आएको छ, कमल गिरी हो प्युठान टिमुर चौरबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। दुईवटा जम्मा म्यासेज आएको छ, म अन्तिम म्यासेज लिँदैछु। अन्तिम म्यासेजमा लेख्नु भएको छ, कसले म्यासेज पठाउनु भएको छ भने, तेह्रथुमबाट म पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ, आफ्नो नाम चाहिँ लेख्नु भएको छैन है। लौ त आजको लागि कार्यक्रमको लागि छुट्टाइएको समय सकिएको छ। एटिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद। फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। म्यासेज गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ, कार्यक्रम कतिको मनपर्छ, कार्यक्रम सकिए लगत्तै तपाईँले फोन गरेर अथवा म्यासेज गरेर जानकारी दिनुहोला। 98644 2998 भन्दै हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। र जति पनि गीत संगीतहरू प्रसारण भए ती सबै गीत संगीतका सर्जक एवं स्रष्टाप्रति उच्च सम्मान व्यक्त गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली सूत्र आज मध्यरातीदेखि बन्द हुने जनाएको छ। उपमहालेखा नियन्त्रक यज्ञ प्रसाद ढकालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30 उपनियम 1 बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा 7 दिन अगावै भुक्तानी दी निकासा र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था अनुसार नै सूत्र प्रणाली बन्द गर्न लागेको बताउनुभयो। कार्यालयले सोही नियमावलीको नियम 30 उपनियम 7 अनुसार सो समय पश्चात 2083 असार 32 गतेसम्म हिसाब मिलान गर्ने प्रयोजनका लागि मात्र सञ्चालनमा ल्याइने जनाएको छ। भुक्तानीमा कट्टी भई दाखिला हुन बाँकी रहेका दायित्वहरू अग्रिम आयकर, मूल्य अभिवृद्धि कर र पारिश्रमिक कर लगायतका कर कार्यालय सञ्चालन कोष, नागरिक लगानी कोष, समयावधि सावधिक जीवन बीमा कोष, योगदानमा आधारित निवृत्ति भरण कोष लगायतका रकम एवं कट्टी भएका धरौटी रकम आदि बैंक जम्मा गर्न सक्ने जनाएको छ। त्यस्तै गरी 2083 असार 25 गतेसम्म स्थानीय संचित कोष व्यवस्थापन प्रणाली सूत्रबाट भएका ईएफटी मध्ये विभिन्न कारणबाट ट्रान्सफर रिजेक्ट भएका ईएफटीहरूको पुनः भुक्तानी गर्ने काम पनि गर्न सकिनेछ। संघीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त समपूरक अनुदान, विशेष अनुदानको रकम, कोलोनीका तथा प्रलेनिका प्रदेश लेखा इकाई कार्यालय 2083 असार मसन्तसम्म निकासा फिर्ता गर्न सक्ने उल्लेख गरिएको छ। राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक 2083 स्वीकृत भएको छ। प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सो विधेयकमाथि दफावार छलफलपछि निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो। बैठकमा अर्थमन्त्री डाक्टर श्रोणी मगलेले सो विधेयकलाई सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यसअघि उहाँले सो विधेयकमाथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको हो। छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री डाक्टर वाग्लेले उत्पादनशील विषयमा ऋणको लगानी होस् भन्नेमा सरकार स्पष्ट भएकाले प्राप्त सुझावको कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो। पछिल्ला 8 वर्ष खास गरी कोविड-19 पछि मुलुकको ऋणको भार बढ़ेको बताउँदै अर्थमन्त्री डाक्टर वाग्लेले आवश्यक काममा ऋण लिन पर्ने र लिइने ऋणलाई सरकारले लिएका लक्ष्यहरू हासिल गर्न तथा विगतको ऋण तिर्न उपयोग गरिने बताउनुभयो। हाल करिब 30 खर्ब रूपियाँ ऋण राज्यको भारमा रहेको जनाउँदै उहाँले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले समग्रमा यसको व्यवस्थापन गरिरहेको बताउनुभयो। वैकल्पिक व्यवस्था बिना सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट निकाल्न थालिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यान आकर्षण गराएको छ। बागमती किनारबाट हटाइएका सुकुम्बासीहरूलाई कुनै विकल्प बिना व्यवस्था बिना नै होल्डिङ सेन्टरबाट

0: पनि निकाल्न थालिएको र खानाको पर्याप्त प्रबन्ध नगरिएको प्रति राष्ट्रिय मानवाधिकार आयोगले ध्यान आकर्षण गराएको हो। आयोगका उपसचिव एवं सहायक प्रवक्ता श्याम बाबु काफलेद्वारा आज जारी विज्ञप्ति अनुसार गत वैशाखदेखि सेन्टरमा राखिएका सुकुम्बासीहरूलाई 5-7 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिँदा उनीहरूको आवास, खाद्यान्न, शिक्षा र स्वास्थ्य जस्ता बहुआयामिक अधिकारमा गम्भीर संकट निम्तिएको भन्दै आयोगले सरकारलाई सचेत गराएको छ। र नेपाल राष्ट्र बैंकले असार 27 र 28 गतेको सार्वजनिक बिदाको दिन पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सञ्चालन हुने जनाएको छ। राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले आज सार्वजनिक सूचना जारी गरेर शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली बिहान 8 बजेदेखि बेलुकी 8 बजेसम्म सञ्चालन हुने बताएको हो। राष्ट्र बैंकले चालू आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउनका लागि यस्तो व्यवस्था गर्न लागि जनाएको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु, नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: Patrick Bonus Bomb.
1: It's the top end of each hole. Here's the match that he fell off my bones.
0: भरपूर मनोरंजन सहित मात्र 999 में ईस्ट होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर ड्राइभ मार्फत वा ईस्ट होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.
2: जीवनमा थोरै कुरा हुन्छ जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ. thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार. समाचारमा विविधता, विचारमा सन्तुलन. thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो. छिनछिनको खबर अब thahakhabar.com.
3: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास.

0: तो हैरान पारी सक्यो अहिले त जनता तो चिसो खान पनि दिदैन दुखेको दुखी गर्छ दाँतको उपचार पनि गर्नु पर्ने थियो छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
1: ल अब चिन्ता गर्नु पर्दैन रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर

0: जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
1: नदुखाइ दाँत निकाल्ने,
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
1: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
1: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
1: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7340 318 98 095 14 652।
2: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
1: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
0: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
1: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
0: हजुर, हाम्रा सेवाहरू।
1: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट, वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई

0: प्रतिक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: थप जानकारीका लागि डाक्टर अमीर हुसैन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
2: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
3: मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस

0: सक्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: पढाइ हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गतेबाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
0: आवेदन बुझाउँदा हासालाई खिचेको फोटो ट्रान्सक्रिप्ट र शारीरिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
1: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर 9860-81-9020 प्रशासन शाखा 9844-900-008 9868-63-90-40 लेखा शाखा 9847-86-32-60 कार्यालय टेलिफोन नम्बर 086-440-367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलझला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलझला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
2: यति त राम्रो जिपे ल्याएर पास भयो। आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
3: कहाँ जानु नि? मैले पढेको स्कुलमा जाऊ न।
2: कुन स्कुल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
3: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान मानविकी शिक्षा आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
2: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
3: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
2: हाम्रा विशेषताहरू दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने
3: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
2: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9857-42011
3: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरी दाङ।

0: जलजला बहुमुखी कैंपस में नया शैक्षिक सत्र को भर्ना खुल्यो।
1: मध्यपश्चिम विश्वविद्यालय को आंगिक कैंपस एस जलजला बहुमुखी कैंपस लिबा गोल्पा में शैक्षिक सत्र 2083-84 का लागि सन् 2026 ब्याच को स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकाय में नया भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नु भएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौका को फायदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौं।
0: पढ़ाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गते बाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
2: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
0: 9870881920 प्रशासन शाखा 9844900008 9868639047 लेखा शाखा 9847362260 कार्यालय टेलिफोन नम्बर 086440367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
1: एसी त राम्रो जीपे ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
3: कहाँ जानु नि? मैले पढेको स्कुलमा जाऊ न।
1: कुन स्कुल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
3: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान मानविकी शिक्षा आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
1: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
3: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
1: हाम्रा विशेषताहरू दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र आईटी का कक्षाहरू बिहानी सत्रमा सञ्चालन गरिने
3: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
1: थप

0: ଆଜି ତୋ ହଇରାନ ପାରି ହକିଓ ଅଲେ ତୋ ଜନ୍ତା ତୋ ଚିଶୋ ଖାନ ପନି ତି ତୈନ ଦୁଃଖେ କୋ ଦୁଃଖୀ କରଛା ଦାଁତ କୁ ଉପକାର ପନି କରୁ ପନି ଝିଅ ଝୁରୀ କୁ ଦାଁତ ତ ଜନ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝିଅ କସ୍ତୁ ନ ସୁହାଉନି ଭାକୁ ଛ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଇଏ କୁ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ନ ଅବ ଚିନ୍ତା କରନୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: ओ, दात का संपूर्ण रोगी अब पर्दन चिंता लिना रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनील चौर रोल्पा में जानु निको हुना
3: हजूर हामी कहा दंत चिकित्सक द्वारा हप्ता को सात दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबीसै घंटा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट चाबी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805014652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
1: एसी त राम्रो जीपे ल्याएर पास भयो आईटी पढ्नको लागि
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
6: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बढ्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
7: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
9: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: साइकोलॉजी सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ट्ज झलझला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645782।
3: बजेको थाहा खबरमा कृष्ण शर्मा सँगै दिनेश जोशीको नमस्कार।
4: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
4: संविधान संशोधनका मूलभूत सिद्धान्तमा कांग्रेसले खोज्यो राष्ट्रिय सहमति। सरकारद्वारा गठित कार्यदलको प्रक्रिया, कार्यविधि र नेतृत्वमाथि प्रश्न।
3: राष्ट्रिय सभाबाट बजेट सम्बन्धी 2 विधेयक पारित। 4 अध्यादेश प्रतिस्थापन विधेयक पेश, भोलि पारित गरिने।
4: सुकुम्बासीलाई होल्डिङ सेन्टरहरूबाट निकालेपछि मानव अधिकार आयोगको ध्यानाकर्षण। आवास, खाद्यान्न, शिक्षा र स्वास्थ्य जस्ता बहुआयामिक अधिकार संकटमा।
3: हिजबुल्लालाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहने इजरायलको दावी। आफ्ना नागरिकलाई द्वन्द्वजन्य खतराबाट जोगाउन लागेको चिकित्सा।
4: र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप खेल्ने नेपाली टोलीको विदाई।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो महासञ्चार नेटवर्क समयको आवाज समयको
3: समाचार अब विस्तारमा नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकारले स्पष्ट प्राथमिकता र निश्चित समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढ़ाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित संविधान संशोधनमा नेपाली कंग्रेसको दृष्टिकोण विषय विचार गोष्ठीमा सभापति थापाले सरकारद्वारा गठित कार्यदलको प्रक्रिया कार्यविधि र नेतृत्वमाथि नै प्रश्न उठाउनु भएको हो। वहाँले संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि सशस्त्र द्वन्दको पीड़ा र हजारौं नागरिकको बलिदानबाट प्राप्त उपलब्धिका समवेदनाहरूलाई बिर्सिएर संशोधनको विषयमा प्रवेश गर्न खोजिएको टिप्पणी गर्नुभयो। भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक र कानूनी संरचनामै पुनरावलोकन आवश्यक रहे पनि लोकतन्त्र गणतन्त्र संघीयता संसदीय शासन प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता विषयहरू नेपाली कंग्रेसका लागि अपरिवर्तनीय रहेको धारणा राख्नुभयो। सभापति थापाले संविधान संशोधनको बहस अघि बढ़ाउँदा संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि भएका राजनीतिक सहमति र नागरिकका अधिकारको संरक्षणलाई केन्द्रमा राख्नुपर्नेमा जोड़ दिनुभयो।
4: राष्ट्रिय सभाबाट बजेट सम्बन्धी दुईवटा विधेयक पारित गरिएको छ। आज बसेको बैठकले राष्ट्रिय ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 सर्वसम्मत रूपमा पारित गरेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाटले प्रस्तुत गर्नुभएका ती विधेयकलाई सभाको बैठकले सर्वसम्मतले पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो। त्यसअघि सांसदहरूले विधेयकको दफावार छलफलमा भाग लिएका थिए भने अर्थमन्त्री वाग्लेले छलफलमा उठेका प्रश्नको जवाब दिनुभएको थियो। यसैगरी आजको राष्ट्रिय सभाको बैठकमा विधान व्यवस्थापन समितिले चारवटा विधेयकमाथिको प्रतिवेदन पेश गरेको छ। समितिका सभापति कृष्णबहादुर ढोकायले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 सहकारी पहिलो संशोधन विधेयक 2083 तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभएको हो। समितिले पेश गरेका चारवटै विधेयक सरकारले अध्यादेश प्रतिस्थापन गर्न ल्याएका विधेयक हुन्। ती विधेयकलाई भोलि पारित गर्ने तयारी गरिएको छ।
3: प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक 2083 पेश भएको छ। सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून मन्त्री सविता गौतमले उक्त विधेयक पेश गर्नुभएको हो। मन्त्री गौतमले विद्यालयमा अध्ययनरत विद्यार्थीमा देश प्रेम जनसेवा राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा खटाउन सक्ने गरी कानूनी व्यवस्था गर्न आवश्यक परेकाले विधेयक प्रस्तुत गरेको बताउनुभयो। सरकारले हिस्तार 16 गते संघीय संसद सचिवालयमा सो विधेयक दर्ता गराएको थियो।
4: वैकल्पिक व्यवस्था बिना सुकुम्बासीलाई होल्डिङ सेन्टरहरूबाट निकाल्न थालिएको भन्दै राष्ट्रिय मानवाधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ। बागमती किनारबाट हटाइएका सुकुम्बासीहरूलाई कुनै वैकल्पिक व्यवस्था बिना नै होल्डिङ सेन्टरहरूबाट पनि निकाल्न थालिएको र खाना र बासको पर्याप्त प्रबन्ध नगरिएको प्रति राष्ट्रिय मानवाधिकार आयोगले ध्यानाकर्षण गराएको हो। आयोगका उपसचिव एवं सहायक प्रवक्ता श्यामबाबु काफ्रेद्वारा आज जारी विज्ञप्ति मार्फत गत वैशाखदेखि सेन्टरमा राखिएका सुकुम्बासीहरूलाई 5 देखि 7 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिँदा उनीहरूको आवास खाद्यान्न शिक्षा र स्वास्थ्य जस्ता बहुआयामिक अधिकारमा गम्भीर संकट निम्तिएको भन्दै सरकारलाई सचेत गराएको छ।
3: गण्डकी प्रदेश सभामा गाँजा खेती गर्ने विधेयक सर्वसम्मत पारित भएको छ। प्रदेशसभाको आजको बैठकमा उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले छलफलका लागि प्रस्तुत गर्नुभएको औषधिजन्य तथा औद्योगिक परियोजनका लागि गाँजा खेती गर्ने विधेयक पारित भएको हो। यसअघि सरकारले संसदमा दर्ता गराएको मूल विधेयकलाई प्रदेशसभाको अर्थ तथा विकास समितिले लामो छलफल र परिमार्जनसहित संशोधन प्रतिवेदन सभामा पेश गरेको थियो। सोही संशोधनसहितको विधेयक आजको बैठकबाट पारित भएको हो। अब सरकारी संयन्त्रमा कम्पनी दर्ता गरी खेतीको अनुमति लिन बाटो खुलेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: मार्बलका सिके विशेष प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमुख रोगार्ड ब्रान्ड साथै मार्बलका युपिभीसी प्रडक्टहरू लेड फ्री युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन
7: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक रेट होटलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेपाल राष्ट्र बैंकले असार 27 र 28 गतेको सार्वजनिक विदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सञ्चालन हुने जनाएको छ। राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले आज सार्वजनिक सूचना जारी गरेर शनिबार र आइतबार सार्वजनिक विदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म सञ्चालन हुने बताएको हो। राष्ट्र बैंकले चालू आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउनको लागि यस्तो व्यवस्था गर्न लागेको जनाएको छ।
3: साताको चौथो कारोबार दिन आज नेप्सेपर सूचक 19.67 अंकले घटेको छ। आज 19.67 अंक घटेसँगै नेप्सेपर सूचक 2601 बिन्दुमा कायम भएको हो। आज 4,61,19,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। आज 42 कम्पनीको शेयर मूल्य बढ्दा 229 कम्पनीको शेयर मूल्य घट्यो भने 6 कम्पनीको मूल्य भने स्थिर रहेको थियो।
4: चितवनका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढ़ाइएको छ। भरतपुर अस्पतालमा बिरामीको चाप बढ़ेपछि जिल्लाका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढ़ाइएको हो। भरतपुर महानगरपालिका राप्ती कालिका रत्नगर खैरनी माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भरतपुर अस्पतालका चिकित्सकद्वारा बहिरंग सेवा अर्थात ओपीडी सञ्चालन गर्ने योजना अघि बढ़ाइएको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर विश्वबन्धु बगालेले भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्र सेन अधिकारी सहितको टोलीसँग शारदा नगर हेल्थ पोस्ट स्थलगत अध्ययन गरेको छ। बगालेले उक्त हेल्थ पोस्टमा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सक पठाउने गरी तयारी भइरहेको बताउनुभयो।
3: अब अन्तर्राष्ट्रिय समाचार। इजरायली रक्षा मन्त्री इजरायल कार्टजले हिजबुल्ला पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना लेबनानमै रहने बताउनु भएको छ। लेबनानमा प्रवेश गर्न कुनै पनि पक्षको अनुमति नमागेको उल्लेख गर्दै लेबनानमा रहनका लागि पनि कसैको अनुमति आवश्यक नपर्ने कार्जेको तर्क थियो। उहाँले दक्षिणी लेबनानमा इजरायली सेना लेबनानमा हिजबुल्लालाई निशस्त्र नगराउँदासम्म आवश्यक रहने कुरामा जोड़ दिनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस अघि नै दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुने बताउनु भएको थियो। कार्जले इजरायली सेनालाई लेबनानका लागि एक बलियो सुरक्षा कवचका रूपमा वर्णन गर्दै सेनाले पश्चिममा भूमध्य सागरदेखि दक्षिणी लेबनानको अर्नुन नजिकैको बिफोर्ट क्यासलसम्म फैलिएको क्षेत्र र पूर्वमा माउन्ट हर्मनसम्मको क्षेत्र ओगटेको बताउनुभयो। उहाँले इजरायली सेना उत्तरी इजरायलको गालिलका बासिन्दाहरूलाई अनावश्यक छापा गोलीबारी र विभिन्न द्वन्द्व तथा खतराहरूको कहरबाट जोगाउनका लागि निरन्तर सक्रिय रहेको दावी समेत गर्नुभयो। इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ।
4: अब खेल समाचार। एसएससी महिला अण्डर 19 प्रिमियर कप खेल्ने नेपाली टोलीको विदाई गरिएको छ। प्रिमियर कपका लागि मलेसियामा जाने नेपाली टोलीको आज विदाई गरिएको हो। नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको आयोजना गरी टोलीको विदाई गरेको जनाएको छ। नेपाली टोली सोनी पखरिनको कप्तानीमा मैदानमा उत्रिँदैछ। अन्य समूहमा तीन तीन राष्ट्र रहँदा नेपालको समूहमा भने चार टोली छन्। समूह एमा थाइल्याण्ड, म्यानमार र जापान तथा समूह बीमा यूएई, ओमान र भूटान छन्। यसै गरी समूह सीमा इण्डोनेसिया, मलेसिया र कुवेत तथा समूह डीमा नेपाल, हङकङ, सिंगापुर र कतार छन्। प्रतियोगिता जुलाई 11 18 मलेसियामा हुँदैछ।
3: साँझ 6 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संविधान संशोधनका मूलभूत सिद्धान्तमा कांग्रेसले खोज्यो राष्ट्रिय सहमति। सरकारद्वारा गठित कार्यदलको प्रक्रिया, कार्यविधि र नेतृत्वमाथि प्रश्न।
3: राष्ट्रिय सभाबाट बजेट सम्बन्धी 2 विधेयक पारित। 4 अध्यादेश प्रतिस्थापन विधेयक भोलि पारित गरिने।
4: सुकुम्बासीलाई होल्डिङ सेन्टरहरूबाट निकालेपछि मानव अधिकार आयोगको ध्यानाकर्षण। आवास, खाद्यान्न, शिक्षा र स्वास्थ्य जस्ता बहुआयामिक अधिकार संकटमा।
3: हेजबुल्लालाई निशस्त्र नगरेसम्म लेबनानबाट सेना नहट्ने इजरायलको दावी। आफ्ना नागरिकलाई द्वन्द्वजन्य खतराबाट जोगाउन लागेको छ।
4: र एसएससी महिला अण्डर 19 क्रिकेट कप खेल्ने नेपाली टोलीको विदाई।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौं। नमस्कार।
8: बाट प्रसारित समाचार।

0: रायकुलागी सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ट्ज
1: किशार प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियता को अभ्यास।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदजी दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: अहिले त झन् चासो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला?
8: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
9: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
10: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
8: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
9: हजुर, हाम्रा सेवाहरू
8: हजुर जस्तो सुकै बाङ्गा चिङ्गा दाँत सुविधा बनाउने,
11: नदुखाइ दाँत निकाल्ने,
8: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
11: गिजाबाट रक्त आउने, सास बनाउने समस्याको सफल उपचार,
8: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
11: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
8: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।

0: जयजी यही ठाउँ हामी कहिले भौतिक भेट नभए पनि आर्थिक रूपमा सँगै थियौँ र आज भेट भयो. आजको साथ हाम्रा निम्ति फलिफापको रहेछ भन्ने मान्छु. के सुनाउन सुनाउनु
1: सर? मेरो अरू होइन, आफ्नै विषय म राख्न चाहन्छु सर. आफ्नै समस्यामा पर्ने विषय सर
0: उचित छ भने राख्नुहोस्
1: सर. अब मेरो आफ्नै श्रीमती भनौँ न निशा गिरी ललितपुर धार खेल्नु माइती हो होइन. अनि त्यसको शारीरिक अपाङ्ग छ, हात अपाङ्ग र खुट्टा अपाङ्ग छ, अलि मानसिक शारीरिक अलिक अपाङ्ग छ होइन. ऊ अब बैशाखको 19 गएपछि हिँडेको होइन, फोन गरे फोन नलाग्ने भयो. 10 दिनपछि बल्ल बल्ल फोन उठायो, म आउँदिन यो भन्नु थाल्यो होइन. फेरि पछि ऊ हिँडेको 42-43 दिनपछि फेरि बनेपामा आएर म बाल आश्रम वृद्ध आश्रममा बसेर सूर्य उहाँ भन्नुभयो भनेछ अरूलाई होइन. मैले अब खोज्दाखेरि पनि पाएन सर. कति अब देवी देवता भागन गरी, कति प्रहरी चौकी हिमाली बढाली, कति चिन्ने मान्छेहरू सोसोज गरी सर होइन. गोरी होइन, गाउँ गोरी छोटी मोटी अहिले त दुब्लाइ होला. पहिला मैले जस्तो माया त चिन्न सकिनँ अरूले के देला सर. जस्तै भयो नि नाम निशा गिरी होइन, निशा गिरी उसको माइती ललितपुर धापेल हो. मेरो नाम चाहिँ विजय कुमार छेत्री हो सर होइन. जसले भेटे पनि होइन के अरे तपाईँको श्रीमान चाहिँ अब यसरी पागल भएर हिँडेको छ होइन. जसरी हुन्छ सबै श्रीमानलाई भेट गर्नुहोस्, नत्र हुने उसको अब अन्त्य भइसकेको छ. अब ज्यान पनि सुकिसक्यो, अब मर्ने अवस्था पुगिसकेको छ. त्यति भनिदिनु भन्नको लागि चाहिँ मैले फोन गरेको छ.
0: अब भाइ सर, तपाईँले भनेको तपाईँको श्रीमती फेला पार्नुभयो कसरी भने तपाईँलाई खबर कसरी गर्ने? यहाँको नम्बर पनि सुनाइदिनुहोस् न साथीहरू.
1: मेरो नम्बर सर 981 97 3338.
0: म भन्छु है 98-19-73 98-61-97-33-38
1: हजुर सर.
0: 98-61-97-33-38
1: हजुर सर.
0: तपाईँ विजय श्रेष्ठ होइन?
1: विजय कुमार श्रेष्ठ सर. मेरो खास नाम चाहिँ
0: नागरिक सबले चिन्ने नाम चाहिँ मेरो विजय कुमार सुनाउनु भयो. साथीहरूले सुन्नु भएको छ, तपाईँ खेला पार्नुभयो भने तपाईँलाई सम्पर्क गरिदिनु होला. हामी कतै न कतैबाट तपाईँलाई मानिसले तपाईँ हामीले अदृश्य शक्तिको पनि तरिका विश्वास गर्छौँ. सबै तीर्थ जोडबलले यहाँको श्रीमती भेट्यौँ. उहाँको कतै बुद्धि विवेक सम्झना पातलिएको छ, कमजोर भएको छ भने उहाँको सद्बुद्धि आओस्, तपाईँहरूको पुनर्मिलन होस् हामी कामना गर्छौँ. धन्यवाद विजयजी, सभा हुनु भएको.
1: हस् सर, धन्यवाद सर.
0: नमस्कार. विजय कुमार श्रेष्ठले बनेपा फुल बजारबाट भनेको कुरा यहाँले सुनिहाल्नु. यो घर घरको कहानी होइन, घर घरको यथार्थ. धेरै मानिसलाई यस्तै समस्या परेको हुन सक्छ. जब घर घरमा तनाव हुन्छ, हामी विश्वास गुमाउँछौँ, आदर सत्कार हुँदैन, सम्मान हुँदैन, अनि मुख्य कुरो संवाद हुँदैन, दुःख सुख बाँडफाँड हुँदैन, यावत समस्याहरू सिर्जित हुन्छन्. अझ नेपाली लोकोक्ति छ, जहाँ अभाव हुन्छ त्यहाँ तनाव हुन्छ, त्यसले पनि हुन्छ कि अरूहरू कुराले पनि. हामी चाहन्छौँ हाम्रो नेपाली समाज सभ्य थियो, शिष्ट थियो, शान्त थियो, सृजनशील थियो. के कारणले हरायो र आज यी अनेक अनेक विषय प्रसङ्ग हामी सुनिरहेका छौँ. जस्तो आज तपाईँले दिनभरि समाचारहरू सुन्नुभयो, हेर्नुभयो, थाहाउनुभयो. त्यसमध्ये तपाईँलाई मन विचलित गराउने खबरहरू पनि आज अवश्यै प्राप्त भएको छ, सुन्नुभएको छ, हेर्नुभएको छ. यी के कारणले भएका? हाम्रो समाज किन आक्रान्त बन्दैछ? किन हिंसक बन्दैछ? किन विश्वास गुमाउँदैछ? किन अशान्त छ? यसको प्रश्नको उत्तर हामीलाई नै सुनौ. हामी प्रयत्न गरौँ, सृजनशील बनौ, घर घरमा सृजनात्मक वातावरण होस्, विश्वास कहिले पनि नगुमोस्, सम्बन्धहरू कहिले पनि नबिग्रियोस्, तिनी सम्बन्ध कायम भए बलियो भए पनि संसार जित्न सकिन्छ. तपाईँ हामी सबैले जितेर सबै खुसी हुने दिन, खुसी हुने समयका निम्ति आजैबाट रचनात्मक काम गरौं. त्यही हाम्रो नारा आएको निष्पक्ष सक्रियताको अभ्यास हो. एक अर्कालाई सम्मान र आदर गरौं, विश्वास नगरौं. विश्वास गुमाउनु, विश्वासमा धोका दिनु नै अपराध हो. कार्यक्रमका अर्का मित्र, हेलो.
2: नमस्कार, म ओमकार्की.
0: नमस्कार ओमकार, स्वागत गर्दछु.

0: అవును సార్.
1: అదే అభిప్రాయం.
0: मैले पनि करि करि यस्तै विषयमा कुरा उठाउन खोजेका थिएँ. पहिलो मित्रले पनि त्यस्तै त्यस्तै कुरा आफ्नै व्यथा कहानी सुनाउनु हो. यो हामी सानो छँदाखेरिमा मानवता भन्ने कुरा असाध्य गहिरोसँगले हुन्थ्यो. कोही मान्छे दुःखमा पर्यो भनेदेखि त्यसलाई चाहिँ सहयोग सपोर्ट हरेक कुराको मिल्थ्यो. अब अहिले तपाईँको चाहिँ अब समाचारहरू सुनिन्छ, युट्युबहरू हेरिन्छ, अब यो सबै कुराहरू गर्दाखेरिमा पहिला पहिला तँ भनेर चाहिँ गाली गरेँ भने पनि ओहो मैले यस्तो गाली गरेँ भने जस्तो हुन्छ भने अहिले चाहिँ लौराले कुटेका हुन्छन् बुढाबुढीलाई, अब यस्तै चाहिँ सडकमा हिँड्ने बुढाबुढीलाई, अनि त्यो बेसहारा केटाकेटीहरू हिँडिरहेका हुन्छन् तिनलाई तातो पानी खन्याइदिने कुट्ने चाहिँ देखिन्छ. र यो भिडियोहरू छापछापी चाहिँ हेरिन्छ. अब यो मानवताको विषय भनौँ, कुन चाहिँ निकायले कसरी चाहिँ त्यो पाठ सिकाउने, मानिसले मानिसलाई कहिले पनि त्यस्तो हिंसा गर्नु हुँदैन, माया गर्नुपर्छ भन्ने कुराहरू चाहिँ ती व्यक्तिहरूले अथवा त्यस्ता पछिल्लो पुस्ताले भनौँ न, अब त्यो पुस्ताले त पक्कै सिक्दैन, त्यस्ता कुराहरू अहिलेबाटै सिकाइदिएदेखि सम्भवतः पछि सुध्रिँदै जाँदाखेरिमा अनि सबैमा मानवता भन्ने आउँथ्यो कि. तर अहिले चाहिँ मानवता भनेको त पटक्क नै छैन. खुकुरी खोडा तरवार अनि साधारण भनेको लट्ठीले चाहिँ टाउकै फुटाइदिने, ढाड भाँचिने गरी हिर्काउने चाहिँ बढी मात्रामा चाहिँ प्रविधि छ. त्यस कारणले यस्तो कुराहरू चाहिँ राज्यबाट पनि अलिकति चाहिँ विचार गरेर नीति नियम कानून बनाएर यसलाई चाहिँ सम्बन्धित निकायहरूले चाहिँ राम्रोसँग हेरिदिएर त्यस्तो घटनाहरू चाहिँ नघट्ने व्यवस्था मिलाइदिएदेखि राम्रो हुन्थ्यो कि भन्न चाहिँ सर मैले आज.
1: धेरै धेरै धन्यवाद विचारका निम्ति अनुभूति सुनाउनु भएकोमा. ओमकारकी नै शैलीबाट हामीले शिक्षा मात्रै लिएर नहुँदो रहेछ, जीवन शिक्षा पनि दिनुपर्ने रहेछ. एकजना सुविख्यात लोकप्रिय चाहिँ सर्जन विशेषज्ञ डाक्टरले कति भन्नुभएको थियो, मैले पीएचडी गरेँ, विद्यावारिधी पार गरेँ, धेरै बिरामीको सेवा गरेँ, धेरै पढेँ, धेरै वर्ष पढ्न अध्ययनमै बिताएँ, तर जीवन शिक्षा त अझै बाँकी रहेछ भने चाहिँ हामीहरूले पनि त्यो जीवन शिक्षा प्राप्त गरौँ. जीवनको ज्योति, जीवनको ज्ञान, त्यो शिक्षा जब प्राप्त गर्छौं अनि हामी कहाँ यस्ता विसङ्गतिहरूले कहिले जरा गर्दैन, हामी त आशा गर्छौं. तपाईँ हामी सबैको घर मन्दिर जस्तो हुनुपर्छ. घरमा बस्ने हामी एउटा सम्झना गर्छौ, कल्पना गर्छौं देवता जस सबैका निम्ति प्रिय, जस्तो घाम, जस्तो जुन, जस्तो आकाश, जस्तो यो धरती, पानी, हावा सबैका निम्ति छ नि, त्यस्तै सबैका निम्ति प्रिय हुने मान्छे घरघरि भइ भनेको देवता जस्ता भइदिने, ईश्वर जस्ता भइदिने, तिनी जुन जस्तो, धाम जस्तो, सबैका निम्ति न्यानो छ, सबैका निम्ति शीतल छ, आकाश झन्डैका निम्ति छ, धरती सबैका निम्ति छ, हावा सबैलाई छ, पानी सबैलाई छ भन्ने जस्तो भइदियो. परिवारका सदस्य देवता जस्ता अनि घर मन्दिर जस्तो अनि हाम्रा बोली व्यवहार मिठो धुन जस्तो, मिठो संगीत जस्तो अनि हाम्रा चाहिँ एक आपसका सम्बन्धहरू फूलको वासना जस्तो भइदियो, सायद हामीले अहिले जति धैफै गरिरहेका छौँ, जति हामीले चाहिँ नै धावा धावा गरिरहेका छौँ, उत्कृष्ट उत्कृष्ट सकृष्ट त्यसको अन्त्य हुन्थ्यो होला. र अघि ओमजीले भन्या चाहिँ मानवताको चाहिँ पुनरागमन हुन्थ्यो, हामी सबैले कहिले पनि आक्रोशका कुरा कहिले गर्नुपर्ने थिएन. त्यसकारण हामीले आफ्नो मनलाई सम्हालौं, मनलाई बुझौं, मलाई चिनौं, मलाई जानौं, कर्तव्य ठानौं, कर्तव्य बुझौं अनि कर्तव्य पूरा गर्दै गरेपछि अधिकारका कुरा गरौं. हामी चाहिँ अधिकारका मात्रै कुरा गर्ने भए कर्तव्य कहिले कुरा नगर्ने. अनि म पाइन्तोले हामीलाई प्रशस्ति काँचेको छ. कतै कति आजको श्रृङ्खला जीवनका वरपरका विषय जस्तो आयो, तपाईँ सहभागी हुन सक्नुहुन्छ, सुनेर त हुनुहुन्छ, टेलिफोन पनि गर्नुहोला. आजकल संचार साधन प्रयोग गर्न उस्तो आर्थिक हिसाबले महँगो त छैन, तर यी व्यस्त समयमा व्यस्तताको बावजुद समय मिलाउनु चाहिँ कठिन होला। कति मिल्यो भने हामीले फोन गर्नु होला 01-5367-279 मा अथवा 01-5368-3 मा। हामी रेडियो थाहा संसारको काठमाडौँ स्टुडियोबाट बोलिरहेका छौँ। तपाईँले हामीलाई कुनै रेडियोबाट अनलाइनमा कुन माध्यमबाट सुनिदिनु भएको छ, सुन्नु भएको छ भने तपाईँको आगमनको पनि अति आवश्यकता छ। 01-5367-279 मा र 01-5368-3 सहभागिता हाम्रो प्रयत्न हाम्रो संवाद चाहिँ निष्पक्ष सक्रियताको अभ्यासको निम्ति ठिक सत्य र साँचो थाहा बान थाहाका प्रणेता यसको अभियन्ता रूपचन्द्र विष्टले यही कुरा भन्दै भन्दै भौतिक चोला भेटाउनु हो। तर उहाँको भौतिक चोला नभए पनि उहाँको दर्शनले, उहाँको अभियानले, उहाँको निर्भीकताले, उहाँको समाजप्रति चाहिएको त्यो योगदानले सदा अमर हुन्छ। त्यही नै अमर व्यक्तित्व रूपचन्द्र विष्टको थाहा अभियानलाई हामीले संसारसँग जोडेका छौँ। आउनुहोस् संसारसँग तपाईँ पनि गाँसिनुपर्छ, तपाईँ पनि सँगै सहभागिनुपर्छ। साना साना कुराको ठुलो खुसी हुन्छ भन्ने हामी सबै भन्ने गर्छौँ, सम्झिने गर्छौँ, तपाईँलाई पनि लाग्नु। त्यसका कयौं उदाहरण चाहिँ हामी वरपरि छ। मध्य प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले पानी जीवनको आधार भएको बताउँदै प्रत्येक विद्यार्थीले शुद्ध पिउने पानी पाउनुपर्ने बताउनु भएको छ। अब मध्य प्रदेशका शिक्षा संस्कृति मन्त्रीले बताउनु भएको यो मिठो कुरा, यो चाहिँ नि शक्तिशाली कुरा भनौँ न, उहाँ त्यो ठाउँमै हुनुहुन्छ यस्तो कुरा कार्यान्वयन गर्नु पर्छ। त्यसकारण मधेसभरि स्वच्छ पिउने पानी, शुद्ध पिउने पानी आम विद्यार्थीहरूले पाउन् सिराहाको गोल बजार नगरपालिका 11 रहेको जनता माध्यमिक विद्यालय बलकावामा जडान गरिएको पिउने पानी उपचार प्लान्टको उद्घाटन गर्दै मन्त्री सिंहले शुद्ध पानी पिउनु पाउनु सबै विद्यार्थीको मौलिक हक भएको बताउनु भएको छ। विद्यालयमा चाहिँ शुद्ध पिउने पानी पाउँदा विद्यार्थीहरू दङ्ग हुनुहुन्छ। गुटु गुटु पानी पिइरहेको विद्यार्थीहरूको मायाले प्रस्तुत रहेको समाचार थियो र मैले पढेँ। कार्यक्रमका अर्का मित्र, हेलो,
0: ओम सर, नमस्कार।
1: नमस्कार हजुर।

0: प्रश्नले मेयर साहबलाई निवेदन हाले कमसे कम भय डरन निकाल्यो नभई एकजना रहा शिक्षक कहाँ रहा पनि खटाइदिनुहोस् भन्दाखेरि उहाँहरूले यो हाम्रो शब्दले सुनवाई भएन अनुसार यही रेडियो ठाकुर मार्फत र मैले यही अर्घाती रेडियो मार्फत मैले गोपाल भट्टराईजीलाई निवेदन गर्न चाहे कमसे कम जहाँ विद्यार्थी छन् त्यहाँ मास्टर पढाउनको लागि हाम्रो मेयर साहबको दिमागमा घुसाइदिनको लागि मैले गोपाल भट्टराईलाई विनम्र अनुरोध गर्दै र कुरा धेरै छन् अब कुरा गरौँला म अलिक सुसदिलो पनि भाउँछु रोपाईले गर्दाखेरि अलिक व्यस्त भइहाल्छ हुन असाध्यै तपाईँको रेडियोमा बोल्दाखेरि त्यो मनाएका पोका चाहिँ फुरेर बोल्न पाउँदा पनि हामी किसान गर्व गरेका छौँ र हाम्रा पुर्खाले पिज मेरै घरको छेउमा पिज गरेर बाटो आएको छ चलल भक्त छ यो विकास नभएको र खै त अहिले चाहिँ सय दिन काटिसके उहाँहरूले विकास गर्ने ठाउँमा विनाशभन्दा अरू चिज होइन हेर्नु महँगाई बस्न पुगेको छ कमसे कम महँगाई कन्ट्रोल गर्छ नि हामीलाई शिक्षा स्वास्थ्य र खाने पानी यति निशुल्क गर्ने हामीलाई केही चाहिँ हाम्रो सरकारको मुख पार्दैनौ र घरकी किसानलाई चाहिँ हुतुति हुनु पर्यो कृषि नेपाल कृषि प्रधान देश खै त कृषिमा बजेट छुटाएको गत वर्ष केपी शर्मा ओलीको सरकारले भन्दा पनि अहिलेका सरकारले कम बजेट छुटाएर कृषि कृषकहरूलाई राहत हुन्छ र अनुसार यति भन्दै आगामी दिनमा फेरि कुरा गरौँला भन्दै मेरो भनाइ यता गर्छु हस् नमस्कार
1: हवस् नमस्कार धेरै धेरै धन्यवाद अरेखाँचीबाट गोपाल बस्यालजीले टेलिफोन गर्नुभयो र यति कुरा सुनाउनुभयो हामी यस्तै घर गाउँका हाम्रा खेतका भारीका त्यहाँका फुलेका उपलब्धिका कुरा भएका दुःख अप्ठ्यारो गुनासो सबै सुनाउन पाए भन्ने लाग्छ कार्यक्रम आवाज त्यसैको निम्ति हामीले वर्षौं अघि निर्माण गरेका थियौं शुरू गरेका थियौं यहाँहरूको साथले मात्रै यो निरन्तर छ र संख्याभन्दा विचारलाई हामी महत्व दिन्छौं कम संख्याका विचार आए पनि तिथि आम विषय भइदिए भने त्यो सबैको हुन्छ त्यसकारण त हामी एकैजनाको सहभागितामा पनि हामी सबै भए झैं लाग्छ समय नहुँदा भई नभई हुँदा अझ हामीलाई थाहा छ किसानलाई हामी मजदूरी गर्नेहरूलाई हामी दिनहुँ कमाएर खाने र भएपछि मात्रै खाने गरिबहरूलाई सबै बेला रेडियोमा टेलिफोन गरिरहने बोलिरहने समय पनि हुँदैन हामीले यसलाई राम्रोसँग बुझ्नु पर्दछ र खेतमा रोपाइ छ बारीमा मकै गोडिया छैन भोलो रोपिया छैन कतिपय ठाउँमा बाँदर हेर्नुपर्ने छ कतिपय ठाउँमा अरू खालका अप्ठ्याराहरू छन् पारिवारिक उजनहरू छन् अप्ठ्याराहरू छन् त्यस बिचमा सधैँ सहभागी भएर तपाईँ आउँदा मात्रै हामीले आएको मान्दैन सुनिदिनु भयो राम्रो कुरा प्रवाह गरिदिनु भयो अरू विभिन्न माध्यमले हामीलाई त्यो कुरा पठाइदिनु भयो अहिले त रेडियो सँगसँगै हामी पनि कतै न कतै सामाजिक सञ्जालमा छौँ वेबसाइटमा छौँ कहीँबाट पठाइदिनु भयो भने अनि कोही आउँदा हामी पठाइदिनु भयो भने मुख कसरी भयो भने पनि हामीलाई निम्ति त त्यो पनि पर्याप्त हुन्छ त्यसैले त हामी जताबाट जे गरी हुन्छ निष्पक्ष सक्रियताको अभ्यास गरौँ बेठिक खबर कहिल्यै प्रवाह नहोस् ठिक खबर प्रवाह होस् र खबर सूचना समाचार प्रसारण प्रकाशन परिदृश्य चाहिँ नि प्रकाशन हुँदा पनि कहिले पनि

0: માત્ર ભ્રામક ખબર ન જાઓ, સત્ય નિષ્પક્ષ તથ્ય પર ખબર ન જાઓ. અને તે એક ઠાવ કસ્તી એક ઠાવ ગુનાસા સુધાર અરૂ ઠાવ અરૂ ક્ષેત્ર કા માનસ કામ લાગોસ હમી તે અપેક્ષા કરશું. ગુરુ ગોપાલ બસ્યાલ સર જસ્તા, ઓમકાર સર જસ્તા, અને અઘિ દુઈ થપા આંસુ સુનાવું વિજય ગુનાસ શ્રેષ્ઠલે બનેપા ટુલ બજાર પ્રતિનિધિ વિષય હું પ્રતિનિધિ પાત્ર હું એસ્તા કતિ ધેરી હમી નેપાલી હોલા જો ભિત્ર ભિત્ર ગુમસીએર બસ્યા છે. કુરા સુનાવદા પણ હમીલે કહી કહી સમસ્યા સમાધાન ભાઈ છે. બાદે બાદે તત્વબોધ જાય તે ભે જ છલફલને નહીં ગુહ્ય કુરા તથ્ય કુરા થા હોય થા ભાઈ સમાધાન કર સકિન્છ. કુને બેલા થયો મનકો કુરા કસૈલાઈ નકહ ભને અહીલે મનકો કુરા મનકો કહ સબૈલાઈ આવશ્યક છ ભને સુનાવું પડશે. ત્યારે સકારાત્મક કુરા કઈ સુંદર રહું સુનાવદ રહું. કાર્યક્રમ મેરા અર્કા મિત્ર હેલો દર્શન નમસ્કાર.
1: હજુ મિકાબારી
0: કૃષ્ણ ગોપાલ ભીમેરી જીવ સુસ્વાગતમ. સુન્ને કોઈ આતુર ભર બસ્યા છું સુન્ન કો લાગે.
1: હજુ મેરો એવડા ભાઈ મેં રાખન કે ખોજે ભન્ન यो वायु प्रदूषण जो हजर जो हावा पानी वायु प्रदूषण ले हेन मर का सीनोर बाटो बाटो मिल्क्या ऊ खसाले के मानी मिल्का हो कि अस्तो जो अलग बर्ड फ्लू आयो तब को आकार छ तपाईँको कुखुराहरूलाई कति नष्ट गरेको छ. यो पन्छीजन्य यो पशुजन्य जुन जनावरहरू चाहिँ मरेको चाहिँ तपाईँको रोगहरू हरेक सुँगुरबाट स्वयं फुल रोग फैलिने रहेछ. त्यस्तै चराबाट भयो बर्फ्यु फ्यु त्यस्तै उसबाट तपाईँको कुकुरबाट रेबी त्यस्तै तपाईँको अरू यो मुसाबाट प्लेग यस्तो रोगहरू चाहिँ पटक पटक गरिरहने त्यो गाउँ गाउँमा चाहिँ सिनाहरू बाटो बाटोमा खसाले हुन्छ मिसाएको हुन्छ. अनि यो मैले अस्ति पनि हजुरले अलि अस्ति दुई चार हप्ता अगाडि पनि निवेदन गरेको थिएँ जुन यो प्लास्टिक जन्दार्थहरू यो डढाएर चाहिँ पकाउने खाना बनाउने यो आउ बाल्ने विषयमा यो नगर्नु भनेर मैले कतिलाई सम्झेँ मा कसैले सुन्नुभएको छैन. अहिलेसम्म मैले हजुरलाई जुन प्रहरी प्रशासनको माध्यमबाट चाहिँ यसको नियन्त्रण होस् गाउँ गाउँमा चाहिँ प्रशिक्षण दिइयोस् भनेर चाहिँ मैले सरकारलाई यो निवेदन होस् भनेर चाहिँ एउटा हजुरको जुन खास अनुसार यो लोकप्रिय संचारको माध्यमबाट मैले जानकारी गराउनलाई चाहिँ मैले पाउँदाखेरि मलाई साह्रै आभारी छु. यसको लागि केही न केही पहल होस्. यो बाटो बाटोमा चाहिँ मिल्काएको कुखुराका चाहिँ टाउकाहरू मिल्किया हुन्छ कति कति ठाउँमा. यस्तो चाहिँ मैले यस्तो पनि देखेको छु सर, बाटोतिर चाहिँ प्रहरी ले चाहिँ रक्सी गरिराखेको ठाउँमा पनि तपाईँको कुकुरहरू बाटो बाटोमा मरिराखेको हुन्छ. त्यो सहर बजारमा पसल वरिपरि पनि त्यस्तो ठाउँ पनि कसैले वास्ता गर्दैन. हेर्नुहोस् मैले पुलिसहरूलाई पनि निवेदन गरेको थिएँ कि यो तपाईँहरूले के हेरेर बस्नुभएको, यसको कमसेकम यस्तो खाली ठाउँमा अलिकति औजार ल्याएर चाहिँ खनेर यसको चाहिँ स्थापन गर्नुपर्छ, यसको स्थापित गर्न दिनु हुँदैन, यो पुर्नुपर्छ भन्दाखेरि खोइ हामीलाई आदेश आएको छैन माथिबाट हामीले के गर्नु भनेर उहाँहरू त्यस्तो भन्नुहुन्छ. मैले बाटो बाटो धेरै वर्ष जो चार दस वर्ष अगाडि दस आठ वर्ष अगाडिदेखि देखेको छु मरे सिनोहरू जीको ती हुन्छ सहर बजारमा होस् जहाँसुकै होस् यो सरकार भन्ने नै छैन कि हाम्रो देशमा. जस्तो त मलाई अहिले पनि खोइ नयाँ सरकार आए पनि जिउको त्यो खोइ झन् टिकभर हो हेरियो भनेको त काठमाडौँ भेलीभित्रको ठाउँ खेतीलाई पनि उहाँहरूले चाहिँ अहिलेसम्म केही चासो देखाउन सक्नु भएको छैन. अब यसको लागि पनि निवेदन गरे हजुर, आजलाई यति नै, फेरि अब अर्को दिन कृषि सम्बन्धी कुरा राखेर लिएर आउनेछु. हजुरलाई शुभ चाहन्छु, धन्यवाद है.
0: हस् हजुर, धन्यवाद, नमस्कार. कृष्ण गोपाल घिमिरे टिका भएर ललितपुरबाट. वातावरण दूषित बनाउने, प्रदूषित बनाउने त हामीले नै हौ. हामीले सानो होसियारी नगर्दाखेरि भोलि ठूलो चाहिँ क्षति गुमाउनुपर्छ. अहिले त अझ गर्मी छ, खोलाहरूमा पानीको मात्रा बढ़िरहेको छ. ठाउँ ठाउँबाट फोहोर बगाएर ल्याएर हाम्रै घर छेउमा टोल बस्तीमा पाखा लगाइरहेको छ. त्यसकारण खोला नदीमा भाषाकै फोहोर फ्याँक्नु नै हुँदैन. अनि प्लास्टिक बाल्नु त झन् घातक छ. प्लास्टिक बालेपछि भएको प्लास्टिक त सकियो भनेर हामी विश्वास गर्छौँ, तर प्लास्टिक बालेको धुवा हाम्रो वायुमण्डलमा निस्केपछि त्यसले अनन्त कालसम्म वायुमण्डलमा प्रभाव पारिरहन्छ. त्यसकारण त हावा प्रदूषित हुन्छ. त्यही प्रदूषित हावा श्वास लिँदाखेरि हाम्रो मुटु, फोक्सो लगायत हाम्रा भित्री अङ्गहरूमा क्यान्सर लगायत घातक रोगहरू लाग्न सक्छ. त्यसकारण वातावरण प्रदूषण नहोस् भन्नका निम्ति सजगता अपनाऊ, जैविक विधिहरू प्रयोग गरौं. कतिपय फोहोर चाहिँ पुनः प्रयोग गर्न सकिन्छ, जस्तो कपडा, जस्तो प्लास्टिक त प्रयोग गर्नै हुँदैन भन्ने छ. गरिहाल्यौँ भने पनि त्यसलाई पुनर्प्रयोगमा ल्याएर कम प्रयोग गरौं. अनि खानेकुराका बोक्रा, तरकारी केलाएका बाँकीहरू सबैलाई मल बनाएर पुनर्प्रयोग गर्न सकिन्छ. भलै स्तरहरूमा मल नचाहिएला, त्यहाँ चाहिँ कुनै एउटा संस्थाले, सरकारले मल बनाएर त्यसलाई कृषि क्षेत्रमा पुर्याउन सके, त्यसले ठूलो उपार्जन गर्थ्यो. अहिले गोठे मल छैन, रासायनिक मल पाइँदैन. अनि रासायनिक मल पाए पनि त्यो हाल्दा हाल्दा हाम्रो माटो किटिएर जमिसक्यो. बर्खामा पनि बेसकन माटो भिज्दैन भनेको पानी बगेर जान्छ, माटोले पानी सोच्न सक्ने क्षमता राख्दैन. अनि त्यहाँ उब्जेको अन्न कस्तो होला, कति अन्न उब्जेला, खेतीपाती गर्न कति गाह्रो होला. त्यसकारण गोठे मल चाहिन्छ. त्यसका निम्ति यो पशुधन पाल्नुपर्छ, गाई, बाख्रा, भैँसी, होइन, कुखुरा, सुँगुर, बँदेलहरू त्यो एकदम कम छ. हामी आम नेपाली धेरै जसो चाहिँ कृषिमा नलागेसम्म देशको उन्नति हुँदैन. यहाँको जीडीपी वृद्धिको निम्ति पनि कृषि उत्पादन बढाउनुपर्छ. अहिले त मलकै अभाव छ भने फोहोरलाई कुहाएर मल बनाएर कृषिमा प्रयोग गर्न सकिन्छ. जे होस्, जथाभावी फोहोर नफालौं, प्लास्टिक नफालौं, मरेका पशु चौपायाहरू जथाभावी फाल्नु भनेको हामीलाई नै घातक हो. कृष्ण गोपालजीले आफ्नो वरपर समस्या सुनाउनु भयो. यस्तो समस्या त टिका भाइरसमा मात्रै हो र अरू धेरै ठाउँमा छ नि. बरु त्यो कुरा कतिले भन्दैनन्, मान्छेलाई चिल्ला पीड़ा कुरा देश विदेशका गर्छन्, घर करिसाका कुरा गर्न हामी कहिले लाज मान्छौँ, कहिले डर मान्छौँ, कहिले कहिले हामीले त्यो विषयले छुँदै छुँदो रहेनछ. अनि जब हामीलाई समस्या थपिन्छ, रोग लाग्छ, फुल समाज बिग्रिन्छ, अनि बल्ल हाम्रो ध्यान जाने जति बेला चाहिँ हाम्रो नियन्त्रणबाट स्थिति गुमिसकेको हुन्छ. आफ्नै नियन्त्रणमा हुँदा आफूले सक्ने हुँदै समस्या पहिचान

0: बनाउने रहेछ, त्यस्ता अवगुण र त्यस्ता प्रदूषणबाट मुक्त हौं। जसरी भौतिक प्रदूषण त्यसै गरी आत्मिक प्रदूषण पनि हाम्रा निम्ति घातक छ। हामी अपेक्षा राख्छौं यो पछिल्लो समय आएको यो पाठ्यक्रममा चाहिँ नि सदाचार शिक्षा समावेशका लिने कुरा जसरी तसरी सरकार समाज सबै राजनीतिक दलहरू सबै पक्ष मिलेर कार्यान्वयनमा ल्याउँ, त्यो राम्रा काम। आजको कार्यक्रम आवाजको समय सकियो, टेलिफोन गरी सहभागी हुनुहुने र सुनेर साथी रहनुहुने यहाँलाई धन्यवाद। भोलि फेरि भेटौँ है।
1: 7 p.m.

0: चलचला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
1: जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: प्रतिनिधि सभाको आजको दोस्रो बैठकले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्राप्त चार विधेयक स्वीकृत गरेको छ। बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वीकृत गरेको हो। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको बहुमतले स्वीकृत गरेको हो। यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री गौतमले गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याउनका लागि विधेयक ल्याइएको स्पष्ट गर्नुभयो। उहाँले राज्यको सुरक्षालाई प्रभावकारी बनाउन र अनुसन्धानलाई निष्पक्ष स्वतन्त्र र शक्ति सम्पन्न बनाउन राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमा ल्याउँदा सहज हुने बताउनुभयो। छलफलमा सांसदहरूले अनुसन्धान विभागले गर्ने सूचना संकलन र विश्लेषणको विषय राज्यको सुरक्षाका लागि अत्यन्त संवेदनशील हुने हुनाले विशेष सेवाका कर्मचारीहरूको क्षमता अभिवृद्धि र सूचना ल्याउने प्रविधिमा ध्यान दिनुपर्ने बताउनुभयो। राष्ट्रिय सुरक्षाका विषयमा सरकार गम्भीर बन्नुपर्ने भन्दै विशेष सेवालाई विषम परिस्थितिमा सरकारलाई सही सूचना दिन सके, राष्ट्रलाई सम्भावित खतराबाट बचाउने खालको प्रविधि मैत्री सेवाका रूपमा विकास गर्नुपर्नेमा सांसदहरूले जोड दिनुभयो। सभामुख डोल प्रसाद अरियालले नेपाल विशेष सेवा ऐन 2042 साधिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 संशोधन राख्न चाहने सांसदहरूले प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनुभयो। यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 प्रस्तुत गर्नुभयो। मन्त्री गौतमले विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम जनसेवा राष्ट्रिय एकताको भावना जगाउन विधेयक महत्वपूर्ण हुने बताउनुभयो। यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सोभिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन 2081-82 र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 35 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बैठकको शुरूमा आज पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै विरोध गर्नुभयो। सभा शुरू भए लगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध शुरू गरेपछि सभामुख अरियालले संसदमा विरोध गर्ने शैली फेर्न प्रतिपक्षी दलहरूलाई आग्रह गर्दै लामो समयदेखि विपक्षी दलहरूले एउटै विषयमा ध्यान आकर्षण गराउँदै आएको भन्दै एकजनाले मात्र विषय राखेर बैठक अगाडि बढ़ाउन आग्रह गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले शिक्षा र स्वास्थ्य क्षेत्रको

0: सुधार, किसान का समस्या समाधान, सड़क दुर्घटना न्यूनीकरण, विपद व्यवस्थापन तथा नागरिक को जीवन स्तर सुधार लगायत का विषय में सरकार को ध्यान आकर्षण कराने सांसद भूमि समस्या समाधान गर्नुपर्ने, सरकारले सुकुम्बासी समस्या समाधान का लागि दीर्घकालीन समाधान खोज्नुपर्ने, मीटर ब्याज संबंधी समस्या समाधान मा ध्यान दिनुपर्ने माग गर्नुभयो। सांसदहरूले राष्ट्रिय मानवाधिकार आयोगले सिफारिश गरेको प्रतिवेदनको उपेक्षा गर्नु आयोगको अवमूल्यन र अपहेलना मात्र नभई अन्तर्राष्ट्रिय प्रतिबद्धता र विश्वसनीयता कम भएको भन्दै त्यसको कार्यान्वयन गर्न माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सरकारले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका 100 दिनका उपलब्धि बारे जानकारी गराएको छ। बैठकमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारका 100 दिनका प्रगति बारे जानकारी गराउँदै सरकारले 100 दिने विशेष कार्यसूची नै तयार पारेर आफ्ना काम कार्यवाही अगाडि बढ़ाएको बताउनुभयो। प्रवक्ता एवं मन्त्री पोखरेलले संघीय मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको र संख्या घटाएसँगै वार्षिक करिब 20 अर्ब रूपियाँ राज्य कोषमा बचत हुने अनुमान गरिएको जानकारी गराउनुभयो। प्रशासनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाइएको र त्यसबाट समाजमा सकारात्मक सन्देश गएको प्रवक्ता पोखरेलले उल्लेख गर्नुभयो।
1: नीतिहरूलाई तथ्य र प्रमाणमा आधारित बनाउन र स्वास्थ्य प्रेरित निर्माण नियन्त्रण गर्नका लागि राष्ट्रिय नीति तर्जुमाका आधारभूत पक्षका ढाँचाहरू र नीति परीक्षण ढाँचा लागू गरिएको छ। सार्वजनिक खरिद ऐन दोस्रो संशोधन विधेयक संसदमा पेश गरिएको छ। यसबाट खरिद प्रक्रिया थप सरल, सहज र प्रतिस्पर्धी हुने विश्वास दिएको छ। राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको गैर कानूनी सम्पत्ति छानबिन गरी कार्यवाहीका लागि सिफारिश गर्न सम्पत्ति छानबिन आयोग गठन गरिएको छ। हालसम्म 11,000 भन्दा बढी सम्पत्ति विवरण तथा उजुरी संकलन गरिएको छ। त्यसको अभिलेखीकरण र प्रारम्भिक विश्लेषण जारी भइसकेको छ र काम अगाडि बढ़िरहेको छ। विभिन्न आयोग समितिका छानबिन प्रतिवेदन कार्यान्वयनमा ल्याउन सबै मन्त्रालयलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट निर्देशन आइसकेको छ। सदाचारिता प्रवर्धन, आचार संहिता निर्माण, परिपालना र स्वास्थ्यको द्वन्द नियन्त्रणमा समेटिएको राष्ट्रिय सदाचार नीति जारी भएको छ। यस आर्थिक वर्षमा 17,000 रोजगारी सृजना गर्ने लक्ष्य अनुरूप हालसम्म 16,008 रोजगारी सृजना भएको छ।
0: मन्त्री पोखरेलले सरकारले दीर्घकालीन शासकीय रूपान्तरणको आधार निर्माण गर्ने उद्देश्यले पहिलो वर्षलाई शासकीय सुधारको आधार वर्षका रूपमा अघि बढ़ाएको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकले सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ निवारण, तेस्रो संशोधन विधेयक 2083 सहित 6 विधेयक पारित गरेको छ। राष्ट्रिय सभा बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083, आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 माथिको छलफलपछि सर्वसम्मतिले पारित गरेको हो। बैठकमा सभाध्यक्ष नायर प्रसाद दाहालले आज राष्ट्रिय सभाले 4 अध्यादेश प्रतिस्थापन विधेयक संसदीय समितिमा छलफल गरी समितिको प्रतिवेदन सहित र 2 आश्रित विधेयक सभामै छलफल गरी एकै दिन पारित गरी प्रतिनिधि सभामा पठाउन सफल भएको बताउनुभयो। यसै गरी प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त आर्थिक विधेयक 2083 आजको राष्ट्रिय सभाको बैठकले सर्वसम्मतिले पारित गरेको छ। अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक 2083 पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भनी राख्नु भएको प्रस्ताव दफावार छलफलपछि बिना सुझाव सभाले सर्वसम्मतिले पारित गरेको हो। बैठकमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले विकास निर्माणमा बाधक मानिएका थुप्रै ऐनहरूको व्यापक सुधार गर्ने प्रक्रिया अगाडि बढ़ाएको बताउनुभयो। त्यस्तै गरी राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक 2083 पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भनी राख्नु भएको प्रस्ताव दफावार छलफलपछि सभाले सर्वसम्मतिले पारित गरेको हो। बैठकमा सांसदहरूले विधेयकको दफावार छलफलमा उठाउनुभएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले निर्वाचित सरकारका मन्त्रीहरूका सल्लाहकार र सचिवालय विस्तार राज्यलाई भार नपर्ने गरी गरिएको स्पष्ट पार्नुभयो। विधेयकको दफावार छलफलमा भाग लिँदै सांसदहरू सोमनाथ पोर्तेल, सम्झना देवकोटा, रुक्मिनी कोइराला र मीना सिंह रखाल लगायतले सरकारले ऋण उठाउनु मात्रै ठूलो कुरा नभई उठाइएको ऋण पारदर्शी र खर्चको सुनिश्चितता हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा आज निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सृजना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका कामलाई निर्धारित समयमा सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। छलफलमा निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमा आयोजनाको कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानी चुनौती बारे प्रधानमन्त्री शाहलाई जानकारी गराउनुभयो। साथै उहाँहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्र बीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। राष्ट्रिय चिकित्सा शिक्षा आयोगको 26औं बैठकले चिकित्सा शिक्षा आयोगको कोसञ्चालन कार्यविधि 2083 स्वीकृत गरेको छ। प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले आयोगका नवनियुक्त उपाध्यक्ष डाक्टर देवेन्द्र खत्रीले पेश गर्नुभएको कार्यविधि सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो। कोशी प्रदेशमा पछिल्ला 3 आर्थिक वर्ष यता डेंगी संक्रमण घट्दो क्रममा देखिएको छ। प्रदेशमा आर्थिक वर्ष 2080-81 18,067 जनामा डेंगी संक्रमण देखिएकोमा चालू आर्थिक वर्षमा संक्रमितको संख्या अहिलेसम्म 5,000 भन्दा कम रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
2: कोशी प्रदेशमा विगतका वर्षहरूमा भन्दा पछिल्ला वर्षमा डेंगी संक्रमण घट्दै गएको पाइएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 कोशी प्रदेशमा 4,823 जना डेंगी संक्रमित रहेका छन्। अघिल्लो आर्थिक वर्षमा डेंगी संक्रमितको संख्या 6,863 रहेको थियो। यस वर्ष कोशी प्रदेशका तराईका 3 जिल्लामा 3,762 जनामा तथा पहाड़ी र हिमाली 11 जिल्लामा 1,061 जनामा संक्रमण देखिएको छ। कोशी प्रदेशमा सबैभन्दा बढी मोरङमा 2083 र सबैभन्दा कम चोलुकुम्बु र इलाममा 4 जना संक्रमित भेटिएका छन्। वर्षा बढ़ी हुने समयमा यसको संक्रमण बढ़ने भएकाले तथ्याङ्क बढ़न सक्ने स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठले जानकारी दिनुभयो।
1: अहिले डेङ्गीको कोशी प्रदेशको अवस्थालाई हामीले विगत 3 वर्षलाई हेर्दै गर्दाखेरि पहिलाभन्दा केसहरूको मरण रूपमा घटेको देखिन्छ। 83 साल चाहिँ भर्खरै सुरु गरेको अवस्था छ। अहिलेसम्म चाहिँ 2 महिनामा 549 केसहरू रिपोर्ट भएका छन्।
2: धनकुटामा पनि डेङ्गी संक्रमण उल्लेखनीय रूपमा घटेको छ। 3 वर्ष अघि 483 जना संक्रमित रहेको जिल्लामा चालू आर्थिक वर्षमा 42 जनामा संक्रमण भएको तथ्याङ्कले देखाएको छ। धनकुटामा डेङ्गी संक्रमण कम गर्न लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान तथा हरेक शुक्रबार कार्यालय तथा सार्वजनिक स्थल सरसफाई अभियान सञ्चालन शुरू गरिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख सिर्जना बन्जाडेले बताउनुभयो।
3: डेङ्गीको लार्वा खोज र नष्ट अभियान सञ्चालन गरेका छौँ। अहिले ठ्याक्कै केसहरू नदेखिए तापनि बर्खायामपछि फैलिन सक्छ। त्यसको लागि विशेष गरी लामखुट्टे अथवा सहरमा बस्ने भएको कारणले त्यहाँ प्रजनन प्रक्रियालाई अगाडि बढाउन नदिनको लागि काम गर्नुपर्छ भन्ने माटो जाओस् भन्ने उद्देश्यले पनि हामीले
2: एडिस जातको लामखुट्टेले डेङ्गी भएको बिरामीलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा यो रोग सर्ने गर्दछ। डेङ्गीको संक्रमणबाट बच्न लामखुट्टेको टोकाईबाट जोगिनु एकमात्र विकल्प रहेको स्वास्थ्य कर्मीहरू बताउँछन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय र मातहतका निकायमा कानून विपरीत करार सेवामा कर्मचारी नराख्न निर्देशन दिनुभएको छ। कर्मचारी व्यवस्थापनलाई विधिसम्मत, पारदर्शी र व्यवस्थित बनाउन आवश्यकताको स्पष्ट पहिचान तथा औचित्य पुष्टि गरी वैधानिक प्रक्रिया पूरा गरेर मात्रै कर्मचारी राख्न उहाँले निर्देशन दिनुभयो। विगतमा विभिन्न निकायबाट कानून विपरीत ठूलो संख्यामा करारमा कर्मचारी नियुक्ति गर्दा अहिले संस्थाको समग्र व्यवस्थापनमै समस्या देखिएको मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सार्वजनिक संचार माध्यमलाई राजनैतिक भर्ती केन्द्रका रूपमा प्रयोग गरिँदा संस्थागत सुशासन कमजोर भएको र आर्थिक भार बढ़ेको भन्दै त्यस्तो अभ्यास पूर्ण रूपमा अन्त्य गरिने बताउनुभयो। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको नियुक्तिका लागि प्रस्तावित तीनजनाको संसदीय सुनवाईका लागि प्रक्रिया शुरू गरेको छ। आज बसेको समिति बैठकमा समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित तीनजनाका सम्बन्धमा उजुरी संकलन सम्बन्धी सूचना सरकारी संचार माध्यम र संघीय संसद सचिवालयको विद्युतीय माध्यम मार्फत आधिकारिक रूपमा प्रकाशन तथा प्रसारण गर्ने निर्णय भएको बताउनुभयो। बैठकले सूचना प्रकाशनपछि प्राप्त उजुरी र सुझावको अध्ययन गरी आगामी सुनवाईको मिति तय गर्ने निर्णय गरेको छ। संवैधानिक परिषदले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा प्रस्तावित आयुक्त डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको नाम संसदीय सुनवाई समितिमा पठाएपछि समितिको आज बसेको बैठकले सुनवाई प्रक्रिया अघि बढ़ाएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन मन्त्रालय हर सम्भव प्रयासरत रहेको बताउनु भएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले बाली लगाउने मुख्य समयमा मल आपूर्ति वितरण प्रणाली किसानका गुनासा तथा देशभरबाट प्राप्त सूचनाको प्रत्यक्ष निगरानी भइरहेको र समस्या शीघ्र समाधान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। पछिल्लो समय धनुषा तथा महोत्तरीमा चैत्य धान खेतीतर्फ किसानको आकर्षण बढ़दै गएको छ। चैत्य धान लगाएको खेतमा तीन बाली लगाउन सकिने र धानको उत्पादन पनि बढ़ी हुने भएकाले किसानहरू यसप्रति आकर्षित हुन थालेका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
4: किसानलाई आर्थिक रूपमा सबल बनाउन चैत्य धान प्रोत्साहन कार्यक्रम लागू भएपछि किसानहरू आकर्षित बन्दै गएका छन्। धनुषाको बटेश्वर जनकनन्दनी महोत्तरीको सोनमा तथा शम्सी गाउँपालिकामा 150 बिघा क्षेत्रफलमा चैत्य धान खेती गरिएको छ। खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई धनुषाले ती पालिकामा उन्नत बिउ प्रविधि दिएपछि आफूले 1 बिघामा चैत्य धान गरेको भन्दै सोनमाका किसान रंगिला महतो
5: पहिलोचोटि गरेको उत्पादन हेर्नमा त एकदमै राम्रो लागिरहेछ। अब हेरौँ अब काटेपछि कति आउँछ। मेरो विचारमा 5 महिना बढी आउँछ।
4: पहिला चैत्य धानको विषयमा पर्याप्त जानकारी नभए पनि पछिल्लो समयमा यसको महत्वका बारेमा थाहा पाएपछि चैत्य धान गरेको अगुवा किसान उमाकान्त ठाकुरले बताउनु भयो।
6: पहिला त्यति थिएन, अहिले आएर हामीलाई जागरूकता पाएर राम्रै छ। हाम्रो चाहिँ 8 नम्बर वार्डमा मोटामोटी 7 बिघाभन्दा माथि नै गरिरहेको छ।
4: चैत्य धानले प्रति कट्ठा 5-6 मन उत्पादन दिने भएकाले आफूले 15 कट्ठामा चैत्य धान गरेको बताउँदै किसान राम एकवाल यादव
7: 15 कट्ठा राम्रो छ 5-6 मन भइहाल्छ। गहुँ चैत्य धान अनि फेरि देहाती धान 3 बाली गर्छौ हामीहरू।
4: खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई धनुषाका कृषि अधिकृत शिव चन्द्र झा
8: यस वर्ष जुन बाँडेको छ चैत्य धानको 4 गाउँपालिका हाम्रो खासैको कार्यक्षेत्र पर्छ। यसमा हामीले 150 बिघा चैत्य धान त्यसपालि लगाएका छ किसानहरूले। चैत्य धानको मेन महत्व भनेको यसको उत्पादकत्व चाहिँ बढी हुने। यदि साना सिँचाइ सपोर्ट भयो भने पानीको उपलब्धता यदि भयो भने 4 मेट्रिक टन पर हेक्टर न्यूनतम फल्ने गरेको पाइएको छ।
4: वर्षेनी रूपमा अरबौंको धान चावल आयात हुँदै आएको बेलामा चैत्य धानको थप विस्तार गर्न सकेको खण्डमा यसले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भरता तर्फ अग्रसर गराउनुको साथै व्यापार घाटामा कमी आउने पक्का रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ के अन्तर्राष्ट्रिय समाचार। इरानका दिवंगत सर्वोच्च नेता आयतुल्ला अली खामेनीको अन्त्येष्टिमा हजारौं मानिस सहभागी भएका छन्। फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणमा 86 वर्षीय खामेनीको मृत्यु भएको थियो। उहाँको अन्त्येष्टिका कारण केही समय रोकिएको अमेरिका इरान वार्ताबीच पछिल्ला दिनमा पुनः सैन्य तनाव चर्किएको छ। तेहरानमा शनिबारदेखि शुरू भएको अन्त्येष्टि कार्यक्रमपछि खामेनीको पार्थिव शरीर इराक ल्याइएको हो। विश्वभरका एसिया मुस्लिमका लागि अत्यन्त पवित्र मानिने नजाफमा मंगलबार पार्थिव शरीर पुगेपछि हजारौं समर्थकले स्वागत गरेका थिए। यसैबीच इरानका नयाँ सर्वोच्च नेता आयतोल्ला मोजताब खामेनी अन्त्येष्टि कार्यक्रममा सहभागी हुनुभएको छैन। आफ्ना पिताको ज्यान गएको हवाई आक्रमणमा घाइते भएपछि उहाँ सुरक्षित स्थानमा रहेको अनुमान गरिएको छ। युरोपेली संघ ईयूले बाल बालिकाको सामाजिक सञ्जाल पहुँचमा कडाई को तयारी गरेको छ। अस्ट्रेलियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेपछि डेनमार्क, ग्रीस, स्पेन लगायतका युरोपेली मुलुकहरूले पनि यस्तै नीति अपनाउन दबाव बढ़ाएका छन्। यीहरूले पूर्ण प्रतिबन्धदेखि निश्चित

0: पावर लिमिटेडका निर्देशक दीपक बरालले जानकारी दिनुभयो। भूकम्प सम्मत 2078 सालदेखि निर्माण शुरू भएको आयोजनाले गएको मंसिरदेखि नै उत्पादन शुरू गर्ने लक्ष्य राखेको भए पनि प्रसारण लाइन निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा उत्पादन शुरू हुन ढिलाइ भएको थियो। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली सूत्र बिहिबार मध्यरातदेखि बन्द हुने जनाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था अनुसार सूत्र प्रणाली बन्द गर्न लागि उपमहालेखा नियन्त्रक यज्ञ प्रसाद ढकालले बताउनुभयो।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
2: फिफा विश्वकपको क्वार्टर फाइनल चरणको शुरूआत पार्टीका दुई बलिया दावेदार फ्रान्स र मोरक्को बीचको खेलबाट शुरू हुनेछ। आज राति 1:45 बजेबाट खेल शुरू हुनेछ। दुई पटकको विश्व विजेता तथा 2022 सेसनको उपविजेता फ्रान्सले जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै 5 खेल जितेको छ। फ्रान्सले हालसम्म 14 गोल गर्दा मात्र 2 गोल बिहोरेको छ। 7 गोल सहित गोल्डेन बुट दौड़मा अग्रस्थानमा रहेका कप्तान किलियन एम्बाप्पेको नेतृत्वमा आक्रमण पक्षले फ्रान्सलाई प्रतियोगिताकै सबैभन्दा खतरनाक टोली मध्ये एक बनाएको छ। तर तेस्रो विश्वकप पाली तर्फको यात्रामा फ्रान्सलाई अब कठिन चुनौती सामना गर्नुपर्नेछ। फ्रान्सको सामना स्माइल साइबारी र ब्राहिम डिजाइस नेतृत्वको अफ्रिकन च्याम्पियन मोरक्कोसँग हुनेछ, जसले नकआउट चरणमा नेदरल्याण्डलाई स्तब्ध बनाउँदै क्वार्टर फाइनल यात्रा तय गरेको थियो। सन् 2022 विश्वकपमा पहिलो पटक अफ्रिकी तथा अरब राष्ट्रका रूपमा सेमी फाइनल पुगेको मोरक्को यस पटक लगातार 2 पटक अन्तिम चारमा स्थान बनाउन चाहन्छ। कतार विश्वकप 2022 स्पेन र पोर्चुगललाई हराउँदै सेमी फाइनल पुग्दा मोरक्कोलाई सरप्राइज टोलीका रूपमा हेरिएको थियो।
1: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भूभागको थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस, वर्षा 8.3 मिलिमिटर। काठमाडौँको अधिकतम 28.8 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 10.1 मिलिमिटर। पोखराको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 23.7 डिग्री सेल्सियस, वर्षा 16.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 24.8 डिग्री सेल्सियस, वर्षा 2.3 मिलिमिटर। र दिपायलको अधिकतम 34.2 डिग्री सेल्सियस, न्यूनतम 25.2 डिग्री सेल्सियस, वर्षा 12.5 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 सहित 6 वटा विधेयक राष्ट्रिय सभाबाट पारित। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग छलफल। किसानलाई समयमै मल उपलब्ध गराउन प्रयास भइरहेको कृषि मन्त्री गीता चौधरीको भनाई। बाल बालिकाको सामाजिक सञ्जाल पहुँचमा युरोपियन संघ ईयूले कडाई गर्ने। र फिफा विश्वकपको पहिलो क्वार्टर फाइनलमा आज राति फ्रान्स र मोरक्को प्रतिस्पर्धा गर्दै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भएँ।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास श्वासमै समस्या देखे।
7: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: खै जन्मदाता दिनुहोस् त।
9: जन्मदाता गरेको छैन नि म्याडम।
4: ल, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
10: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
9: पहिला कसैले भनेन
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
12: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार विज्ञापन हो।
13: झगडाले भलो मती हुन्छ।

0: गाईरी सफालो पता मिलाऊ मिलाऊ भगड़ा नगरऊ बिना सिती दुख मान पाऊ मिलाऊ झगड़ा नगरऊ बिना सिती दुख मान पाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: दाँती तो हैरान पारिसक्यो, अहिले त जनता तो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिल चौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
3: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: हिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
3: 9805014652।
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुनिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: सुनाईको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz
1: छानबिन गर्दै त्यसका वास्तविक कारण पहिचान गरी समयमै सम्बोधन गर्नु सरकारको दायित्व हो। युवाहरूको मानसिक स्वास्थ्य, न्यायमा पहुँच र सामाजिक सुरक्षालाई प्राथमिकता दिनु आजको आवश्यकता हो। निराशा होइन, विश्वास जगाउने वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ।
2: संविधान संशोधनका लागि सरकारले तयार पारेको बहस पत्र अन्तिम चरणमा पुगे पनि त्यसको औचित्यमाथि विवाद परेको छ। प्रमुख प्रतिपक्षीय दलहरूले बहस पत्र तयार गर्ने संयन्त्र नै असंवैधानिक रहेको दावी गर्दै हस्ताक्षर नगर्ने घोषणा गरेका छन्। संविधान संशोधन जस्तो संवेदनशील विषयमा राजनीतिक सहमति कमजोर देखिएकाले प्रक्रिया नै चुनौतीपूर्ण बन्ने संकेत देखिएको हो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हाले लगत्तै उहाँका राजनैतिक प्रमुख सल्लाहकार असीम शाह नेतृत्वमा संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्नुभयो। सो कार्यदलले संविधान संशोधनका लागि खाका तयार गर्न थाल्यो। यसबीचमा सो कार्यदलको औचित्यमाथि पटक पटक प्रश्न उठेपछि कार्यदलले कामलाई निरन्तरता दिएकी अवस्थामा अहिले राजनैतिक दलहरूले संविधान संशोधन बहस पत्रको औचित्यमाथि प्रश्न उठाएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देव गुरूङले औचित्यविहीन कार्यदलले बनाएको बहस पत्रको साँची आफ्नो दल नबन्ने बताउनुभयो।
4: संविधानको बारेमा तर अब सरकारले कहिले सुविधा छुट हुँदैन किनकि भन्दाखेरि सरकारले यो संविधान प्रति शक्ति ग्रहण गरेर चाहिँ सरकारले बसेको हुन्छ संविधानको।

0: Sabemos da importância de estar com o senhor. Antes de sair de secretária da saúde pública.
1: संविधान संशोधनका लागि बहसपत्र तयार गर्न बनेको सरकारी कार्यदलबाट अहिले नेकपा लोसपा जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू क्षेत्राधिकारभित्र असहमति जनाउँदै बाहिरिसकेका छन्। चार दलले संविधान संशोधनको मस्यौदा तयार गर्न खोजेको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा हस्तक्षेप हुन सक्ने भन्दै लिखित असहमति बुझाएका हुन्। अब कार्यदलमा रासोपा र राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ भने कांग्रेस र एमाले प्रतिनिधि नै पठाएका छैनन्। कांग्रेसले संविधान संशोधनलाई सरकारले हल्का र अपरिपक्व ढंगले अघि बढ़ाएको टिप्पणी गरेको छ। सभापति गगन थापा,
2: हाम्रो मुख्य डर र चिन्ता एकदमै स्पष्ट छ। सरकारले प्राथमिकता निर्धारण गरेर कुनै एउटा निश्चित वा प्रष्ट समस्यालाई सुधार्नका लागि संशोधनको प्रस्ताव गरेको हामी पाउँदैनौ। संविधानको समग्र अन्तर्वस्तुलाई एकै पटक संशोधनको एजेण्डा वा बहसको रूपमा प्रस्तुत गर्दा अप्रत्याशित संवैधानिक वा कानूनी जटिलताका साथै सरम दलीय ध्रुवीकरण मात्र निम्तिँदैन, यसले हाम्रो समाज र भूगोललाई जोडेर राख्ने मूल आधारहरू नै भत्काउन सक्छ र समग्र शासन व्यवस्था नै अस्थिर बनाइदिन सक्छ भन्ने हाम्रो चिन्ता हो।
1: पटक पटक निर्माण भएका सरकारसँग संविधान संशोधनको प्रमुख एजेण्डा बनाउने गरेका मध्यस्थेन्द्रीय दलहरूले संविधान संशोधनको बहस पत्रमा आफूहरूको अपनत्व खोजेका छन्। जनता समाजवादी पार्टीका नेता मनिष सुमन संविधान संशोधन बहस पत्र कार्यदलले मध्यस्थ मुद्दालाई प्राथमिकतामा नराख्ने भन्ने त्यसको औचित्य नभएको दावी गर्नुहुन्छ।
3: संविधान संशोधन अपरिहार्य विषय, नेपालको राजनीतिलाई साथै देशका सबै वर्ग जाति समुदाय लिङ्गको यो संविधान प्रति आत्मीयता स्थापित गर्नु छ भने संशोधन गर्नु अनिवार्य। तर संशोधनको नाममा वर्तमान सरकारले अस्थिरता आयोगले संविधानको मूल मर्मै संविधान गर्ने जस्तो संशोधन गर्ने जस्तो देखियो, अर्थात् समानुपातिक समावेशिता, संघीयता, गणतन्त्र यीहरूमाथि नै आघात पुग्ने गरी सबैलाई संशोधन गर्ने त्यसका लक्षणहरू देखियो। तथा हामीले यस्तो आयोगलाई कुनै पनि प्रकारको सल्लाह सुझाव नदिने निकायमा नपुगेका छौँ। यो आयोगले भोलिको दिनमा संविधान संशोधन गरेर सर्वमान्य संविधान बनाउला भन्ने जस्तो हामीलाई लागेको पनि छैन। यसै निष्कर्ष हामी पुगेका छौँ।
1: संविधान संशोधन बहस पत्र कार्यदलको औचित्यमाथि कानूनविदहरूले समेत प्रश्न उठाएका छन्। कार्यदलकै वैधता नभएको भन्दै त्यस्तो कार्यदलले निर्माण गरेको बहस पत्रले लोकतान्त्रिक संविधानको मूल्य र मान्यतामाथि ठेस पुग्ने उनीहरूको तर्क छ। संविधानविद डाक्टर चन्द्रकान्त ग्यावलीले भन्नुभयो,
4: जेएनजीको जुन चाहिँ माग थियो तीनटा कुरा, सुशासन, नेपो बेबी र प्रत्यक्ष कार्यकारी निर्वाचित हुनुपर्छ भन्ने चाहिँ थियो, अब त्योलाई सम्बोधन त संविधान संशोधन मार्फतै हो। त्यो गर्नलाई दलहरूलाई नै विश्वास दिन पर्यो, दलले नै विश्वास दिन पर्यो र संविधान संशोधन गरेर संविधानलाई जीवन्त बनाउने काम गर्नुपर्ने जरूरी देखिन्छ। होइन भने जेएनजीको जुन माग हो, त्यत्रो आन्दोलन भयो, त्यो चाहिँ प्रभाव पर्न सक्छ होइन। त्यसैले गर्दाखेरि अहिले चाहिँ संवैधानिक दायित्व सबै दलको छ, सरकारको हुन्छ, सरकारले पनि दलहरूलाई ट्रस्टमा लिनु पर्यो, दलहरूले पनि विश्वास दिएर जनताको लागि समय र परिस्थिति जुन अनुसार नै संविधान संशोधन गर्दै जाने हो। 10 वर्ष भइसक्यो, 10 वर्षमा पोस्ट कन्स्टिट्युसनल स्क्रुटिनी गर्नुपर्ने बेला हो।
1: सरकारले दोस्रो पटक थपेको म्यादभित्र कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको छ। कार्यदलका संयोजक शाहले अन्तिम चरणमा पुगेको काममाथिको प्रश्नको औचित्य नभएको दावी गर्नुभएको छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
5: भदौ 23 र 24 गतेको घटना सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन सच्याउन नेकपा एमाले आग्रह गरेको छ। भदौको घटना सम्बन्धी आएको निर्णय नम्बर 177 सच्याउन माग गर्दै एमाले निवेदन समेत दर्ता गरेको हो। एमाले नेता महेश बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर निर्णय सच्याउन निवेदन दिनुभएको सीआईएनसँग बताउनुभयो।
6: त्यो प्रतिवेदनको कयौं अंशहरू झिकेर हटाइएर वा आफू खुसी आयोगले निर्णय गर्दा थपेर केही सिफारिसहरू गरेको छ भन्ने पनि जानकारीमा आएको कारणले, र त्यसो भएको हो भने त्यो के कारणले भयो, किन गरियो, ती सबै डकुमेन्टहरू, कागजातहरू, प्रतिवेदनका प्रमाणित प्रतिहरू प्राप्त होस् भनेर सरकारवाला पक्षका तर्फबाट राष्ट्रिय मानवाधिकार आयोगको कारण पीड़ित भएको एउटा सरकारवालाको तर्फबाट हामीले निवेदन पेश गरेका थियौँ, तर आयोगले कुनै पनि डकुमेन्टहरू दिएन। हामीले ती डकुमेन्ट पनि आजको निवेदनमा फेरि पनि माग गरेका छौं।
5: चिनी उद्योगबाट वर्षौंदेखि बकेउदा रकम नपाएपछि पश्चिम नवलपरासीका उपकिसानले साउनको पहिलो सातादेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन्। सरकारले कृषि उपज खरिद गरेको 25 दिनभित्र किसानलाई भुक्तानी दिनुपर्ने व्यवस्था गरे पनि नवलपरासीका किसानले अझै रकम पाउन सकिरहेका छैन। लुम्बिनी चिनी मिलले करिब 17 करोड़, बन्द रहेको इन्दिरा सुगर मिलले 6 करोड़ र बागमती चिनी मिलले करिब 17 करोड़ रूपियाँ किसानलाई फिर्ता तिर्न बाँकी छ। किसानले सरकारद्वारा तोकिएको उखको समर्थन मूल्य समेत नपाएको गुनासो गरेका छन्। राष्ट्रिय कृषि श्रमिक संघका अनुसार बारम्बारको सहमति कार्यान्वयन नभएको र अब आन्दोलनको विकल्प नभएको बताएको छ। सीआईएमसँग कुरा गर्दै कैलालीका उपकिसान दिपेन्द्र थारूले भुक्तानीको सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने समेत चेतावनी दिनुभएको छ। देशभरका उपकिसानको समस्या भुक्तानी भएको भन्दै तत्काल सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ।
7: नेपाल सरकारले उखु किसानहरूलाई उखुमा दिने अनुदान चालू आर्थिक वर्षकै असार महिनामा दिने भने तापनि आजसम्म पनि कैलाली र बर्दिया जिल्लाका उखु किसानहरूले अनुदान पाएका छैनन्। आजबाट भुक्तानी दिने प्रणाली नै बन्द भइसकेको छ। यदि श्रावण महिनाको पहिलो हप्ताभित्र पनि अनुदान नपाए हामी उखु किसानहरू निरन्तर आन्दोलन गर्न बाध्य हुनेछौं।
5: तर सरकारले भने अनुदान बापतको बकेउटा रकम भुक्तानी भएको जनाएको छ। कृषि मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रका अनुसार लामो समयदेखि रोकिएको उखु किसानको 1,51 करोड़ रूपियाँ अनुदान पनि भुक्तानी गरिएको छ। बर्दियाका केही किसानको प्राविधिक कारणले रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराउने उहाँले बताउनुभयो।
8: उखुको जुन अनुदानको 1,51 करोड़ हामीले अनुदान बापत दिनुपर्ने रकम गणतिगतमा ढिलाइ हुने गरेकोमा यस वर्ष अर्थ मन्त्रालय सबैको सहयोगमा हामीले भुक्तानी दिन सफल भएका छौं र केही बर्दियाको पार्टमा मात्रै बाँकी रहेको छ। त्यो चाहिँ हामी साउन र भदौमा उपलब्ध गराउने गरिकन तयारी गरेका छौं। त्यो सानो रकम छ, नयाँ ठाउँ भएको हुनाले केही प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेको अवस्था हो।
5: राष्ट्रिय मानवाधिकार आयोगले सुकुमवासीका लागि अर्को व्यवस्था नहुँदासम्म तत्काल बसेको ठाउँबाट नहटाउन निर्देशन दिएको छ। बागमती किनार लगायतका स्थानबाट हटाइएका सुकुमवासीलाई होल्डिङ सेन्टरबाट पनि निकाल्न थालेको विषयमा आयोगले गम्भीर ध्यानाकर्षण जनाएको हो। आयोगले सुकुमवासीहरूको जीवन स्वतन्त्रता समानता र मर्यादाको सम्मान गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो। गण्डकी प्रदेशमा औषधि जन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न कानूनी बाटो खोलेको छ। प्रदेश सरकार सभाले औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने विधेयक आज सर्वसहमत पारित गरेपछि प्रदेशमा गाँजा खेती गर्ने बाटो खुलेको हो। विधेयक अनुसार प्रदेश सरकारले तोकेका विशेष क्षेत्रमा मात्रै गाँजा खेती गर्न पाइनेछ। अनुमति लिन स्थानीय तहको सिफारिश, जमीनको विवरण र उत्पादित गाँजा खरिद गर्ने उद्योगसँगको सम्झौता अनिवार्य हुनुपर्नेछ। इजाजत पत्रको अवधि 5 वर्ष रहनेछ। गाँजाको दुरूपयोग रोक्न उच्चस्तरीय समिति, नियमन इकाई र वडा तहको अनुगमन समिति समेत गठन गर्ने व्यवस्था गरियो। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 क्वार्टर फाइनल चरण अन्तर्गत आजदेखि खेल शुरू हुँदैछ। पहिलो खेलमा दुईपटकको विश्व विजेता फ्रान्सले अफ्रिकी च्याम्पियन मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल नेपाली समयअनुसार आज राति 1:45 शुरू हुनेछ। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम शनिबार राति 1:15 आमने सामने हुनेछन्। त्यसपछि आइतबार बिहान 3:00 नर्वे र इङ्ल्याण्डको सामना गर्नेछ भने बिहान 7:00 अर्जेन्टिना र स्विजरल्याण्ड बीच अन्तिम क्वार्टर फाइनलको खेल हुनेछ।
9: नेपालमा बाल बालिकामा क्यान्सरको जोखिम बढ्दो, अभिभावक सचेत बन्नुपर्ने।
10: विकिरणको कारणहरूको कारणले गर्दाखेरि अर्को हामीले चाहिँ विषादयुक्त खानपानको कारणले गर्दाखेरि चाहिँ बाल बालिकामा असर परेको देखिएको छ।
9: बाल बालिकालाई क्यान्सरबाट जोगाउने उपाय कुराकानी सँगै सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका गौण सम्वाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
12: हाम्रा विशेषताहरू
11: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
12: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
11: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
9: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब नेपालमा बालबालिकामा बढ्दो क्यान्सरको अवस्था र उपचारको प्रसंग नेपालमा बालबालिकामा क्यान्सर एक गम्भीर स्वास्थ्य समस्या बन्दै गएको छ हरेक वर्ष सयौं बालबालिकामा नयाँ क्यान्सरका घटना देखिए पनि सबै बिरामी समयमै उपचारको पहुँचमा पुग्न सकेका छैनन् धेरै बालबालिकाको रोग ढिलो गरी पत्ता लाग्ने गरेको छ बच्चामा क्यान्सरको लक्षण कस्ता हुन्छन् यस विषयमा साथी सन्तोषी रावलले नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रकी बालरोग तथा क्यान्सर विशेषज्ञ एवं बोन म्यारो प्रत्यारोपण विशेषज्ञ डाक्टर अञ्जली पण्डितसँग कुराकानी गर्नुभएको छ
10: अहिलेसम्म स्टडीमा चाहिँ यो कारणले लागेको यो बच्चालाई भनेर अहिलेसम्म एकछिनका साथ भनेर तथ्याङ्क छैन संसारमै तर पनि तपाईँको चाहिँ आकलन गरिएको छ जस्तै अब खानपानको रहनसहनको प्रदूषित वातावरण अब केमिकल फ्याक्ट्री वरपर बसेको व्यक्तिहरू छ त्यतातिर गइएको छ जस्तै रेडिएसन विकिरणको कारणहरूको कारणले गर्दाखेरि अर्को हामीले चाहिँ विषादयुक्त खानपानको कारणले गर्दाखेरि चाहिँ बालबालिकामा असर परेको देखिएको छ अर्को भनेको चाहिँ अभिभावकको मुख्य भूमिका अभिभावकले नै तपाईँको चाहिँ कसरी लालन पोषण कस्तो ठाउँमा राख्नु भएको छ कसरी हुर्काउनु भएको छ आमाले दरवार अवस्थामा चाहिँ केही सेवन गर्नु भएको छेदी थिएन औषधिको प्रयोग गर्नु अथवा तपाईँको विकिरण आउने ठाउँमा चाहिँ आफू गर्भवती हुँदाखेरि त्यो एरियातिर जानुभएको थियो कि थिएन त्यो कारणले चाहिँ तपाईँको चाहिँ मुख्य भूमिका निर्वाह गरेको छ तर कुनै पनि बालबालिकामा चाहिँ यही कारणले गर्दा यही मुख्य कारण भएको भनेर चाहिँ पत्ता चाहिँ अहिलेसम्म लगाउन सकिएको छैन
13: जस्तो बालबालिकामा क्यान्सरको सुरुवात
10: बालबालिकामा हुन त यो वर्षमा भन्दा बालबालिकामा अलिकति भिन्न किसिमको हुन्छ क्यान्सर चाहिँ किनकि बालबालिकामा लाग्ने क्यान्सर चाहिँ वर्षलाई ठुलो मान्छेलाई चाहिँ त्यति लाग्दैन र ठुलोलाई लाग्ने क्यान्सर चाहिँ बालबालिकामा लाग्दैन त्यो भएको कारणले गर्दा बालबालिकामा चाहिँ जस्तो अरू सामान्य अरू इन्फेक्सनमा जस्तो लक्षण देखिने हो त्यस्तै नै लक्षण देखिने हो खास क्यान्सरमा पनि तर हामीले छुट्याउन सक्नु पर्यो कि यो क्यान्सरको लक्षण हो कि अथवा इन्फेक्सनको लक्षण हो भनेर जस्तै तारान्तर रूपमा ज्वरो आयो ज्वरो अब डेङ्गुमा पनि आउँछ मलेरिया लाग्दा नि आउँछ सामान्य अरू इन्फेक्सनमा नि आउँछ हाम्रो कोभिडको टाइममा नि ज्वरो नै आउँथ्यो तर अरू कारणले गर्दा आएको ज्वरो हो कि अथवा क्यान्सरको कारणले गर्दा आएको ज्वरो हो भन्दा दुई हप्ताभन्दा बेसीको ज्वरो भयो भने चाहिँ तपाईँको अरू औषधि सेवन गर्दा अरू उपचार पद्धति अप्नाउँदाखेरि पनि निको भएन भने चाहिँ त्यो क्यान्सरको ज्वरो हो भनेर मान्नुपर्ने हुन्छ एउटा अर्को भनेको शरीरमा गाँठाकुचीहरू आउने सबै गाँठाकुची नराम्रै किसिमको हुन्छ भन्ने छैन एउटा चाहिँ अब तपाईँको इन्फेक्सनको कारणले आएको गाँठाकुची चाहिँ सामान्य औषधि प्रयोग गर्दा हराउँछन् तर क्यान्सरको गाँठो हराउँदैन त्यही भएर शरीरमा अभिभावकले तपाईँको हेर्नु पर्यो ढाडमा अथवा तपाईँको चाहिँ काहीको मुनि गाँठाकुचीहरू छ कि छैन भन्न अर्को भनेको बच्चाले खुट्टा दुख्ने होइन हड्डीहरू दुख्ने भएको कारणले गर्दा जोइन्ट पेन मेरो घुँडा दुख्यो ढाड दुख्यो अथवा बच्चाले चाहिँ वाकवाक लाग्यो अथवा बच्चाले तपाईँको चाहिँ राम्रै खाना सेवन भइरहेछ तर तौल घटिरहेछ एउटा अर्को भनेको चाहिँ बच्चाले तरन्त रूपमा माउन्टा गर्ने अर्को भनेको चाहिँ राम्रोसँग हिँड्न नसक्नु लडबडाउने अर्को भनेको चाहिँ तपाईँको कस्तो भन्दा शरीरमा हेमोग्लोबिनको मात्रा कम हुँदाखेरि बच्चा सेतो हुनु पेल हुनु भनेर भन्छ हामीले अर्को प्लेटलेटको मात्रा कम हुने जाँदाखेरि चाहिँ शरीरमा छिर्काहरू रातो छिर्काहरू आउने यी कारणहरू कुनै पनि देखिएछन् भने चाहिँ हामीले क्यान्सरको कारण हो कि भनेर चाहिँ त्यसलाई अब तपाईँको ध्यान आकर्षण गर्नुपर्ने हुन्छ
13: यसो भनिरहँदा बालबालिकालाई क्यान्सरबाट सुरक्षित राख्न अभिभावकले के कस्ता सावधानीहरू अपनाउनुपर्छ नि?
10: त खानपान नै भन्छु म है, सकेसम्म बाहिरको खानेकुरा भन्दा पनि घरमै पकाएको खानेकुरा र राम्रोसँग पाकेट भनौँ। अहिले नै तपाईँको चाहिँ यो बर्ड फ्लू भनेर भनिएको छ होइन, बर्ड फ्लूमा चिकन नै खान नहुने होइन, राम्रोसँग पकाएको खाँदाखेरि चाहिँ सर्दैन भनेर भनिन्छ नि। त्यस्तै विषादीयुक्त खाना हामीले छुट्याउन त सकेनौँ, बजारबाट किनेर ल्याउँदा तपाईँको तरकारीहरू फलफुलहरू तर त्यसलाई राम्रोसँग पखालेर फलफुललाई पनि तपाईँको राम्रोसँग त्यसलाई चाहिँ कन्ट्यामिनेटेडबाट कन्ट्यामिनेटेड बनाएर खायौँ भने अथवा राम्रोसँग तरकारीहरू मासुहरू पकाएर राम्रोसँग पाकेको चिज खायौँ भने चाहिँ विषादीयुक्तबाट भए पश्चात पनि कति हदसम्म चाहिँ शरीरले एब्जर्प्सन गर्दैन।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका कमजोर,
14: कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका, त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू निश्चित रूपमा चाहिँ अगाडि बढ्दैन के।
9: प्रदेश सभाको पौने चार वर्ष सांसदको अनुभव र सिकाई संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो, संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
16: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
17: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
18: हाम्रा दुःख भएका सरकारी खेती गरिसौँ र पानी पिडाउन
15: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
17: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
15: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्नु

प्रधानमन्त्री शाहले उपकुलपति नियुक्त गर्नुभएको हो। विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार नभएको भनी फैसला गरेको छ। संविधान संशोधन बहस पत्रमै विवाद, राजनीतिक दलले उठाए वैधानिकतामाथि प्रश्न। संविधान संशोधन अपरिहार्य तर सबैको अपनत्व आवश्यक रहेको संविधानविदको भनाई छ। उखु किसानको बक्यौता नपाएपछि आन्दोलनको चेतावनी, रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराइने सरकारको भनाई छ। र विश्वकप क्वार्टर फाइनलका खेल आज रातिदेखि पौने 2 बजे फ्रान्स र मोरक्को खेल्दैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बच्चाको जन्मदर्ता नहुँदा जाजरकोटकी एक महिला एक महिनादेखि अनसनमा, सुकुमवासीले होल्डिङ सेन्टरबाट निकालेपछि मानवाधिकार आयोगको ध्यान आकर्षण।
0: संविधान संशोधन बारे कंग्रेस सहितका दल सरकारप्रति सशंकित, तिब्बती धर्मगुरू दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएको भन्दै सरकारको विरोध।
1: ट्राफिक कार्यवाहीमा परेपछि एक पुरूषद्वारा आत्मदाहको प्रयास, धोबी खोलामा हाम फालेकी एक महिलाको शव बल्खुमा भेटियो।
0: इरानद्वारा अमेरिका विरूद्ध संयुक्त राष्ट्रसंघमा उजुरी, हिजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहने इजरायलको दावी।
1: र विश्वकप फुटबलको पहिलो क्वार्टर फाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै, चौथो टी20मा आज भारतले इंग्ल्याण्डको सामना गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रस्तुत अन्टार्क ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोटलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। जाजरकोटकी 27 वर्षीय शर्मिला शाही 3.5 महिने बच्चा बोकेर काठमाडौँको माइतीघर मण्डलामा अनसन बसेको आज 29 दिन पूरा भएको छ। बलात्कार पछिको सन्तानको जन्मदर्ता, आर्थिक क्षतिपूर्ति र पिटरबाट
3: सुरक्षा,
0: एक महिनादेखि सडकमै बास भएको छ। दार्चुलाको नौघाट गाउँपालिका वडा नम्बर 2 का पूर्व प्रहरी भूपेन्द्र सिंह ठगुन्नाले बलात्कार गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतमा शरीर बन्धक तथा जबरजस्तीकरणी गरी 2 वटा मुद्दा दायर भएपछि आरोपी ठगुन्नालाई प्रहरीले भारतको बेंगलोरबाट पक्राउ गरी नेपाल ल्याएको थियो। शर्मिला माइतीघर मण्डलामा धरनामा बसेपछि अपराध अनुसन्धान कार्यालयले चासो देखाएर ठगुन्नामाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाएको थियो।

0: सरणीको मुद्दाले आरोपी थुनामा परिसक्दा पनि 3.5 महिने शिशुको जन्मदत्ता गराउन नसक्दा थप मानसिक तथा व्यावहारिक पीड़ा भोग्नु परेको अनसनरत आमा शाहीले सुनाउनु भयो।
1: अब बच्चाको जन्मदत्ता चाहिन्छ भनेर बसेको खै बाबु 3 महिना साढे 3 महिना भइसक्यो अहिलेसम्म जन्मदत्ता भने।
0: ठगुना विरूद्ध दायर मुद्दा हाल सुर्खेत जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ। ठगुना हाल जिल्ला अदालतको आदेश अनुसार प्रपक्षका लागि थुनामा छन्। पीड़ित महिलाका अनुसार मुद्दा दर्ता भए त अदालतमा 5 पटकसम्म पेशी चढ़िसक्दा पनि आरोपीलाई 1 पटक पनि अदालतमा उपस्थित गराइएको छैन। न्याय ढिलो हुँदा न्याय नै नपाएको जस्तो हुने त होइन, साईको चिन्ता छ।
1: अहिलेसम्म 5 वटा पेशी भएको, 1 दिन पनि अदालत उपस्थित गरे तर उसलाई पूर्वपक्ष राख्यो भने छैन, अब अदालतमा ल्याउँदैन।
0: बच्चाको भविष्य र कानूनी अधिकारका लागि तत्काल जन्मदत्ता आवश्यक भए पनि बाबुले जिम्मेवारी लिन अस्वीकार गरेका कारण जन्मदत्ता रोकिएको छ। बाबुको ठेगाना वा पहिचान नखुलेको वा बाबुले स्वीकार नगरेको विशेष परिस्थितिमा आमाको नामबाट मात्रै पनि जन्मदत्ताको प्रमाणपत्र लिन पाइने सर्वोच्च अदालतको नजिर र कानूनी व्यवस्था छ। यद्यपि कानूनी अनभिज्ञता र अदालती प्रक्रियाको झन्झटका कारण शर्मिलाले यो अधिकार अहिलेसम्म प्रयोग गर्न पाउनु भएको छैन। उहाँले सरकारसँग आफ्नो बच्चाको जन्मदर्ता प्रक्रिया सहज बनाइदिन र अदालतबाट छिटो न्याय दिलाइदिन अपील गर्नु भएको छ।
1: बच्चाको जन्मदर्ता बनाउनलाई पहल चाल दिनु होला, नयाँ पुरानो केही गरौँ, नयाँ भर्खर भर्खर
2: यता वैकल्पिक व्यवस्था बिना सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरहरूबाट निकाल्न थालिएको भन्दै राष्ट्रिय मानवाधिकार आयोगले सरकारको ध्यान आकर्षण गराएको छ। बागमती किनारबाट हटाइएका सुकुम्बासीहरूलाई कुनै वैकल्पिक व्यवस्था बिना नै होल्डिङ सेन्टरहरूबाट पनि निकाल्न थालिएको र खानाको पर्याप्त प्रबन्ध नगरिएको प्रति राष्ट्रिय मानवाधिकार आयोगले ध्यान आकर्षण गराएको हो। आयोगका उपसचिव एवं सहायक प्रवक्ता श्यामबाबु काफ्रेद्वारा आज जारी विज्ञप्ति मार्फत गत वैशाखदेखि सेन्टरमा राखिएका सुकुम्बासीहरूलाई 5 देखि 7 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिँदा उनीहरूको आवास, खाद्यान्न, शिक्षा र स्वास्थ्य जस्ता बहुआयामिक अधिकारमा गम्भीर संकट निम्त्याएको भन्दै आयोगले सरकारलाई सचेत गराएको छ।
0: संविधान संशोधनको विषय थप गिजोलिएको छ। नयाँ सरकार बनेसँगै अघि बढ़ाइएको संविधान संशोधनको कार्यदलमा बसेका विपक्षी दलहरू पछि हटेपछि सरकार दबावमा परेको छ। यसअघि नेकपा एमाले सहितका साना दलले संविधान संशोधन कार्यदल गठन र प्रक्रियामाथि आपत्ति जनाउँदै आफूहरू बाहिरिएको जनाइसकेका छन्। आज प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसले पत्रकारलाई नै बोलाएर यसबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। कंग्रेस सभापति गगन थापाले सरकारले स्पष्ट प्राथमिकता र निश्चित समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढ़ाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा आयोजित संविधान संशोधनमा नेपाली कंग्रेसको दृष्टिकोण विषयक विचार गोष्ठीमा सभापति थापाले सरकारद्वारा गठित कार्यदलको प्रक्रिया, कार्यविधि र नेतृत्वमाथि नै प्रश्न उठाउनुभयो। उहाँले संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, सशस्त्र द्वन्द्वको पीड़ा र हजारौं नागरिकको बलिदानबाट प्राप्त उपलब्धिका संवेदनाहरूलाई बिर्सिएर संशोधनको विषयमा प्रवेश गर्न खोजिएको टिप्पणी गर्नुभयो। उहाँले प्रदेशको मन्त्री परिषददेखि संघीय संसदको साइज घटाउनु पर्नेसम्ममा आफूहरूको सहमति रहेको बताउनुभयो।
3: हाम्रो संघीयताको जुन प्रबन्ध गरिएको छ यसमा ठूलो परिमार्जन चाहिएको छ। संघ रहन्छ, प्रदेश रहन्छ, स्थानीय सरकार रहन्छ, संघको पनि पार्लियामेन्टको साइज घटाउने, क्याबिनेटको साइज घटाउने, प्रदेशको घटाउने, क्याबिनेटको साइज घटाउने, प्रतिशतको बढाउने, स्थानीय सरकारको सबै कुराहरूमा नेपाली कंग्रेस पार्टी छलफल गर्नुपर्छ र आवश्यकता अनुसार संशोधन गर्नुपर्छ भन्ने ठान्छ र हामीहरू गर्छौं। तर एउटा यो हामी एकजना कसैले यो हटाइदियो, एकजना कसैले यो हटाइदियो भन्ने अनावश्यक पोलिटिकल एडभेन्चरिजममा नेपाल लगेर नेपाललाई अनावश्यक द्वन्द्वमा फसाउनु हुँदैन भन्ने हाम्रो कुरा हो।
0: भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक र कानूनी संरचनामै पुनरावलोकन आवश्यक रहे पनि लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता विषयहरू नेपाली कंग्रेसका लागि अपरिवर्तनीय रहेको थापाको धारणा छ। तर सुशासनका लागि भने संविधान संशोधन अपरिहार्य रहेको र त्यसका लागि कंग्रेस अग्रसर रहेको बताउनुभयो।
3: यद्यपि संविधानको सारभूत विषयलाई संकुचित नगर्ने गरी लोकतन्त्रलाई परिणाममुखी बनाउन संविधानलाई थप

0: समावेशी बनाऊ, थप अधिकार सम्पन्न नागरिकलाई थप अधिकार सम्पन्न बनाऊ र सुशासनलाई, डेलिभरीलाई, सेवा प्रवाहलाई सुस्त बनाउन, नागरिक मैत्री बनाउनका निम्ति संविधानको संशोधन ठाउँ ठाउँमा गर्न आवश्यक छ भन्ने कांग्रेस ठान्छ। यसको अग्रसरता लिने कुराको पनि नेपाली कंग्रेस पार्टी यो बारेमा पनि प्रश्न छ।
1: सोही कार्यक्रममै कंग्रेस नेता राजेश अधिकारीले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव सत्ता पक्षबाट आएको भन्दै आपत्ति जनाउनु भयो।
0: एउटा भर्खरै शासन गर्ने पार्टी पार्टीमा के छ भन्नुहुन्छ भने प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव आएको छ। अर्को तपाईँको दोस्रो प्रस्ताव चाहिँ के आएको छ भन्नुहुन्छ भने यो पूर्ण समानुपातिक सांसदको चाहिँ परिकल्पना गरिएको छ। मलाई लाग्दछ योभन्दा झोक, योभन्दा त तपाईँको चाहिँ आशास्पद कुरा के हुनै सक्दैन। एकातिर प्रत्यक्ष निर्वाचित कार्यकारी, अर्कोतिर तपाईँको के छ भन्नुहुन्छ भने पूर्ण समानुपातिक संसद के भने।
1: यसै सन्दर्भमा सहकर्मी कृष्ण शर्माले संविधानविद विपिन अधिकारीलाई संविधान संशोधनका लागि सत्ता पक्ष र विपक्षीको किस्ताका बारे सोध्नु भएको छ।
2: अब अस्वीकार गरेर हिँड्न पनि पाइन्छ, राजनैतिक रूपमा त्यो अधिकार नै भयो सबै पार्टीहरूको। मलाई लाग्यो भने अस्वीकार गरेर हिँड्नु पर्ने कारण पनि छैन,
3: बस गर्ने प्रक्रिया नै ठिक भएन, यो संविधान सम्बद्ध छैन भन्ने दलहरूको तर्क यहाँलाई कस्तो लागेको छ?
2: त्यस्तो लाग्दैन। हेर्न प्रक्रिया के हो, संविधानको प्रक्रिया सुरु भएको छैन, यो सरकारी प्रक्रिया हो। अब सरकारमा जो त उसले सुरु गर्छ, अब उसको रङ्ग ढङ्ग कानून बमोजिम उसले गर्ने हो। अब बाँकीहरूले के हो भने चित्त बुझेको छैन भने यस्तो गरिदेऊ भन्ने हो, होइन त्यसका लागि जनमत बनाउने हो, गर्ने त पार्टीले नै हो। प्रतिपक्षको मूल्य मान्यता अनुसार संविधान संशोधन गर्दैछ अनि प्रतिपक्षले आएको पनि होइन होला।
3: यो प्रक्रिया जुन छ यो कतिको कानून सम्मत हुन्छ, संविधान सम्मत छ कि छैन सरकारको अभ्यास?
2: मलाई लाग्छ त्यसमा संवैधानिकताको कुरा छैन, हाम्रो इच्छा प्रचलन अनुसार भएन भन्ने कुरा छ, तर प्रक्रिया सुरु गरेको छ होइन, अब सुरुवात हो, अब अत त हुँदै रहेन। यो
3: कतिपयले दलका प्रतिनिधि भन्दा पनि संविधानका ज्ञाता विज्ञहरूसँग छलफल गर्नु पर्थ्यो, यो सिधै सतही ढंगको छलफल अगाडि बढाइएको छ त्यसकारण ठिक होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ, त्यो कतिको सान्दर्भिक लाग्छ?
2: मलाई लाग्छ अब त्यो प्रतिपक्षको कुरा हो, मैले चाहिँ त त्यस्तो सतही जस्तो लाग्छ। सरकारले पनि आफ्नो एउटा मूल्य मान्यता अनुसार नै गरेको छ र इन्क्लुसिभ नै बनाउन खोजेको छ।
3: संविधान संशोधन खास यो सरकारले उठाउनै नमिल्ने कुरा हो, यो त यही संविधानमा चाहिँ शपथ खाएर बनेको सरकारले परिमार्जनको प्रक्रियामा हात हाल्नु भनेकै संवैधानिक दृष्टिकोणले गलत छ भन्ने भनाइ छ। त्यो
2: त्यस्तो होइन, संविधान त अब कानून बमोजिम चरण गर्न पाइन्छ, कस्तो संशोधन गर्ने भन्ने सरकारले आफ्नो दृष्टिकोण राख्ने हो, आफ्नो प्रस्ताव ल्याउने हो, आफ्नो जनमतको प्रयोग गर्ने हो। संविधान मान्न पाइँदैन तर संविधान संशोधन गर्न पाइन्छ।
3: कतिपय असंशोधनीय विषयहरूमा चलाउन खोजियो,
2: त्यस्तो देखिएको छैन।
3: कतिपयले त यो बहुमतको सरकार हो, यो सरकारले चाह्यो भने संविधान संशोधन गर्न सक्छ भन्ने खालको विश्लेषण गर्नुहुन्छ कि त्यति सजिलो छ?
2: के छ भने राजनैतिक रूपमा दुई तिहाई पुर्याउन सक्ने प्रतिनिधि प्रभावमा त्यो हैसियत सरकार हो, तर जबसम्म राष्ट्रिय दृष्टिकोण बनाउँदैन तबसम्म त्यहाँबाट पारित हुन पनि सक्दैन, किनभने अहिलेको सरकारको बहुमत भनेको केआई भए पनि लगभग त्यो के प्रतिनिधि सभामा मात्र हो, बाँकी चाहिँ सभाहरूमा सातवटै प्रदेश सभा र राष्ट्रिय सभामा अहिलेको सरकार उपस्थित छैन या एकदमै कमजोर अवस्थामा छ। भनेपछि संविधान सदनमा एउटा राष्ट्रिय मूल्य मान्यता कायम गरियो भनेको सम्भव हुन्छ, एकहोरो हिसाबले हुन सक्ने अवस्था छैन। त प्रक्रियाका कुराहरूमा यसै गरी हुने उठानसित कहीँ न कहीँ हुनै पर्दछ, त्यो पनि सरकारले बहस पत्र भनिरहेको छ, बहस पत्र भनेको संशोधन छैन।
3: यदि संविधान संशोधन नै गर्ने हो भने सही बाटो के हुन सक्छ, सर्वदलीय सहमति भने जस्तो कुरा चाहिँ अगाडि आउनुपर्छ कि अथवा बहुमतकै आधारले अगाडि बढ्दा पनि हुन सक्छ?
2: त्यो त यस्तो छलफल भनेको खुला प्रक्रिया हुनु तर अन्तत संवैधानिक प्रक्रियामा त तपाईँको दुई तिहाई नै चाहिन्छ। त्यो सहमतिको जुन प्रक्रिया हो त्यो त एउटा स्पष्ट रूपमा दृष्टिकोण कायम भएपछि ल नरम नरम कसरी मिलाउने भन्ने हुन्छ। अहिले भरपत्र तयार गर्दा नि विकल्पहरू यो भन्दाखेरि नै अनि त्यसरी चाहिँ न्यारो डाउन गर्नु।
1: नेपाल परिवेशमा प्रतिनिधि सभा नियमावली विरूद्ध कंग्रेस सर्वोच्चमा लगायतका थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोस्।
4: ब्याङ्क खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र ब्याङ्कबाट क ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 बुदा नम्बर 6 समावेश व्यवस्थाहरू सुनौ। ब्याङ्क तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत चेकको स्टप पेमेन्ट गर्दा, मौद्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विश्लेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढ़ी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौद्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौद्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौद्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित ब्याङ्किङ। नेपाल राष्ट्र ब्याङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
5: मार्बलका सिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीवीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन
7: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
8: तिब्बती धर्मगुरू दलाई लामाको जन्म उत्सव मनाउन अनुमति दिएको भन्दै सरकारको चौतर्फी विरोध भएको छ। यसै सन्दर्भमा चीनका लागि नेपालका 7 पूर्व राजदूतहरूले समेत विज्ञप्ति मार्फत विरोध जनाइसकेका छन्। प्रतिपक्षी दल नेकपा एमाले आज संसदमा पनि यो विषयलाई उठाएको छ। प्रतिनिधि सभा बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सरकार पञ्चशीलका सिद्धान्त र एक चीन नीति विपरीत जान खोजेको हो भन्दै प्रश्न गर्नुभएको छ।
9: म सरकारलाई फेरि सोध्न चाहन्छु कि नेपालले अवलम्बन गर्दै आइरहेको पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीतिका सन्दर्भमा फेरबदल ल्याएको हो सरकारले।
8: असार 22 स्वयम्भू स्थित नामग्याल निम्न माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रमले नेपाल र चीनबीचको सुमधुर सम्बन्धमा आश पुर्याएको उहाँको दावी छ। प्रमुख सचेतक महरले उक्त कार्यक्रममा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन र अस्ट्रेलियाली राजदूतहरूको उपस्थिति हुनुलाई अर्थपूर्ण र गम्भीर विषय भएको बताउनुभयो। नेपालको भूमि छिमेकी राष्ट्रहरूका विरूद्ध प्रयोग हुन नदिने राष्ट्रिय प्रतिबद्धता विपरीत सरकारले राष्ट्रहित प्रतिकूल र अपरिपक्व नीति लिएको उहाँको आरोप छ। महरले सरकारको नियतमाथि नै प्रश्न उठाउनुभयो।
9: परराष्ट्र नीतिका सन्दर्भमा छिमेकीहरूका व्यवहारका सन्दर्भमा यो सरकारले जुन प्रकारको अपरिपक्वता, जुन प्रकारको बचपनापन देखाएको छ यो गम्भीर छ। सजग रहन, गम्भीर बन्न, जिम्मेवार बन्न म यो सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। छिमेकी कुनै चाहिँ खेलाउन होइन, छिमेकीसँगको नीति गम्भीरताका साथ सरकार लिनुपर्दछ र नेपालको हितमा काम गर्नुपर्छ म ध्यान आकर्षण गराउन।
8: त्यसअघि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारका 100 दिनका प्रगतिबारे सदनलाई जानकारी गराउनु भएको थियो।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस पनि प्रतिनिधि सभा नियमावली विरूद्ध सर्वोच्च अदालतमा पुगेको छ। नियमावलीमा भएको केही व्यवस्था बदलको माग गर्दै कंग्रेसले आज सर्वोच्चमा रिट दायर गरेको हो। कंग्रेसका राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका संसदीय दलका 4 पदाधिकारी, राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्त, राष्ट्रिय सभा संसदीय दलका सचेतक पदम बहादुर परियार, प्रतिनिधि सभा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक वासना थापाले प्रतिनिधि सभा नियमावली 2083 केही एक व्यवस्था संविधानसँग बाजिएको दावी गर्दै रिट दायर गर्न पुग्नु भएको हो।
8: काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभागको कार्यालय अगाडि आज एक पुरूषले आत्मदाहको प्रयास गरेका छन्। मोको स्थायी ठेगाना घर भई हाल भक्तपुर बस्दै आएका 22 वर्षीय गणेश नेपालीले आज दिउँसो विभागको कार्यालय अगाडि आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खनाएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले थाहा संचार नेटवर्कलाई बताउनुभयो। नेपाली राहदानी बनाउन बिहान 11 बजे विभाग पुग्नु भएको थियो। शोक्रममा पार्किङ गरेको मोटरसाइकलमा नगर प्रहरीले ताला लगाई 10,000 रूपियाँ जरिवाना तिराएपछि उत्पन्न मानसिक तनावका कारण उहाँले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा नेपालीको शरीर करिब 90% जलेको र हाल उहाँको वीर अस्पतालको सघनोपचार कक्षमा अचेत अवस्थामा उपचार भइरहेको छ। यसै विषयमा नेकपाका प्रमुख सचेतक युवर राज दुलालले प्रतिनिधि सभामा बोल्दै राहदानी घर घरमा पुर्याउने भनेको वर्तमान सरकारले नागरिकलाई आत्मदाह गर्न बाध्य पारेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो।
1: काठमाडौँको धोबी खोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ। सशस्त्र प्रहरीको दंगा नियन्त्रण रेजिमेन्ट किर्तिपुरबाट खटिएका टोलीले काठमाडौँ महानगरपालिका 14 बल्खु कुमारी क्लब नजिकैको क्षेत्र स्थित बागमती नदीबाट सो शव निकालेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईका अनुसार कालो पुल र रातो पुल बीचको धोबी खोलामा एक महिलाले हाम फालेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरी सशस्त्र प्रहरीले बागमती नदीमा खोजी कार्य शुरू गरेको थियो। अहिले शव भेटिए पनि पहिचान खुलिसकेको छैन। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: Эти дырлы на сама собой растянут, так и с бонус пау. И сахар эллади, о-о-о, кем-то масштаби целатный, о-о-о. Harpur Manoranjan Chai, Matradu 919, Ish Home Co, FIFA World Cup 2026 Season Pass Renewals. The Pound Host, 15 Din Dekhi, In Maina Samma Sampurna Channel Herne, Package Bonus. Yedi Ajay Dhinu Bhai Ko Chai Ne Pane, Ajay, Rajikai Ko Dealer Bhai Maan, What Ish Home Co Customer Support. Sunne 1-4-2-1-7-6-6-6, Asampar Ka Jano. Vista Kap Hena Dish Ho, Kheko Bacha Di Pela Khai Ho.
1: यूफो महासंचार नेटवर्क रत्नपानी सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज.
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौ. नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ.
3: अब बाँकी समाचार. आज रातिदेखि सबै सरकारी खाता बन्द हुँदैछन्. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अघि सरकारी खाता फ्रिज गर्ने व्यवस्था छ. त्यस अनुसार अबको 7 दिन संघ प्रदेश र स्थानीय तहका सरकारी खाता बन्द हुनेछन्. महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष 2082-83 लागि सृजित दायित्वको बजेट रकम निकास आज राति 12 बजेसम्म सम्पन्न गरिसक्नुपर्नेछ. अत्यावश्यक अवस्थामा महालेखा नियन्त्रकको स्वीकृति दिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ भने सरकारले विशेष निर्णयको लिमा वा आपतकालीन खर्चका लागि निकास खुला गर्न सकिने बताइएको छ.
2: सम्मत रूपमा पारित भएको छ. आजको बैठकमा उद्योग मन्त्री यशोदा रिमाले छलफलका लागि प्रस्तुत गर्नुभएको औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो. अब सरकारी संयन्त्रमा कम्पनी दर्ता गरी गाँजा खेतीको अनुमति लिन बाटो खुलेको छ.
3: ललितपुर महानगरपालिकाले आगामी साउन 15 गतेदेखि बालबालिका अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्य कर्मी मार्फत घर घरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ. नगर प्रमुख चिरी बाबु महर्तनले स्वास्थ्यमा कुनै समस्या आएमा महानगरको हटलाइन फोन नम्बर 1131 सम्पर्क गर्नुहुन नगरवासीलाई अनुरोध गर्नुभएको छ. तोकिएको हटलाइनमा बिरामीको फोन नम्बर प्राप्त हुनासाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स र आवश्यक औषधि सहितको स्वास्थ्य टोली बिरामीको घरमै पुगी उपचार गर्ने जनाइएको छ.
2: नवलप्रासी बर्दघाट सुस्ता प्रोभलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ. स्थानीय तह स्वास्थ्य संस्था महिला संस्था स्वयंसेवीका महिला स्वास्थ्य स्वयंसेवीका र समुदायको सक्रिय सहभागिताबाट जिल्लाभित्र खोप लगाउनुपर्ने उमेर समूहका सबै बालबालिकाको पहुँच सुनिश्चित भएपछि आज औपचारिक रूपमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो.
3: चितवनका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढ़ाएको छ. भरतपुर अस्पतालमा बिरामीको चाप बढ़ेपछि जिल्लाका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढ़ाइएको हो. भरतपुर महानगरपालिका, राप्ती, कालिका, रत्नगर, खैरहनी, माली नगरपालिका र इच्छा कामना गाउँपालिकामा भरतपुर अस्पतालका चिकित्सकद्वारा बहिरंग सेवा सञ्चालन गर्ने योजना अघि बढ़ेको हो.
2: साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक 19.67 अंकले घटेको छ. यससँगै नेप्से परिसूचक 2601 बिन्दुमा कायम भएको छ. आज 4,61,19,00,000 रूपियाँको कारोबार भयो. आज 42 कम्पनीको शेयर मूल्य बढ्दा 229 कम्पनीको शेयर मूल्य घटेको छ भने 6 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ.
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार. इरानले अमेरिका विरूद्ध संयुक्त राष्ट्रसंघमा उजुरी दिएको छ. इरानले अमेरिकाले गरेको हवाई आक्रमणका विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका अध्यक्ष र राष्ट्रसंघका महासचिवलाई विरोध पत्र पठाएको बीबीसीले उल्लेख गरेको छ. संयुक्त राष्ट्रसंघका लागि इरानका प्रतिनिधि सईद इरावनीले अमेरिकाले फेरि संयुक्त राष्ट्रसंघको बडा पत्र र यसको अन्तर्राष्ट्रिय दायित्वको ठाडो उल्लंघन गर्दै इरानको सार्वभौम सत्ता र क्षेत्रीय अखण्डता विरूद्ध व्यापक सैन्य आक्रमण शुरू गरेको बताउनुभयो. उहाँले अमेरिकाको कदम इरान र अमेरिका बीचको इस्लामाबाद समझदारी पत्र एमओयू उल्लंघन पनि भएको आरोप लगाउनुभयो. यसैबीच इरानको खुदेस्तान प्रान्तको गवर्नरको कार्यालयले आज बिहान अहवाजमा अमेरिकाले गरेको आक्रमणबाट 3 जनाको मृत्यु भएको जानकारी दिएको छ. केही मानिस घाइते भएका छन्.
2: इजरायली रक्षा मन्त्री इजरायल कार्जले हिजबुल्लाह पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना लिबनानमै रहने बताउनु भएको छ. लेबनानमा प्रवेश गर्न कुनै पनि पक्षको अनुमति नमागेको उल्लेख गर्दै लेबनानमा रहेका रहनका लागि पनि कसैको अनुमति आवश्यक नपर्ने कार्जको कार्यालयले विज्ञप्ति जारी गरेर भनेको हो। उहाँले दक्षिण लेबनानमा इजरायली सेना लेबनानमा हिजबुल्लाहलाई निशस्त्र नगराउँदासम्म आवश्यक रहने बताउनुभयो। कार्जले इजरायली सेना उत्तरी इजरायलको गालिलका वासिन्दालाई अनावश्यक छापा र विभिन्न द्वन्द्वजन्य खतराको करबाट जोगाउनका लागि निरन्तर सक्रिय रहेको पनि बताउनुभयो। इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यसअघि नै दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुने बताए लगतै इजरायलको यो
3: नेपाल परिवेशमा अब खेल समाचार।
4: विश्वकप फुटबल विशेष। फिफा विश्वकप फुटबलको पहिलो क्वार्टर फाइनल खेल आज राति हुँदैछ। आजको खेलमा साबिक उपविजेता किलियन एम्बाप्पेको फ्रान्सले जायन्ट किलर्सको पहिचान बनाएको मोरक्कोको सामना गर्दैछ। बोस्टन स्टेडियममा नेपाली समयअनुसार आज राति पाउने 2 बजेदेखि शुरू हुने खेलमा फुटबल प्रेमीहरूको नजर विशेष गरी फ्रान्सेली स्टार फरवर्ड एम्बाप्पेमाथि रहनेछ। जारी विश्वकपमा 7 गोल गरिसकेका एम्बाप्पेका लागि यो खेल गोल्डन बुटको दौड़मा अगाडि बढ़ने सुनौलो मौका पनि हो। हाल अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी 8 गोल सहित दौड़को शीर्ष स्थानमा छन्। यदि आजको एम्बाप्पेले गोल गर्न सकेमा उनी गोल संख्यामा मेस्सीको बराबरी गर्नेछन् भने असिस्टको संख्या एम्बाप्पेको 2 र मेस्सीको 1 रहेका आधारमा मेस्सीलाई पछि पार्दै शीर्ष स्थानमा उत्रनेछन्। फ्रान्स र मोरक्को बीच हालसम्म कुल 6 वटा अन्तर्राष्ट्रिय खेलहरू भएका छन् जसमा फ्रान्सको एकतर्फी दबदबा देखिन्छ। फ्रान्सले 4 खेल जित्दा मोरक्कोले 1 मात्र जितेको छ भने 1 खेल बराबरीमा सकिएको छ। फिफा विश्वकपको इतिहासमा भने यी दुई टोली दोस्रो पटक आमना सामने हुन लागेका हुन्। यसअघि सन् 2022 विश्वकपको सेमी फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। मोरक्को आजको खेल जितेर सोही ऐतिहासिक हारको बदला लिँदै सेमी फाइनलमा पुग्ने दाउमा हुनेछ। फ्रान्सेली टोली प्रतियोगितामा अहिलेसम्म 100% जित निकाल्दै अघि बढ़ेको छ।

0: मिस्त्री जस्ता खेलाड़ी छन् जसले बलियो टीमलाई पनि अछु अछु पार्ने सामर्थ्य राख्दछन्। हाकिमको दौड, क्रस र डिफेन्स मोरक्कोको सबैभन्दा ठूलो हतियार हो। यदि उनले एम्बाप्पेलाई प्रभावहीन बनाउँदै अगाडि पनि योगदान गरे भने खेलको दिशा बदल्न सक्नेछ। पीएसजीमा सँगै खेलिसकेका दुई आत्मीय साथी एम्बाप्पे र हाकिमी बीचको यो मैदानको टकराव निकै रोचक हुने देखिएको छ। खेलमा फ्रान्सको पल्ला भारी रहने अनुमान गरिए पनि मोरक्कोको अप्रत्याशित लयले खेललाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।
1: भारत र इंग्ल्याण्ड बीचको चौथो टी20 खेल भने आज राति 10:15 शुरू हुँदैछ। यी दुई टोली बीचको खेल ब्रिस्टलको काउन्टी ग्राउण्डमा हुनेछ। श्रृंखलामा इंग्ल्याण्ड 2-0 अगाडि छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
2: बच्चाको जन्मदर्ता नहुँदा जाँदरकोट की सर्विला एक महिनादेखि अनसनमा। सुकुम्बासीले होल्डिङ सेन्टरबाट निकालेपछि मानवाधिकार आयोगको ध्यान आकर्षण।
1: संविधान संशोधन बारे कंग्रेस सहितका दल सरकारप्रति सशंकित। तिब्बती धर्मगुरू दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएको भन्दै सरकारको विरोध।
2: ट्राफिक कार्यवाहीमा परेपछि एक पुरूषद्वारा आत्मदाहको प्रयास। धोबी खोलामा हामफालीकी एक महिलाको शव बल्कुमा भेटियो।
1: इरानद्वारा अमेरिका विरूद्ध संयुक्त राष्ट्रसंघमा उजुरी। हिजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहने इजरायलको दावी।
2: र विश्वकप फुटबलको पहिलो क्वार्टर फाइनलमा राति पाउने 2 बजे फ्रान्स र भारतको भेट्दै चौथो टी20मा सभा 10 बजे भारतले इंग्ल्याण्डको सामना गर्दै।
1: संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
3: झगडाले भलो मती हुँ।

0: मिलाऊं मिलाऊं झगड़ा न करूं बिना सीती दुख मन पर।
1: नेपाल सरकार विज्ञापन बोर्ड खै जन्मदाता दिन छ
2: जन्मदाता गरेको छैन नि म्याडम
1: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेन
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालय
1: जन्मदाता दिनुहोस्
2: जन्मदाता गरेको छैन नि म्याडम
1: जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिस्टर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
6: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
5: दिशा गर्दा रगत आउने ती बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु पलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानुगोलाको उपचार
5: बाथरोग युरिक एसिड हाड जोडी दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
6: अनुहारको चाया फोटो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
5: सेतो पानी बग्ने यौनी चिलाउने गन्नाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि

0: उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र थुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
0: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
1: सम्पर्क मोबाइल 98578211105,
0: 98479802,
1: 98095826605
0: र 98103940।
2: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
3: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ
4: होइन? ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
3: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
4: हाम्रै लिबाङ रोल्पा टुडिखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् न, त्यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
3: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
4: अब जानकारीका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडिखेल अगाडि, लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबु यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: लौ न चटाइ पर्न आँटो, सबैजना यता आउँदै, यता ठुलो रुखको फेर्न बसौ।
3: हुन्न हुन्न, चटाइ गर्दा रुखको फेर्न बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ सयदेखि डेढ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यस्तो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपल्ट पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न।
7: नमस्कार, नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ कि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न त, फेरि बन्द
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपकरणमा छु।
7: बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नु, अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले म निस्केँ है।
8: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, आशंका लागि उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
10: ए दाई
11: फकुस न फकुस, के गर्नु भएको?
10: देख्नु भयो औषधि हाल
11: लौ न, शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
10: एकैछिन त धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
11: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
11: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो।
11: सुन्नुहोस् है, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
12: नेपाल सरकार विज्ञापन हो।
13: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती, प्रलोभन देखाई, प्रेम सम्बन्ध बनाई, पद, प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: से नेपाली सेवा को साझ पख विनीता दाहाल को नमस्कार। आज कार्यक्रम में मध्य पूर्व में फेरी शुरू भएको द्वन्द्वले हजारों नेपाली परिवार में आर्थिक समस्या निम्त्याउन सक्ने चिंता
1: रेमिटेन्स में निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौकानी छुट्ने स्थिति छ।
0: ठेक्का अनुसार काम नसकेर म्याच थप्ने प्रवृत्ति बारे प्रधानमन्त्री सँग के कुरा भयो?
2: अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म एडजस्ट गर्ने भएर म्याच थपको समस्या
0: निर्माण व्यवसायी महासंघका अध्यक्ष र इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै विस्फोटन। तर शुरूमा प्रमुख विशेष समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिका र इरानले एकअर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटका आवाज सुनिएका छन्। जवाफमा इरानले पनि कुवेत, बहरेन र कतारमा रहेका अमेरिकी केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ। बीबीसीका सेबास्टियन अस्टर भन्छन्, यसले निश्चित रूपमा समझदारी पत्रबारे चिन्ता बढ़ाइरहेको छ र यस्तो दबावका बीच यो कति समयसम्म टिक्न सक्छ भन्ने प्रश्न उठाएको छ। हामी यसअघि पनि यस्तो अवस्थाबाट गुज्रिसकेका छौं। बीबीसीका सेबास्टियन असर। लगातार छ दिनसम्मको श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मसहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्। चीनमा एउटा जुत्ता कारखानामा भएको आगलागीमा परि कम्तीमा 28 जना मारिएका छन्। दक्षिण पूर्वी जिनजियाङ स्थित कारखानामा आगलागी भएको हो। भिडियो दृश्यहरूमा नराम्ररी जलेको भवनमा अग्नि नियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेको देखिएको छ, जहाँ केही मानिसहरू छतमा फँसेका देखिन्छन्। जर्मनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो दूरीका अमेरिकी टोमहक क्षेप्यास्त्रहरू उसलाई बिक्री गर्न सहमत भएका जनाएको छ। जर्मन चान्सलर फ्रेडरिक मेट्सले अंकाराको नेटो शिखर सम्मेलनको छेकोमा भएको उक्त सहमतिले जर्मनीको रक्षा क्षमतामा रहेको महत्वपूर्ण कमी पूरा गर्ने बताए। ट्रम्पले यसअघि पूर्व राष्ट्रपति जो बाइडेनको पालामा स्वीकृत जर्मनीमा अमेरिकी टोमहक क्षेप्यास्त्र तैनात गर्ने योजना रद्द गरिदिएका थिए। युक्रेनले रूसी ऊर्जा पूर्वाधारमाथिको आक्रमण जारी राखेको छ। मस्कोको उत्तर पश्चिममा रहेको ट्वेयर क्षेत्रमा एउटा तेल भण्डारण केन्द्रमा आगलागी भएको छ भने दक्षिणी स्टाभ्रोपोल क्राई क्षेत्रमा अर्को तेल डिपो पनि आगोको चपेटामा परेको छ। यसैबीच रोस्तोभ क्षेत्रका गभर्नरले सीएफ आजो क्षेत्रमा दुईटा तेल ट्याङ्कर ड्रोन आक्रमणमा परेको बताएका छन्। आक्रमणपछि आगलागी भए पनि कुनै मानवीय क्षति नभएको जनाइएको छ। भारतले आफ्नो परमाणु ऊर्जा उद्योगमा प्रयोग गर्नका लागि अस्ट्रेलियाबाट युरेनियम आयात गर्ने सम्झौता गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेलबर्न भ्रमणका क्रममा यो घोषणा गरिएको हो। मोदी र उनका अस्ट्रेलियाका समकक्षी एन्थनी अल्बनेजीले नवीकरणीय ऊर्जा, महत्वपूर्ण खनिज पदार्थहरू र हरित हाइड्रोजन क्षेत्रमा सहकार्य अझ गहिरो बनाउने सहमति जनाएका छन्। र जारी विश्वकप फुटबलमा इजिप्टले अर्जेन्टिना विरूद्धको अन्तिम 16 खेलमा पक्षपात भएको आरोप लगाएपछि फिफाले रेफ्रीहरूको निर्णयको बचाउ गरेको छ। इजिप्टको फुटबल एसोसिएशनले ती निर्णयहरूबारे चुप लागेर बस्न नसक्ने बताएको छ। तर फिफाका रेफ्री प्रमुख पियर लुइजी खोलिनाले खेलमा गरिएका निर्णयहरू सही भएको बताएका हुन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई पुनः स्वागत छ। अमेरिका र इरान बीच मध्य पूर्वमा फेरि युद्ध शुरू भएसँगै रेमिट्यान्स भित्रिने प्रमुख गन्तव्यमा वैदेशिक रोजगारीको विषयलाई लिएर नेपालमा पनि चिन्ता शुरू भएको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार यो वर्षको वैशाख र जेठ महिनामा इरान युद्धबाट सबैभन्दा प्रभावित मध्यको कुवेतमा रोजगारीका लागि जाने नयाँ नेपाली कामदारहरूको संख्या गत वर्षको त्यही अवधि भन्दा दुई तिहाईले घटेको छ। कुवेतका लागि श्रम स्वीकृति लिनेको संख्या मार्चसम्म 3853 थिए, तर मार्च 16 गतेबाट इरान युद्ध शुरू भएसँगै त्यही महिनाबाट नयाँ श्रम स्वीकृति 2000 भन्दा कमको भएको छ। सुनौ साथी अशोक दाहालको यो रिपोर्ट। पहिलो चरणको शान्ति सम्झौता सुरक्षित हुने ठानिएको मध्य पूर्वमा अमेरिका र इरान बीच युद्ध विराम भंग भएसँगै पुनः चिन्ता बढ़ेको अधिकारीहरूले बताएका छन्। एक साता कुवेत बसेर हिजो मात्रै काठमाडौँ आइपुगेका वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव मेघनाथ भोर्तेलका अनुसार कुवेतमा अमेरिकी अखडामा काम गर्न जाने नेपाली श्रमिकहरू अहिले पनि मारमा छन्। उनका अनुसार हालै पुगेकादेखि वर्षौंबाट मध्य पूर्वमा काम गरिरहेका नेपालीहरूसम्म यो द्वन्द्वका कारण प्रभावित छन्। उनका अनुसार मध्य पूर्वको द्वन्द्वका कारण अमेरिका र युरोपेली ठूला बहुराष्ट्रिय कम्पनीहरू करिब बन्द हुने अवस्थामा छन्। ती कम्पनीमा करिब 30,000 नेपाली रहेको प्रारम्भिक आकलन रहेको भुर्तेल बताउँछन्।
4: उहाँद्वारा काम गरिरहेका कोही 2 वर्ष 4 वर्ष 6 महिना भइरहेका काम गरिरहेकाहरू पनि काम बन्द भएर फर्किनुपर्ने अवस्था र यहाँबाट अब सहजै ढङ्गमा गल्फमा जाने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँ जान नपाउने अवस्था हुँदाखेरि तत्कालै रेमिट्यान्सको प्रभाव 2-4 महिनाभित्रै त नदेखेला तर 4-6 महिना पछाडि यसले नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने सम्भावना देखिएको छ।
0: श्रम स्वीकृति लिने नेपाली श्रमिकहरूको संख्या अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। कतारका भूतपूर्व राजदूत नारद राज भारद्वाज मध्य पूर्वमा नेपालीहरूको भविष्य चिन्ताजनक रहेको बताउँछन्। उनका अनुसार कामदारहरूलाई राखिएका होल्डिङ सेन्टरहरू पनि आक्रमणका समयमा सुरक्षित हुँदैनन्।
1: ती देशहरूमा कहीँ पनि त्यस्ता बंकरहरू व्यवस्था गरिएको छैन। कामदारहरू चाहिँ असुरक्षित किसिमका होल्डिङ सेन्टरहरूमा राखिएको छ। त्यसले गर्दाखेरि उनीहरूको जीवनमै पनि जोखिम हुने अवस्था हुन्छ र अब त्यहाँबाट उनीहरूलाई चाहिँ उद्धार गर्ने स्थिति आयो भने त्यो नेपाल सरकारका निम्ति झनै ठुलो गम्भीर चुनौती हो जस्तो लाग्छ मलाई।
0: युद्ध साम्य नभए नेपालीहरूले रोजगारी गुमाउने र डिप्रेसन खट्ने मात्रै नभएर नेपालमा इन्धनको संकट र महँगीको दोहोरो मार पर्ने पूर्व राजदूत भारद्वाजको बुझाइ छ।
1: महँगीले एकातिर नेपाली जनताको जीवन आक्रान्त भइसकेको छ भने अब जुन रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौका नै छुट्ने स्थिति छ।
0: वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्य पनि मध्य पूर्वमा हुने द्वन्द्वले नेपालमा पनि तनाव शुरू हुने बताउँछिन्। उनका अनुसार फेब्रुअरीबाट जूनसम्म चलेको द्वन्द्वका समयमा नेपालमा बेरोजगारीको चिन्ता शुरू भएको र कैयौं युवाहरू श्रम स्वीकृति खुलाइदिनुस् भन्दै आक्रोशित भएर विभागमा आउने गरेको बताउँछिन्। त्यो सुन्नुभयो साथी अशोक दाहालले तयार पारेको रिपोर्ट। अब अर्को विषय, सरकारको 100 दिन पुगेसँगै प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न क्षेत्रका प्रतिनिधिसँग एकपछि अर्को भेट गरिरहेका छन्। हिजो निजी क्षेत्रका उद्योगी व्यवसायीसँग भेटेका उनले आज निर्माण व्यवसायीहरूसँग भेटेका हुन्। आजको भेटमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा छलफल गरेको सहभागीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई सम्पर्क गरी शुरूमा आजको भेटमा प्रधानमन्त्रीसँग के कुरा भयो भनेर सोधेका छौं।
2: प्रधानमन्त्रीजीलाई चाहिँ यो जुन विकास निर्माणको कामहरू छ त्यो कति कामहरू रुङ्न छन्, जिल्ला भइरहेको छ, अनि अरू के समस्याहरू छ यो हुनमा भनेर उहाँले समस्या भन्दा पनि अझ समाधान खोजौ भनेर उहाँले हामीलाई भेट्न बोलाउनु भएको हो। होइन,
0: तपाईँहरूले राख्नु भएको समस्याहरू चाहिँ के हो पहिला त्यो भनिदिनुहोस् न।
2: तत्कालको समस्या हामीले भनेको यो जुन होर्मोन घाँटीमा यो नाकाबन्दी भएर पेट्रोलियम पदार्थको मूल्य चाहिँ डबलै भएर कामहरू भएको थिएन। होइन, यसको चाहिँ हामीले मूल्य समायोजन पाउनुपर्छ। जतिले काम गरे कानूनले पनि दिएको छ हाम्रो होइन सार्वजनिक खरिद ऐनको 2063 मा चाहिँ मूल्य समायोजन गर्नुपर्ने भन्ने छ। तर त्यो पनि अहिले नआइरहेको स्थितिमा चाहिँ त्यसलाई हामीले ध्यान आकर्षण गर्यौं र त्यसपछि 4-5 महिनामा चाहिँ यो इलेक्ट्रिसिटीले गर्दा जतिले काम गर्न सकेनन् त्यसको ठेकाहरूको पनि हामीले चाहिँ म्याचअप गराइपाउँ, त्यो असारमा सन्दर्भमा सकिएको म्याचअप गराइपाउँ र त्यसमा बजेट पनि सुनियोजित गरेर अर्को वर्षको लागि राखिपाउँ र रुग्न ठेकाहरूको हकमा चाहिँ काम गर्ने, काम हुन सक्ने ठेकाहरूको पनि म्याचअप गरेर काम नहुने ठेकाहरूको चाहिँ फरफारत गरौं, त्यसलाई सुन्याउँ भन्ने कुराहरूमा हामीले ध्यान दिइरह्यौं।
0: तपाईँहरूले यी समस्याहरू राखेपछि प्रधानमन्त्रीको जवाब चाहिँ के थियो?
2: उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि अब यो एक महिना महिना चाहिँ हामीले यस्तै जुन नीति नियमहरूमा गाँठोहरू छ त्यो फुकाउने होइन र सुशासन कसरी ल्याउन सकिन्छ त्यस्तोहरू गर्नेतिर फोकस गर्यौं। अब आर्थिक वर्षमा चाहिँ प्राइभेट सेक्टरलाई कसरी चलायमान बनाएर देशको अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिन्छ त्यो डिरेक्सनमा सरकार अघि बढाउँछ भन्ने भान दिनुभयो। मूल्य वृद्धिको कुरामा चाहिँ उहाँले अब यो अब आउने बजेटमा त्यसमा राखिएको छ होइन अघिभन्दा अगाडि दिएको हो भने त्यसमा उहाँले अब अलिकति कुनै उपाय गर्नुपर्छ नत्र चाहिँ यो जुन बजेट आत्मनिर्भर भयो त्यसमा समायोजनको पनि प्रावधान राखिएको छ र अहिले जुन नयाँ खरिद ऐन आएको छ त्यसमा पनि चाहिँ अनिवार्य रूपमा यसरी बढेको ठेकाहरूमा यसरी बढेको मूल्य चाहिँ ठेकाहरूमा दिने भन्ने पनि हामीले राखेर अप्पर हाउसमा गएको छ यो आज भोलिमा पनि पूरा हुन्छ भन्ने कुराहरू उहाँले आश्वस्त पार्नुभयो। अनि म्याथसपको हिसाबमा चाहिँ काम हुने काम गर्न सक्नेहरूलाई चाहिँ म्याथसप गराउने एकपल्ट होइन अनि नहुनेलाई चाहिँ त्यसरी नै म्याथसप नगरेर कसरी हुन्छ कानुनी जुन बाटो प्रयोग गरेर त्यसलाई चाहिँ टुङ्ग्याउने भन्ने कुरातिर उहाँले स्पष्ट पार्नुभयो।
0: तपाईँहरूको चाहिँ जस्तो विगतदेखि नै यो सरकारले रकम भुक्तानी नगरिदिँदा काम गर्न सकिएन भन्ने जुन थियो नि त्यो कुराहरू राख्नुभयो कि भएन?
2: सरकारसँग पैसा नभएको होइन, सरकारले पैसा खर्च गर्न म्यानेज गर्न नजाने होइन, हामी फन्ड म्यानेजमेन्ट गर्छौँ होइन। त्यो चाहिँ के हुन्थ्यो पहिला भन्दाखेरि जुन जुन शीर्षकमा बजेटमा राखिन्थ्यो त्यो शीर्षकहरूको पैसा खर्च नहुँदाखेरि अर्थ मन्त्रालयले त्यो शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गर्नलाई धेरै समय लगाइन्थ्यो। त्यसले गर्दाखेरि पनि भुक्तानीको समस्या हुन्थ्यो र ठेक्काहरू रुङ्न हुन्थ्यो। अहिले क्याबिनेटबाट के गरिएछ भन्दाखेरि रकमान्तर अर्थात् रकम चाहिँ फन्ड म्यानेज गर्न चाहिँ अर्थ मन्त्रालयले एकचोटि गरिसकेपछि विकास मन्त्रालयको सचिवहरूले आफ्नो फण्ड आफैले म्यानेज गर्न पाउने भएपछि अहिले धेरै हदसम्म यो चाहिँ समस्या हटेको छ।
0: हजुर, तपाईँहरूमाथि आरोप पनि लाग्थ्यो कि तपाईँहरूलाई चाहिँ जुन समय तोकेर कन्ट्राक्ट गरिन्छ त्यो भित्र सकिँदैन र जहिले पनि समय अवधि थपिनुपर्छ भन्ने पनि थियो। यो रकमान्तरको अब त्यो समस्या सुल्झिएपछि त्यही खालका समस्या पनि अब भविष्यमा हुँदैन कि के हुन्छ?
2: जुन तरिकाको खरिद आउँदैछ भन्दा पहिला बजेटहरूको पूर्व तयारी बिना होइन रुखहरू नकाटी पोलहरू नसारी जग्गा अधिग्रहण नगरी ठेका लाउने प्रवृत्तिले गर्दाखेरि पनि यसको समय सीमा थप्नु स्थिति हुन्थ्यो। तर अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म चाहिँ यसलाई एड्रेस गर्ने भएको भएर म्याथसपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी
0: अनि त्यसमा चाहिँ जस्तो म्याथ थप्नु पर्ने र थपिएकै समयमा पनि नसकिँदाखेरि तपाईँहरूमाथि कारवाही हुने खालको चाहिँ के छ व्यवस्था? त्यो बारेमा चाहिँ आज प्रधानमन्त्रीजीसँग कुरा भयो कि भएन?
2: भयो भयो हजुर, त्यसमा हाम्रो के छ भन्दाखेरि ऐनमै सुरक्षित छ त्यो होइन। हाम्रो कारणले चाहिँ म्याथ सकियो भने हामीलाई एलडी लिक्विडिटी ड्यामेज हुन्छ होइन, ठेक्का रकमको हरेक दिन 10% गर्दै टोटलको 10% हामीलाई लगाएर काट्ने प्रावधान छ र अनि यदि त्यो गर्दाखेरि सकिएन भने चाहिँ ठेक्का तोडेर अर्को ठेक्का लगाउँदाखेरि जुन डिफरेन्ट सम हुन्छ त्यो चाहिँ हामीबाट उसुल गर्ने पनि ऐन आयो।
0: उनी थिए नेपाल निर्माण व्यावसायिक महासंघका अध्यक्ष निकोलस पाण्डे। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय, अमेरिका र इरानले एक अर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुर्सेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। जवाफमा तेहरानले पनि कतार, कुवेत र बहरैनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दावी गरेको छ। यसबीचमा जोर्डनले इरानबाट प्रक्षेपण गरिएका 8 क्षेपयास्त्रलाई बीचमै रोकिएको जनाएको छ।
3: इरानको स्वास्थ्य मन्त्रालयले पछिल्ला 2 घटनामा 14 मृत्यु भएको जनाएको छ। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटनका आवाज सुनिएका छन्। इरानको विदेश मन्त्रालयले नागरिक पूर्वाधारमाथिका अमेरिकी आक्रमणको निन्दा गर्दै त्यसलाई युद्ध अपराध भनेको छ। साथै व्यावसायिक जहाजहरूमाथि भएका आक्रमणपछि होर्मुज स्ट्रेटमा पुनः तनाव बढ़ेका विवरणहरू आएका छन्। लगातार 6 श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मसहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 98648 2 32।
3: जब जब रात पर्छ अनि उसैले सम्झिन मन लाग्छ अनि पूर्ण थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै भनु भन जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: राति 9 देखि 10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन प्रक्रियामा छौं तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी रिताको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ। हरेक रात 9 बजेदेखि 10 बजेसम्म तपाईँको संसाथमा हामी रहने गर्छौ। यो कुरा म तपाईँलाई जानकारी गराए र तपाईँले हामीलाई सुनिरहँदाखेरि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज, सामुदायिक रेडियो हापुरे 89.4 मेगाहर्ज, सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्जबाट कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ। रेडियो स्काईबाट सुषमा मल्ल, रेडियो धनकुटाबाट सञ्जिता लिम्बू अनि रेडियो हापुरेबाट साथ मिलिराखेको छ रीता बुढा मगरको आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। यता रेडियो जलजलाबाट पनि मलाई रीता गाहा मगरले साथ दिइरहनु भएको छ। हापुरेमा रीता बुढा मगर, जलजलामा रीता गाहा मगर हुनुहुन्छ होइन। र कार्यक्रम रेडियो जलजलाको फेसबुक पेजबाट आज हामी लाइभ आएका छैनौ, किनभने आज एउटा विविध समस्याका कारण कार्यक्रम फेसबुक लाइभमा आउन सकेन। र हामी जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। आज बिहिबार हो क्यारे होइन, पहिला त हामी अभिनय गर्थ्यौं तर आज भोलि हामी साथीहरूको माग साथीहरूको रूचिलाई मध्यनजर गर्दै तपाईँका कुनै पनि प्रतिभाहरू आजको कार्यक्रममा हामीलाई सुनाउन पाउनुहुन्छ सक्नुहुन्छ। जसका लागि फोन गर्नुहोला 98 68 39 40 फोन गर्नुहोला 98 68 39 40 फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। तपाईँले हामीलाई सुन्दै गर्नुभएका साथीहरूले कुन कुन ठाउँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ म्यासेज पनि गर्नुहोला। म्यासेज गर्ने साथीहरूले म्यासेज मात्रै गर्नुहोला र फोन गर्ने साथीहरूले फोन मात्रै गर्नुहोला। फोन पनि गर्ने म्यासेज पनि गर्ने, उही मान्छेले म्यासेज पनि गर्ने उही मान्छेले फोन पनि गर्ने, त्यो अलि राम्रो त्यति राम्रो हुँदैन। त्यो कारणले गर्दाखेरि म्यासेज गर्ने साथीहरूले कार्यक्रम सुन्दै रहनुभएका जसले फोन गर्न पाउनु भएन होइन, फोन गर्न अलिकति कतिपय साथीहरूलाई त फोन गर्न अलिकति फोन नगरे पनि कार्यक्रम सुनेर साथ दिनुभएको हुन्छ नि त होइन, ती साथीहरूलाई म्यासेज गर्नुहोला भने फोनमा आउने साथीहरूले फोन गर्नुहोला 98 644 17 298 म्यासेज गर्नुहोला 98 644 17 298 म्यासेज गर्नुहोला भन्दै लौ त अब गीत राख्छौ तपाईँको लागि। गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा। अब हामी तपाईँको फोन कल लिन्छौ, कुनै पनि प्रतिभा सुनाउनको लागि आउन सक्नुहुन्छ र म्यासेज पनि गर्न सक्नुहुन्छ। तपाईँको म्यासेज पनि हामी वाचन गर्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए के छ, साथी आउनु भएको छ आउनु भएको छैन भन्ने कुरा गर्नुभएको छ हाम्रो प्राविधिक मित्रले। पटापट फोन डायल गर्नुहोला, तपाईँको लागि नम्बर हामीले खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो क्रम तपाईँलाई जानकारी गराएर म्यासेजको माध्यमबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ। आजको कार्यक्रममा गीत गजल मुक्तक भावना शायरी तपाईँसँग जे प्रतिभा छ सोही प्रतिभा आजको कार्यक्रममा तपाईँलाई सुनाउन पाउनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। म्यासेज पनि गर्नुहोला 98644200 म्यासेज पनि गर्न सक्नुहुन्छ र फेसबुकमा रेडियो जलजला एफएम 96.4 MHz फेसबुक पेजमा मैले एउटा लिंक राखिदिएको छु फेसबुक चलाउने साथीहरूको लागि। त्यो लिंकमा क्लिक गर्नुभयो भने सहजै एकैचोटि तपाईँको केही पनि गर्नु पर्दैन। त्यो लिंकमा क्लिक गर्नुभयो भने तपाईँले अटोमेटिकली कार्यक्रम बजिहाल्छ है। फेसबुक चलाउने साथीहरूलाई पनि म यो कुरा जानकारी गराए। त्यसरी तपाईँले आज फेसबुक लाइभ नगए पनि फेसबुकमा गएर पनि कार्यक्रमलाई मजाले सुन्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। अब म एउटा म्यासेज आएको छ, म त्यो म्यासेज वाचन गर्छु। उहाँले लेख्नु भएको छ, विपन्न छेत्री हो जाजरकोटबाट सुन्दैछु भन्नुभएको छ। म फोनमा को साथीलाई पनि लिन्छु, कहाँदेखि को हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? अर्घाखाँचीबाट। के सुनार भन्नुभयो? श्रिया सुनार। के छ श्रियाजी, खबर तपाईँको? हाम्रो पनि एकदम ठिक ठाक छ। यति बेला के गर्दै हुनुहुन्छ नि श्रियाले? अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई? सामुदायिक रेडियो स्काईबाट सुन्नुभयो होइन? कतिको राम्रो लाग्छ कार्यक्रम? एकदमै राम्रो लाग्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन? के सुनाउनुहुन्छ हामीलाई? गाउँदै हुनुहुन्थ्यो, गीत गाउन आएन, फोन काटेर भाग्नुभयो। त्यस्तो चाहिँ नगर्नुहोस् ल, फोन आएन, गीत गाउन आएन भने बरु मलाई गीत गाउन आएन, म फेरि पछि प्रयास गर्छु भन्नुहोस् होइन। कमसेकम तपाईँले साथीहरूलाई गुड नाइटको शब्दहरू त राख्न पाउनुहुन्छ नि। अब काटेर जानुभयो, आफ्नो साथीहरूलाई सम्झिन पनि पाउनु भएन होइन। आफैले घाटा हुने काम त नगर्नु न हौ साथीहरू, यो भनेको त सरासर तपाईँलाई नै घाटा हुने हो के होइन। तपाईँ आफैले घाटा हुने काम चाहिँ नगर्नुहोस् है, फाइदा हुने काम गर्नुपर्छ कि जिन्दगीमा होइन। फोन काटेर कसैले पनि घाटा हुँदैन, किनभने साथीहरूले सम्झिन पाइएन नि त होइन। अब गीत त अब आउँदा आउँदै गाउँदा गाउँदै अब आएन होइन, तर पनि त तपाईँको चाहिँ अब गीत गाइसकेपछि अब आएन भने आएन म साथीहरूलाई सम्झिन्छु भन्न त पाइन्छ ग्यारे होइन। ल कार्यक्रममा आउनु होला 98668340 40 मा। के छ साथी हुनुहुन्छ? साथी हुनु न, म म्यासेज वाचन गर्छु। तीनवटा म्यासेज आएको छ 98644 17 298 मा। म पनि सुन्दैछु गुल्मीस्माबाट ललिता खनाल। नमस्ते दाई, सन्चै हुनुहुन्छ भन्नुभएको छ। म सन्चै छु हजुर ललिताजी, के छ तपाईँको हालखबर बरु बताउनुहोस् होइन। र उहाँले हामीलाई कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। अर्को म्यासेज आएको छ, म पनि गुड नाइट कार्यक्रम सुन्दैछु सुनसहरीबाट, बिस्मा मगर हो भन्नुभएको छ। धेरै धेरै धन्यवाद दिन्छौ बिस्मा मगरलाई, सुनसहरीबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। यसै क्रममा अर्को म्यासेज पनि प्राप्त भएको छ मलाई, उहाँले लेख्नु भएको छ सुषमा घरतीमगर हो अभिवादन दाई म सुषमा घरतीमगर हो कार्यक्रम सुन्दैछु सुनछहरीबाट भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छ सुषमा घरतीमगरलाई के छ साथी आउनु भएको छ आउनु भएको छैन भन्नुभएको छ 9867309940 फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि खुला गरेका छौ र 9864417298 म्यासेज गर्नुहोला तपाईँका म्यासेजहरू पनि वाचन गर्नेछौ र हामी फेसबुक लाइभमा आउन नसके पनि रेडियो जलजला एफएम 96.4 मेगाहर्जको फेसबुक पेजमा मैले एउटा लिंक पोस्ट गरेको छु कार्यक्रम गुड नाइट सुन्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् भनेर त्यो लिंकमा क्लिक गर्नुभयो भने तपाईँले मजाले सुन्न पाउनुहुन्छ सहजै कार्यक्रम मजाले सुन्न पाउनुहुन्छ यो क्रम म तपाईँलाई जानकारी गराउँछु 9868309940 को नम्बर तपाईँका लागि खुला गरेका छौ आउनुहोला हामी तपाईँसँग फोनमा कुराकानी गर्छौं भने 9864417298 तपाईँले म्यासेज गर्नुहोला हामी म्यासेज पनि लिनेछौ अर्को म्यासेज मलाई प्राप्त भएको छ उहाँले लेख्नु भएको छ नमस्ते म पनि सुन्दैछु प्युठानबाट केसरी राणा भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ केसरी राणालाई उहाँले प्युठानबाट सुन्दैछु फोन गर्न नपाए पनि कार्यक्रम नियमित सुन्ने गर्छु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ केसरीलाई कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा अर्को म्यासेज आएको छ म म्यासेज वाचन गर्छु उहाँले लेख्नु भएको छ कमल गिरी प्युठानको टिम्बुर चौरबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ कमल गिरीजीलाई प्युठानबाट हामीलाई कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ 9867309940 तपाईँका प्रतिभाहरू सुनाउनका लागि फोन गर्नुहोला के छ फोन आएको छ म स्वागत गरे नमस्कार हजुर
1: नमस्ते
0: को बोल्नु भयो कहाँबाट
1: प्युठान टिम्बुर चौरदेखि हो दाजु
0: अनि अघि नै तपाईँले म्यासेज गर्नुभयो होइन
1: होइन दाजु
0: अहिले भर्खरै तपाईँले म्यासेज गर्नुभएको छ तपाईँको म्यासेज मैले पढेको छु है झुट बोल्न त पाइएन नि
1: हजुर पाइएन बिल्कुल पाइएन
0: अनि किन झुट बोल्नु भयो तपाईँ भन्नुहोस् त हेलो
1: हजुर हजुर भन्नु
0: आज के सुनाउनु छ तपाईँले भन्नुहोस् त
1: अरू त केही पनि जान्दैन यसो
0: के सुनाउनुहुन्छ भन्नुहोस् त यस्तो हाउडे त नबनाउ न हो साथीहरू रेडियोमा फोन गर्दा पनि के हाउडे पाराले कुरा गर्नुभएको हो त्यस्तो गर्नुहुन्न क्या आइसकेपछि अब उता साथीसँग हाँस्ने पनि गर्नु भएको छ यता हामीसँग पनि बोल्नु भएको छ त्यस्तो हाउडेपना त नदेखाउनु न हौ अलिकति सुहाउनु न क्या त्यसैले अब कार्यक्रममा सहभागिता जनाइसकेपछि अलिकति भनौँ न अलिकति राम्रोसँग बोल्नुपर्छ है भन्छु र त्यसैले कार्यक्रममा आइसकेपछि रेडियोमा फोन गर्नुभएको छ तपाईँको आवाजले कति धेरैजनाले सुन्नु भएको छ होइन अनि यता हामीसँग पनि बोल्ने उता साथीहरूसँग पनि हाँस्ने अनि के भनाभन गर्ने त्यस्तो काम चाहिँ नगर्नु होला यति बेला अर्को साथी नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट हजुर कहाँदेखि को बोल्नुभयो भन्नुहोस् त भोजपुरबाट नाम के भन्नुभयो
1: रेणुका नेपाल
0: अब के गर्ने हजुर भोजपुर एफएम त बन्द भइगयो नि अब खै त अब त्यहाँको टिमले के गर्नुहुन्छ कुन माध्यमबाट सुन्नुभयो हामीलाई ए रेडियो धनकुटा एफएम टिप्दैन तपाईँको ठाउँतिर
1: टिप्दैन
0: 106.2 मेगाहर्ज भन्नु त आउँछ होला
1: टिप्दैन दादा
0: ए एकचोटि प्रयास गर्नु होला टिप्यो भने भन्नु होला टिपेन भने पनि भन्नु होला है त आज के सुन्न पाउँछौ त तपाईको आवाजबाट गीत गाउनुहुन्छ कि शायरी भन्नुहुन्छ कि के भन्नुहुन्छ भन्नु त
1: शायरी भन्ने दादा
0: ल भन्नुस् त एउटा शायरी सुनाउनु ल एउटा शायरी सुनाउनुस् ल अब हेर्नुहोस् त एक आपसमा कुरा गर्दै भन कि भन भन्न थाल्नुभयो यस्तो पारले त हुँदैन ए हुँदैन रेडियोमा फोन गरिसकेपछि त जसले फोन गरेको उसैले भन्नुपर्छ नि ल एउटा शायरी भन्नुहोस् त
1: घाँटी घाँटी हेलिकप्टर तल तल घर छ
0: अनि
1: हामी जस्तो गरिब पलाई कसले माया गर्छ
0: ल हुन्छ अब गुड नाइटको शब्दहरू साथीहरूले त सम्झिनु पर्यो नि साथीहरूलाई सम्झिनुहोस् ल
1: दादा मम्मी दादाहरू हुनुहुन्छ मेरो छोराहरू छ नमस्कार
0: ल हुन्छ नमस्कार टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो अब फोन गरिहाल्नुभयो फोन गरिसकेपछि प्रतिभा त सुनाउनु पर्यो अब शायरी सुनाउँछु भनेर ल भन कि भन भन कि भन भन्न थाल्नुभयो अब कसले भन्ने हो शायरी फेरि होइन गाह्रो छ हो गाह्रो छ साथीहरूलाई पनि गाह्रो छ यदि अर्को साथीको म्यासेज आएको छ म म्यासेज वाचन गर्छु उहाँले लेख्नुहुन्छ हेलो दाई म गुल्मीको मदानीबाट रेखा सुनार हो कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं यसै क्रममा अर्को म्यासेज पनि मलाई प्राप्त भएको छ उहाँले लेख्नुहुन्छ नमस्ते दाई म सानो घरती मगर प्युठानबाट कार्यक्रम सुन्दैछु प्युठानको कुन ठाउँमा हो त्यो पनि खुलाइदिनु भएको भए असाध्यै राम्रो हुन्थ्यो एकदमै रमाइलो लाग्छ कार्यक्रम भन्नुभएको छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
1: नमस्कार
0: को बोल्नुभयो कहाँबाट मनोज ओली गंगादेव गाउँपालिकाबाट के छ गंगादेवतिरको हालखबर हजुर यति बेला के गर्दै हुनुहुन्छ नि खाना खाएर आराम गरिरहनु के खानु भयो आज मात्रै सब्जी खानु भएन लाजा के सुनाउनुहुन्छ हामीलाई लगाउनुहोस्
1: सँग सँगै जिउलानी जीवन जिउलानी जीवन जिउलानी जीवन जिउलानी आचलीको तिम्रो याद अनिको निमल पनि दाजी
0: यति नै हो ल हुन्छ राम्रो गीत गाउनुभयो गीतका लागि तपाईँलाई धन्यवाद अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस् नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो मनोज ओली उहाँसँग कुराकानी गरिसकेका छौँ अब अर्को म्यासेज आएको छ म्यासेजको संख्या कम भयो है साथीहरू म्यासेज गर्नु पर्यो फटाफट म्यासेज पनि गर्नु पर्यो फोन पनि गर्नु पर्यो 9864-17-298 म्यासेज र 9868-6040-40 फोन गर्नु पर्यो यति बेला अर्को साथी हुनुहुन्छ म म्यासेज गर्नु भएको छ म स्वागत गर्छु उहाँले नमस्ते दाई म लुम्लीबाट सुन्दैछु यानु फुन हो कार्यक्रम असाध्यै राम्रो छ रमाइलो छ भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ के छ साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ अब एउटा गीत राख्छौ हामी गीत पछि तपाईँको माझमा फेरि आउँछौ ए साथी आउनु भएको छ अरे म स्वागत गर्छु नमस्कार हजुर
2: हजुर दाई नमस्ते
0: को बोल्नु भयो कहाँबाट
2: म भावना मगर हो प्युठान अमिरबाट
0: भावना मगर प्युठान अमिलीबाट
2: हजुर
0: के छ प्युठान अमिलीको हाल खबर
2: ठिकै छ दाई के छ बरु त्यताको सुनाउनु
0: ठिक ठाक छ तपाईँले तपाईँको मायाले गर्दा ठिक छ क्या होइन तपाईँले कति धेरै माया गर्नुहुन्छ अनि ठिक नहुने त कुरै भएन नि।
2: माया नगर्नु त कुरै हो आनन्द रेडियो त सुन्नै पर्यो, नसुन्यो त किन किने लाग्छ नि त।
0: त्यही त हामीलाई सयमा कति प्रतिशत माया गर्नुहुन्छ भन्नुहोस् त।
2: हजुर
0: सयमा कति प्रतिशत माया गर्नुहुन्छ भन्नुहोस् त। सयमा सय त गर्नुहुन्न होला, खुबै गफ लाउनु भयो।
2: होइन होइन गर्छु, हिजो हिज आज चार पाँच दिन पछि बल्ल हिजो आइयो सुनेको छैन अन्त त मलाई नेम सुन्ने गर्छु कार्यक्रम त।
0: ओहो भनेपछि हिजो माया घटाउनु भयो होइन।
2: हिजो अब अस्ति झन अस्ति खेत गरियो धान काट्न गयो बल्ल खेताबाट हिजो निस्के त्यही भएर।
0: ए ल ठिक छ, खेतबारीको काम पनि गर्नै पर्यो क्या अरे होइन।
2: के गर्ने त यही गर्नै पर्यो अब।
0: ल कार्यक्रममा आउनु भएको छ आज के छ खेतबारीमा सकियो धानहरू रोपेर रोप्नु भयो कि धान काट्नु भयो?
2: धान रोपेको दाइ, धान त अझै सुरु रोपेको थिएन, धान काटेको।
0: ए धान काटेको नि?
2: हजुर।
0: अब धान के छ मकैहरू त छरिसक्नु भयो?
2: मकै त दाइ तर खेतमा तिन खेती रोप्छौँ, दुई खेती धान खेत गहुँ रोप्छौँ।
0: हजुर ल कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ? के छ खेतबारीमा सकियो धानहरू रोपेर रोप्नु भयो कि धान काट्नु भयो?
2: धान रोपेको दाइ, धान त अझै सुरु रोपेको थिएन, धान काटेको।
0: ए धान

0: जी होता
1: ओके लगाउनु ल
0: हुन्छ एता आहोला अनि नि माया माया भने को तिम्रो पीडा मारन्त मेरो मान नारामी सबै कथा आसुमा देखिन्न सम्झिए

0: तिम्रो पीडा मारन्त मेरो मन यति नै
1: र कति रोयो होला त्यो मन
0: हैन दाइ गीतमा मात्र
1: गीतमा मात्र त होइन
0: हैन हो गीतमा मात्र हो दाइ
1: यो साउनको बेला हैन थकाईको बेला अझै मायालुसँग बोल्न नपाउँदा त कति रोतो हो त्यो मन हैन
0: छैन होइन हो त्यस्तो होइन हो दाइ गीतमा मात्र गीतै त्यस्तै छ त
1: त्यही त नि त्यो गीत तपाईँकै लागि बनायो कि होइन
0: होइन हो सबैको लागि गीत त्यस्तै उच्च त्यस्तै गाउनै पर दाइ
1: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि कसाईमा आउनुहोला अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
0: सर्वप्रथम त तपाईँको लागि गुड नाइट भन्न चाहन्छु र त्यही समयको हुन्छ उहाँको लागि यतिखेर मेरो मसँग भएको बाबा मम्मी भाउजूको लागि भन्दै दिइरहन्छु नमस्ते
1: नमस्ते केही म्यासेजहरू छन् म ती म्यासेजहरू भाषण गर्छु तिनवटा म्यासेज आएका छन् र पहिलो म्यासेज मलाई पठाउनु भएको छ एकदम माया गरेर म्यासेज पनि पठाइरहनु भएको छ कि होइन जिडो म पनि सुनिरहेको छु सुनसहरी सिक्स बाटा अमृत घरती मगर भन्नुभएको छ अमृत घरती मगर नै त हो नि नाम होइन कहिले काहीँ फेरि फरक पर्छ कि होइन ल सुनसहरी सेरमबाट अमृत घरती मगरले पनि कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ यसै क्रममा अर्को म्यासेज पनि छ हामीसँग उहाँले लेख्नुहुन्छ हेलो दाई म अर्घ खाँची सन्धि खर्काबाट खडक हो भन्नुभएको छ म फेरि पनि म्यासेज हेर्दैछु सकिन धाराबाट खडक थापा भन्नुभएको छ खडकजीले कार्यक्रम सुन्दै हुनुहुन्छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ खडकजीलाई यसै क्रममा अर्को म्यासेज छ म त्यो म्यासेज पनि वाचन गर्छु उहाँले लेख्नुहुन्छ नमस्ते म प्रदीप विश्वकर्मा धेरै राम्रो लाग्छ कार्यक्रम भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ प्रदीप विश्वकर्माले हामीलाई सुन्दै हुनुहुन्छ मदानी गाउँपालिका गुल्मीबाट र भोइसको खानी पनि हुनुहुन्छ कार्यक्रम पनि असाध्यै मनपर्छ भनेर ल गफ लगाएर म्यासेज पठाउनु भएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ यो मलाई फुर्काउनु भएकोमा साथीहरूले मलाई फुर्काइदिनुहुन्छ म फुर्कै पर्छु ग्यारे होइन के छ फोन आएको छ कि गीत बजाउने हो फोन आएको छ नमस्कार हजुर
2: हजुर
1: को बोल्नुभयो कहाँबाट
2: म रोजादेखि
1: नाम के होला हजुर
2: हजुर मेरो नाम नवराज दागी हो
1: नवराज दागी कुन ठाउँ रोल्पाको कुन ठाउँबाट कोट गाउँ तिरको हालखबर के छ
2: भर्खर भर्खर मकै गर्दा गर्दा हात सुन्नेर हैरान भयो
1: निबरै हात सुन्नेर हैरानु भयो के अनि खेती किसानी गर्नै पर्यो मकै नरोपी खान पाइन्न क्या अरे होइन
2: आज बिहान गएको खाद नलिनको लागि सर
1: ए पाउनु भयो त
2: चाहिन्छ भाइ दाजु त चाहिने

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। के छ साथी आउनु भएको छ फोनमा 9860-3340-40 साथी हुनुहुन्छ, स्वागत गरे। नमस्कार हजुर, को बोल्नुभयो? तपाईँको आवाज आएन हजुर, के गरौँ अब यो आवाज काम एकदम भित्र भित्रै मात्रै आयो, बाहिर आएन क्या? हेलो, तपाईँको आवाज भित्र भित्रै आयो हजुर, बाहिर आएन क्या? ल आज के सुनाउनुहुन्छ होला भन्नुहोस्। हजुर लगाउनुहोस् ल। आउनु भएको थियो साथी, उहाँको गीत सुन्दै थियौँ तर आवाज कति पनि नसुनिएपछि उहाँको कल हामी काट्न बाध्य भयौँ, गाह्रो छ। बरु तपाईँले म्यासेज गर्नुहोस् है, फोन गर्ने बेला तपाईँको फोनमा त्यति राम्रो आवाज नआउने रहेछ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर दाजु नमस्ते।
0: नमस्ते हजुर, के बोल्नुभयो, कहाँबाट?
1: बागलुङदेखि शर्मिला परियार।
0: शर्मिला परियार, लाउड स्पिकर बन्द गर्नु न है शर्मिलाजी।
1: हुन्छ।
0: अनि शर्मिलाले के गरिदिनुहुन्छ यति बेला?
1: यतिखेर कार्यक्रम सुन्दै बसिरहेको भन्नुपर्छ।
0: कार्यक्रम सुन्दै बस्दै गरिरहनु भएको छ। बागलुङ कुन ठाउँमा हुनुहुन्छ शर्मिला?
1: डगाटुन
0: डाँडा होइन?
1: हजुर।
0: ल कार्यक्रममा आउनु भएको छ, आज हामीलाई के सुनाउनुहुन्छ?
1: म गीत सुनाउँछु।
0: ल गाउनुहोस् त।
1: धड़कन रुकै रुकै हो सुनु मनले भन्छ कहिले निन छोटो गरो जिन्दगी बनेर मसमाना दुख न

0: गरेर हजुर दाजु यति नै
1: हुन्छ। कार्यक्रममा आउनुभयो, मिठो गीत सुनाउनु भयो, गीतका लागि धन्यवाद। के छ खाना खानुभयो?
0: हजुर
1: खोइले लाउड स्पिकर किन गर्नुहुन्छ कि? गीत गाउने बेला आउने लाउड स्पिकर गर्नुभयो, फेरि अहिले लाउड स्पिकर गर्नुभयो। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिको अवस्थामा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। शर्मिला परियार, ओहो ठिक छ, उहाँसँग कुराकानी गरिसकेका छौ। आइसकेपछि कृपया लाउड स्पिकर चाहिँ नगरिदिनु होला। म तपाईँलाई म बोलेको आवाज मतिरै फर्किन्छ, अनि तपाईँ बोलेको आवाज डबल आउँछ लाउड स्पिकर गर्नुभयो भने, होइन? त्यो कारणले गर्दाखेरि लाउड स्पिकर नगरिदिनु होला भन्छु। र म म्यासेज वाचन गर्छु, चारवटा म्यासेज मलाई प्राप्त भएका छन्। र ती मध्ये चारवटा मध्ये पहिलो म्यासेज रहेको छ, उहाँले लेख्नुहुन्छ, नमस्ते भोइसको धनी मान्छे, म गुल्मीबाट कल्पना जीसी भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ कल्पना जीसीले, गुल्मीबाट हामीलाई म्यासेज गर्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा अर्को म्यासेज आएको छ र उहाँले लेख्नु भएको छ, उहाँले के लेख्नु भएको छ भने, नमस्ते दाई, म पनि सुन्दैछु सुनसहरी गाउँपालिकाबाट, करिश्मा घरती मगर भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। अर्को म्यासेज पनि छ, म वाचन गर्छु, त्यसपछि फोन कल लिन्छु है। उहाँले तुफान डागी रोल्पा परिवर्तन राङ्सीबाट, म पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ। अर्को अन्तिम म्यासेज छ, अन्तिम म्यासेज पठाउनु भएको छ हामीलाई, उहाँले लेख्नुहुन्छ, नमस्ते, म प्युठानबाट चञ्चल घरती सुन्दैछु। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नु भयो कहाँबाट? मन्जु खड्का मूलपानी मल्लागिरी गुल्मीबाट। के छ गुल्मीतिरको हालखबर? यति बेला के गर्दै हुनुहुन्छ नि हजुर? ए मेरो मात्रै कार्यक्रम छ नि? कहाँ मेरो मात्र हुनु, तपाईँको होइन र? अनि सुन्ने मान्छेको पनि कार्यक्रम होला क्या अरे? त्यही त नि, अनि हाम्रो कार्यक्रम हामी सुनिरहेछौ भन्नुहोस् क्या। कसले चलाउने भन्दाखेरि मैले चलाउने भयो क्या अरे? अब कार्यक्रम त सबैको हो नि। हुन्छ, कार्यक्रममा आउनु भएको छ, अनि तपाईँको नाम के भन्नुभयो अरे? मन्जु खड्का नि। ल, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ हामीलाई? ल हुन्छ, सुनाउनुहोस्। कति राम्रो गीत गाउनुभयो, होइन बिजो सिरानी, होइन
0: राम्रो त होइन? आज पहिलो पटक सुनानी है हजुरको कार्यक्रम सुनिरहन्छु।
1: फेरि हजुरको कार्यक्रम सुनेपछि त तपाईँको पनि कार्यक्रम हो क्या? भनेपछि मन्जुजीले हामीलाई कार्यक्रमलाई धेरै राम्रोसँग नसुन्नु हुने रहेछ भन्ने कुरा यहीँबाट थाहा हुन्छ, होइन?
0: होइन त्यसको कार्यक्रम नसकिन जान्छ नानी जान्छ।
1: हजुरको होइन क्या हाम्रो कार्यक्रम भन्नुहोस् त, हाम्रो कार्यक्रम गुड नाइट नसुनिकन निदाउने बानी छैन भन्नुहोस् त, कति राम्रो सुनिन्छ। होइन हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि आउनुहोला, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
0: दाजु रोजन खड्का, नानी रोजिना खड्का, सानो नानी शिला खड्कालाई शुभका पनि भन्दै बिदा हुन्छु। नमस्ते।
1: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौं। अब एकजना साथीको के छ, कल आएको छ, कल आएको छ भने ए कल आएको छ, म एकजना साथीको कल लिन्छु, त्यसै त्यसपछि तपाईँको म्यासेजहरू लिन्छु। म्यासेजहरू आएको छैन, म्यासेज पठाउनु होला 9864417298 नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट?
2: स्मृति मगर।
1: स्मृति मगर, के छ स्मृति खबर?
2: ठिकै छ हजुरको नि।
1: ठिक छ, के गर्दै हुनुहुन्छ स्मृतिले?
2: बसेर कार्यक्रम सुनिरहेको छु।
1: बसेर कार्यक्रम सुनिरहनु भएको छ होइन?
2: हजुर।
1: ल, बसेर कार्यक्रम सुन्नु पर्यो नि होइन? कतिको रमाइलो लाग्छ नि स्मृतिलाई कार्यक्रम?
2: धेरै नै।
1: कति क्लासमा पढ्नुहुन्छ?
2: 9 क्लासमा।
1: ए, 9 क्लासमा पढ्नुहुन्छ नि?
2: हजुर।
1: लाज के सुनाउनुहुन्छ हामीलाई? ल सुरु गर्नुहोस्।
2: मनको टालसानो भन्ने फुलेर निन्दा हाँदै भाग्यो सुन्ने
1: भनेपछि हाम्रो साथीको सुटुक्क कसैले चोर्यो होइन?
2: होइन, गीतमा मात्रै हो।
1: तपाईँको नाम के भन्नुभयो अरे? मैले त बिर्सेँ, हेर्नुहोस् त के भन्नुभयो? स्मृति। स्मृति मगर नि?
2: हजुर।
1: ल हुन्छ स्मृति, कार्यक्रममा आउनुभयो, राम्रो गीत गाउनुभयो, तर त्यो दिललाई कसैले पनि चोर्न नदिनु होला होइन? अझै राम्रोसँग पढ्नु होला क्या, दिल त्यस अब यति सानै उमेरमा दिल चोर्न दिन हुन्न कि अरूलाई होइन? हुन्छ, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: सर्वप्रथम हजुरलाई अनि प्राविधिकमा रहनुभएको मित्रलाई अनि मसँगै रहनुभएको मम्मी भाइ बहिनीलाई अनि मलाई स्मृति मगर भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई गुड नाइट शुभ पनि भन्दै म पनि
1: नमस्ते। अब हामी पनि नमस्ते भन्ने बेला आएको छ क्या रे, म्यासेज वाचन गर्छु भनेको त म्यासेजै साथीहरूले पठाउनु भएन है अहिले त, हुन त अब धेरै म्यासेजहरू पनि मैले वाचन गरिसकेको छु क्या रे होइन। लौ त एथेन्जेल, कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रेडियो झलझलाबाट रिता गाहा मगर, रेडियो हापुरेबाट रिता बुढा मगर, रेडियो धनकुटाबाट सञ्जिता लिम्बू अनि रेडियो स्काईबाट सुषमा मल्ललाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। अब त सुत्न लाग्नु भयो होला क्या अरे होइन, सुत्ने बेला पनि भयो, अनि सुत्न लाग्दै गर्दाखेरि के छ सम्झिनुहोस् त एकचोटि, कुनै सामान बाहिर छोड्नुभयो भयो कि घरभित्र ल्याउनु पर्ने बिर्सनुभयो भएको थियो कि, यसो सम्झिनुहोस् त कुनै सामान बाहिरै पो छुट्यो कि, अनि सुकाएका लुगा कपडाहरू धोएर सुकाउनु भएको थियो होला, सुकाएका लुगा कपडाहरू घरभित्र ल्याउनु भयो कि ल्याउनु भएन, पशु चौपायाहरू गोठमा के गर्दैछन् त्यतातिर पनि हेर्नु होला, खाना पकाइसकेपछि भान्सामा आगो निभाउनु भयो कि निभाउनु भएन, केत्तिकै छोड्नु भएको छ, अनि खाना खाइसकेपछि भाँडाकुँडाहरू कहाँ राख्नु भएको छ, बाहिर राख्नु भएको त कुकुरहरूले फेरि कहाँ पुर्याइदिएलान् होइन, त्यो पनि डर हुन्छ क्यारे, अनि सुनसान छ रात होइन, अनि ग्यास चुल्हा अब ग्यासमा खाना पकाउनु भएको छ भने ग्यास चुल्हाहरू सबै बन्द गर्नुहोला भाँडाकुँडाहरू स्याहारेर राख्नुहोला क्यारे अनि विद्युतीय उपकरणहरू बन्द गर्नुभयो कि गर्नु भएको छैन अनि बिरामी मान्छे औषधि खाइरहनु पर्छ औषधि खानुभयो त बिर्सनु भएको छ भने खानुहोला भन्छु अनि झालडुकाको चुकुन राम्रोसँग लगाउनुभयो खानेपानी आफूसँगै लिएर सुत्नु भएको छ कि छैन यदि सुत्नु भएको छैन भने खानेपानी आफूसँगै लिएर सुत्नु होला भन्दै लौ त आज चाँडै सुत्नुहोस् भोलि बिहान चाँडै उठ्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी केही कार्यक्रमप्रति तपाईँका केही गुनासाहरू छन् केही भन्नु छन् अथवा कहाँबाट कार्यक्रम सुन्दैन छ मसँग जोडिन चाहनुहुन्छ भने 98644 1798 केही पर्यो भने फोन गर्नुहोला भन्नुहोला कार्यक्रम यस्तो छ भनेर होइन चिना परिचय गरौँला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु नमस्कार तपाईँको बाँकी पल शुभ रहोस् गुड नाइट शुभ सपनी शुभरात्री।

जिंदगी

हार्दिक नमस्कार प्रणाम। वरपर सर सर हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फुलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छङ्काहरू, यी सबै सबै कति निर्मल छ, कति पवित्र छ, अनि यो समग्र प्रकृतिले कति सुशोभित र ऊर्जादायी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्य समय, यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै